सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: చానవి తుక్లు స్టార్ మెగా. यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो.
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही.
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ. प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही. फोन नम्बर 0171-562-459 र 9865-78-232.

0: नमस्कार लुम्बिनी परदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलापress.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट। 11 महिनामा 21 खर्ब 20 अर्ब रेमिटान्स भित्रियो। उपत्यकाबाट बाहिरिने सबै नाका बन्द। लामो दूरीका सवारी उपत्यकामै होल्ड। सुनसरीमा विद्युत कारले धरानको गाड़ी दुर्घटना। दुईजनाको मृत्यु। देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा। सावधानी अपनाउन आग्रह। रोल्पा बड़ा चौरसाना किसान कृषि सहकारीको नवौं स्थापना दिवस सम्पन्न। रोल्पा सुन सहरी गाउँपालिकाद्वारा उत्कृष्ट कर्मचारी शिक्षक र विद्यार्थी सम्मान। दाङमा ग्यासको कृत्रिम अभाव र कालोबजारी रोक्न क्रान्तिकारी कम्युनिष्ट पार्टीको माग। देउखरीको लालमटियामा प्रदेश स्तरीय 213 भानु जयन्ती मनाइयो। र स्टेट अफ हुर्मुजमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा। युद्ध सर्किने इरानको चेतावनी। एक दिवसीय अभ्यास खेलमा नेपालले जर्सीलाई 81 रनले हरायो।
1: त्यो दाँती त हैरान पारिसक्यो। अहिले त जनता तो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो। यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840318 9095 14 1452।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार शुरू गरौं। 11 महिनामा 21 खर्ब 20 अर्ब रेमिटान्स भित्रियो। सम्बन्धी प्रसंगबाट चालू आर्थिक वर्ष 2082-83 को 11 महिनामा 20 प्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको जेठ वसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार अघिल्लो महिना जेठ वसान्तसम्म विप्रेषण आप्रवाह 38.2% वृद्धि भई 21 खर्ब 20 अर्ब 80 करोड़ पुगेको छ। जेठमा मात्र विप्रेषण आप्रवाह 2 खर्ब 3 अर्ब 89 करोड़ रहेको छ। अघिल्लो वर्षको त्यही महिनामा विप्रेषण आप्रवाह 1 खर्ब 76 अर्ब 32 करोड़ रहेको थियो। प्रतिवेदन अनुसार यो अवधिमा खुद वृत्ति आय खुद ट्रान्सफर 23.21 अर्ब पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो आय 16.69 अर्ब रहेको थियो। जेठ मसान्तसम्ममा वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत नयाँ लिने नेपालीको संख्या 367,211 र पुनः श्रम स्वीकृति लिनेको संख्या 355,735 रहेको राष्ट्र बैंकले जनाएको छ। वर्षा र पहिरोको जोखिम बढ़ेको भन्दै काठमाण्डु उपत्यकाबाट बाहिरिने सबै नाकाहरू बन्द गरिएको छ। सवारी साधनहरू बस पार्क लगायत क्षेत्रमै होल्ड गरिएको छ। नागढुङ्गा साङ्गा फर्पिङ हुँदै यात्रा गर्ने लामो दूरीका सवारी साधन बन्द गरिएको हो। वर्षाका कारण हिजो रातभर रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक लगाएको थियो। आज बिहान पनि गाड़ीहरू छोड़िएको छैन। उपत्यका ट्राफिक प्रहरी कारले रामशाह पथका अनुसार नागढुङ्गा मुगलिन नारायणगढ आउजाउ गर्ने सवारी साधनलाई रोक लगाएको छ। चितवनका केराबारी र तुइन खोलामा पहिरो खसेकाले सवारी आउजाउ त अवरूद्ध रहेको छ। यसै गरी बीपी राजमार्गको रोशी खोलामा बहाव बढ़ेको र मंगलटारमा लेदो सहितको पहिरो गएकाले बीपी राजमार्ग हुँदै यात्रा गर्न पनि रोक लगाइएको छ। फर्पिङ फाखेल सिस्नेरी हुँदै हेटौडा पुग्ने सड़क पनि बन्द गरिएको छ। कान्ति पथको पाङदुरे र टाकुन्जे क्षेत्रमा गएको पहिरोले सो सड़क पनि बन्द रहेको छ। हिजो रातभर परेको वर्षाले यात्रामा जोखिम बढ़ेको भन्दै रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। आज बिहान पनि दिवाकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जोखिम विश्लेषण गरिए कहाँसम्म यात्रा गर्न दिने वा नदिने भन्ने बारे निर्णय लिइने काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले जनाएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले हिजो बेलुकादेखि नै पहिरोको जोखिम रहेको भन्दै अर्को सूचना जारी नहुन्जेलसम्म सवारी साधनलाई आवागमनमा रोक लगाएको थियो। सुनसरीको इटहरी उपमहानगरपालिका बीच नजिक विद्युत कारले धरानको भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। BA1Y16-51 नम्बरको भ्यान गैराती अनियन्त्रित भई दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका 13 बस्ने 32 वर्षे बिर्ख बहादुर राई र धरान उपमहानगरपालिका 16 बस्ने 49 वर्षे सुमन आचार्यको मृत्यु भएको हो। दुवै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका भ्यानमै सवार धरान उपमहानगरपालिका 20 बस्ने 32 वर्षीय पवन राईको सोही अस्पतालमा उपचार भइरहेको छ। उक्त भ्यान कोशी लोकमार्गमा आफै अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले जनाएको छ। अब मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको छ। मनसूनको न्यूनचापी रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी बागमती र गण्डकी प्रदेशको धेरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशको एक दुई स्थानमा मध्य हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थान र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी र तराई भूभागका थोरै स्थानमा मधेस प्रदेश तथा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई कर्णाली प्रदेशको पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागको थोरै स्थानमा कोशी बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेश तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाड़ी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। वर्षा हुने क्षेत्रमा हुन सक्ने ग्रेगान बहाव बाढ़ी पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि स्वास्थ्य पर्यटन पर्वतारोहण सड़क तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन र विभागको पछिल्लो सूचनामा अध्यावधिक रहन विभागले अनुरोध गरेको छ। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पा बडाचौर साना किसान कृषि सहकारीको नवौं स्थापना दिवस सम्पन्न। रोल्पा सुनसहरी गाउँपालिकाद्वारा उत्कृष्ट कर्मचारी शिक्षक र विद्यार्थी सम्मान लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
6: यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
7: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
6: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टर सँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
7: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
6: हजुर, हाम्रा सेवाहरू।
7: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
6: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
7: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
6: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
8: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जी रहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो साझा 96.4 मेगाहर्ट्ज।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। बडाचौर साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो नवौं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। स्थापना दिवसको अवसरमा संस्थाले दीप प्रज्वलन, उत्कृष्ट समूहलाई सम्मान तथा कर्मचारीलाई प्रशंसा पत्र वितरण लगायतका कार्यक्रमहरू सम्पन्न गरेको छ। कार्यक्रमका बारेमा जानकारी दिँदै संस्थाका प्रतिनिधि झपेन्द्र खड्काले भन्नुभयो, उहाँका अनुसार संस्थाले आफ्नो स्थापना कालदेखि नै कृषकहरूको हितमा काम गर्दै आइरहेको र नवौं वर्षमा प्रवेश गरेको अवसरमा विशेष उत्सव मनाइएको हो। उत्कृष्ट समूह र कर्मचारी सम्मानित स्थापना दिवसको मुख्य आकर्षकका रूपमा सम्मान कार्यक्रम रहेको थियो। साधन सभामा प्राविधिक वा विविध कारणवश सम्मान पाउनबाट छुटेका तर संस्थाको मूल्यांकनमा उत्कृष्ट ठहरिएका समूहलाई सो अवसरमा विशेष सम्मान गरिएको थियो। यसै गरी संस्थाको प्रगतिमा अहोरात खटेर उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरूलाई पनि प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो। यस प्रकारको सम्मानले र समूहमा थप ऊर्जा थपिएको सहकारीका प्रतिनिधिहरूले बताउनु भएको थियो। आतिथ्यता र सहभागिता उक्त भव्य कार्यक्रमको अध्यक्षता बडाचौर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तथा लुम्बिनी प्रदेश साना किसान कृषि सहकारी संस्थाका सदस्य याम बहादुर खड्काले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै उहाँले संस्थालाई यो उचाइसम्म पुर्याउन सहयोग गर्ने सम्पूर्ण शेयर सदस्य संचालक र कर्मचारीहरूलाई धन्यवाद दिनुभएको थियो। सहकारीले आगामी दिनमा कृषकहरूका लागि थप प्रभावकारी योजनाहरू ल्याउने उहाँले बताउनु भएको छ। यसै कार्यक्रमको संचालन संस्थाकी कर्मचारी कौमाया रोकाले गर्नुभएको थियो। कार्यक्रममा संस्थाका अन्य पदाधिकारीहरूको पनि व्यापक उपस्थिति रहेको थियो। झपेन्द्र खड्काका अनुसार उक्त दिवसमा संस्थाका लेखा समिति संयोजक, लेखा सदस्यहरू, संचालक समितिका पदाधिकारीहरू, विभिन्न समूह तथा अन्तर समूहका सदस्यहरूको सहभागिता रहेको थियो। उपस्थित सबैले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो। रोल्पाको सुनसहरी गाउँपालिकाले शिक्षा तथा सार्वजनिक सेवा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा कर्मचारीहरूलाई सम्मान गरेको छ। सम्मान कार्यक्रममा सुनसहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुन, उपाध्यक्ष ननकला घरती, प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घरती लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो। कक्षा आठको नतिजामा शाखा आधारभूत विद्यालय फुलीबनका राजु विकर, मेहेलधारा माध्यमिक विद्यालय जयमाका देवीराम बुढा मगरले 3.53 जीपीए प्राप्त गर्दै उत्कृष्ट विद्यार्थी बनेका छन्। यसै गरी जनता माध्यमिक विद्यालय बाहिरी गाउँकी दिलमाया घरती मगरले 3.62 जीपीए सहित छात्रातर्फ उत्कृष्ट नतिजा हासिल गरेकी छिन्। एसी 2081 नतिजामा नमूना माध्यमिक विद्यालय कसलाका कुमार खत्रीले 3.4 जीपीए र जनसेवा माध्यमिक विद्यालय सेरमकी सुबिना राणाले 2.99 जीपीए प्राप्त गर्दै उत्कृष्ट विद्यार्थीको सम्मान पाउने भएका छन्। यसै गरी मेहेलधारा माध्यमिक विद्यालय जयमाका प्रधानाध्यापक बालाराम पुन, उत्कृष्ट प्रधानाध्यापक सरस्वती माध्यमिक विद्यालय घुसबाङका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कोम सिंह घरती उत्कृष्ट अध्यक्ष घोषित हुनुभएको छ। शाखा आधारभूत विद्यालय फुलीबन कक्षा आठमा 100% नतिजा ल्याउने उत्कृष्ट विद्यालयका रूपमा सम्मानित हुनुभएको हो। उत्कृष्ट शिक्षक तर्फ जनसेवा माध्यमिक विद्यालय सेरमका अंग्रेजी शिक्षक रेशम चौधरी, मेहेलधारा माध्यमिक विद्यालय जयमाका विज्ञान शिक्षक दिनेश गौतम तथा गणित शिक्षक विष्णु कुंवर सम्मानित हुनुभएको छ। यसै गरी उत्कृष्ट कर्मचारी तर्फ वडा नम्बर 7 को कार्यालय सहयोगी हरकु कामी, आँखा सहयोगी सन्तोषी रोका मगर, अनमी पवित्र केसी, अनमी खिमा खर्ती, कृषि प्राविधिक कमल बोहरा तथा इन्जिनियर घनश्यामा हमाललाई पनि सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। उनीहरूलाई साधा टीका र प्रमाण पत्र प्रदान समेत गरिएको छ। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला संगठन समिति दाङले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव, कालोबजारी तथा मूल्यवृद्धि नियन्त्रण गर्न सरकार र सम्बन्धित निकायसँग तत्काल प्रभावकारी कदम चाल्न माग गरेको छ। पार्टीका जिल्ला सचिव मोतीराम खड्काद्वारा जारी विज्ञप्तीमा वर्तमान सरकारले जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेको आरोप लगाइएको छ। विज्ञप्तीमा सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिकलाई विस्थापित गरिएको, किसानले खेतीका लागि आवश्यक मल नपाएको, बजेट मार्फत जनतामाथि थप करको भार बढ़ाएको तथा लघुविद्ध र बैंकको ऋणका कारण सर्वसाधारण समस्यामा परेको उल्लेख गरिएको छ। यसै गरी इरान, इजरायल तथा अमेरिकी सम्बन्धी युद्धको कारण देखाएर बजारमा ग्यास अभाव भएको भनिए पनि सर्वसाधारणले सहज रूपमा ग्यास नपाएको पार्टीको दावी रहेको छ। ग्यास डिलर पसल तथा जिल्ला प्रशासन कार्यालयले बजारमा ग्यासको सहज आपूर्ति सुनिश्चित गरी जनजीवन सामान्य बनाउन आवश्यक पहल गर्न विज्ञप्ति मार्फत आग्रह गरिएको छ। विज्ञप्तिमा जिल्लाभित्र पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी तथा अनुचित मूल्यवृद्धि गरिएको पाइएमा यसबारे पार्टीलाई जानकारी गराउन सर्वसाधारणसँग अपील पनि गरिएको छ। प्राप्त सूचनाका आधारमा आवश्यक जनकारवाही अघि बढ़ाइने पार्टीले जनाएको छ। साहित्य विमर्श एवं कविता वाचन सहित लुम्बिनी प्रदेश स्तरीय 213 भानु जयन्ती विशेष कार्यक्रम प्रदेश राजधानी राप्ती उपत्यका देउखरीको लालमटियामा सम्पन्न भएको छ। भानु प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजना तथा ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाको संयोजनमा साहित्यिक विमर्श तथा कविता वाचन सहित भानु जयन्ती मनाइएको हो। भानु प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष बम बहादुर डीसीको अध्यक्षतामा एवं प्रजातान्त्रिक सेनानी एवं साहित्य प्रेमी वीर केशरी गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि गौतमले भानुभक्तले नेपालको भाषिक एकीकरण गरी नैतिक, धार्मिक, वैचारिक र सांस्कृतिक सन्देश विश्वमा फैलाउन महत्वपूर्ण योगदान दिएको बताउनु भएको छ। सो अवसरमा बोल्दै कार्यक्रममा अध्यक्ष बम बहादुर डीसीले भानुभक्तको साहित्यिक विरासतलाई जीवन्त राख्न साहित्यिक विमर्श, सृजनात्मक लेखन, अध्ययन र अनुसन्धानलाई निरन्तर अगाडि बढ़ाउन जोड़ दिनुभएको छ। क्याम्पसका उप प्राध्यापक आनन्द कुमार लामिछानेले कार्यक्रमको विषय प्रवेश गराउनका साथै आदि कवि भानुभक्तको जीवनी, व्यक्तित्व, कृतित्व, नेपाली भाषा साहित्यमा दिएको योगदानबारे प्रकाश पार्दै वर्तमान पुस्ताका लागि भानुभक्तको साहित्य अझै सान्दर्भिक रहेको उल्लेख गर्नुभएको छ। अब देश बाहिरको समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाह हर्मुज स्ट्रेटमा फेरि नाकाबन्दी गर्ने घोषणा गर्नुभएको छ। उहाँले उक्त जलमार्ग प्रयोग गर्ने मालवाहक जहाजहरूसँग 20% कर लिने घोषणा गर्नुभएको छ। अमेरिकी राष्ट्रपतिको यो घोषणाप्रति प्रतिक्रिया जनाउँदै इरानले शीर्ष सैन्य मुख्यालय खातम अल अम्बियाले अमेरिकालाई हर्मुजको जल डमरूमको व्यवस्थापनमा हस्तक्षेप गर्न नदिने बताएको छ। ट्रम्पले सामाजिक सञ्जाल टुथ सोशलमा लेख्नु भएको छ, हर्मुज स्ट्रेट खुल्ला छ र इरानका साथ वा उबिना पनि खुल्ला रहनेछ। हामी इरानी नाकाबन्दी पुनः लागू गर्दैछौ। यसलाई यस्तो नाम दिएको छ किनभने यसको उद्देश्य केवल इरानी जहाज वा उसका ग्राहकहरूलाई जहाजलाई आउजाउ गर्न रोक्नु हो। अन्य सबै देशलाई भने यो जरमार्ग निष्पक्ष र खुल्ला रूपमा प्रयोग गर्न दिइने उहाँले उल्लेख गर्नुभएको छ। ट्रम्पले लेख्नु भएको छ, अबदेखि संयुक्त राज्य अमेरिकालाई हर्मुज स्टेटको संरक्षक भनिनेछ र निष्पक्ष आधारमा यस संवेदनशील समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्न लाग्ने सबै खर्च उठाउन यस जलमार्ग प्रयोग गर्ने प्रत्येक मालवाहक जहाजलाई 20% शुल्क लगाइनेछ। यो व्यवस्था लागू गर्ने प्रक्रिया तुरन्तै शुरू हुनेछ। अमेरिकी सेनाका अनुसार ट्रम्पको आदेशपछि मंगलबार आज राति 8 बजेदेखि इरानी बन्दरगाहमा नाकाबन्दी पुनः लागू गरिनेछ। यता इरानको शीर्ष सैन्य मुख्यालय खातमा अली अनबियाले भने अमेरिकालाई हर्मुजमा हस्तक्षेप गर्न नदिने चेतावनी दिएको छ। इरानको सैन्य मुख्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, हर्मुज स्ट्रेटमा अमेरिकाको बारम्बारको हरकतले सम्पूर्ण क्षेत्रको सुरक्षालाई गम्भीर जोखिममा पारेको छ। विज्ञप्तिमा अगाडि भनिएको छ, हामीले अमेरिकालाई यो महत्वपूर्ण मार्ग नियन्त्रणमा लिन कहिले अनुमति दिएका छैनौं र दिने पनि छैनौं। नाकाबन्दीका लागि अमेरिकालाई गरिने कुनै पनि सहयोगलाई इरानको सार्वभौम सत्ता विरूद्धको युद्ध मानिने चेतावनी पनि इरानी सेनाले दिएको छ। इरानी सेनाले अगाडि भनेको छ, यदि द्वन्द अझ फैलिने भने युद्धको आगोले यस क्षेत्रका सबै देशलाई निल्नेछ। विज्ञप्तिमा भनिएको छ, अन्त्यमा खेल समाचार। नेपालले एक दिवसीय अभ्यास खेलमा जर्सीलाई 81 रनले हराएको छ। गैराती भएको खेलमा नेपालले दिएको 251 रनको लक्ष्य पछ्याएको जर्सी 41 ओभरमै 169 रनमा अलआउट भएको हो। जर्सीका लागि चार्ली ब्रेननले अभिजित 82 तथा डेनिएल बिरेलले 40 रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। नेपालको जीतमा ओपनर कुशल भुटेलले 105 को शतकीय पारी खेलेका थिए। भीम सार्कीले 69 रनको योगदान गरे। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 250 रन बनाएको थियो। बलिङतर्फ हेमन्त धामीले 4 विकेट लिए भने आरिफ शेखले 3 विकेट लिए। करण केसी र सन्दीप लामिछानेले 1-1 विकेट लिए। अब नेपालले भोलि दोस्रो अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपाली टोली आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डसमा हुने त्रिदिवसीय श्रृंखला खेल्न जानेछ। यो श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्डस र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। 11 महिनामा 21 खर्ब 20 अर्ब रेमिटान्स भित्री उपत्यकाबाट बाहिरिने सबै नाका बन्द। लामो दूरीका सवारी उपत्यकामै होल्ड। सुनसरीमा विद्युत कारले धरानको गाड़ी दुर्घटना, 2 जनाको मृत्यु। देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह। रोल्पा बडाचौर साना किसान कृषि सहकारीको नवस्थापना दिवस सम्पन्न। रोल्पा सुनसहरी गाउँपालिकाद्वारा उत्कृष्ट कर्मचारी शिक्षक र विद्यार्थी सम्मान। दाङमा ग्यासको कृत्रिम अभाव र कालोबजारी रोक्न क्रान्तिकारी कम्युनिष्ट पार्टीको माग। देउखरीको लालमटियामा प्रदेश स्तरीय 213 भानु जयन्ती मनाइयो। र स्टेट अफ हर्मुजमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा। युद्ध चर्किने इरानको चेतावनी। एक दिवसीय अभ्यास खेलमा नेपालले जर्सीलाई 81 रनले हरायो। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संचार निरोगबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षीबाट म रिता मगर विदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 MHz सुन्दै गर्नुहोला। नमस्ते।

0: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
1: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
0: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
1: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
0: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: त्यो दाँती त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
3: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
4: हजुर, हाम्रा सेवाहरू
3: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
3: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
3: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष

0: 652
1: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या। जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCC गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छ? अब यतिका सामान म कहाँ गरे ल्याउ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: लौ उसो भए, म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15, दाङ। सम्पर्क मोबाइल नम्बर 98-578-30-504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15, दाङ।
0: एसी त राम्रो जीपे ल्याएर पास भयो, आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला, कहाँ पढ्न जाने होला?
1: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
0: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
1: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
0: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
1: वर्ष 2081 सालको एसएई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय

0: सालमा टियादाङ एसई 2081 मा सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 मा विज्ञान व्यवस्थापन मानविकी शिक्षा शास्त्र एवं सिटी भिटी बाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
1: हाम्रा विशेषताहरू दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था विज्ञान र आईटी का कक्षाहरू बिहानी 17:00 सञ्चालन गरिने
0: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने
1: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578-42011
0: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमूना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरीदा।
2: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
2: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने आउनुहोस् चाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा महिनावारी अनियमितता बाँझोपनको समस्या यौन अङ्ग चिलाउने बनाउने र पानी बग्ने आङ खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाथे घरको मुखको क्यान्सरको जाँच स्तनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसुति सेवा पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
3: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
4: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने डन्डीफोर पुरानो दाग एलर्जी आउने अनुहारमा चाउरेपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
2: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यातिएको हात गोडा जोर्नी अरो हुने हड्डी खिएको
3: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासै हार्जोनी तथा नसा रोग विशेषज्ञ
4: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाथ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगू टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने विनाश नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
2: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा बिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाघ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
3: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
2: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
3: जसका लागि मोबाइल नम्बर 98578-43123 98478-07-6770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
2: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।

0: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
1: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबा गोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पढाई हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि कक्षा सञ्चालन 2083 पाँच महिना 15 गते बाट दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
1: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
0: भर्ना सम्बन्धी आवश्यक जानकारी लागि सम्पर्क फोन नम्बर क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर 9860-81-9020 प्रशासन शाखा 9844-900-008 9868-63-90-47 लेखा शाखा 9847-86-32-60 कार्यालय टेलिफोन नम्बर 086-440-367 सबै कुरो जाई भरपर्दो शैक्षिक गन्तव्य सलजला बहुमुखी क्याम्पस लिबान रोल्पा रोल्पाको गौरव रोल्पाको शान सलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
2: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
3: होइन ए दिदी बहिनीहरू, के गन्थन गन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
3: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
1: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
0: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9848-51-234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर। प्रोप्राइटर सपना श्रेष्ठ। 9849-25-627। राम्रो कला आत्मविश्वास को प्रतीक हो। इसलिए खोजी खोजी प्रयोग करूं क्वीन पियर क्रीम सबका लागी सधैका लागी।

0: छपानी स्वस्थ जीवन को आधार हिमालयज ऑन टॉप लांगटांग हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाई को हाथ में अंतरराष्ट्रीय स्तर को अत्याधुनिक प्रविधि प्रशोधित ऑन टॉप ब्रांड का पानी 500 देखि 900 मिलीलीटर का आकर्षक पेट बोतल में उपलब्ध थप जानकारी का लागि हिमालयज स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमांडू फोन 4781-4780-7624 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
1: समाचार अब विस्तारमा। पहिरोका कारण अवरूद्ध मुगली नारायणगढ़ सड़क संचालनमा आएको छ। गैरातीदेखि अवरूद्ध सड़क बिहानैदेखि उपकरणहरू परिचालन गरी पहिरो हटाएसँगै सवारी आवागमन दुईतर्फी संचालनमा आएको सड़क डिभिजन कार्यालय भरतपुरले जनाएको छ। यसअघि नागढुङ्गा मुगली नारायणगढ़ सड़क खण्ड बन्द गरिएको थियो। चितवनका केराबारी र तुइन खोलामा पहिरो खसेकाले सवारी आवतजावत अवरूद्ध बनेको थियो। यसैबीच अविरल वर्षाका कारण काठमाडौँ प्रवेश गर्ने सड़कहरूमा यातायात अवरूद्ध भएको छ। केही नाकामा पहिरोले आवागमन अवरूद्ध भएको हो भने केही ठाउँमा जोखिम भएपछि स्थानीय प्रशासनले नै सवारी रोकेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ट्राफिक कार्यालयका अनुसार नागढुङ्गा साँगा फर्पिङ हुँदै यात्रा गर्ने लामो दूरीका सवारी साधन बन्द गरिएको छ। यस्तै फर्पिङ फाखेल सिस्नेरी हुँदै हेटोडा पुग्ने सड़क पनि बन्द गरिएको छ। कान्तिपथको पाङदुरे र टाकुन्जे क्षेत्रमा गएको पहिरो गएकाले सड़क अवरूद्ध भएको वर्षाले यात्रामा जोखिम बढ़ेको भन्दै रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यता बीपी राजमार्गको रोशी खोलामा बाब बढ़ेको छ र मंगल डारमा लेतो सहितको पहिरो गएकाले बीपी राजमार्ग आउँदै यात्रा गर्न पनि रोक लगाइएको छ। जोखिम विश्लेषण गरी कहाँसम्म यात्रा गर्न दिने वा नदिने भन्नेबारे निर्णय लिइने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय राम सापतले जनाएको छ।
2: आज बिहान लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा पानी परिरहेको छ। त्यस्तै काठमाडौँ उपत्यका सहित बागमती मधेस र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा बढ़ी चितुवनको नारायणी देवघाटमा 250.4 मिलिमिटर वर्षा भएको छ, जसका कारण अहिले नारायणी नदीमा पानीको सतहले खतराको संकेत पार गरेको छ। नारायणी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। पछिल्लो 12 घण्टामा गण्डकी प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ भने एक दुई स्थानमा धेरै भारी वर्षा भएको छ। त्यसै गरी लुम्बिनी प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारीसम्म वर्षा भएको छ। आज पनि देशभर मनसूनी वायु सक्रिय छ। आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागको थोरै स्थानमा कोशी बागमती र गण्डकी प्रदेशको तराई र लुम्बिनी प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। अन्य प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
1: आत्मदाह गरेका सर्लाहीका विवेक मण्डलको पनि मृत्यु भएको छ। कृतिपुर स्थित वन अस्पतालमा उपचाररत उनको आज बिहान 2 बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीले जानकारी दिनुभयो। 85% भाग जलिसकेकाले अथक प्रयासका बावजूद पनि बचाउन नसकिएको उहाँको भनाइ छ। शुक्रबार हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब 7:30 बजे अस्पतालमा भर्ना गरिएको थियो। मण्डलले पेट्रोल छर्केर आफैले आगो लगाएका थिए। आफन्तका अनुसार बायोलोजिकल एमएससी गरेका विवेक 1 वर्षदेखि मानसिक तनावमा थिए। आफन्तका अनुसार विवेकले रामनगर स्थित एक विद्यालयमा अध्यापन गराउँदै आएका थिए, तर जागिर गुमाएपछि 1 वर्ष यता कामको खोजीमा थिए। सर्लाही चारका सांसद अमरेश कुमार सिंहले चिकित्सकहरू समेतको अथक प्रयासका बावजूद पनि बचाउन नसकिएको बताउनुभयो। सिंहले मण्डलको परिवारलाई सक्दो सहयोग गर्ने बताउनु भएको छ।
2: सुनसरीको इटहरी उपमहानगरपालिका 20 नजिक गैराती विद्युत कार्यालय धरानको बिहान दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ, 1 जना घाइते भएका छन्। 21-16-51 नम्बरको बिहान गैराती अनियन्त्रित भई दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका 13 बस्ने 32 वर्षीय बीर्खबहादुर राई र धरान उपमहानगरपालिका 16 बस्ने 49 वर्षीय सुमन आचार्यको मृत्यु भएको हो। दुवैजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका बिहानमै सवार धरान उपमहानगरपालिका 20 का 32 वर्षीय पवन राईको सोही अस्पतालमा उपचार भइरहेको छ। बिहान कोशी लोकमार्गमा आफै अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले बताएको छ।
1: बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि पाँचवटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्दैछ। समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था

0: दर्शन बचत तथा ऋण सहकारी संस्था सुमेरु बचत तथा ऋण सहकारी संस्था नेशनल नवबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको अधिकतम 1,00,000 सम्मको बचत रकम फिर्ता गर्न लागि समितिका सदस्य रामेश्वर ढकालले जानकारी दिनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आज ललितपुरको जौराखेल स्थित प्रदेश सुशासन केन्द्रको सभामा आयोजित कार्यक्रममा बचत फिर्ता शुभारम्भ गर्नुहुनेछ। केही दिन अघि मुख्यमन्त्री बानियाको उपस्थितिमा भएको छलफलले ती सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने निर्णय गरेको थियो। यही असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने गरी तयारी भइरहेको समिति सदस्य ढकालले जानकारी दिनुभयो। समितिले बचतकर्तालाई विवरण भेरिफाइड गर्ने काम सम्पन्न गरेको छ। बचतकर्तालाई रकम फिर्ता गर्न करिब 9 करोड़ जम्मा गरिएको छ।
1: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने बैठकमा विभिन्न विधेयक तथा आयोगका प्रतिवेदन पेश गर्ने कार्यसूची छ। कानून मन्त्री सुविता गौतमले न्याय परिषद, न्याय सेवा आयोग र लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ। यस्तै मन्त्री गौतमले नै नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफल गरी सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। बैठकमा अर्थमन्त्री डा सोनी बाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारिज गर्ने विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ भने अन्तर्राष्ट्रिय श्रम सन्धि सम्बन्धी प्रोटोकलका बुधारलाई छलफल गरी अनुमोदन गर्ने कार्यसूची छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: मार्बलका सिक्किसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। लामो समयदेखि बन्द रहेको हेटौडा कपड़ा उद्योगलाई पुनः संचालन गर्ने तयारीले गति लिएको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा संचालन गर्ने लक्ष्यसहित प्रारम्भिक रूपमा परीक्षण उत्पादन शुरू गर्ने तयारी अघि बढ़ाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित अध्ययन कार्यदलले उद्योग पुनः संचालन सम्बन्धी प्रतिवेदन हिजो मन्त्री गौरी कुमार यादवलाई हस्तान्तरण गरेको छ। मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योग पुनः संचालनका लागि चालिएको कदम, हालसम्मको प्रगति र आगामी कार्ययोजनासहितको प्रतिवेदन बुझाएको हो। मन्त्रालयका अनुसार उद्योगको परीक्षण संचालनका लागि आवश्यक तयारी यसअघि नै शुरू भइसकेको छ। अर्थ मन्त्रालयबाट विनियोजित बजेटका आधारमा नेपाली सेनाले उद्योगमा रहेका मेसिनहरूको मरमत तथा परीक्षण उत्पादनको तयारी अघि बढ़ाइसकेको मन्त्रालयले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानले होर्मुज स्ट्रेटमा संयुक्त अरब इमिरेट्स युएका दुईवटा तेल ट्याङ्करमाथि आक्रमण गरेको छ। इमिरेट्स र बहराइनका अधिकारीहरूका अनुसार यस आक्रमणमा एकजनाको मृत्यु भएको छ भने अन्य 8 जना घाइते भएका छन्। बहराइनको रक्षा मन्त्रालयका अनुसार मोम्बासा र बाइया नामका दुईवटा तेल ट्याङ्करहरूलाई इरानको तर्फबाट प्रहार गरिएका दुईवटा क्रूज मिसाइलले निशाना बनाएका थिए। मन्त्रालयका अनुसार यो आक्रमण होर्मुज स्ट्रेटको दक्षिणी भाग र ओमानको सामुद्रिक क्षेत्रमा भएको हो। इरानको रेगुलेशनरी गार्ड्सले एक विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मेवारी लिएको छ र आक्रमणको शिकार भएका जहाजहरूले नियम उल्लंघन गरिरहेको बताएको छ। यो आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहमा फेरि नाकाबन्दी गर्ने घोषणा गर्नुभएको छ। उहाँले होर्मुज जलमार्ग प्रयोग गर्ने मालवाहक जहाजहरूसँग 20% कर लिने घोषणा गर्नुभएको हो। अमेरिकी राष्ट्रपतिको यो घोषणाप्रति प्रतिक्रिया जनाउँदै इरानको शीर्ष सैन्य मुख्यालय खातम अल अन्बियाले अमेरिकालाई होर्मुज जलमार्गको व्यवस्थापनमा हस्तक्षेप गर्न नदिने बताएको छ। यसैबीच यमनका हुथी विद्रोहीहरूले साउदी अरबको अब्बा इन्टरनेशनल एयरपोर्टलाई निशाना बनाएको दावी गरेका छन्। हुथी संगठनका अनुसार यस आक्रमणमा ब्यालिस्टिक मिसाइल र ड्रोनको प्रयोग गरिएको थियो। हुथी विद्रोहीहरूले साउदी अरबको तर्फबाट साना इन्टरनेशनल एयरपोर्टमा गरिएको हवाई आक्रमणको जवाफमा यो कार्यवाही गरेको बताएको छ।
1: अब अब खेल समाचार फिफा विश्वकप 2026 अन्तर्गत आज पहिलो सेमीफाइनल खेल हुँदैछ। फाइनल प्रवेशका लागि आज राति पाउने 1 बजे शुरू हुने बहुप्रतीक्षित खेलमा दुई पूर्व विश्व विजेता फ्रान्स र स्पेन भिड्दैछन्। टेक्सासको डलास स्टेडियममा हुने यस खेललाई महाभिडन्तको रूपमा हेरिएको छ। क्वार्टर फाइनलमा मोरक्कोलाई 2-0 पाका लगाउँदै फ्रान्सले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो भने स्पेनले बेल्जियमलाई 2-1 गोलले पराजित गर्दै सेमी फाइनलको यात्रा तय गरेको हो। फ्रान्सेली टोलीका स्टार स्ट्राइकर र स्पेनको युवा टोली बीचको प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ। दुवै टोली उपाधि दावेदार मानिएकाले आजको खेल निकै कडा र रोमाञ्चक हुने अपेक्षा छ। यसै गरी दोस्रो सेमी फाइनलमा भोलि राति पाउने 1 बजे अर्जेन्टिना र इंग्ल्याण्ड भिड्ने भएका छन्। केलियन एम्बाप्पेको नेतृत्वमा रहेको फ्रान्स यस विश्वकपकै सबैभन्दा उत्कृष्ट फरवार्ड पंक्ति भएको टीम हो। यस विश्वकपमा फ्रान्सको जस्तो आक्रामक स्वभाव स्पेनले भने देखाएको छैन, तर लुइस डी ला क्वेन्टेको प्रशिक्षकत्वमा उसले सावधानी पूर्व र बलमाथि नियन्त्रण बनाएर आक्रमण गर्ने फुटबल खेल्दैछ, जुन शैलीमा खेलेर स्पेन सन् 2010 विश्वकप च्याम्पियन बनेको थियो।
0: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: पहिरोले अवरूद्ध मुगली नारायणगढ़ सड़क सञ्चालनमा हेटौडा जोड्ने सड़कको अवरोध कायमै आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना।
0: आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक मण्डलको पनि मृत्यु। इटहरीमा भएको सवारी दुर्घटनामा 2 जनाको ज्यान गयो।
1: बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले बचतकर्ताको रकम फिर्ता गर्दै शुरूमा 5 समस्याग्रस्त सहकारीका पीड़ितले पैसा पाउने।
0: इरानद्वारा होर्मुज जलमार्गमा युएईका 2 तेल ट्याङ्करमाथि आक्रमण। इरानी बन्दरगाहमा फेरि नाकाबन्दी गर्ने ट्रम्पको घोषणा।
1: र विश्वकप फुटबल अन्तर्गत सेमी फाइनलको खेल आज शुरू हुँदै पहिलो खेलमा राति फ्रान्स र स्पेन भेट्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
4: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
5: AIO
6: Yes, AIO
5: All in one mart, the best place for shopping.
6: के छ र हो खास त्यहाँ?
7: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
8: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
9: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
8: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
10: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
8: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
9: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
8: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरे जरिवाना समेत हुन सक्दछ।
10: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
8: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
9: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुटीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
8: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
10: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडापत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
8: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
9: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
11: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
12: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
11: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
12: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
11: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
12: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
11: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
12: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
11: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
12: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
11: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
8: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौ। व्यवस्थित तवरले पार्किङ गरौ। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौ। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौ। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौ। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: मेलायु मायुका लागि छ सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना जुहो बेला खेमरी दे गरम ओबोतरी जेउ बेला सुनो भुरी कटास ओचुदुरी जेउ आउ बेला क वन जंगल ल भे लागिने मस्त ज सम्भावना ताई आउ ये गिने प्राकृतिक सम्पदा र त खेत ज स खेमना दे वातावरण मिले ने ल खेपा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज ताना दे भने जलवायु परिवर्तन ल असर सकेने सुनो नाखार नामे ल भे लागिने स ज जिनी गिनी लापरवाही सुनो चाउस खेलगेमा दुख जिनगे गोठेल मेला किनाटे जन धने मी खेपा छेती ताउदु हो खोकाई
1: गेचो छान्याला बल्ल मेला किने पुर रङ्गे नौ पुराले चौसो ख्याल गिरी
0: वन जंगल सर मेरा आइडेन्टी बानी एमएल एमए ओ सोचा मेला लिउ सुकर पोतर राले पार जगे रहते
1: सलाई लाइटर सियाउला मे सचाउने चीज राले जा बाङजा र यामा देने पोल गेने या पिटौ चीज र रहिदे वन जंगल याले के भाबा या
0: पिकनिक वन भोज बाको मे सचाउसु छिनि मेले चौसो सैदे कि खनाले वन जंगल ओ सोचा मि दैके बारीको चुरोद विधि ओरे बनै कोबा
1: नान्थर नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो कि ढालले च अनुगमन दिने व्यवस्था चाउसर गिरिए
0: गेछो छामेला खोरेल चाउसी खोलिए हरिदे तरिम गाई गेज मेकेलाई जु अब नजिरे बनाए गेङ यालो गेज मेके नलाए औलेम लायो के नाइए
1: वन जंगल स जुडिसी हो गेङ बारी ल बाली नाली कुचिउला चिउली झ्याक्रा रस चाउसो छिमी ने चाउसो सहिरे के खेले
0: वन जंगल मेला दुखे माइए लागि किनी पार जना खर्नामा र मिलि दिएको नै सानो ज मे के छै
1: बट्टा सुचुली जु बेलाको हिजिम के कोटल मे के सता किने हेन अखिम छिन्नी मे चाउ सके छै
0: मे लागि नि निताए के मने के बछिए सुनो अरुले मने के गछ या
1: के छ छामला पोया ल मे लागि किसन किने के छोटा ओडा कार्यालय प्रहरी कार्यालय सज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय ल खबर गिरिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
2: ए निकेश हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो हाम्रो समूहको बचत पासबुक विद्यालयको खाताहरू कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो कहाँ जाने होला तलाई थाहा छ भने भन् त
3: होइन यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ यो काम त रोल्पा समाचार साप्ताहिक रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि त्यहाँ त रङ्गीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि थाहा पाएस
2: साँच्चै भन्छस् कि के हो यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि
3: हो नि सुलभ मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो समाचार प्रकाशन छपाईका सम्पूर्ण काम स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको
2: ओहो यस्तो कुरा त मलाई थाहा नै थिएन त ल निकेश तलाई धेरै धेरै धन्यवाद है हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ
3: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका एफएम रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका रेडियो टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्
2: साथै गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल भरपाई लेटर प्याड रजिस्टर रसिद साथै छपाई सम्बन्धी काम नाइलन छाप शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस् यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
3: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 440 238।
2: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857 22 275, रेणुका रोगा 9481 68 697।
3: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857 22 275।
2: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
4: अब लाग्छु भोलि खाली पर्सि त म आइहाल्छु, आफ्नो ख्याल गर्नु।
5: अनि म चाहिँ जान मिल्दैन र
4: लङ्कारे बुढा, हामी भागी बिहा गरेर आउनु, बुवालाई तिमी छुट्टिकै मन पर्दैन, म छुट्टो जान्छु छुट्टो आउँछु,
5: म गाडीसम्म छोडिदिन्छु नि।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हाजिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना।

प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको

0: गोराई का लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराईदान
1: संपर्क मोबाइल 9857821105
0: 9849002802
1: 9805982605
0: र 9910939940
2: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिम्बुर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
3: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं
2: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
3: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ
2: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा
4: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
5: होइन के भएको छ र तपाईँलाई
4: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
5: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने
6: अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
7: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
2: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिएर आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी नहुने पिसाब पुल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
7: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
2: विस्तृत जानकारीका लागि सम्पर्क 0825568003 9865443383
7: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचो, अरूलाई पनि बचाओ। मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ। सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरो। झुन्डिएर तथा छतमा बसी यात्रा नगरो। सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो। सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ। सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो। लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ। सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ। आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो। सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो। जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो। जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो। पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो।

घुम्ती मोटहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ। अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाऊ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो। ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: अब
1: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो। यिनको दाँत निको हुन्न।
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर। मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
1: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्। के होला र निको?
2: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चारी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
2: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908079 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।

0: त्यही डाँडामा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेट्स वा गिरिरा चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894 50571 र 9854 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ चुडीखेत, रोल्पा।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
4: यो दाँती त हैरान पारिसक्यो, अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुली चौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर, हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाई दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
2: 9800594452।
6: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
0: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
1: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
0: ए हो र बाबु यो कहाँनिर छ र बाबु यस्ता सेवा सुविधाहरू के छन्।
1: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गा र उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याउ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 98-578-30-504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।

0: जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बजे हो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9865778232।

बिहान 10 बजेको थाहा अपडेटमा संचुकको नमस्कार। पहिरोका कारण अवरूद्ध मुगली नारायणगढ़ सड़क सञ्चालनमा आएको छ। गैरातीदेखि अवरूद्ध सड़क बिहानैदेखि उपकरणहरू परिचालन गरी पहिरो हटाएसँगै 8 बजेदेखि सवारी आवागमन दुवैतर्फै सञ्चालनमा आएको सड़क डिभिजन कार्यालय भरतपुरले जनाएको छ। यसअघि नागढुङ्गा मुगली नारायणगढ़ सड़क खण्ड बन्द गरिएको थियो। चितवनको केराबारी र तुइन खोलामा पहिरो खसेकाले सवारी आवाजत अवरूद्ध बनेको थियो। यसैबीच अविरल वर्षाका कारण काठमाडौँ प्रवेश गर्ने र बाहिरिने नाकाहरूमा अवरूद्ध भएको सवारी साधन चल्न थालेका छन्। केही नाकामा पहिरोले आवागमन अवरूद्ध भएको हो भने केही नाकामा जोखिम भएपछि स्थानीय प्रशासनले नै सवारी साधन रोकेको थियो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गाबाट मोगलिन नारायणगढ़ सड़क खुलेसँगै सवारी चल्न थालेका छन्। साँगा फर्पिङ हुँदै यात्रा गर्ने लामो दूरीका सवारी साधन भने बन्द नै छ। फर्पिङ फाखेल सिस्नेरी हुँदै हेटौँडा पुग्ने सड़क पनि बन्द गरिएको छ। कान्ति पथको पाङदुरी र टाकुन्जे क्षेत्रमा पहिरो गएकोले सड़क अवरूद्ध भएको हो। वर्षाले यात्रामा जोखिम बढ़ेको भन्दै रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यता बीपी राजमार्गको रोशी खोलामा बहाव बढ़ेको र मंगलटारमा लेदोसहितको पहिरो गएकोले बीपी राजमार्ग हुँदै यात्रा गर्न पनि रोक लगाइएको छ। यस्तै लगातारको वर्षाका कारण नवलपरासी बर्दाघाट सुस्ता पूर्वामा पहिरो र डुबानका घटना भएका छन्। विभिन्न स्थानमा सड़क अवरूद्ध हुनका साथै 9 घरमा पानी पसेपछि 35 जना विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दाघाट सुस्त पूर्वका अनुसार गैंडाकोट नगरपालिका 4 डनचोक क्षेत्रमा जंगलबाट आएको बाढ़ी र नालीको पानी घरमा पस्दा 9 घरमा क्षति पुगेको छ। तीमध्ये 8 घरका 35 जना स्थानीय आफन्त तथा छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। घटनामा मानवीय तथा चौपायको क्षति नभए पनि थप क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय नवल परासी बर्दाघाट सुस्ता पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभएको छ। आज बिहान लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा पानी परिरहेको छ। यस्तै काठमाडौँ उपत्यका सहित बागमती मधेस र कोशी प्रदेशका केही स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा बढ़ी चितवनको नारायणी देवघाटमा 250.4 मिलिमिटर वर्षा मापन भएको छ, जसका कारण अहिले पनि नारायणी नदीमा पानीको सतहले खतराको संकेत पार गरिरहेको छ। नारायणी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन अनुरोध गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका

0: य 16 51 नम्बरको बिहान गैराते अनियन्त्रित भई दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका 13 बस्ने 32 वर्षीय बिर्खबहादुर राई र धरान उपमहानगरपालिका 16 बस्ने 49 वर्षीय सुमन आचार्यको मृत्यु भएको हो। दुवैजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका भ्यानमै सवार धरान उपमहानगरपालिका 20 बस्ने 32 वर्षीय पवन राईको सोही अस्पतालमा उपचार भइरहेको छ। बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि 5 समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत रकम फिर्ता गर्दैछ। समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरू बचत तथा ऋण सहकारी संस्था, नेशनल नवबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको अधिकतम 1,00,000 रूपियाँसम्मको बचत रकम फिर्ता गर्न लागि समितिका सदस्य रामेश्वर ढकालले जानकारी दिनुभयो। र संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने बैठकमा विभिन्न विधेयक तथा आयका प्रतिवेदनहरू पेश गर्ने कार्यसूची छ। कानून मन्त्री सविता गौतमले न्याय परिषद, न्याय सेवा आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ। यस्तै मन्त्री गौतमले नै नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफवार छलफल गरी सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ सम्बन्धी के नेपाल कानूनलाई संशोधन र खारिज गर्ने विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ भने अन्तर्राष्ट्रिय श्रम सन्धि सम्बन्धी प्रोटोकलका मुद्दाहरू छलफल गरी अनुमोदन गर्ने कार्यसूची रहेको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
2: Coming up next.
3: कार्यक्रम सुशेली।
4: सारङ्गीको तारदेखि टुङ्नाको धुनसम्म, हाकपारे र पालनदेखि देउरा र टप्पासम्म,
5: कार्यक्रम सुसेली
6: सुसेली।
4: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम,
6: कार्यक्रम सुसेली।
4: बिहान 10 बजेको समाचारपछि 11 बजेसम्म,
6: कार्यक्रम सुसेली सुसेली सुसेली।
7: AIO.
8: AIO?
7: Yes, AIO. All in one mart. The best place for shopping.
8: Kya sara ho, khas pya?
7: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
8: वाउ, कहाँ छ र यो?
7: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
9: All in one mart, helping make your life easier.
10: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
11: मार्बल। मार्बलका सिपी विशिष्ट प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका युपीभीसी प्रोडक्टहरू लेड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको

0: बैंक खाता संचालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्थाबारे जानकारी राखौं। नेपाल राष्ट्र बैंकबाट क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 को इजाजत प्राप्त निर्देशन नम्बर 20 को बुदा नम्बर 6 मा समावेश व्यवस्थाहरू सुनौ। बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, गुड फर पेमेन्ट चेक समेत चेकको स्टप पेमेन्ट गर्दा, मौज्दात प्रमाणित गर्दा, ब्यालेन्स सर्टिफिकेट, खाता संचालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइँदैन। तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढ़ी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिँदैन। ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन पाइँदैन। कुनै पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौज्दात भन्दा कम भएका कारणले रकम कट्टा गरी मौज्दात घटाउन पाइँदैन। साथै न्यूनतम मौज्दात बापत राखिएका रकममा समेत तोकिएको ब्याज प्रदान गर्नुपर्छ। अहिले भनिएका बाहेकका अवस्था ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराउनुपर्छ। नेपाली मुद्रामा विद्युतीय कार्डहरू जारी गर्दा शुरूमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइँदैन। सचेत ग्राहक, सुरक्षित बैंकिङ, नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी?
2: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू, बाटो बन्छ समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु हो। अब यस्तो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड। Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
5: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिन।
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
5: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
6: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
5: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
0: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
1: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो थाहा संसार 99.4 एकताको आवाज, समानताको आवाज, निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो रेडियो 99.4
2: रेडियो थाहा संसार 99.4 मा अबको प्रस्तुति
3: कार्यक्रम सुशीली।
4: सारङ्गीको तारदेखि तुङनाको धुनसम्म, हतारे र पालमदेखि देउरा र टप्पासम्म।
5: सुसेली
4: सुसेली
5: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
4: कार्यक्रम सुसेली सुसेली।

0: कहिले हामी महाकाली, कहिले मेचीपारी, कहिले जान्छौ वनपाखा, कहिले खेतबारी, कतै फुल्ने आपल लिची, स्याउ सुन्तला घारी, मन उडेर कहाँ कहाँ सात समुद्र पारी, बल्ल तल्ल भेट हुँदा भलो कुरा गर्नु, राम रमाइलो नाच्नु गाउनु, सबै अघि सर्नु, सुसेलीले डाकिसक्यो सबै सबै झर्नु, खुशी हुने कुरा गर्नु, खुशीकै फूलबुट्टा भर्नु, खुशी हुने कुरा गर्नु, खुशीकै फूलबुट्टा भर्नु। नमस्कार, यहाँलाई हार्दिक स्वागत अनि अभिवादन छ कार्यक्रम सुशेलीमा। सुशेली लिएर आइपुगे म ओम भण्डारी, नेपाली लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम सुशेली। गीत सुनाउन, गीतका कुरा गर्न, संस्कृतिसँग अझ बढ़ी हेलिन लहसिन आइपुगेका छौं। आज हामीसँग हुनुहुन्छ वरिष्ठ लोकगायक कलाकार, अरूण उपत्यका सांस्कृतिक समूहका एकजना त्यस्ता व्यक्तित्व जसको गीत सुनेपछि, उहाँहरूले गरेको काम हेरेपछि सम्पूर्ण कुरा थाहा लागि जाने नै छ, आदरणीय कमल बहादुर खत्री हामीसँग हुनुहुन्छ। उहाँसँग कार्यक्रमभरि कुरा गर्नेछौ, उहाँलाई सुन्नेछौ, सुनाउनेछौ। हजुर नमस्कार।
1: नमस्कार सर, यहाँलाई धन्यवाद। म संखुवा सभाको एउटा मान्छेलाई तपाईँको यो अत्यन्तै लोकप्रिय रेडियो थाहा संसार मार्फत सञ्चालन हुने सुशेली कार्यक्रम हो, सुशेलीमा मलाई पनि आफ्नो कुरा राख्ने अवसर दिनुभएकोमा एकदम धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। सँगसँगै म सम्पूर्ण श्रोता तथा दर्शकहरूलाई अरुण उपत्यका सांस्कृतिक अनुसन्धान केन्द्र नेपाल, अहिले हाम्रो संस्था, त्यसको म अहिले

पुस्तकका प्रसिद्ध लोकनाचहरू भन्ने भिसिडी एल्बम पनि हामीले ल्यायौं, सँगै पाँचवटा ल्यायौं। प्रस्तुतिको हिसाबमा, गीतको हिसाबमा हामीले त्यतिखेर अलिक बढ़ी गर्यौं अरूण उपत्यका सांस्कृतिक समूह हुँदा। पछाडि

0: 1400-1500 को हारिमा लगभग चाहिँ अब सबै हाम्रो प्रपर्टीहरु म्युजिक नेपालबाट हामीले बजारमा लगिराखेका छौं। अब हाम्रो यो एक डेढ महिना दुई महिनासम्ममा अरु चाहिँ सबै गरेर 1500 को हारिमा पुग्छन् अपलोड गर्ने क्रम जारी छ। अघि नै व्याख्या गरिसक्यो कि हरायो कि भन्ने छ, तर देखिरहनु भएको छ, दिनै पछि देखिरहनु भएको छ, तर संयुक्त रूपमा देख्नु भएको छैन। र त्यो कुरालाई मन्दन गरेर हिजो अस्ति नवीन सर यहाँ आएको बेलामा गीत रेकर्ड गरौं भन्ने भन्यो, तयारी पनि गरे तर भ्याइएन, संयुक्त रूपमा उभिन सकिएन। तर हामी निकट भविष्यमै फेरि पनि चाहिँ उहाँको अलिकति उहाँ जानै पर्ने भएपछि उहाँ जानुभयो, अलिक हामी अरू विषयमा अलिक बढी समय बितायौं, त्यसले गर्दा संयुक्त रूपमा आउन सकेन। तर हामी निकट भविष्यमा संयुक्त रूपमा आउँछौ।
1: जनमासमा भएको कुरै गर्ने हो भने जब तिहार आउँछ हजुरहरूकै गीतले चाहिँ घरागन गुन्जायमान हुन्छ,
0: एकदमै
1: सारे रोपाईका कुरा आउँछ, अरुण उपत्यकाकै रोपाई गीत बढी गुन्जने गर्छ।
0: अब जसले त्यो पुरानो संस्कार र संस्कृति बुझ्नु भएको छ र कोही नयाँ पिढीले पनि के रहेछ हाम्रो संस्कार संस्कृति भनेर खोज्नु चाहनुभयो भने अहिले त खोजेर पाइन्छ नि त, चट्ट चाहिँ सर्च गरेपछि त पाइन्छ, त्यस कारणले उहाँहरूका निम्ति पनि अत्यन्तै उपयोगी छ। अब अलिक सहज सरल पनि बनाइएको छ, त्यसले गर्दाखेरि अब हाम्रा यो चाहिँ नि हुन त हरेक चाडपर्व हरेक महिनाहरूमा हाम्रा गीतहरू आइरहन्छन्। अब चाहिँ चैतको बेलालाई पनि छ, वैशाखलाई
1: पनि छ,
0: दसैँलाई पनि छ, तिहारलाई पनि छ, मङ्सिरे पूर्णिमा पनि छ,
1: दाई गर्नुका गीत पनि
0: सबै कुरा छ। अब लोक बेसमा बसेर हामी लोक जीवनमा आधारित गीतहरूलाई हामीले अब थोर बहुत संशोधन गरेर अब श्रोताहरूले मन पराउने गरी हामीले प्रस्तुत गरेको छौँ र उहाँहरूले एकदमै मन पनि पराइदिनु भएको छ। यो हाम्रो निम्ति अत्यन्तै गर्वको विषय हो सर।
1: एकजना बुवासँग भेट भएको थियो, खादबारीबाटै आउनु भएको थियो, सन्दर्भले उहाँसँग कुरा आउँदा उहाँले भन्नुभयो हाम्रो अरूणका गीत उहाँहरूकै गीत उहाँहरूकै गीतसँग मात्रै प्रतिस्पर्धी छ भनेको त्यति अब्बल छन् भन्नुभयो कि, त्यस्तो अब्बल गीतहरू त्यस्ता अब्बल धुनहरू कसरी संकलन भए, कसरी बनाउनु भयो, चाहन्छु नि मेहनतले त पुग्दैन जस्तो लाग्ने
0: होइन, यसको निम्ति मेहनत धेरै छ। अब हामी पनि पहिले बच्चामा पनि अलिअलि बुवा आमाहरूले गाएको, मेरो बुवा पनि कलाकार हुनुहुन्थ्यो, म बुवा जति हुन सकेको छैन, दुर्भाग्य हामीले उहाँलाई यसरी चाहिँ मिडियामा ल्याउन सकेनौँ, उहाँ अहिले चाहिँ स्वर्ग भइसक्नुभयो, म उहाँको आत्माको चिर शान्तिको कामना गर्दै
1: बुवाको नाम
0: बुवा मानबहादुर खत्री हुनुहुन्थ्यो, उहाँ हरेक विधामा फेरि
1: यहाँको एउटै शब्दले म चाहिँ घुमिरहे कि बुवा जति म हुन सकिनँ,
0: म हुन सक्दिनँ, हामी कहिले पनि त्यति हुन सक्दैनौँ। उहाँ त्यस्तो राम्रो कलाकार हुनुहुन्थ्यो, उहाँहरूले पनि नाचेको गाएको अनि समाजमा त्यो चाहिँ त्यो हाम्रो जुन समाज छ त्यो समाजले गाएको नाचेको हेरेर हामी विषयमा त जानकारै थियौं, तर फेरि त्यसलाई अघि तपाईँले कसरी भन्नुभयो त्यति मौलिकता कसरी प्रदान गर्नुभयो भन्ने विषयमा चाहिँ फेरि हामीले कुनै पनि, यद्यपि म अहिले तीनटा गीत गरिराखेको छु, तयारी भइरहेको छ, पुरै एक वर्षदेखि, एउटा गीत बनाउनु पर्यो भने हामी त्यसलाई हरेक तरिकाले हेर्छौं के वास्तवमा त्यो गीत कहाँ थियो, त्यो कसरी सिर्जना भयो र त्यो कुन समुदायले प्रयोग गर्छ या कुन भेगले प्रयोग गर्थ्यो, कुन भेगको हो, भेगिया हो भनेर हामी त्यसलाई हेर्छौँ र त्यसलाई फेरि अर्को भेगमा त्यसलाई कसरी गाउँछन् भनेर पनि हेर्छौँ। यसरी हेरेर अलि हामीले विश्लेषण गरेर हामी बेस चाहिँ लोकनाय नै लिन्छौँ। अब त्यसलाई लोक मात्रै लियो भने त मिठास फेरि हुँदैन, एउटा कुरा त चाहियो, अहिले त श्रोताहरूले त राम्रो कुरा खोज्नुहुन्छ, मिठो कुरा सुन्दाखेरि मिठो हुनु पर्यो, त्यस कारणले हामीले अलिकति मिठास दिनलाई हामीले चाहिँ अब चाहिँ तपाईँको चाहिँ अब सुर पक्र्यो भने ताल जान्छ होइन, गीत बिग्रिन्छ, यसरी गर्दा हामीले दुइटै कुरालाई चाहिँ विचार गरेर हामीले अलिकति हाम्रो चाहिँ फ्रेममा ढाल्छौँ र त्यसलाई चाहिँ अलिकति सुन्नको निम्ति अलिक राम्रो बनाउँछौँ। यसो गर्दा हामी हाम्रो एउटा कुरा चाहिँ के हो भने अरुण उपत्यका सांस्कृतिक अनुसन्धान केन्द्र नेपाल नाम जस्तै त्यो लोगोलाई हामीले चाहिँ नवीकरणका लागि अलिक धेरै प्रयत्न गर्छौँ र त्यसरी चाहिँ संकलन गर्ने हो। जान त हामी गाउँमै जानुपर्छ या समुदायमा जानुपर्छ, जस्तै तपाईँलाई एउटा कुरा के भनौँ भने मैले अघिल्लो वर्ष पनि नवीनजीले पनि दुईटा देउसी गीत गर्नुभयो, मैले एउटा मात्रै गरेँ, योभन्दा अघिल्लो साल सेलुङ्गा र माथि भन्ने देउसी गरियो,
1: हामीले धेरै बनायौं।
0: गत वर्ष चाहिँ रामायणको आठ काण्डमा आधारित हाम्रो देउसी, यद्यपि सरले पनि हेर्नु भएको छैन मलाई थाहा छैन, यदि समय भयो भने आधी घण्टा समय मिलाएर हेर्नुपर्छ, तर हाम्रो देउसी हेर्नुभन्दा अगाडि रामायणमा के भएको थियो त्यो आठवटा काण्डमा भन्ने कुरा अध्ययन गर्नुपर्छ। त्यो रामायणको आठ काण्डमा आधारित, अब आठवटा काण्ड त एउटा चाहिँ आधी घण्टामा अटाउन सकिँदैन, त्यसले गर्दा हामीले चाहिँ आठवटा काण्डको एउटा

0: अब एक एक हरफको दरले हामीले चाहिँ त्यसलाई चाहिँ अटाएर त्यसलाई शब्द संयोजन गरेर एउटा देउसी बनाइयो। त्यो अत्यन्तै खर्चिलो पनि थियो, अत्यन्तै झन्झटिलो पनि थियो, मौलिक रूपमा त्यो चाहिँ त्यसलाई
1: जोखिम पनि
0: अत्यन्तै जोखिम थियो, त्यो जोखिम मोलेर पनि गरियो। तर अब अहिले तपाईँले फेरि यो चाहिँ हेर्नुभयो भने अब यो अहिलेको भाषामा के भन्छ, सुपर डुपर के भन्छ, त्योभन्दा माथि के शब्द छ मलाई थाहा छैन, त्यति धेरै फ्लप भयो। के हिसाबमा भन्नुहुन्छ भने त्यो चलेको हिसाबमा तपाईँ युट्युबमा हेर्नुभयो भने त्यति धेरै, तर गर्व यति छ कि मैले यति राम्रो काम गरेँ भन्ने गर्व छ। जतिजनाले हेरिदिनु भयो त्यो अत्यन्तै राम्रो छ, जतिजनाले त्यहाँ 25-26 हजार भन्दा बढीले हेर्नु भएको छैन भ्युजको हिसाबले हेर्नुभयो भने। अब हामीसँग देउसी चाहिँ 2 करोडले हेरेको देउसी पनि हाम्रै छ होइन, अब भ्युज कति छ, तर तपाईँ तिहार लागेपछि हाम्रो देउसी नबजिकन कुनै पनि न बच्चाले न वृद्धले न लेडिजले न जेन्ट्सले न तराई न पहाड न हिमाल जहाँसुकै भयो भने हाम्रो देउसी बज्नै पर्छ, तर युट्युबमा भ्युज चाहिँ कमै छ। यसरी हेर्यो भने मलाई त्यो गर्न सकेकोमा अत्यन्तै गर्व लाग्छ। त्यो त्यस्तो खालको हामी काम गरिराखेकै छौँ होइन, अहिले पनि चाहिँ त्यो पोहोरदेखि नै हामी
1: त्यस्तो गहिरो अध्ययन चाहिने, त्यस्तो गहिरो मेहनत चाहिने रहेछ,
0: चाहियो चाहियो
1: त्यसो भएरै यस्ता धुन बने, यस्ता गीत बने।
0: मैले एक वर्ष त रामायणको चाहिँ म नहेर्ने मान्छे रामायणको चाहिँ कथाहरू हेरेँ क्या, मैले एक वर्ष हेरेर के भएको रहेछ भने त्यसलाई समरीमा चाहिँ हामीले ठ्याक्क ल्याएर चाहिँ होइन समरीमा चाहिँ मिलाएर हामीले एउटा देउसी बनायौँ। त्यो हाम्रो 25 मिनट चाहिँ हेर्न त अत्यन्तै झ्याउ लाग्छ, मान्छेले अहिले 15 सेकेन्ड भन्दा बढी हेर्न छोडिसक्यो। अब 15 सेकेन्डको कस्तो बनाइएला र होइन,
1: तर
0: हाम्रो चाहिँ अब 20-25 मिनटको हुन्छ। अब आर्थिक व्यय भएको हिसाबले पनि रेकर्डिङमै पनि बढी लाग्ने, भिडियोमा पनि बढी लाग्ने छँदैछ। तर एउटा कुरा के छ भने मलाई गर्व चाहिँ के लागिरहेछ हामीलाई भने, हामीले एउटा राम्रो काम गर्ने इतिहासले पछि

0: उन्नयन पनि भएको छ, अध्ययन पनि भएको छ। अब हामीसँग पुँजी पनि अलिक कम छ, किनभने अहिले चाहिँ तपाईँको अब हामीले गीतहरू गरौँ बजारमा ल्यायो, अहिले आउने रिसोर्स त्यसबाट के आउँछ त भन्दा अहिले चाहिँ युट्युब भएको त्यसबाट प्रतिफल आउने हो, अनि त्यहीबाट आउँदै आउँदैन। त्यो अब तपाईँको चाहिँ 5 लाख खर्च गर्यो भने युट्युबबाट चाहिँ 50,000 आउँदैन, त्यसले गर्दा त छैन। तर अब हामी आफू चाहिँ तर हामी यतिको 20-25 वर्षसम्म हामी हिँडिरहँदा पनि हामी गलेका छैनौँ। यसो खोजी मेली गरेर आफ्नै चाहिँ यसो कमाईमा फेरि पनि कामहरू हामी गर्छौँ, विभिन्न कारणले संकलन पनि छ, अब चाहिँ सबै कुरा छ तर गर्न सकेको छैन, हामी गर्दैछौँ भनौँ न।
1: सिङ्गो समाजले अझ राज्यले भन्दा त्यसले जिम्मा लागेको निकाय संस्कृति मन्त्रालय
0: हजुर
1: उहाँहरूले गर्नुपर्ने, विश्वविद्यालयहरूले गर्नुपर्ने
0: पर्ने हो। तर अब
1: तपाईँहरू तत्कालीन समयमा त जुझारी युवा हुनुहुन्थ्यो
0: हजुर,
1: त्यो हुटुटी के किन लागेको, कसले लगाइयो त्यो?
0: अनि त्यस्तो हुटुटी अरूले लगाएको पनि होइन, हामी चाहिँ अब त्यो बेसबाट त्यो ठाउँबाट यहाँ आइयो, आएपछि एउटा प्रयत्न गरेँ मैले 49 सालमा नै रेडियो नेपालबाट स्वर परीक्षा पास गरेको। त्यतिखेर त रेडियो बाहेक अरू थिएन नि त, अहिले जस्तो यस्तो एफएमहरू रेडियोहरू पनि थिएन, अब मोबाइलको त कुरै नगरौँ, टिभी पनि कमै थियो। अनि रेडियोमा गीत गाएर मलाई एउटै मात्रै इच्छा थियो कि रेडियोबाट एउटा गीत गाउने इच्छा थियो। म 48 सालको त्यो लोकगीत प्रतियोगितामा सहभागी पनि भएँ, उत्कृष्ट 10 भएँ। त्यतिखेरै हो हाम्रो सिमसिमे पानीमा गाएर रेखा शाह प्रथम हुनुभएको। पछि मैले त्यो भाका पनि पास भयो, सबै कुरा भयो, मैले गीत रेकर्ड गर्न पाइनँ क्या, अब त्यसको अलिक लामो हुन्छ, त्यतातिर म गएँ। त्यसरी अब चाहिँ वास्तवमा गीत छोड्नु पर्यो भनेको पछाडि फेरि चाहिँ हामी यहाँ काठमाडौँ बस्यौँ, केही न केही त गरिन्थ्यो नि त समाजमा, देउसी खेलौँ के गरौँ, वनभोज गर, कहिले काहीँ भेट हुन्छ, त्यहाँ गाउँदाखेरि होइन तिमीले त गाउनुपर्छ भन्दा हामीलाई चाहिँ अलिक बढी हाम्रो त्यो शङ्कर सभाकै अग्रजहरूले चाहिँ तिमीहरू यति राम्रो छ गाउनुपर्छ, हाम्रो संस्कृति पनि धेरै छ, तिमीहरू संगठित भएर अगाडि जाओ भनेर समाजले पनि भनौँ, अनि हामीले सल्लाह गर्दा ठिक हो कुरा यो गर्नु चाहिँ। अब अहिले त यसको मूल्याङ्कन हुँदैन, तर पछि चाहिँ कालान्तरमा हाम्रो पुस्ता तल चाहिँ नाति पलातीहरूले चाहिँ कि वास्तवमा यसको चाहिँ खोजी हुन्छ, कसले गरेछ भन्दा फलनाले रहेछ भन्दा, त्यतिखेर हाम्रो चाहिँ केही न केही नाम चाहिँ आउला भन्ने हिसाबले पनि हामीले गरेको क्या वास्तवमा। तर गर्दा गर्दै हामीले एउटा संयोग चाहिँ कस्तो मिल्यो भने सुरुमै हामीले सफलता प्राप्त गर्यौं, अहिले पनि हामी एउटा फ्लप भए पनि अर्को चाहिँ हुँदैन, हामी सफल छौं, सफलै छौं, तर अरूभन्दा हामी अलिक बढी खर्च पनि हामी अलिक बढी गर्छौँ क्या वास्तवमा, हाम्रो अलिकति काम शैली
1: पनि आउँदैन,
0: हाम्रो शैली अलिक फरक। जस्तै अहिले तपाईँलाई कुनै एउटा गीत यसो आयो अनि यहाँ कोठामा बसेर चाहिँ यसो हार्मोनियम चलायो होइन, त्यसो गरेर मिलाएर गरौँ भन्दा चाहिँ सजिलो हुन्छ। हामी चाहिँ त्यसलाई पनि 1-1.5 वर्ष रिसर्च गर्छौँ, त्यो सम्बन्धित ठाउँमा जान्छौँ, अर्को ठाउँमा जान्छौँ, त्यसरी अलिक बढी खर्चालु हुन्छ। अनि सँगसँगै गाउँदा रेकर्डिङ गर्दा पनि चाहिँ हामी रेकर्ड भइसकेको गीतलाई पनि पछि यद्यपि मिक्सिङमा जाँदा पनि त्यो चाहिँ राम्रो छैन, फेरि हामी टिपिकल गर्ने प्रयत्न गर्दाखेरि अलिक बढी खर्चालु हुन्छ। सँगसँगै अब भिडियो गर्ने सन्दर्भमा पनि हामी चाहिँ अहिलेको तरिकाले गर्दैनौँ, अलिक पुरानो शैली छ हाम्रो, किनभने मौलिकता त आउनु पर्यो नि, तपाईँ नाच्ने
1: स्टेप मौलिकता
0: मौलिकता चाहियो क्या, अब चाहिँ नाच्ने स्टेप पनि चाहिँ त्यो समुदाय या त्यो त्यो क्षेत्रले नाच्ने खालको बनाउनलाई अलिक टाइम लाग्ने,
1: उहाँहरूले रुचाइदिनु पर्यो, ठिक छ है भनिदिनु पर्यो,
0: भनिदिनु पर्यो, त्यस कारण त्यो खालको आउनु पर्यो क्या। हामीले हेर्दा पनि दर्शकले तपाईँ हामीले हेर्दा पनि त्यो खालको चाहिँ ठ्याक्कै यो चाहिँ ठिक हो है भनेर चाहिँ आउनुपर्छ, त्यस कारण अलिक खर्चिलो छ तर पनि ठिकै छ।
1: हजुरहरूसँग कुरा गर्न चाहिँ यो हामीलाई प्रशस्त समय चाहिने, हाम्रो अनुबन्धित समय मात्रै हुने, अरुण उपत्यकाको बारेमा कुरा गर्नु पर्यो भने गर्ने विषय कति धेरै छन् लाग्छ। यहाँले गाउनु भएको छम्म मानी छम्म भगेरिनी नाच चुला र चौकैमा, यही गीतको बारेमा कुरा गर्यो भने धेरै लामो वृत्तान्त होला छैन, कुरा सँगसँगै गीत पनि अपेक्षा गर्ने, यहाँले अघि नै समस्या बताइहाल्नुभयो, त्यो छम्म मा र छम्मको चाहिँ अलिकति सुन्न पाए भन्ने लाग्यो।
0: अनि ठिकै छ, त्यो
1: कस्तो गीत हो त्यो?
0: त्यो चाहिँ कस्तो भने तपाईँको विशेष गरी मगर समुदायले तिहारमा हो त्यो गाउने गीत, किनभने अरू बेला गाउँघरमा सधैँभरि गाइदिन नि त। अब जतिखेर चाहिँ त्यो चाहिँ के भन्छ, अब लक्ष्मी पूजा हुन्छ, अब तिहारको बेलामा लक्ष्मी पूजा भइसके पछाडि लक्ष्मी पूजा गरेपछि देउसी भैलो खेल्ने हुन्छ नि त, अनि भैलिनी खेल्नेहरू आउँछन् अनि देउसीहरू पनि खेल्ने आउँछन्। त्यतिखेरदेखि त्यो लक्ष्मी पूजाको दिनदेखि ठुलो एकादशीसम्म चाहिँ हाम्रोतिर त्यो अब त्यो सबैको घरमा पुग्ने, यद्यपि पुग्न भ्याइएन भने पनि त्यहाँ चाहिँ भाग भनेको मतलब कति दान दिने हो के अरे, त्यो दानमा चाहिँ सेलरोटी लगायो, त्यो अब त्यहाँको परिकार अब भेटीहरू के कति दिने हो त्यो राखिदिने चलन हुन्छ क्या। अनि अब खेल्न भ्याएन भने पछि गएर लगायो तिमीहरूको छ भनेर दिने चलन त्यस्तो छ। त्यतिखेर

0: चाहिँ व्यापक रूपमा त्यहाँका युवा युवती वृद्धहरू सबै भेला भएर चाहिँ एकदम बडो आनन्दका साथ गाउने एउटा गीत हो त्यो त्यो समुदायलाई बढी त्यसलाई बरिलै भन्ने चाहिँ थिएको हो होइन तर चाहिँ त्यो देउसीकै एउटा भाका हो त्यो देउसी खेल्दाखेरि चाहिँ मान्छेले
1: आउँछ त अहिले
0: होइन ठिकै कोसिस गर्छु छेरी आउना यस्तो बच्चा त्यहाँ गराएको

0: यसरी गाउने हो। यो चाहिँ कस्तो छ भने मगरहरू स्वयं पनि अलिक ढिलो जात हो
1: हजुर,
0: तर अत्यन्तै इमान्दार जात हो। क्या
1: मनमा कहीँ छल्क
0: कहीँ त्यस्तो छल्कपट छैन। उनीहरू यस्तो छ कि उनीहरूको मेरो गाउँसँगै मगर गाउँ छ। त्यहाँ तपाईँको कसैको घरमा उनीहरूको समुदायमा चाहिँ अब हामी अरू जातसँग चाहिँ हिसाब किताब हुन्छ, तर उनीहरूकोमा चाहिँ एकले अर्कोलाई अत्यन्तै धेरै सहयोग गर्ने, त्यो नसिद्धेसम्म सहयोग गर्ने। क्या अब हाम्रोमा चाहिँ एक दिन म सरकोमा मेला लाउन चाहिँ गएँ भने सरले एउटा मेलो तिर्नुहुन्छ, बराबर भयो नि त। तर उनीहरूकोमा चाहिँ एक दिन उनीहरू दसजना आए, अब भोलिपल्ट दसजना बीसजना आएर उसको काम गर्दा मात्रै सकियो, तर ऊ चाहिँ एक दिन मात्रै गइदियो भने त हिसाब किताब पनि हुँदैन। त्यति राम्रो मेल
1: बराबर
0: बराबर भयो उनीहरूको जे होस् त्यो नसकेसम्म उनीहरूको कसको चाहिँ बाँकी छ भनेर सकेर मात्रै उनीहरू चाहिँ त्यसरी इमान्दारीपूर्वक काम गर्छन्। अनि उनीहरूको अब चाहिँ मादल आफ्नो बाजा पनि हो र अनि उनीहरू आनन्दले बिस्तारै काहीँ हतार नभएको अघि हामीले सुरुमै भने जस्तो अब हाँसीमा बोल्नु राखौँ बोलीमा राखौँ के अघि मैले सुरमै भनेको थिएँ केलाई गर्नु धावा भनेको थिएँ नि त, त्यस्तै उनीहरू धावा नगरिकन आनन्दले काम गरेर त्यसरी चाहिँ गाउने आनन्दले गाउने खालको गीत हो त्यो होइन। त्यो बेलामा चाहिँ त्यसरी गाइन्छ। अनि त्यसो त्यो गाउँदा गाउँदा गाउँदा गाउँदा गाइसके पछाडि होइन सुरुमा आएर देउसी खेल्छन्, देउसी या भैलो भट्ट्याउँछन्, त्यस पछाडि त्यसरी भैलो भट्ट्याइसकेपछि अब नाच्नु त पर्यो, समय त काट्नु पर्यो। एउटै घरमा हामी चाहिँ 8 घण्टा 9 घण्टा खेल्थ्यौँ क्या त्यतिखेर। अब मगरहरू फेरि जहाँ एकै ठाउँ घर पनि हुन्छ,
1: कर्कस नलाग्ने नि त्यो घर मुलीलाई घरका मान्छेलाई पनि देउसे चाहिँ रातैभरि मैका मात्रै बस्दै
0: यहीँ बस्दै हुन्थ्यो भन्ने। अनि चाहिँ अब देउसेलाई खानेकुराहरू दिइरहने होइन खाइरहने। अब फेरि अब यो चाहिँ अब अहिलेको चाहिँ यसलाई चाहिँ अन्य रूपमा बुझिन्छ, तर खाजाको रूपमा बुझिन्छ नि त। अब त्यहाँ स्थानीय चाहिँ खाद्य वस्तुहरू त्यो मादक पदार्थ अब चाहिँ जाँड भन्छन् तर गाउँमा अलिक बढी जाँड भन्ने चलन हुन्छ, त्यसले खासै असर पनि गर्दैन भन्छ।
1: त्यो एउटा संस्कार छ,
0: त्यो संस्कार हो। जब तपाईँ गयो मगरको घरमा गयो कि सुरुमै हाम्रो छेत्री बाहुन गाउँ गयो भने चिया दिने हुन्छ नि सर, जस्तै हामी कहीँ गयो भने सर चिया खाउँ भन्ने हुन्छ नि। अब त्यहाँ चाहिँ सुरुमै कोही आयो भने जाँड छान्ने हो दिने हो, जोसुकै आओस् तपाईँको चाहिँ अब छोरा छोरी गाउँले अब चाहिँ सम्झी सम्झेन ज्वाइँ चेला जो आए पनि सुरुमा दिने त्यो संस्कार हो नि त। र फेरि त्यो वस्तु पनि आफैमा राम्रो हो, त्यो खाएर आनन्द।
1: यहाँले त्यो भिडियोमा देखाउनु भएको छ, मैले कुनमा बिर्सेँ डबुकामा रोटी पकाइरहेको
0: त्यसैमा पनि छ। हामीले अब कतिपय चाहिँ विषयवस्तु अनुसार जस्तै अब देउसी खेल्दा के हुन्छ त भनेर हामीले यसो सोच्ने हो नि त, त्यतिखेर समाजमा के गर्छन् भनेर फुटेजको रूपमा। अनि अब चाहिँ देउसी खेलिसकेपछि त्यो देउसीहरूले खेलिसकेपछि दिएको दक्षिणा धानलाई त्यो खानेकुरा पनि दिएको, त्यसलाई कसरी खान्छन् भनेर हामीले त्यहाँ भिडियो फुटेजहरू पनि राखेको छौँ सरले। त्यही
1: निगार जाँड छानेको सपनीमा होइन
0: हजुर।
1: अहिले सरस्वती हेर्ने चाहिँ जस्तो अघि हामीले के कुरा गर्यौँ भने सुरुमा सामाजिक सञ्जाल इन्टरनेटमा सुपर हिट हुने, अघि सुपर डुपर हिट त्यो कुरालाई पर राखेर हेर्दा अहिले धेरै जसो गीतहरू लगभग धेरै गीतहरू चाहिँ एउटै लयमा आउने उस्तै लाग्छ। सायद एउटा गीत र अर्को गीत बीचको भिन्नता के त भन्दा छुट्याउन नि निकै सोच्नु पर्ने छ। तपाईँहरूको गीतमा यस्तो भिन्नता छ, एकदेखि अर्को मिल्दैन, यस्ता गीत अझै छन्,
0: थुप्रै छन् थुप्रै छन्। हिजो अस्ति नवीनजी आउँदा पनि हामीले सल्लाह गर्यौं अनि कोसिस पनि गर्यौं तर सकिएन। हामीसँग अरू एक दुईवटा भागलाई पुग्ने गरी संकलन छ, भइसकेको छ, त्यो चाहिँ तयारी छ। अब खालि रेकर्डिङ गर्ने मात्रै बाँकी हो, तर अब अहिले चाहिँ समय नमिलेर हामीले गरेनौँ, अब हामी आफ्नो पाराले गर्दैछौँ। अब अहिले चाहिँ फेरि यो प्रविधि पनि चाहिँ अब अमेरिकामा भएको मान्छेले पनि गाउन सक्ने, यहाँको पनि गाउन सकेर दुईवटालाई समायोजन गरेर यहाँ निकाल्न पनि सक्ने प्रविधि आएको हुनाले हामी त्यसमा कोसिस गर्दैछौँ। खालि एउटा भिडियोको निम्ति अलिकति समस्या हो, भिडियोमा कसरी प्रस्तुत हुने भन्ने कुरा चाहिँ अलिक गाह्रो छ, त्यसलाई पनि मिलाउन त सकिन्छ, तर अब हामी सोच्दैछौँ हाम्रो
1: कलाकार भिडियोमा नदेखिए पनि अरू राख्न
0: सल्लाह मिलाएर हामी कसरी गर्ने भनेर हामी गरिराखेका छौँ सर।
1: अब यदि धेरै काम गर्नुभयो, तपाईँहरूले दिएको काम चाहिँ हामीले लिइरहेछौँ, तपाईँहरूले दिएको फल हामीले खाइरहेछौँ, तपाईँहरूले चाहिँ के पाउनुभयो, के पाइयो जस्तो लाग्छ ठ्याक्क छोटो शब्दमा भन्दा?
0: होइन के पाइयो भन्दा अब म शङ्कस अब जिल्लाको खाँदबारी नगरपालिका नम्बर 7 जन्मे, काठमाडौँमा आएँ, मलाई चिन्ने त्यतिका मान्छेले चिनाएको थिए तर सरसँग मेरो चिन्जान थिएन। अब यहाँको घर कहाँ मेरो घर कहाँ, अब तपाईँले यहाँसम्म मलाई बोलाउनु भयो के को कारणले भन्दा त्यही गीतको कारणले बोलाउनु, त्यही हाम्रो लागि सबै कुरा हो क्या।
1: यस्तै
0: प्राप्ति यही हो सबभन्दा ठुलो कुरा, तपाईँहरूको माया श्रोता दर्शकको माया नै हाम्रो निम्ति सबैभन्दा ठुलो चाहिँ उपलब्धि हो, त्यहीलाई चाहिँ हामी चाहिँ सिरोपर गरिराखेका छौँ। चाहे हामीले आर्थिक रूपमा जतिसुकै व्यवहार बिहोर्नु परोस्, यहाँहरूको माया नै हाम्रो निम्ति सबैभन्दा ठुलो कुरा, त्यसकै निम्ति लागिरहेको छ.
1: अब यहाँहरूका गीत सुन्न हेर्न चाहिँ धेरैलाई थाहा भइसक्यो होला, युट्युबमा
0: एभिसिआरसिएन जानु पर्यो,
1: अधिकांश धुन गीत त्यही पाइन्छ र अझै तपाईँहरू थपिरहनु भएको छ,
0: त्यसैभित्र
1: छ नि. व्यस्तताको बावजुद यो महत्वपूर्ण समय दिनुभयो र हामीले अरुण उपत्यकाको बारेमा गर्नुपर्ने कुरा चाहिँ धेरै थिए, त्यो समय अभावले भ्याइएन. तैपनि यति सारगर्भित चाहिने अनुभवहरू, ती गीतका बारेमा जानकारीहरू सुनाइदिनु भयो, गीत पनि गाइदिनु भयो, यहाँलाई धन्यवाद छ. हामी त सिङ्गो रेडियो परिवार, हामी सुन्ने सबै अनुग्रहित छौँ यहाँप्रति.
0: हस् धन्यवाद. अब जान सकि नसकि फेरि अरू अहिले नयाँ पनि सुनाउने प्रयत्नमा चाहिँ थियो, तर समयले भ्याइएन. कुनै बेला फेरि त्यस्तो मिलेछ भने पछि नयाँ गीतहरू पनि सुनाउनेछु भन्ने कुरा राख्दै यहाँसम्म मलाई बोलाइदिनु भयो एकदमै धेरै तपाईँलाई म चाहिँ हृदयदेखि नै हाम्रो संस्थाको तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट, सँगै मैले अघि सुरुमा भने हाम्रो शङ्कर सभाले कलाकारको संस्था शङ्कर सभा कलाकार चौधरीको तर्फबाट पनि सम्पूर्ण श्रोता दर्शक र तपाईँहरू सबैलाई धन्यवाद दिन्छु. हस्त नमस्कार.
1: हस्त नमस्कार. अरुण उपत्यका सांस्कृतिक अनुसन्धान केन्द्रको अध्यक्ष वरिष्ठ लोक गायक कलाकार आदरणीय कमल बहादुर खत्रीज्यूसँग भएको यही सुशीली सम्वादसँगै आजलाई कार्यक्रम सकिसकेछ. सुनिदिनु भयो तपाईँलाई धन्यवाद छ. भोलि फेरि भेटौँला. नमस्कार.

0: जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, इलोस्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: आज बिहानै गृहमन्त्री गुरूङ भेट्न आउने खबर पाएपछि मिटर ब्याज पीड़ितहरू निजगढ़मै रोकिएका थिए। उनीहरूलाई भेटेर गृहमन्त्री गुरूङ मिटर ब्याज पीड़ितको माग तथा समस्या समाधानका बारेमा संवाद गरिरहनु भएको छ। राति बास बसेको उद्योग वाणिज्य संघ निजगढ़को सभाहलमा संवाद भइरहेको मिटर ब्याज पीड़ितका नेता मनोज पासवानले बताउनुभयो। आफूहरूसँग विगतमा भएका सहमतिहरू कार्यान्वयन नभएको भन्दै सरकारलाई घसघट्याउन उनीहरू काठमाडौँ आइरहेका थिए। पहिरोका कारण अवरूद्ध मुगलिन नारायणगढ़ सड़क सञ्चालनमा आएको छ। गैरातीदेखि अवरूद्ध सड़क बिहानैदेखि उपकरणहरू परिचालन गरी पहिरो हटाएसँगै बिहान 8 बजेदेखि सवारी आवागमन दुईतर्फी रूपमा सञ्चालनमा आएको सड़क डिभिजन कार्यालय भरतपुरले बताएको छ। यसअघि नागडुङ्गा मुगलिन सड़क खण्ड बन्द गरिएको थियो। चितुवनका केराबारी र तुइन खोलामा पहिरो खसेकाले सवारी आवागमन अवरूद्ध बनेको थियो। यसैबीच अविरल वर्षाका कारण काठमाडौँ प्रवेश र बाहिरिने नाकाहरू अवरूद्ध भएको सवारी साधन पनि चल्न थालेका छन्। केही नाकामा पहिरोले आवागमन बन्द भएको छ भने केही ठाउँमा जोखिम भएपछि स्थानीय प्रशासनले नै सवारी रोकेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागडुङ्गा नाकाबाट मुगलिन सड़कतर्फ खुलेसँगै सवारी चल्न थालेका छन्। फर्पिङ फाखेल सिस्नेरी उडै हेटौडा पुग्ने सड़क पनि बन्द गरिएको छ। यस्तै लगातारको वर्षाका कारण नवलपरासी बर्दाघाट सुस्ता पूर्वमा पहिरो र डुबानका घटना बढ़ेका छन्। विभिन्न स्थानमा सड़क अवरूद्ध हुनुका साथै 9 घरमा पानी पसेपछि 35 जना विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार गैंडाकोट नगरपालिका 4 डनचोक क्षेत्रमा जंगलबाट आएको बाढ़ी र नालीको पानी घरमा पस्दा 9 घरमा क्षति पुगेको छ। तीमध्ये 8 घरका 35 जना स्थानीय आफन्त तथा छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। घटनामा मानवीय तथा चौपायाको क्षति नभए पनि थप क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो। आत्मदाह गरेका सर्लाहीका विवेक मण्डलको पनि मृत्यु भएको छ। कीर्तिपुर स्थित वन अस्पतालमा उपचारत उनको आज बिहान 2 बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीले जानकारी दिनुभयो। 85% भाग जलिसकेकाले अथक प्रयासका बावजूद पनि बचाउन नसकिएको उहाँको भनाइ छ। शुक्रबार हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब 7:30 बजे अस्पताल भर्ना गरिएको थियो। मण्डलले पेट्रोल छर्केर आफैलाई आगो लगाएका थिए। आफन्तका अनुसार बायोलोजीमा एमएससी गरेका विवेक 1 वर्षदेखि मानसिक तनावमा थिए। विवेकले रामनगर स्थित एक विद्यालयमा अध्यापन गराउँदै आए पनि जागिर गुमाएपछि 1 वर्ष यता कामको खोजीमा थिए। सर्लाही 4 का सांसद अमरेश कुमार सिंहले मण्डलको परिवारलाई सक्दो सहयोग गर्ने बताउनु भएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका 20 नजिक गैराती विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। 1 जना घाइते भएका छन्। 16-51 नम्बरको भ्यान गैराती अनियन्त्रित भई दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका 13 बस्ने 32 वर्षीय बीर्खबहादुर राई र धरान उपमहानगरपालिका 16 बस्ने 49 वर्षीय सुमन आचार्यको मृत्यु भएको हो। दुवैजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान खोपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। घाइते भएका भ्यानमै सवार धरान उपमहानगरपालिका 20 बस्ने 32 वर्षीय पवन राईको सोही अस्पतालमा उपचार भइरहेको छ। भ्यानको सी लोकमार्गमा आफै अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। र बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि पाँचवटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको रकम फिर्ता गर्दैछ। समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरू बचत तथा ऋण सहकारी, नेशनल लामबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको अधिकतम 1,00,000 बचत रकम फिर्ता गर्न लागि समितिका सदस्य रामेश्वर ढकालले बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आज ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रको सभाहालमा आयोजित कार्यक्रममा बचत फिर्ता शुभारम्भ गर्नुहुनेछ। केही दिन अघि मुख्यमन्त्री बानियाको उपस्थितिमा भएको छलफलले ती सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने निर्णय गरेको थियो। यही असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने गरी तयारी भइरहेको समिति सदस्य ढकालले बताउनुभयो। समितिले बचतकर्ताको विवरण भेरिफाइड गर्ने काम सम्पन्न गरेको छ। बचतकर्तालाई रकम फिर्ता गर्न करिब 9 करोड़ रूपियाँ जम्मा भइसकेको छ। बिहान 11 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
4: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
5: यसैता राम्रो जीपे ल्याएर पास भइयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला? कहाँ पढ्न जाने होला?
6: कहाँ जानु नि? मैले पढेको स्कुलमा जाऊ न।
5: कुन स्कुल हो र तपाईँले पढ्नु भएको? यो कहाँ छ?
6: मैले एसएई र प्लस टू पास गरेको एकमात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दान प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न। त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
5: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
6: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटी भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
5: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17:00 सञ्चालन गरिने,
6: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवासीय छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
5: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578-42011।
6: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरीदा।
7: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
8: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
7: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
8: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
7: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाखे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा कुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाखे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
8: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
9: डाक्टर कमल मन शाही द्वारा अनुहार में चाया कालो पोतो आउने डंडीफोर पुरानो दाग एलर्जी आउने अनुहार में चाउरीपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्या का समाधान गरिन्छ।
10: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको यूरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यातिएको हात गोडा जोर्नी अर्रो हुने हड्डी खिएको
11: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे हाड जोर्नी तथा नसा रोग विशेषज्ञ
12: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यातिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेकजाँच तथा रिपोर्ट परामर्श
10: कम तौल दूध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिभी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा बिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिभी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
11: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
10: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
11: जसका लागि मोबाइल नम्बर छ 9857443123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
10: डान बाथ रोग एन्ड स्किन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
13: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
14: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एच जलजला बहुमुखी क्याम्पस लिबाङ गोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
13: पढाई हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाजशास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि कक्षा सञ्चालन 2083 पाँच महिना 15 गतेबाट दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
14: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
13: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
15: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
13: 9860-81-9020 प्रशासन शाखा 9844-9000-8 9868-63-90
6: 46 लेखा शाखा 98 47 86 32 60 कार्यालय टेलिफोन नंबर 086 440 367 सबै को रोजाई भरपर्दो शैक्षिक गंतव्य जलजला बहुमुखी कैंपस लिबांग रोल्पा रोल्पा को गौरव रोल्पा को शान जलजला बहुमुखी कैंपस रोल्पा नगरपालिका लिबांग रोल्पा

0: ये तो हैरान पारी सक्यो अहिले त जनता तो चीसो खान पनि दिदैन दुखेको दुखी गर्छ दाँतको उपचार पनि गर्नुपर्ने थियो छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ कस्तो नसुहाउने भएको छ सिधा बनाउनु पर्ने थियो यसको उपचार गर्न कहाँ पो जाने होला
1: ल अब चिन्ता गर्नु पर्दैन रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 3918 9095 14 1452
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
2: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू
5: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
2: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
5: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक पुरास्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
5: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849394412
2: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ

0: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
0: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
1: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
0: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्।
1: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
2: मेरो लागि उमायुका लागि छ सुनसरी गाउँपालिका योनि मस्त र जरुरी सूचना झुङ पेला खेमरिदे गरम ओगोतिरी जेऊ पेला सुनो फुरी कता ओचुदुरी जेऊ आउ पेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नादे वातावरण मिलेने लघेप्ता असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल भे लागिने सज जिनी गिनी लापरवाही सुनो चाउसो खेलगेमा दुख
3: वन
2: जङ्गल सर मेरा आइरी बानी एमएल एमए ओसो छामेला लिउसोकर पोटोरालाई पार्जगे रहते
3: सलाई लाइटर स्याउला मे सचाउने चिज्रालाई जा बाङ्जा र यामाधेने पोल गेने या इतौ चिज्र रहे वन जङ्गल याल के भाबा या
2: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्ने मेलै चाउसो सैदेकी खेनाए वन जङ्गल ओसो छाम्ने दैके बारीको चुरोद विधि ओरेको नै कोबाजे
3: नाङथार नाम्लो लिजाउ वन उपभोक्ता समूह राई सामुदायिक बने होमे ढाल्ने छ अनुगमन दुने व्यवस्था चाउसर गिरिए
2: गेछो छामेला खोरेल चाउसी पोलिए हरिदे तरिम गाई गेज मेकेलाई जु अब नजिरे बनाए गेम एल गेज मेके नलाए अरूले नायो के नाइए
3: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा हो चाउसो छिने ने चाउसो सहिरेकी खेले
2: वन जङ्गल मेला दुखे माइए मेला
3: ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सभा विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070.
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर

0: प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्दै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
1: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
2: सम्पर्क मोबाइल 98571 2105,
1: 98479802,
2: 98095826605
1: र 98103940।
3: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
4: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
3: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
3: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
4: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार रिमाल हुनुहुन्छ।
5: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
3: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यापिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
4: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
5: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू।

0: मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने।
1: कम तौल, दुध नसुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
2: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
1: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
2: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
1: डान बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डान।
3: म अब लाग्छु, भोलि खाडी पर्छ त म आइहाल्छु नि, आफ्नो ख्याल गर्नुहोस्।
4: अनि म चाहिँ जान मिल्दैन र
3: लम्गाडे बुढा, हामी भागी बिहा गरेर आउनु, बुवालाई तिमी छुट्टिकै मन पर्दैन, म छुट्टै जान्छु छुट्टै आउँछु ल।
4: म गाडीसम्म छोडिदिन्छु नि त।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने हैन
1: हैन के भाछ र तपाईलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले सारै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
2: हो यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
3: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पिक बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
2: यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
2: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
4: छैया बद्दी मेरो त दादु छिलो के गर्ने होला अब
5: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
6: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले
5: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
6: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
5: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तर्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
6: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी तथा जटिल खालका रोगहरूको उपचारका लागि सबै हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
7: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
8: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
7: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
8: ल उसो भए म सामान लिन गइहाले।
7: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
3: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 9858830504।
7: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान, रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
3: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।

0: यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याह्नको 12 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चुप लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संचार क्रिया अगाडि गाड़ी तेर्स्याएको विषयमा छानबिन गर्न विपक्षी दलको माग, सरकारले प्रश्न निषेध गर्ने रणनीति लिएको भन्दै चर्को आलोचना।
0: अविरल वर्षाका कारण काठमाडौँ प्रवेश गर्ने विभिन्न मार्ग अवरूद्ध, तटीय क्षेत्रमा सतर्कता अपनाउन मौसम विभागको आग्रह।
1: आत्मदाहको प्रयास गरेका मिटर ब्याज पीड़ितसँग वार्ता गर्न भन्दै गृहमन्त्री गुरूङ निजगढ़मा, पहिलो चरणको वार्ता सम्पन्न, फेरि छलफल हुने।
0: इरानद्वारा हर्मुज जलमार्गमा यूएईका दुई तेल ट्याङ्करमाथि आक्रमण, इरानी बन्दरगाहमा फेरि नाकाबन्दी गर्ने ट्रम्पको घोषणा।
1: र विश्वकप फुटबल अन्तर्गत सेमी फाइनलका खेल आज शुरू हुँदै पहिलो खेलमा राति फ्रान्स र स्पेन भिड्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब चाहिँ यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
5: यो हो संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको आलोचना गरेका छन्। एक साताको बीचमै तीनजनाले गरेको आत्मदाह, सुकुम्बासी व्यवस्थापन लगायत मीडिया हाउस अगाडि गाड़ी आतंक मच्चाएको लगायतका विषयमा ध्यानाकर्षण गराएका छन्। नेकपा एमालेका सांसद गणेश सिंह ठगुन्नाले मीडियालाई आतंकित पार्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। नेकपाका सांसद रमेश मल्लले मीडिया हाउस र दलका नेताका घर अगाडि राज्य संरक्षित व्यक्तिहरूले आतंक मच्चाएको आरोप लगाउनु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले गम्भीर विषयहरूलाई राजनीतिकरण नगरौं भन्दै पन्छिन खोजेको आरोप लगाउनु भएको छ। आत्मदाह गरेका गणेश नेपालीको उपचारको सन्दर्भमा सरकार गम्भीर नबनेको पनि उहाँको आरोप छ। पहिले नै बिरामीको मृत्यु भइसकेको हो भने विमानस्थलमा भारत लैजाने भन्दै नाटक किन मञ्चन गरिएको भन्दै उहाँले प्रश्न गर्नुभयो। कंग्रेस सचेतक निष्कल राईले प्रश्न गर्ने अधिकार माग्ने युवाहरूमाथि नै प्रश्न गरेकै कारण लाठी बर्साउन खोजिएको भन्दै आपत्ति जनाउनुभयो। प्रधानमन्त्री र मन्त्रीहरूको सचिवालय सदस्यहरूप्रति लक्षित गर्दै राईले सुरक्षा घेरामा हिँड्ने वर्जित पात्रहरूको आतंक बढ़ेको पनि बताउनुभयो। सरकार निरंकुश शैलीमा अघि बढ़ेको भन्दै राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई श्री आठको संज्ञा दिनुभयो। सांसद अमरेश कुमार सिंहले राज्य संकटमा भएको र जनतामा नैराश्य छाएको बेला सबै दलले जुट हुन आग्रह गर्नुभयो। साथै राज्य र जनता रहे मात्रै आफूहरूले राजनीति गर्न पाउने भन्दै जनता र लोकतन्त्र नै समाप्त हुने कार्य नगर्न पनि आग्रह गर्नुभयो। राज्यसभाकै सांसद टीका समरौला ज्वालाले भने गाड़ी राखिएको विषयलाई विपक्षीले राज्य संरक्षित घटना भनेको भन्दै त्यसको प्रतिवाद गर्नुभएको छ। राज्यद्वारा परिचालन गरेको आरोपमा प्रमाण दिन पनि माग गर्नुभयो। श्रम संस्कृति पार्टीका सांसद आरएन राईले सरकारले गरीबलाई निमोट्ने काम गरिरहेको आरोप लगाउनु भएको छ।
1: पहिरोका कारण अवरूद्ध मुगली नारायणगढ़ सड़क सञ्चालनमा आएको छ। गैरातीदेखि अवरूद्ध सड़क बिहानै उपकरण परिचालन गरी पहिरो हटाएपछि 8 बजेदेखि नै दुईतर्फी नै सवारी साधन सञ्चालन भइरहेको सड़क डिभिजन कार्यालय भरतपुरले जनाएको छ। यसअघि नागढुङ्गा मुगलिन सड़क खण्ड बन्द गरिएको थियो। चितवनका केराबारी र तुइन खोलामा पहिरो खसेकोले सवारी आवत जावत अवरूद्ध बनेको थियो। यसैबीच अविरल वर्षाका कारण काठमाडौँ प्रवेश गर्ने र बाहिरिने नाकाहरूमा अवरूद्ध भएको सवारी साधनहरू चल्न थालेका छन्। केही नाकामा पहिरोले आवागमन अवरूद्ध भएको हो भने केही ठाउँमा जोखिम भएपछि स्थानीय प्रशासनले नै सवारी रोकेको थियो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा नाकाबाट मुगलिन सड़क खुलेसँगै सवारी चल्न थालेका हुन्। फर्पिङ फाखेल सिस्नेरी हुँदै हेटौँडा पुग्ने सड़क बन्द गरिएकोमा सुचारू भएको छ। यस्तै लगातारको वर्षाका कारण नवलपरासी बर्दघाट सुस्ता पूर्वमा पहिरो र डुबानका घटना बढ़ेका छन्। विभिन्न स्थानमा सड़क अवरूद्ध हुनका साथै नौ घरमा पानी पसेपछि 35 जना विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार गैंडाकोट नगरपालिका 4 डनचोक क्षेत्रमा जंगलबाट आएको बाढ़ी र नालीको पानी घरमा पस्दा नौ घरमा क्षति पुगेको छ। तीमध्ये 8 घरका 35 जना स्थानीय आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। घटनामा मानवीय तथा चौपायको क्षति नभए पनि क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो।
0: विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै दबाव दिन काठमाडौँ आउँदै गरेका मिटर ब्याज पीड़ितलाई भेट्न गृहमन्त्री सुदन गुरूङ निजगढ़ पुग्नु भएको छ। जनकपुरधामदेखि काठमाडौँ निस्केको मिटर ब्याज पीड़ितहरूको टोली 12 निजगढ़ आइपुगेका बेला गृहमन्त्री गुरूङ उतै वार्ताका लागि आज बिहान पुग्नु भएको हो। गृहमन्त्री गुरूङले 12 निजगढ़मा उनीहरूलाई भेटेर मिटर ब्याज पीड़ितको माग र समस्या समाधानका बारेमा पहिलो चरणमा वार्ता भएको आन्दोलनका प्रवक्ता निर्ग नवीनले बताउनुभयो। आजै दोस्रो चरणको वार्ता हुने उहाँले बताउनुभयो। राति बास बस्तीको उद्योग वाणिज्य संघ निजगढ़को सभाहालमा वार्ता भएको थियो।
1: आत्मदाह गरेका सर्लाहीका विवेक मण्डलको पनि मृत्यु भएको छ। खेतीपुरी स्थित भवन अस्पतालमा उपचाररत उनको आज बिहान 2 बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीले जानकारी दिनुभयो। 85% भाग जलिसकेकोले अथक प्रयासका बावजूद पनि बचाउन नसकिएको उहाँको भनाइ छ। शुक्रबार हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब 7 बजे अस्पतालमा भर्ना गरिएको थियो। मण्डलले पेट्रोल छर्केर आफैलाई आगो लगाएका थिए। आफन्तका अनुसार बायोलोजीमा एमएससी गरेका विवेक 1 वर्षदेखि मानसिक तनावमा थिए। विवेकले रामनगर स्थित एक विद्यालयमा अध्यापन गराउँदै आएका मण्डलले जागिर गुमाएपछि 1 वर्ष यता कामको खोजीमा थिए।
0: सुनसरीको इटहरी उपमहानगरपालिका 20 नजिक गैराती विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। 1 जना घाइते भएका छन्। BA16-51 नम्बरको भ्यान गैराती अनियन्त्रित भई दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका 13 का 32 वर्षीय बीर्खबहादुर राई र धरान उपमहानगरपालिका 16 का 49 वर्षीय सुम्मन आचार्यको मृत्यु भएको हो। 2 जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। घाइते भएका भ्यानमै सवार धरान उपमहानगरपालिका 20 का 32 वर्षीय पवन राईको सोही अस्पतालमा उपचार भइरहेको छ। ध्यान कोशी लोकमार्गमा आफै अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुनसरीले बताएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। उपराष्ट्रपति रामसाह प्रसाद यादव आज कतार जाँदै हुनुहुन्छ। कतारका पूर्व अमीर शेख अहमद बिन खालिफा अल थानीको निधनमा कतारी नेतृत्वप्रति नेपाल सरकारको तर्फबाट संवेदना प्रकट गर्न उपराष्ट्रपति यादव आज कतारको औपचारिक भ्रमण जान लाग्नु भएको हो। उपराष्ट्रपति यादवले भोलि 15 जुलाईमा कतारका अमीर महामहिम शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट संवेदना पत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उपराष्ट्रपतिको साथमा सरकारी उच्च अधिकारी पनि रहनेछन्। उपराष्ट्रपति यादव पछि 16 जुलाईमा काठमाडौँ फर्कनुहुनेछ।
0: अब अन्तर्राष्ट्रिय समाचार. इरानले हर्मुज स्ट्रेटमा संयुक्त अरब इमिरेट्स युएईका दुईवटा तेल ट्याङ्करमाथि आक्रमण गरेको छ. इमिरेट्स र बहराइनका अधिकारीहरूका अनुसार यस आक्रमणमा एकजनाको मृत्यु भएको छ भने अन्य आठजना घाइते भएका छन्. बहराइनको रक्षा मन्त्रालयका अनुसार मोन बासा र बाहिया नामका दुईवटा तेल ट्याङ्करलाई इरानको तर्फबाट प्रहार गरिएका दुईवटा क्रूज मिसाइलले निशाना बनाएका थिए. मन्त्रालयका अनुसार यो आक्रमण हर्मुज स्ट्रेटको दक्षिणी भाग र ओमानको समुद्री क्षेत्रमा भएको हो. इरानको रेभोल्युसनरी गार्डस ले एक विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मेवारी लिएको छ र आक्रमणको शिकार भएका जहाजहरूले नियम उल्लंघन गरेको बताएको छ. यो आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहमा फेरि नाकाबन्दी गर्ने घोषणा गर्नुभएको छ. उहाँले हर्मुज जलमार्ग प्रयोग गर्ने मालवाहक जहाजहरूसँग 20% कर लिने पनि घोषणा गर्नुभएको छ. अमेरिकी राष्ट्रपतिको यो घोषणाप्रति प्रतिक्रिया दिँदै इरानको शीर्ष सैन्य मुख्यालय खातम अल अन्बियाले अमेरिकालाई हर्मुज जलडम्रोको व्यवस्थापनमा हस्तक्षेप गर्न नदिने बताएको छ. जेमेनका हुती विद्रोहीहरूले साउदी अरबको अबा इन्टरनेशनल एयरपोर्टलाई निशाना बनाएको दावी गरेका छन्. हुती संगठनका अनुसार यस आक्रमणका ब्यालिस्टिक मिसाइल र ड्रोनको प्रयोग गरिएको थियो. हुती विद्रोहीहरूले साउदी अरबको तर्फबाट साना इन्टरनेशनल एयरपोर्टमा गरिएको हवाई आक्रमणको जवाफमा यो कार्यवाही गरिएको बताएका छन्.
1: अब खेल समाचार. फिफा विश्वकप 2026 अन्तर्गत आज पहिलो सेमी फाइनल खेल हुँदैछ. फाइनल प्रवेशको लागि आज राति पौने एक बजे शुरू हुने बहुप्रतीक्षित खेलमा दुई पूर्व विश्व विजेता फ्रान्स र स्पेन भिड्दैछन्. टेक्सासको डालस स्टेडियममा हुने यस खेललाई महाभिडन्तको रूपमा हेरिएको छ. क्वार्टर फाइनलमा मोरक्कोलाई 2-0 पाखा लगाउँदै फ्रान्सले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो भने स्पेनले बेल्जियमलाई 2-1 पराजित गर्दै सेमी फाइनलको यात्रा तय गरेको हो. फ्रान्सेली टोलीका स्टार स्ट्राइकर र स्पेनको युवा टोली बीचको प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ. दुवै टोली उपाधि दावेदार मानिएकोले आजको खेल निकै कड़ा र रोमाञ्चक हुने अपेक्षा छ. यसै गरी दोस्रो सेमी फाइनल खेलमा भोलि राति पौने एक बजे अर्जेन्टिना र इंल्याण्ड भिन्नेछन्. केलियन एम्बापेको नेतृत्वमा रहेको फ्रान्स यस विश्वकपकै सबैभन्दा उत्कृष्ट फरवार्ड पंक्ति भएको टीम हो. यस विश्वकपमा फ्रान्सको जस्तो आक्रमक स्वभाव स्पेनले भने देखाएको छैन. तर लुइस डी ला फुएन्टेको प्रशिक्षकत्वमा उसले सावधानीपूर्ण र बलमाथि नियन्त्रण बनाएर आक्रमण गर्ने फुटबल खेल्दैछ, जुन शैलीमा खेलेर स्पेन सन् 2010 विश्वकप च्याम्पियन बनेको थियो.
0: नेपालले समूह विजेताका रूपमा एसएससी महिला अण्डर 19 प्रिमियर कपको क्वार्टर फाइनलमा स्थान पक्का गरेको छ. आज मलेसियाको बायोमा सोबलमा भएको समूह डी अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले हङकङमाथि 181 रनको एकतर्फी जीत दर्ता गर्यो. समूहका तीनै खेलमा जीत निकालेको नेपालले 6 अंक जोड़ेको छ. यसअघि नेपालले कतार र सिंगापुरलाई पराजित गरेको थियो. लगातार दोस्रो पराजय बेहोरेको हङकङको 2 अंक छ. हङकङले यसअघि सिंगापुरलाई पराजित गरेको थियो. हङकङ कतारसँग पराजित भएको थियो. नेपालले प्रस्तुत गरेको 212 रनको लक्ष्य पछाएको हङकङले ओभरमै ब्याटिङ गरेर 9 विकेट गुमाउँदै 30 रन मात्र बनाउन सकेको थियो. दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
1: संचार गृह अगाडि गाड़ी तेर्स्याएको विषयमा छानबिन गर्न विपक्षी दलको माग. सरकारले प्रश्न निषेध गर्ने रणनीति लिएको भन्दै चर्को आलोचना.
0: अविरल वर्षाका कारण काठमाडौँ प्रवेश गर्ने अवरूद्ध भएका मार्गहरू खुल्दै तटीय क्षेत्रमा सतर्कता अप्नाउन मौसम विभागको आग्रह.
1: मिटर ब्याज पीड़ितसँग वार्ता गर्न भन्दै गृहमन्त्री गुरूङ निजगढमा पहिलो चरणको वार्ता सम्पन्न, फेरि छलफल हुने.
0: इरानद्वारा हर्मुज जलमार्गमा युएईका दुई तेल ट्याङ्करमाथि आक्रमण. इरानी बन्दरगाहमा फेरि नाकाबन्दी गर्ने ट्रम्पको घोषणा.
1: र विश्वकप फुटबल अन्तर्गत सेमी फाइनलका खेल आज शुरू हुँदै पहिलो खेल राति फ्रान्स र स्पेनको हुने.
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो. सन्चु र धर्मराज बिदा हुन्छौ. नमस्कार.

0: हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805614652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा। ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
5: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
3: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
5: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचेरमा पनि शाखा छ नि यसको।
3: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
3: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसन आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
5: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868603412, कार्यालयको सम्पर्क नम्बर 086440238,
3: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857822275, रेणुका रुगा 9481868697,
5: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857822275।
3: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
6: एसई त राम्रो जीपीए ल्याएर पास भयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कूल कुन होला? कहाँ पढ्न जाने होला?
2: कहाँ जानु नि? मैले पढेको स्कुलमा जाउँ न।
6: कुन स्कुल हो र तपाईँले पढ्नु भएको? यो कहाँ छ?
2: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाउँ न। त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
6: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
2: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटी जीटीबाट मान्यता प्राप्त 3 डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
6: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
2: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
6: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578042011।
2: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरीदा।
7: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
8: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: पढाइ हुने संकाय र विषयहरू: शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी, नेपाली, जनसंख्या, व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र, वित्त शास्त्र, बजार शास्त्र, मानविकी संकाय तर्फ समाजशास्त्र, अर्थशास्त्र, अंग्रेजी र नेपाली, प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण, आवेदन फारम वितरण 2083 3 महिना 13 गतेदेखि 2083 4 महिना 29 गतेसम्म, प्रवेश परीक्षा 2083 5 महिना 3 गते, भर्ना फारम 2083 5 महिना 4 गतेदेखि शुभारम्भ, विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गतेदेखि, कक्षा सञ्चालन 2083 5 महिना 15 गतेबाट। दोब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
8: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
7: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
9: क्याम्पस प्रमुख ज्ञान बहादुर बुढा मगर
7: 98 60 81 90 20, प्रशासन शाखा 98 44 9 00 00 8, 98 68 63 90 40, लेखा शाखा 98 47 86 32 60, कार्यालय टेलिफोन नम्बर 086 440 367। सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा, रोल्पाको गौरव, रोल्पाको शान, जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
10: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
11: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
10: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
11: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
10: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच।
11: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
12: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
10: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
11: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हाड जोड्ने तथा नसा रोग विशेषज्ञ।
12: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
10: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
11: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
10: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्।
11: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
10: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
13: Entertaining the nation.

0: लु राजा बक्स यहाँ छ, अधिकृत पनि यही छ।
1: मलाई यहाँ किन ल्याउनु भयो हजुर?
2: यो गाउँमा मैले सोचे जति भोट आए कि आएन, पहिला यहाँ गन्ने अनि मात्र लाने।
3: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
4: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भएको हुन्छ।
5: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
4: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
5: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
4: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
6: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि, लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ। 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो। जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि।

0: गरौ क्वीन केयर क्रीम सबैका लागि सधैँका लागि।
1: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
2: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
2: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
1: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
2: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पराश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
2: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
2: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204 र 9849393412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
3: आइया मम्मी दाजु, के म त खाना खान नि सक्दिन।
4: हैन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
5: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
4: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
5: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
4: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
4: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडी दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858043122 र 9858043123।
5: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
6: मेरा लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्त र जरुरी सूचना। झुङ्गो पेला खेम्रिदे, गरम ओभोतिरी जेऊ पेला सुनो, फुरी कता ओचुदुरी जेऊ आउ पेला क, वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए, आउ ये गिमी प्राकृतिक सम्पदा र सक्षेप्त जस खेम्नादे, वातावरण मिलेने ल घेप्पा असर किएने, रि उमुल र थङ्ने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानाले भने, जलवायु परिवर्तन ल असर सकिएने सुनो, नाखार नामे ल मे लागिने सज, जिमी गिमी लापरवाही सुनो, चाउसो खेलगेमा दुख,
7: वन
6: जङ्गल सर मेरा आइरिङ्गे बानी एमएल एमए ओ छेला लिउसोकर पोतोरालाई पार बजेर हटे
7: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई हुजा बाङ्जा र यामा ढेने पोल घेने यहाँ इटौ चिज र रहे वन जङ्गल यहाँ के भए
6: पिकनिक वनभोज बाको

0: मेमै चाउ सोसाइटी खेनाले वन जङ्गलले ओछो छाम्ने दैके बारीको चुरो विधि ओरेको नै कोबाजेङ्गे माथि
1: नाङथाङ नाम लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ले छ अनुगमन दिने व्यवस्था चाउ सर्गी दुई
0: गेछो छामेला खोरेल चाउसी पोलिए हरिदे तरिम गाई गेज मेके लैजु अब नजिरे बनाए गेन गेल गेज मेके नलाए औले लायो के लाइदिए
1: वन जङ्गल छ जुडिसियो घेङ बारी ल बाली नाली चिउला चिउली झ्याप्रा सताउँछु छिमी ने चाउसो सैलेकी खेले यहाँ
0: वन जङ्गल मेलाइदियो के माइए मेलादेखि नि पार जना खरनामदार मिलिदिए बनाए सानो जन मेके सहे
1: बतास उचुलिजु बेला त घिजिनके कोटल मेके सताङ्गी नि हेनोखेम छिन्ने ने चाउसो के सहे
0: मे लागि नि निताए गे मने के पछि सोनो अरूले भने के गर्छ यहाँ
1: के छ छामला पोयाल मे लागि कि सन्किनी गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सहज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्
3: हजुर हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ
2: दिशा गर्दा रगत आउने पिप बग्ने मलद्वार छ्याथिएको दिशा गर्दा मासु बाहिर आउने मलद्वारमा मासु पलाएको मलद्वार दुख्ने पोल्ने सिलाउने आदिको उपचार तथा परामर्श
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानुगोलाको उपचार
2: बाथरोग युरिक एसिड हाड जोड्ने दुख्ने हात खुट्टा सुन्निने झमझमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
3: अनुहारको चाया पोतो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
2: सेतो पानी बग्ने यौनी चिलाउने गन्धाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ
3: हामी कहाँ जाड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ न्यू विजय सुनचाँदी पसलसँग सटिएको घरमा तुलसीपुर दाङ
2: र खोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराहाई दाङ
3: सम्पर्क मोबाइल 9857211105
2: 9879028002
3: 9805682605
2: र 9910939940
4: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
5: ए नानी यता सुन त तिमीलाई बाथ रोग भएको हुन सक्छ यो सबै त बाथ रोगको लक्षणहरू हो नि
4: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त भुटान कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
5: ल तिमीलाई यति पनि थाहा छैन बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि त्यहाँ त बाथ रोगको उपचार हुन्छ बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
4: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
5: हजुर हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा खोक्रो भए बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भए कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांस पेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478070.
4: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
6: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने हैन
1: हैन के भाथा र तपाईलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यसको लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न निको भइहाल्छ नि
2: हो यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
3: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
2: यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
2: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
4: त्यही डालोमा होला दाना हालिदेऊ नानी
5: खै योमा त दादा त छैन कहिलेदेखि भनिरहेको छौ दाना छैन कहाँबाट ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने
4: ओहो भुसुक्कै बिर्सेछु जाऊ जाऊ दिमाग चुरी खेल्न जितै रुपा स्टोरबाट दाना लिएर आऊ त
2: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 98-74-50-571 र 98-5-78-24-171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ चुडीखेल रोल्पा

0: अब
1: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
1: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
2: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चारी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
2: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848757569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908570 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।

0: अघि त हैरान पारिसक्यो, अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, साथ बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741 318
1: 9905014652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा। ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
6: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ, यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस्?
3: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
6: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
3: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका एफएम रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
3: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसन आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
6: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868603312, कार्यालयको सम्पर्क नम्बर 086440238,
3: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857822275, रेणुका रोगा 9841868697,
6: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857822275।
3: प्रकाशक तथा व्यवस्थापक मान सिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
1: एसई त राम्रो जीपे ल्याएर पास भयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कूल कुन होला? कहाँ पढ्न जाने होला?
2: कहाँ जानु नि? मैले पढेको स्कुलमा जाऊ न।
1: कुन स्कुल हो र तपाईँले पढ्नु भएको? यो कहाँ छ?
2: मैले एसएई र प्लस टू पास गरेको एकमात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएईमा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न। त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
1: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
2: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं जीटीई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
1: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17:00 सञ्चालन गरिने,
2: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
1: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578-42011।
2: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरीदा।
7: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
1: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एच जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: पढाई हुने संकाय र विषयहरू: शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी, नेपाली, जनसंख्या, व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र, वित्त शास्त्र, बजार शास्त्र, मानविकी संकाय तर्फ समाज शास्त्र, अर्थशास्त्र, अंग्रेजी र नेपाली। प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण, आवेदन फारम वितरण 2083 3 महिना 13 गते देखि 2083 4 महिना 29 गते सम्म, प्रवेश परीक्षा 2083 5 महिना 3 गते, भर्ना फारम 2083 5 महिना 4 गते देखि शुभारम्भ, विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गते देखि, कक्षा सञ्चालन 2083 5 महिना 15 गते बाट। दोब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
1: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
7: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
8: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
7: 98 60 81 90 20, प्रशासन शाखा 98 44 9 00 00 8, 98 68 63 90 40, लेखा शाखा 98 47 86 32 60, कार्यालय टेलिफोन नम्बर 086 440 367। सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा, रोल्पाको गौरव, रोल्पाको शान, जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
9: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
10: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
9: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
10: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
9: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछै घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
10: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
11: डाक्टर कमल चन्द्र शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
9: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
10: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हाड जोर्ने तथा नसा रोग विशेषज्ञ
11: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाथ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेङ्गु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
9: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो पिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिरचिरापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम पिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
10: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
9: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
10: जसका लागि मोबाइल नम्बर छ 9858743123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
9: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।

0: लु राजा बक्स यहाँ छ, अधिकृत पनि यही छ।
1: मलाई यहाँ किन ल्याउनु भयो हजुर?
2: यो गाउँमा मैले सोचे जति भोट आए कि आएन, पहिला यहाँ गन्ने अनि मात्र लाने।
3: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
4: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भएको हुन्छ।
5: होइन ए दिदी बहिनीहरू, के गन्थम गन्थम गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
4: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
5: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
4: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो, त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
6: अब जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98478251234, ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ, 98439252627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम, सबैका लागि सधैँका लागि।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
8: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
8: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
8: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490204 र 98479394412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
9: मम्मी दाजु, के हो, म त खाना खान नि सक्दिन।
4: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
5: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
4: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
5: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
10: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
10: थप जानकारीका लागि बियन्ड बी डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर भुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
5: बीएनबी डेन्टल क्लिनिक, घोराही 15 दाम।
11: मेरो लागि उमायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओबोदरी जेउ बेला सुनो फुरी कता ओचुदरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नादे वातावरण मिलेने ल खेप्ता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज पानागे भने जलवायु परिवर्तन ल असर सकेने सुनो नाखा नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेल बेमा दुख को ठेल मेलागी नाटे जन धने मे खेप्पा छेपी ताउ खोकाई वन जङ्गल सज मेरा आयुरी बानी एमएल एमएओ छानेला लिउसोकर पोतरालाई पार्दगे रहतै
12: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई जबाङजा र यामाडेने पोल गेलिया इतौ चिज र रहे वन जङ्गल याल के भाया
11: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मेले चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छाम्ने दैके बारीको चुरो विधि ओरे बनै कोबा
12: नाङखा नाम्ल लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने ढाल्ने छ अनुगमन दुने व्यवस्था चाउसर गिरुए
11: गेसो छामेला खोरेल चाउसी पोलिए हरिदे तरिम गाई गेजम हेकेलाई जु अब नजिरे बनाए गेम एल गेजम हेकेमा लागे औलेम लायो के लागे
12: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा रस चाउसो छिमी ने चाउसो सहिदेखि खेले
11: वन जङ्गल मेला दुखेमाइए
12: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
11: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।
13: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
14: हजुर, हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
13: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
14: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
13: बाथरोग, युरिक एसिड, हात जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, छमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
14: अनुहारको चायापोतो, डन्डीफोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
13: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गर्नुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
14: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसल सँग सटेको घरमा, तुलसीपुर दाङ।
13: र खोरहाईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोरहाई दाङ।
14: सम्पर्क मोबाइल 98578211105,
13: 98479802,
14: 98095826605
13: र 98103940।
3: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
15: ए नानी, यो त सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
3: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
15: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
3: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
15: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग, अल्सर, सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर, सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478007।
3: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
16: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं, व्यवस्थित तवरले पार्किङ गरौं, आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं, घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं, फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ, तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कारणले

संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने हैन
1: हैन के भाछ र तपाईलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यसको लागि त घोराही दाँ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न निको भइहाल्छ नि
2: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
3: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिर आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
2: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
2: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर

0: केही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त दादा छैन, कहिलेदेखि भन्दासु दाना छैन कहाँबाट ल्याउने हो भनेर इबुराले सुन्ने काम नहुन्न भने
0: दाना लिएर आऊ त।
2: लौका

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गरे ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
3: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
3: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
4: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
1: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
0: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
1: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
0: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
1: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: निशुल्क पढ़ाई होने बारे अत्यंत जरूरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
1: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
1: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204 र 9849393412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: मम्मी दादू क्यों म त खाना खान नि सक्दिन।
3: हैन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
4: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
4: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
3: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082 5

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज झलझला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: तो हैरान पारी सक्यो। अहिले त जनता तो चिसो खान पनि दिदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिल चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
4: नदुखाइ दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, साफ बनाउने, समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7140-318-9905-14652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिली स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
5: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
6: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
5: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
6: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
5: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849-20-754 र 9849-93-412।
5: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
7: मम्मी दादु क्यो, म त खाना खान नि सक्दिन।
1: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
8: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
8: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसिटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड, प्रिंट फिटर सिलनेट दात में लगाएर दात लाई किरा लगने बाट बचाउने निशुल्क दंत चेक जांच गरिने दुखी को दात लाई न दुखाई जरी बाट सफा गर्ने दात में तार लगाउने भर्ती तथा विदेश जाने हरुको लागि विशेष खालको दात भर्ने
1: थप जानकारी का लागि B&B डेंटल क्लिनिक घोराई 15 हॉस्पिटल रोड नीमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक संपर्क टेलीफोन नंबर 082-590-350 र मोबाइल नंबर 98-578-43-122 र 98-578-43-123
8: B&B डेंटल क्लिनिक घोराही 15 दाम
9: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना जो बेला खेमरिदे गरम ओबोतिरी जेउ बेला सुनो फुरी कता ओचुगुरी जेउ आउ बेला क वन जंगल ल मे लागिने मस्त ज सम्भावना पाए आउ ये गिने प्राकृतिक सम्पदा र तक्षक ज सक्षम नारे वातावरण मिलेने लखेपा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानागे भने जलवायु परिवर्तन ल असर सकेने सुनो नाखा नामे मे लागिने सज जिमी बिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिंगे को ठेल मेला की नाटे जन धने में खेपा छेती ताऊ हो खोकाई
10: गेछो छल्याला बल्ल मेला किने पुरा रङ्गे नौ पुराले चौसो खेल गिरी
9: वन जंगल सग मेरा आइरिने बानी एमएल एमए ओ छछामेला लिउ सुकर पोतराले पार जगे रहते
10: सलाई लाइटर सियाउला मे सचाउने चिजराले जा बाङजा र यामा देने पोल गेने या इचो चीज र रहिदे वन जंगल याले के भाबाय
9: पिकनिक वन भोज बाको मे सचाउसु छिन्नि मे नै चौसो सैदे कि खनाले वन जंगल ओ छछामि दैके बारी प चुरोद विधि ओरे बनै को
10: नाङथार नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दुने व्यवस्था चौसन गिरिए
9: गेसो छामेला खोरे ल चाउसी खोरिए हरिदे तरिम गाई गेजो मेके लैजु अब नजरे बने गेम एल गेजो मेके मालाए औले लायो के लाइए
10: वन जंगल छ जुडिसी हो घेङ बारी ल बाली नाली कुचिउला चिउली झ्याक्रा र सताउसु छिनी ने चौसो सैले के खेले यहाँ
9: वन जंगल मेला कि गेमाइए लागि तिमी पार्सोना खर्नामदार मिलिदिए भने सानो जन मेघे सहे
10: बतास उचलिजु बेला त घिजिमके कोटल मेघे सताङ्गिने हेनोखेम छिन्ने मे चाउसके सहे
9: मे लागि नि निताए गे मने गे बचिए सोनो अरूले मने गे बचया
10: के छ थामला पोयाल मे लागि यो किसन किने यो छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उमी कार्यालयले खबर गिरिए
9: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिचित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
3: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
4: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटिएको घरमा, तुलसीपुर दाङ
4: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही दाङ।
3: सम्पर्क मोबाइल 98578211105,
4: 98479802,
3: 98095282605
4: र 98103940.
5: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
6: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
5: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
6: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही टाङमा।
5: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
6: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
7: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डी फोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
5: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
6: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
7: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
5: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
6: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
5: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्,
6: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478407670 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
5: डान बाथ रोग एन्ड स्किन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
8: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
9: होइन के भाछ र तपाईलाई
10: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
9: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी जाक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
11: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
1: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगा खोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
11: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
11: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
12: थैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
13: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
14: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले
13: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
14: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
13: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चारी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
14: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबै हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
15: यो
9: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
10: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याउ, एकै ठाउँमा पाइनु पर्यो नि।
9: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
10: ल उसो भए म सामान लिन गइहाले।
9: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
9: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
15: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
16: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
17: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
16: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
18: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
16: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
17: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
16: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
18: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
16: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
17: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
16: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
18: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
16: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
17: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
19: सबैजना जुटेर आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कारणै

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने
2: यो दाँती त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
3: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति 4, सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
0: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
4: हजुर, हाम्रा सेवाहरू
3: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
3: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
3: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
3: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3018 9095 94 1452
0: रोल्पाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति, गाउँपालिका 4, सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: यतातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू
7: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
6: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
7: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक पुरासो शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
7: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849202754 र 9849793412
6: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
8: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसक्यो भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो
9: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
8: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन
9: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
8: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
9: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
8: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल
9: दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जाने

0: क्लिनिक घोराही 15 दाङ।
1: मेरा लागि उमायुका लागि त सुनसरी गाउँपालिका यो मस्त र जरुरी सूचना। झुङ्गो पेला खिमरिदे गरम ओभोतिरी ज्याउ पेला सोनो फुरी कटास ओचुदुरी ज्याउ आउ पेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये गिमी प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नादे वातावरण मिलेने ल घेप्पा असर केने रि उमुल र थङ्ने भुछे तामे वायुमण्डल ल कार्बन मस्त ज तानागे भने जलवायु परिवर्तन ल असर सकेने सोनो माछार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सोनो चाउसो खेलगेमा दुख जिनुगे कोठे ल भेला कि नाटे जन धनी मे खेप्पा छिटी ताउजु हो खोकाई
2: गेछो छानेला बल्ल भेला किने पुरो रङ्गे नौ पुराले चौसो खेल गिरिए
1: वन जङ्गल सर मिरा आइरी बानी एमएल एमए ओ छानेला लिउ सोतर पोतर राले पार जगे रहते
2: सलाई लाइटर सियाउला मे सचाउने चीज राले जबाङ जा र यामा देने पोल गेने या इतो चीज र रहिदे वन जङ्गल याले के भाबा या
1: पिकनिक वन भोज बाको मे सचाउसु छिनि मेले चौसो सैदे कि खनाले वन जङ्गल ओ छ छानि दैके बारीको चुरो दिदी ओरे बने
2: नाङथाङ नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढालले छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
1: गेछो छामेला खोरेल चाउसी पोलिए हरिदे तरिम गाई गेजम हेकेलाई जु अब नजिरे बने गेम एल गेजम हेके नलाए औलेम लायो के नाइए
2: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा सताउँछु छिने ने चाउसो सैले के खेले
1: वन जङ्गल मेला दुखे माइए ओला दिकिनि पार्सोना खर्नामा र मिदि दे भनै चानो ज मे गे सये
2: बत्ता सुचलि जु बेला त हिजिन के कोटल मे के सतागिने हेन अखिम छिन्नी मे चासो गे सये
1: मे लागिने निताई गे मने गे बसिए सोनो अरुले मने गे बसया
2: के छ छामला पोयाल मे लागि गे सन्तिनि गे छका ओडा कार्यालय प्रहरी कार्यालय सज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनि कार्यालय ल खबर गिरिए
1: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झडिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हर्जिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटीमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखीमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आदि

0: कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43-123 98-478-070
1: बाथरोग एन्ड स्किन केयर सेन्टर काली ट्राफिक चोक देखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाड, रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सचेको घरमा तुलसीपुर दाङ,
0: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई दाङ।
1: सम्पर्क मोबाइल 98578121105,
0: 98479802,
1: 98095826605
0: र 98103940।
2: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
2: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
3: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमित बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
3: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
4: अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
2: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अरो हुने, हड्डी खिएको,
3: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
4: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्याटेको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
2: पाउन्टौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
3: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
2: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
3: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478407 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
2: बाथ रोग एन्ड स्किन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
5: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
6: होइन के भाषा र तपाईँलाई
5: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
6: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
7: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खरसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
8: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनाश दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी नहुने पिसाब पुल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
6: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
8: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
6: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
9: थैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
10: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
11: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
10: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
11: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
10: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तड्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
11: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
6: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
5: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
6: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
5: ल उसो भए म सामान लिन गइहाले।
6: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
5: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
6: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
5: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
12: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
13: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
14: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
13: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
15: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
13: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
14: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
13: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि
16: खानपिन सम्बन्धी पूर्ण प्रतिवेदन तत्काल सार्वजनिक गर्न आयोगसँग माग गरेका छन्। आयोगकी सदस्य दिली थापाको संयोजकत्वमा गठित समितिले बुझाएको करिब 600 पृष्ठको मूल प्रतिवेदन तथा बयान, प्रमाण र अन्य आवश्यक कागजात सहितको करिब 10,000 पृष्ठको विवरणलाई 29 पृष्ठको सारमा सीमित गरी सार्वजनिक गरिएको भन्दै पूर्व पदाधिकारीहरूले आपत्ति जनाएका हुन्। यस सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगका पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश केदारनाथ उपाध्याय, पूर्व सदस्यहरू मोहना अन्सारी, सुशील प्याकुरेल, प्राध्यापक कपिल श्रेष्ठ, गौरी प्रधान, डाक्टर गौरी शंकरलाल दास तथा पूर्व सचिव केदार पौडेलले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटी पूर्ण प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्दै पत्र बुझाएका छन्। पूर्ण प्रतिवेदन सार्वजनिक नगरी आयोगको निष्पक्षता, विश्वसनीयता तथा वैधानिकतामाथि गम्भीर प्रश्न उठ्न सक्ने उनीहरूको भनाइ छ।
17: नेपाल प्रहरीले चिट काटे बापत ट्राफिक प्रहरीले 25% विशेष भत्ता पाउने गरी भनी फैलाइएको हल्ला र भ्रामक तथ्यहीन भएको स्पष्ट पारेको छ। आज एक विज्ञप्ति जारी गर्दै प्रहरी प्रधान कार्यालयले यो दावी अपुष्ट, भ्रामक र तथ्यहीन भएको स्पष्ट पारेको हो। ट्राफिक जरिवानाबाट उठेको राजस्व सिधै सरकारको राजस्व खातामा दाखिला हुने भएकाले सरकारबाट कुनै पनि अतिरिक्त शुल्क ट्राफिकले लिने कानूनी व्यवस्था नै नरहेको स्मरण गराएको हो। यस्ता हल्लाले सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने र प्रशासनिक प्रक्रियालाई समेत अनावश्यक रूपमा विवादित बनाउने भन्दै प्रहरीले सर्वसाधारण संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई यस्तो भ्रामक सूचनाको पछि नलाग्न अनुरोध गरेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
18: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
19: मार्बलका सिपी विशिष्ट प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लेड फ्री युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
18: सुरक्षा घरको साथ जीवन

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: स्टेशन खुशीको कनेक्शन
2: यो हो थाहासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। पर्वतको पयौं गाउँपालिकामा किसानले 60 रोपनी जग्गामा सामूहिक अदुवा खेती गर्न थालेपछि क्रमशः बाँदर हराउँदै जान थालेका छन्। दक्षिण पर्वत अधिकारी डाँडामा 40 जना कृषकले बाँदर लगायत अन्य वन्यजन्तुबाट पीड़ित भएपछि मकै बालीलाई विस्थापित गर्दै अदुवा खेती गरेका हुन्। गत वर्ष 5 रोपनीमा सोचे भन्दा धेरै आमदानी भएपछि यस वर्ष 60 रोपनी क्षेत्रफलमा अदुवा खेती विस्तार गरिएको समूहका अध्यक्ष होमलाल अधिकारीले जानकारी दिनुभयो। गत वैशाखमा गरिएको अदुवा खेती आगामी पुष महिनामा खनेर बजार पठाइने भएको छ। त्यहाँका प्रत्येक कृषकले 4 देखि 6 क्विन्टल अदुवा रोपेका छन्। गत वर्ष झण्डै 60 क्विन्टल अदुवा बिक्री गरेर 6 लाख आमदानी गरेका कृषकले यस वर्ष 10 मेट्रिक टन भन्दा बढ़ी उत्पादन हुने अनुमान छ।
3: धनुषाको जनकपुर धाम उपमहानगरपालिकामा कार्यरत अग्नि नियन्त्रक र नगर प्रहरीलाई विपद जोखिम न्यूनीकरण खोज तथा उद्धार तथा प्राथमिक प्रतिकार्य सम्बन्धी तालिम प्रदान गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल र जनकपुर धाम उपमहानगरपालिकाको समन्वयमा समुदाय स्तरमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले संचालित विपद स्वयंसेवक परिचालन विस्तारित तालिम आज सम्पन्न भएको हो। तालिममा उपमहानगरपालिकाका 5 जना अग्नि नियन्त्रक र 11 जना नगर प्रहरी सहभागी भएका थिए। समापन समारोहमा जनकपुर धाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाहले तालिमबाट हासिल गरेको ज्ञान सिप र अनुभवलाई समाज र राष्ट्रप्रतिको जिम्मेवारी निर्वाहमा प्रभावकारी रूपमा प्रयोग गर्न सहभागीलाई आग्रह गर्नुभयो।
4: अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त अरब इमिरेट्स युएले आफ्ना 2 तेल ट्याङ्करमा इरानले क्रूज मिसाइल आक्रमण गरेको जनाएको छ। उक्त आक्रमणमा एक भारतीय चालक दलका सदस्यको मृत्यु हुनका साथै केही मानिस घाइते भएको युएले जनाएको छ। इरानले पनि होर्मुज जलमार्गको मध्य क्षेत्रमा नियम उल्लंघन गरेका तेलका 2 सुपर ट्याङ्करमाथि कार्यवाही गरिएको जनाएको छ। युएको रक्षा मन्त्रालयका अनुसार मोम्बासा र बाहिया नामका 2 ट्याङ्करमाथि इरानले 2 क्रूज मिसाइल प्रहार गरेको थियो। आक्रमणपछि दुवै जहाजमा आग लागि भएको थियो। युएईका अनुसार मोम्बासा ट्याङ्करमा कार्यरत एक भारतीय चालक दलका सदस्यको मृत्यु भएको छ। 8 जना घाइते भएका छन्। घाइते मध्ये 6 जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते हुनेमा 4 भारतीय र 2 युक्रेनी नागरिक रहेको मन्त्रालयले जनाएको छ। युएईले उक्त आक्रमणलाई लाजमर्दो तथा अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भन्दै कड़ा निन्दा गरेको छ।
3: अब खेल समाचार। मलेसियामा भइरहेको एसीसी महिला अण्डर 19 प्रिमियर कप क्रिकेटमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज मलेसियाको बायोमास ओभलमा सम्पन्न समूह डीको अन्तिम खेलमा हङकङलाई 181 रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल क्वार्टर फाइनलमा प्रवेश गरेको हो। नेपालले दिएको 212 रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 30 रन मात्र बनाउन सक्यो। नेपालका लागि बलिङतर्फ सुनिल पाखरिनले सर्वाधिक 4 विकेट लिइन्। मनिषा उपाध्यायले 2 विकेट लिँदा कृष्णा गुरूङ र स्नेह महराले 1-1 विकेट हात पारेकी थिइन्। त्यसअघि टस हारेर ब्याटिङको निम्त पाएको नेपालले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनाएको थियो। नेपालका लागि कप्तान सोनी पाखरिनले 90 रन जोडेकी थिइन्। ओपनर सावित्री धामीले लगातार तेस्रो अर्धशतक बनाउने क्रममा 52 रन बनाएकी थिइन्। उनी नेपालको सिनियर तथा उमेर समूहको महिला क्रिकेटमा लगातार 3 अर्धशतक प्रहार गर्ने पहिलो खेलाड़ी बनेकी छन्। आलिसा कुमारी यादव 23 रनमा अभिजित रहेकी थिइन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: रवि तालिम संसदमा करिब 20 मिनट मात्रै सहभागी। एमालेको नियमापति सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण।
3: सम्पत्ति छानबिन आयोगका पदाधिकारी विरूद्ध अवहेलना मुद्दा पर्सीका लागि बेसी तोकियो।
4: लामो समयदेखि कार्यालयमा नआएका सहसचिवसँग संघीय मन्त्रालयद्वारा स्पष्टीकरण माग। 15 दिनभित्र चित्तबुद्ध आधार र प्रमाणसहित सफाई पेश गर्न आग्रह।
3: इरानद्वारा युएका 2 तेल ट्याङ्करमा मिसाइल आक्रमण। 1 जनाको मृत्यु, 6 जना गम्भीर घाइते।
4: र महिला अण्डर 19 प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र तिनी बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: ढोक होइन ढोक हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: किन आँखा मिचेको मिचे गरेको
3: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाएपछि क्या
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
2: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
3: ए त्यसो भए जोगिन के गर्ने त
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस् यसलाई 20-20-20 को नियम भन्छ मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
4: मोबाइल हेर्दा ध्यान दिऊ आँखालाई बचाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: तो हैरान पारी सक्यो। अहिले त जनता तो चिसो खान पनि दिदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू।
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
1: एसी त राम्रो जीपे ल्याएर पास भयो, आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला, कहाँ पढ्न जाने होला।
6: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
1: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ।
6: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि, सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ, विज्ञान मानविक।

0: भर्ना खुल्यो।
1: मध्यवर्तीन विश्वविद्यालयको आंगिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस निवाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पढ़ाई हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि कक्षा सञ्चालन 2083 पाँच महिना 15 गतेबाट दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्ने।
1: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
0: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
2: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
0: 9860-81-9020 प्रशासन शाखा 9844-900-008 9868-63-90-47 लेखा शाखा 9847-86-32-60 कार्यालय टेलिफोन नंबर 086-440-367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिवाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिवाङ रोल्पा।
3: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भएको हुन्छ।
4: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
4: हाम्रै लिवाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या? त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
1: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
0: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिमको आधिकारिक विक्रेता रोल्पा लिवाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिवाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9848-51-234 ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849-25-627 राम्रो आत्मविश्वासको प्रतीक हो। त्यसैले खोजी प्रयोग गरौ क्विन केयर क्रिम सबैका लागि सधैँका लागि।
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
1: नेपाल

0: पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
0: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
1: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
0: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
0: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: आइया मम्मी दाजु, क्यो म त खाना खान नि सक्दिन।
3: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
4: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
4: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
3: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडी, दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858043122 र 9858043123।
4: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
5: हैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
6: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
7: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
6: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
7: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, पाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
7: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराहीदाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848757569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश।
8: जुहो पेला खिमरिदे गरम ओपोतिरी जेउ पेला सुनो भुरी बतास ओचुगुरी जेउ आउ पेला क वन जंगल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र तक्षेप्त ज सक्षमना दे वातावरण मिलेने ल खेप्ता असर किएने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज ताना दे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल भे लागिने सज जिनी गिनी लापरवाही सुनो चाउस खेलगेमा दुख जिन्दगी को ठेल मेला की नाते जन धनी में खेपा छुटी ताऊ हो होकाई
9: वन
8: जंगल सर मेरा आयुर्वेदी बानी एमएल एमए सोला सोतर पोतर
9: सलाई लाइटर सियाने चीज रांगजा रोलो चीज रे वन जंगल
8: पिकनिक वन भोज बाको छिन्नी मेले चाउसो सही खेना वन जंगल ओसो छाने तैके बारी को चुरो विधि ओढ़े नहीं
9: नाङथार नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने धारले त अनुगमन दिने व्यवस्था चाउसन गिरिए
8: गेसो छामेला खोलेर चाउसी खोलिए हरिदे तरिम गाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेम एल गेजो मेकेमा लागे औले लायो के लागे
9: वन जङ्गल जुडिसी घेम बारी ल बाली नाली चिउला चिउली झ्याक्रा र चाउसो छिनी मे चाउसो सहिदेकी खेले
8: वन जङ्गल मेला दुगेमाइए मेला
9: बतास उचली जु बेला त हिजिनके कोटल मेके सताङ्किने हेनोखेम छिन्नी ने चाउसो के सया
8: ने लागिने निताई गे मने गे बचिए सोनो अरूले मने गे बचया
9: के छो छामला पोयाल ने लाग्यो कि सन्किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उमी कार्यालय ल खबर गिरिए
8: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटे, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार

गाउँपालिकाको अत्यन्त जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
0: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
1: सम्पर्क मोबाइल 98578121105,
0: 98479802,
1: 98095826605
0: र 98103940।
2: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
3: खै यो त दादा छैन, कहिलेदेखि भन्दा छ दाना छैन, कहाँबाट ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने
2: सुक्कै बिर्सेछु। जाऊ जाऊ दिमाग चुरी खेल्न जिते, रुपा स्टोरबाट दाना लिएर आऊ त।
4: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 98478050571 र 98578241। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिवान चुडीखेत, रोल्पा।
5: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
6: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
5: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
6: यदि त्यस्तो हो भने आउनुहोस् चाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
5: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
6: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
7: डाक्टर चन्द्र शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
5: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
6: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ,
7: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार,
8: डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
9: कम तौल, दुध नसुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
10: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
11: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
10: जसका लागि मोबाइल नम्बर 98578443123, 98478407 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
9: डाङ बाथरोम एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
12: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
13: होइन, के भाछ र तपाईँलाई
12: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
13: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
14: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
15: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघा खोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
14: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
15: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
14: विकल्प आयुर्वेद क्लिनिक घोराही दान सहित गेटबाट 50 मिटर पश्चिम लगाई जाने गाडी लाग्ने पाउने र
16: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
12: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
16: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
12: ल उसो भए म सामान लिन गइहाले।
16: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
15: उत्पादक
12: घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 98578 30504
16: श्री स्वर्गदारी महापर्वको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
12: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् पर्बु लघु उद्योग घोराही 15 दाङ
17: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध
18: आफ्नो घर वरपर सधैँ सफा राखौं तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी

0: रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624959 र 9865778232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

0: हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोक सांगीतिक अभिवादन टेक्नाउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोक सारथीमा। आहा श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाज जस्तो अवस्थामा भए पनि कार्यक्रम लोक सारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै आजको दिनमा हामी उपस्थित भइसकेका छौं। स्टुडियो प्राविधिक संयोजनबाट रेडियो जलजलाको स्टुडियोबाट हामीलाई प्रिया मगरको साथ मिलिराखेको छ। आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईको पनि रहन्छ। कार्यक्रम लोक सारथी तपाई सुन्दै गर्दा हामी यति बेला रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिपाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। तपाईले हामीलाई 96.4 मेगाहर्जबाट लुम्बिनी प्रदेश र आसपासका क्षेत्रहरूमा सुन्दै हुनुहुन्छ भने इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा नेपाली अक्षरमा कार्यक्रम लोक सारथी लेखेर सर्च गर्नुभयो भने त्यहाँबाट पनि हामीलाई अडियो लाइभ सुन्न सक्नुहुन्छ। देशभरि विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ। अब म कतै पनि ढिला नगरिकन रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 मेगाहर्ज ढिंगरी प्युठानबाट सन्तोष सुनार, संगम रेडियो पारिणी 99.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो झोलेनी 104.7 मेगाहर्ज बिजवार प्युठानबाट यमुना धामी, रेडियो मालारानी 95.7 मेगाहर्ज, रेडियो निरसिम्हा 107.1 मेगाहर्ज अर्घखाँचीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 मेगाहर्ज पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिस पाठक, रेडियो मोती 88.4 मेगाहर्ज छापस्याङ्जाबाट साथ मिलिराखेको छ। कृष्ण बस्यालको भने रेडियो कुटुम्ब 97.8 मेगाहर्ज तानसेन पाल्पाबाट, तिलु राणा भट्टराई, रेडियो कपिलवस्तु 104.2 मेगाहर्ज कपिलवस्तुबाट, गुडियाभर सामुदायिक रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुबाट नम्रता नेपाली, दमौली एफएम 94.2 मेगाहर्ज दमौली तनहुबाट सन्देश जडाई, रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुर तनहुबाट भूमिका श्रेष्ठ, रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहलपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रे प्लाञ्चोकको सिपारीबाट नकुल घरती, रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ, रेडियो आफ्नो एफएम चौरजहारी रूकुम पश्चिमबाट 90.4 मेगाहर्जमा मनिषा डागी, रेडियो आफ्नो एफएम ओखलढुङ्गा 104.8 मेगाहर्जबाट बिनु माया राई, रेडियो मौराखारा 106.5 मेगाहर्ज रूकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो भरतपुर 105.2 मेगाहर्ज भरतपुर चितवनबाट भीम निर्दोष केसी, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटाबाट खड्गा राज बस्नेत आकाश र राज आठ पहाड़ियाले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो झन्कार 97.5 मेगाहर्ज रामेछापबाट अनिता रसाइली अनु, रेडियो मेन्स्याम एफएम 103.4 मेगाहर्ज तेह्रथुमबाट शारदा बास्कोटा, रेडियो बेलका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट अजम्बर पोलामी, रेडियो प्रभु 102.6 मेगाहर्ज जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ। रेडियो सौगात 103.4 चार मेगाहर्ज रेडियो सौगात 103.6 मेगाहर्ज बैतडीबाट अझै विक परिवर्तनले साथ दिइरहनु भएको छ। रेडियो भरोसा 104.9 मेगाहर्ज बाट यति बेला साथ मिलिराखेको छ। रेडियो भरोसा 104.9 मेगाहर्ज दाङको राईबाट ईश्वरीपुन, रेडियो मुर्कीचुला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो मध्य पहाड़ 88.2 मेगाहर्ज सल्यानबाट गोरख जागी, रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुली लगायतका साथीहरूले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी प्रत्येक दिन 4 बजेदेखि 5 बजेसम्म प्रसारण हुन्छ। आज हामी कार्यक्रमको मंगलबारी व्यवसायमा छौं। 1 देखि 8 नम्बरसम्मका हामीसँग प्रश्नहरू छन् र ती प्रश्नहरूको जवाब खोज्ने प्रयास गर्नेछौ। आज हामी तपाईलाई गीतका क्लिप्सहरू सुनाउँदैनौ। आज हामी कार्यक्रमकै बारेमा चर्चा परिचर्चा गर्नेछौ। कार्यक्रम कतिको नियमित सुन्नुहुन्छ, कार्यक्रमसँग सम्बन्धित हामीले 8 वटा प्रश्न ल्याएका छौं र जुन प्रश्नको जवाब तपाईले दिनुपर्ने हुन्छ यो कुरा म तपाईलाई जानकारी गराए। 98 68 60 39 40 को नम्बरमा फोन डायल गर्नुहोला। 98 68 60 39 40 को नम्बरमा फोन डायल गर्नुहोला र म्यासेजको माध्यमबाट पनि सहभागिता जनाउन सक्नुहुन्छ। म्यासेज गर्नका लागि 98 644 17 298 9 8 6 4 4 1 7 2 9 8 मा म्यासेज गर्न सक्नुहुन्छ भन्दै आउनुहोस् कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा लोक भाका राख्छौं। लोक भाका पछि तपाईँको माझमा फेरि आउँछौ। यो लोक भाका तपाईँको लागि
1: दौरी अहिलेको

0: यो गीत पछि तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौं। तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ, यति बेला साथी हुनुहुन्छ, आउनु भएको छैन भन्ने कुरा भयो। एकदेखि आठ नम्बरसम्मका प्रश्नहरू हामी आज तपाईलाई राख्नेछौ, यो कुरा म तपाईलाई जानकारी गराए। 9864417298 मा म्यासेज गर्नुहोला र 9868309940 मा फोन गर्नुहोला। तपाईका लागि नम्बर तपाईका लागि हामी खुल्ला गरेका छौं, फोन डायल गर्नुभयो भने तपाईसँग हामी कुराकानी गर्नेछौ। आज प्रश्न उत्तरको बसाई हो, हामीले यताबाट मौखिक प्रश्न राख्नेछौ आजको बसाईमा। तपाईले मौखिक प्रश्न को जवाब दिनुपर्ने हुन्छ, यो कुरा म तपाईलाई जानकारी गराए। 9868309940 को नम्बर तपाईको लागि खुला गरेका छौं, फोन डायल गर्नुभयो भने हामी तपाईसँग कुराकानी गर्नेछौ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: नमस्ते भाइ,
0: को बोल्नु भयो, कहाँबाट भन्दै थिए? फोन काटिएको छ। 9868309940 मा फोन डायल गरिसकेपछि तपाईले फोन काट्ने काम चाहिँ नगरिदिनु होला, कृपया म तपाईलाई आग्रह गर्छु। 9868309940 मा फोन डायल गर्नुहोला, तपाईका लागि हामीले नम्बर खुला गरेका छौं। एकदेखि आठ नम्बरसम्मका प्रश्नहरू छन्, ती प्रश्नहरूको जवाब तपाईले दिनुपर्ने हुन्छ। अर्को साथी, नमस्कार हजुर।
2: हजुर नमस्कार,
0: को बोल्नु भयो, कहाँबाट? पिताम्बरजी, रेडियो भन्दा अलिक टाढा गइदिनु पर्यो है। ल, पिताम्बरजीलाई के छ हालखबर? ठिक छ, कार्यक्रममा आउनु भएको छ। पिताम्बरजीले मौसमको बारेमा जानकारी गराउनुहोस् न, के छ तपाईँको उतातिरको मौसम?
2: यतातिरको मौसम भन्नु पर्दा हिजो चाहिँ पानी परेको थियो, आज मध्यमा त्यो पनि घाँसम लाग्यो होइन, रमाइलो छ,
0: रमाइलो छ होइन।
2: गर्मीको सिजन भए पनि होइन, त्यस्तो धेरै गर्मी पनि होइन, जाडो पनि होइन, एकदम सक्नु लागेको छ।
0: अनि आज कति नम्बरको प्रश्नहरू जाइमा पार्नुहुन्छ तपाईँले?
2: प्रश्न नम्बर दुई राखिदिनु नि त।
0: प्रश्न नम्बर दुई होइन, आज हामी मौखिक प्रश्न गर्छौ भन्ने कुरा तपाईँलाई थाहा छ कि छैन? म तपाईँलाई मौखिक प्रश्न गर्छु। प्रश्न यस प्रकार रहेको छ, मादलमा कतिवटा ताल हुन्छ? मादलमा कतिवटा ताल हुन्छ? हजुर, मादलमा कतिवटा ताल हुन्छ? दुईटा जस्तो लाग्यो। कुन कुन भन्न सक्नुहुन्छ?
2: त्यो पनि भन्नु पर्यो होइन,
0: मादलमा कतिवटा ताल हुन्छ, ती कुन कुन हुन्?
2: त्यो चाहिँ थाहा भएन, त्यो चाहिँ अब छोड्दै होला, अब ताल चाहिँ दुईटा हुन्छन् भन्ने लाग्यो, तर कुन कुन भन्ने चाहिँ भएन।
0: ताल दुईटा हुन्छन् थाहा भयो, तर कुन कुन थाहा भएन होइन?
2: हजुर, दुईटै भन्ने लाग्यो।
0: अब कुन कुन कुन कुन भन्नु भएन होइन, के छ पास गर्नुहुन्छ? हुन्छ, अहिलेको लागि विदा गर्छौ। टेलिफोन सम्पर्कमा पिताम्बर रोका आउनु भएको थियो, दुईटा भन्नुभएको छ, अनि कुन कुन भन्दाखेरि भन्न सक्नु भएन। अब मादलको कतिवटा ताल हुन्छन् र ती कुन कुन हुन्, तपाईँले यसको जवाब दिनका लागि फोन गर्नुहोला। 9868309940 को नम्बर तपाईँका लागि खुला गरेका छौ। यति बेला साथी, नमस्कार हजुर।
3: हजुर नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट? जीवन साङ्गीतिक मगर प्युठान गैरी गाउँबाट होइन?
3: हजुर,
0: के छ गैरी गाउँतिरको हालखबर?
3: सब ठिकै छ।
0: यति बेला के गर्दै हुनुहुन्छ?
3: यति बेला हजुर हाम्रो कार्यक्रम सुनेर बसिरहेको
0: छु। ल, कार्यक्रम सुनेर बसिरहनु भएको छ, प्रश्न सुन्नु भएको छ कि छैन?
3: सुनेको छु।
0: मादलको कतिवटा ताल हुन्छन् र ती कुन कुन हुन्?
3: दुईवटा ताल हुन्छ, मऊ र पुर्सो।
0: मऊ र पुर्सो है?
3: हजुर,
0: मऊ भनेको के हो, पुर्सो भनेको के हो?
3: एउटा सानो पछि मऊ भन्छन्, ठुलो पछि मऊ पुर्सो भन्छन्।
0: मऊ पुर्सो होइन, कतिको ढुकाउनुहुन्छ?
3: झटारो हाने,
0: झटारो हान्नु भएको होइन?
3: हजुर,
0: लग गरौ। हुन्छ हामी लग गर्छौ हेरौं जवाब मिल्छ या मिल्दैन तपाईले सही जवाब दिनु भएको छ मादलका दुईवटा ताल हुन्छन् मऊ र पुरुष अर्थात पोथी र भाले ठूलो र सानो पनि भनिन्छ हैन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुशी लाग्यो फेरि फेरि गबसाईमा आउनु होला अहिलेको लागि साथीहरूलाई सम्झिनुस् धन्यवाद
3: र परिवारले सम्झान्छु र नेत्र घरती बालिक समगर मौसम मगर सुजन ओली दिपेश मगर सुन्दर मगर ठाकुर मगर लगायत सुनेर बस्न सम्बन्ध सम्झाउँदै जान्छु नमस्ते
0: नमस्ते टेलिफोन सम्पर्कमा जीवन सांगीतिक मगर आउनु भएको थियो सही जवाब दिनुभएको छ अब एउटा गीत राख्छौ तपाईँको लागि गीतपछि तपाईँको माझमा फेरि आउँछौ तबसम्मको लागि हामी हाम्रो गीत हाम्रो प्राविधिक मित्रले खोज्दै हुनुहुन्छ म्यासेज म पढ्छु ओहो म्यासेज त मैले पढ्नै नपाएको होइन र म्यासेज हामीलाई धेरै साथीहरूले म्यासेज गर्नुभएको छ र म्यासेज गर्ने साथीहरू मध्ये मैले पहिलो म्यासेज लिन्छु उहाँले लेख्नुहुन्छ हेलो दाजु गुड आफ्टरनुन खाजा भयो त हजुरले रेडियोमा काम गर्नुहुन्छ र भनेर म्यासेज गर्नु भएको छ होइन म रेडियोमा काम नगर्ने भएको भए यसरी त बोल्न पाउँदैन थिएँ नि हजुर होइन म्यासेज हजुर दादा गुड आफ्टरनुन तपाईँ रेडियोमा काम गर्नुहुन्छ र भनेर सोध्नु भएको छ म रेडियोमा काम गर्छु र त तपाईँसँग बोलिरहेको छु होइन नत्र त कहाँबाट बोल्थेन होइन सुषमा मगर हो सुनसहरीबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ सुनसहरीबाट सुषमा मगरलाई नमस्ते दाई म पनि सुन्दैछु कार्यक्रम सुन्दैछु मेरो घर मौला घर बुटवल हो भनेर लेख्नु भएको छ ललिता खनालले म्यासेज गर्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ अर्को म्यासेज छ उहाँले लेख्नु भएको छ उहाँले हेलो नमस्ते दाई म पनि सुन्दैछु रमिता बिसी हो गंगादीपबाट कार्यक्रम सुन्दै रहेको जानकारी गराउँछु भन्नुभएको छ 98644 17298 फोन गरेर तपाईँले 98644 17298 म्यासेज गर्न सक्नुहुन्छ भने 98680 39 40 मा फोन गर्नुहोला अब गीत राख्छौ गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। दुई नम्बरको प्रश्न गइसकेको छ, अब यति बेला आएको साथी हुनुहुन्छ। नमस्कार हजुर। नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, एकचोटि फोन गरिसकेपछि कृपया फोन काट्ने काम चाहिँ नगर्नुहोला। होइन, आइसकेपछि किन काट्नु र? बल्ल बल्ल फोन लागेको हुन्छ, होइन, फोन लागिसकेपछि काट्नु हुँदैन, होइन, मजाले आउनुहोस्। दुई नम्बर गइसकेको छ, 1, 3, 4, 5, 6, 7, 8 सबै बाँकी छ, दुई बाहेक है, दुई नम्बर त गइसकेको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868603040 को नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। प्रश्न उत्तरको रमाइलो खेल खेल्नका लागि तपाईँ आउनुहोला। सजिला सजिला प्रश्नहरू तपाईँलाई हामी सोध्ने गर्छौं। यो कुरा म तपाईँलाई जानकारी गराए 9868603040 यति बेला साथी नमस्कार हजुर। नमस्कार हजुर।
1: नमस्कार हजुर।
0: को बोल्नुभयो, कहाँबाट?
1: म धनकुटाबाट हजुर।
0: नाम भन्नुहुन्छ?
1: धनकुटा नगरपालिका वार्ड नम्बर 3 कागातेबाट म गंगा राणा बोल्दैछु हजुर।
0: गंगा राणा बोल्दै हुनुहुन्छ, के छ गंगाजी खबर तपाईँको?
1: हजुर एकदम राम्रो छ हजुर।
0: यति बेला के गर्दै हुनुहुन्छ?
1: म त सानो पसल गर्दैछु।
0: ए, सानो पसल गर्दै हुनुहुन्छ, कुन रेडियोबाट हामीलाई सुन्नुभयो? रेडियो लाली गुराँस एफएमबाट कार्यक्रम सुन्नुभयो, होइन? ल, कार्यक्रममा आउनु भएको छ। आज कति नम्बरको प्रश्न राखौ तपाईँलाई? एक नम्बर है, हुन्छ। तपाईँको लागि प्रश्न नम्बर 1 यस प्रकार रहेको छ, रेडियो लाली गुराँसको फ्रिक्वेन्सी मेगाहर्स कति हो? रेडियो लाली गुराँसको फ्रिक्वेन्सी मेगाहर्स कति हो?
1: 5.2 मेगाहर्ज
0: भन्नुहुन्छ।
1: 1.2 मेगाहर्ज
0: कति भन्नुभयो?
1: 1.2 मेगाहर्ज 5 मेगाहर्ज 2 नम्बर हो।
0: 1.5 मेगाहर्ज 2 नम्बर हो भन्नुहुन्छ, होइन? लग गरौ?
1: गरौँ हजुर, गरौँ।
0: लग गर्छु, हेरौँ जवाब मिल्छ मिल्दैन।
1: मिल्छ,
0: मिलेन। अहिलेको लागि विदाई गर्छौ, नमस्ते।
1: नमस्ते।
0: टेलिफोन सम्पर्कमा गंगा राणा आउनु भएको थियो, उहाँलाई मैले रेडियो लाली गुराँसको फ्रिक्वेन्सी मोडुलेसन मेगाहर्ज कति हो भनेर सोधेको छु। टोन निरन्तर बजाउनु होला प्रावि मित्र। यति बेला अर्को साथी नमस्कार हजुर।
2: नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट? सदीक्षा तामाङ बोल्दै हुनुहुन्छ, के छ सदीक्षाजी धानकुटातिरको हालखबर?
2: यतातिर ठिकै छ, भर्खर सिमसिम पानी पर्दैछ भन्नुपर्छ।
0: सिमसिम पानी परिराखेको छ, होइन? ल, कार्यक्रममा आउनु भएको छ, अनि के गर्दै हुनुहुन्छ अहिले तपाईँ?
2: अहिले त्यति के हो, कार्यक्रम सुन्दै बसिरहेको छु।
0: कार्यक्रम सुन्दै बसिरहनु भएको छ, प्रश्न सुन्नु भएको छ कि छैन?
2: मैले
0: सुने। ल, जवाब के होला?
2: धनकुटा लालीगुराँस एफएमको फ्रिक्वेन्सी 105.2 मेगाहर्ज।
0: 105.2 मेगाहर्ज हो भन्नुहुन्छ
2: हजुर।
0: कतिको ढुक्क हुनुहुन्छ? ढुक्कै हुनुहुन्छ, होइन? के छ, लग गरौ? हुन्छ, हामी लग गर्छौ, हेरौँ जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेको छ। अग्निको साथीले 105 मेगाहर्ज 2 नम्बर भन्नुभयो, त्यसैले उहाँको मिलेन, नत्र मिलाउन मिलाउन त उहाँले पनि खोज्नु भएको हो। अहिलेको लागि अब साथीहरूलाई सम्झिनुहोस्।
2: बच्ने भाका सुनाउनु पर्दा सर्वप्रथम त हजुर अनि साथीलाई पनि बच्ने भाका सुनेर इन्जोय गर्नु होला भन्न चाहन्छु। अनि जति साथीहरू यति बेला कार्यक्रम लोकतरा सुनेर बसिराख्नु भएको छ, सबै सबैलाई बच्ने भाका सुनेर इन्जोय गर्नु होला भन्दै देखिन्छु। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, अब म्यासेज लिन्छु, त्यसपछि हामीले एउटा गीत खोज्नु होला, एउटा पशुपति शर्माको आवाजमा रहेको एउटा आत्मा छ भन्ने गीत खोज्नु होला प्राविधिक मित्र। एउटा आत्मा छ, त्यही आत्मालाई रुवाउने के हाँसाउने तिम्रै हातमा छ भन्ने गीत खोज्नु होला। म म्यासेज वाचन गर्छु, म्यासेज मलाई प्राप्त भएको छ, उहाँले लेख्नुहुन्छ। दाई, म पनि सुन्दैछु फगामबाट, वीर बहादुर जीएम कार्यक्रम असाध्यै राम्रो छ भन्नुभएको छ। अर्को मैसेज रहेको छ, दाई म पनि सुन्दैछु महादेव डाँडाबाट सेरम रनपाली भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यदि दुईवटा मात्रै म्यासेज छ तपाईँले म्यासेज गर्नुहोला 98644 17 200 98 9 8 6 4 4 1 7 2 9 8 तपाईँले म्यासेज गर्नुहोला। आउनु सबको क्रममा गीत राख्छौ, गीत पछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: के भयो तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा। तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा तपाईँ पनि आउन सक्नुहुन्छ। 9868 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौं र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर। ए हजुर नमस्कार। यो कल हामी लिन सकेनौ। ब्याकग्राउण्ड टोन बजाउनु होला प्राविधिक मित्र, ब्याकग्राउण्ड टोन बजाइराख्नुपर्छ। 9868 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। 9868 39 40 फोन गर्नुलाई एक र दुई नम्बर गइसकेको छ, 3 4 5 6 7 8 नम्बर बाँकी छ। नमस्कार हजुर।
1: नमस्कार
0: हजुर। को
1: बोल्नुभयो?
0: राजन केसी बोल्दै हुनुहुन्छ। के छ राजनजी खबर तपाईँको?
1: खबर एकदम ठिक छ हजुर, हजुरको सुनाउनु।
0: हाम्रो पनि एकदम ठिक छ। कुन रेडियोबाट सुन्नु भयो हामीलाई?
1: 96.4 MHz।
0: ए रेडियो जलजलाबाटै सुन्दै हुनुहुन्छ होइन?
1: हजुर हजुर।
0: कार्यक्रम लोकसारथी कतिको सुन्ने गर्नुहुन्छ?
1: समय मिलेसम्म सुन्छु।
0: समय मिलेसम्म सुन्नुहुन्छ होइन?
1: हजुर हजुर। त्यति राम्रोसँग काम गर्दैन।
0: ए त्यति राम्रोसँग काम गर्दैन र पनि कार्यक्रम सुन्नुहुन्छ होइन?
1: सुन्छु। त्योमा यतातिर भयो भने यतातिर जानुपर्छ। जलजला एफएम अलिक त्यति राम्रोसँग जता त्यता लाग्दैन।
0: ए रेडियो मध्य पहाडमा पनि कार्यक्रम प्रसारण हुन्छ नि, त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ है कार्यक्रम लोकसारथी। सल्यानको रेडियो मध्य पहाडबाट पनि प्रसारण हुन्छ, रुकुम पश्चिमको रेडियो आफ्नो एफएमबाट, मौराखाराबाट पनि प्रसारण हुन्छ, त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ है।
1: यो मध्य पहाडतिर बजिरहेको छैन क्या? बज्दै बज्दैन, म सुन्छु। सुन्न त 88.2 MHz।
0: ए त्यहाँ बन्द छ रेडियो?
1: रेडियो बन्द छ, चलिरहेको छैन किन? त्यो मैले सुन्न सुन्छु त्यहाँबाट पनि।
0: ए त्यहाँ अहिले त्यो बन्द रहेछ रेडियो होइन?
1: हजुर हजुर। त्यो मैले धेरै दिन भइगयो त्यो कार्यक्रम त सजिलो हुन्थ्यो नि सल्यान सुन्नलाई।
0: अनि रेडियो आफ्नो एफएम टिप्छ कि नै? रेडियो आफ्नो एफएम
1: आफ्नै एफएम टिप्दैन, त्यसको मेगा त सल्यान राप्ती एफएमको हो त्यो।
0: रेडियो आफ्नो एफएम 90.4 MHz हो। कहाँ रेडियो सल्यानको रेडियो राप्तीको त अर्कै हो, यसको चाहिँ 90.4 MHz हो। सर्च गर्नुहोला त टिप्छ होला है।
1: ए ल ल हुन्छ हुन्छ।
0: कति नम्बरको प्रश्न राखौँ तपाईँलाई भन्नुहोस् त?
1: कति
0: पाँच नम्बर प्रश्न तपाईँको लागि यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। कार्यक्रम लोकसारथीको कार्यक्रम प्रस्तुताको नाम के हो? कार्यक्रम लोकसारथीको कार्यक्रम प्रस्तुताको नाम के हो? प्रश्न सुन्नुभयो? प्रश्न सुन्नु भएन उहाँले, उहाँको नेटवर्कले काम गरेन भन्नुभयो। तपाईँ आउन सक्नुहुन्छ। अब दुईजना साथीको कल लिन्छौ। कार्यक्रम लोकसारथीको कार्यक्रम प्रस्तुताको नाम के हो तपाईँलाई प्रश्न छ होइन? यति बेला अर्को साथी, नमस्कार हजुर। को बोल्नुभयो? कहाँबाट?
2: जितेन सेन्चुरी बोल्दैछु, पास्तरबाट।
0: पास्तरबाट के सेन्चुरी भन्नुभयो?
2: जितेन सेन्चुरी भन्नुपर्छ है।
0: दिपेन सेन्चुरी? दिपेनजी के छ पास्तरतिरको हालखबर? भन्दै थियो फोन काटियो फेरि पनि, उहाँको के भइरहेछ आज टेलिफोनमा अलिकति गडबडी जस्तो देखा परिराखेको छ, साथीहरूको फोन आउँदै काटिँदै भइराखेको छ। यति बेला अर्को साथी, नमस्कार हजुर। को बोल्नुभयो? कहाँबाट? अनुजा छेत्री। कहाँबाट? इस्माबाट अनुजा छेत्री बोल्दै हुनुहुन्छ। के छ अनुजा हालखबर तपाईँको? हाम्रो पनि एकदम ठिक ठाक छ। अनि यति बेला के गर्दै हुनुहुन्छ अनुजाले? यस्तै छ होइन? हुन्छ। एकजना साथीले मलाई यो कार्यक्रम यो म्यासेज गर्ने नम्बरमा फोन गरिरहनु भएको छ, कृपया म्यासेज गर्ने नम्बरमा फोन नगर्नु होला भन्छु। अनि अनुजाजी कार्यक्रममा आउनु भएको छ, रेडियो स्काईबाट सुन्नुभयो? ल कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौँ थाहा छ नि तपाईँलाई? नम्बर त एकजना साथीले रोजिसक्नु भएको छ, तपाईँलाई प्रश्न परेको छ है। प्रश्न यस प्रकार छ, कार्यक्रम लोक सारथीको कार्यक्रम प्रस्तोताको नाम के हो? पुरा नाम भन्नु होला है, वीरेन्द्र मात्रै भन्नु हजुर। थर पनि भन्नु पर्यो नि, के गर्नुहुन्छ? पुरा नाम भन्नुहुन्छ कि यसैमा अलग गरौँ? आउँदै आएन, के भन्नुहुन्छ? एउटा भन्नुहोस्, मिले पनि नमिले पनि एउटा भन्नुहोस्।
3: नाम चाहिँ वीरेन्द्र हो, थरमा चाहिँ कन्फ्युज भयो है।
0: ए थरमा के भन्नुहुन्छ ल, एउटा भन्नुहोस् नाम, थर एउटा भन्नुहोस् तपाईँले लागेको भन्नुहोस् ल। वीरेन्द्र गिरी भन्नुहुन्छ कि जस्तो लाग्छ तपाईँलाई होइन? के छ, वीरेन्द्र गिरीमा लग गरौँ? ल हामी वीरेन्द्र गिरीमा लग गर्छौ, हेरौँ जवाफ मिल्छ या मिल्दैन। ल वीरेन्द्र गिरी मिलेको छ है, झुक्की झुक्किएर भए पनि मिलाउनु भयो होइन?
3: होइन, म नामलाई एकदम कन्फर्म थिएँ, यो थरमा चाहिँ अलिक कन्फ्युज भएको थिएँ कि।
0: ए ल, अब साथीहरूलाई सम्झिन पाउनु भयो ल तपाईँले।
3: हस् थ्याङ्क यू सर, तपाईँको लागि प्राविधिक मित्रको लागि जति पनि साथी अनुजा भन्नुहुन्छ नि सम्पूर्णलाई सम्झिँदै बिताउँछु।
0: नमस्ते, अब म्यासेज लिन्छौ, त्यसपछि यही चाल होला भन्या भा म त आउने थिइनँ भन्ने शिरीष देवकोटाको गीतलाई हामी प्रस्तुत गर्नेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए, यही चाल होला भन्या भा म त आउने थिइनँ, शिशिर देवकोटा र देवी घरतीको आवाजले हामी एकैछिनपछि बजाउनेछौ। अब म्यासेज लिन्छु, म्यासेज कतिवटा छन्, दुई चार छवटा म्यासेज छ है। उहाँले लेख्नुहुन्छ पहिलो, यो लहरको पहिलो म्यासेज, मदानी डाँडाबाट के भन्नु, हेलो दाई नमस्ते, म पनि सुन्दैछु, महादेव डाँडाबाट यम बहादुर भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। यसै क्रममा अर्को म्यासेज रहेको छ, ओखलढुङ्गाको दियालीबाट गायत्रा घिमिरे हो, कार्यक्रम सुन्दैछु, असाध्यै राम्रो छ कार्यक्रम भन्नुभएको छ। अर्को म्यासेज लिन चाहन्छु म, उहाँले लेख्नु भएको छ, कल्पना तामाङ हो, कार्यक्रम सुन्दैछु, एकदमै राम्रो लाग्छ भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। अर्को म्यासेज रहेको छ, उहाँले लेख्नुहुन्छ, मनिषा महर हो, कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। फडकबाट मनिषा महर हो भन्नुभएको छ, एकजना साथीले मलाई फोन गरेर हैरान पारिरहनु भएको छ, कृपया साथीलाई मैले फोन नगर्नको लागि आग्रह गरिराखेको छु। कल्पना तामाङ हो, कार्यक्रम सुन्दैछु, एकदमै राम्रो लाग्छ भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। अर्को म्यासेज रहेको छ, उहाँले लेख्नुहुन्छ,

उहाँहरुको मेसेज छ हामीसँग, उहाँले लेख्नु भएको छ, उहाँले के लेख्नु भएको छ भने दिल बहादुर विका नमलपुरबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा अर्को म्यासेज मिस कलको म्यासेज पो रहेछ यो त, होइन अर्को म्यासेज रहेको छ, उहाँले लेख्नु भएको छ रमाइलो लाग्यो आजको कार्यक्रम सुन्दैछु धरानबाट अरुणिका हो भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। अर्को म्यासेज रहेको छ, उहाँले लेख्नु भएको छ केसरी राणा मगर हो प्युठानबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। अब रैला भाका तपाईँको लागि राख्दैछौ, शिशिर देवकोटा र देवी घरतीको आवाजमा यही चाल होला भन्या भा मता आउने थिइन, यो गीत तपाईँको लागि।

0: यही चाल होला भन्या भा म त आउने थिएन। शिशिर शिरीष देवकोटा र देवी कार्तिकको आवाजलाई यहाँबाट प्रस्तुतिमा जोडिसकेका छौं। अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु भन्दै थिए, आउनु भएको छैन भन्ने कुरा भन्ने संकेत मलाई प्राप्त भएको छ। आउनु होला 9868309940 यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर, कृपया प्रतीक्षा गर्नुहोस्। यो ग्रुप कलबाट गर्नुभएको छ मलाई थाहा भइसकेको छ, ग्रुपबाट गर्नुहुन्छ साथीहरू। जब फोन उठिसक्छ त्यति बेला आफ्नो ग्रुपमा जोड्न खोज्नुहुन्छ अनि त्यसपछि होल्डमा जान्छ। नेपाल टेलिकमले यो कन्फरेन्स कलको सुविधा दिएको छ, त्यो कारणले गर्दाखेरि यस्तो हुने गर्छ। यति बेला साथी नमस्कार हजुर।
1: हजुर नमस्कार,
0: को बोल्नु भयो, कहाँबाट? अन्तराम अभिराल महर, सुनिल स्मृति गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ है?
1: हजुर हजुर,
0: के छ अन्तरामजी खबर तपाईँको?
1: हजुर मेरो एकदम ठिक ठाक छु दाजु, अनि तपाईँको
0: ठिक छ? कार्यक्रम कस्तो लागिराखेको छ, कस्तो पाउनु भएको छ?
1: हजुर दिवस कार्यक्रम चाहिँ राम्रै छ, दिवस राम्रै लागिरहेको छ, तर पनि साथीहरूले चाहिँ अलिकति फोन काट्ने क्रम चाहिँ जारी छ, अलिकति त्यो कार्यक्रमलाई चाहिँ खल्लो बनाउने कोसिस चाहिँ नगर्नु होला, म यही भन्न चाहन्छु
0: होइन। हुन्छ, कार्यक्रममा आउनु भएको छ, मौसम कस्तो छ सुनिल स्मृतितिर?
1: हजुर मौसम चाहिँ अगाडितिर पानी परिरहेको थियो, अहिले चाहिँ बिरो भएको छ
0: है। अगाडितिर पानी परिराखेको थियो, अहिले भने बिरो छ होइन? ल कार्यक्रममा आउनु भएको छ, कति नम्बरको प्रश्न राखौँ तपाईँलाई?
1: हजुर नम्बर छको प्रश्न राख्नु,
0: नम्बर छको प्रश्न है?
1: हजुर हजुर,
0: तपाईँको लागि नम्बर छको प्रश्न यस प्रकार रहेको छ।

0: ध्यान दिएर सुन्नुहोला। कार्यक्रम लोकसारथीलाई सामाजिक सञ्जालमा कुन माध्यमबाट सुन्न सकिन्छ?
1: सामाजिक सञ्जाल मार्फत है
0: हजुर। कार्यक्रम लोकसारथीलाई सामाजिक सञ्जालमा कुन माध्यमबाट सुन्न सकिन्छ?
1: फेसबुकबाट।
0: फेसबुकबाट है, कुन फेसबुक आइडी भन्नुपर्छ है?
1: कार्यक्रम लोकसारथी नामक फेसबुक पेजबाट सुन्न सकिन्छ।
0: कार्यक्रम लोकसारथी नामक फेसबुक पेजबाट भन्नुभयो। कतिको ढुक्काउनुहुन्छ?
1: ढुकचुक
0: छ है। लग गरौ?
1: हजुर हजुर,
0: हामी लग गर्छौ। हेरौ जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेन है। हुन्छ, अहिलेको लागि विदा गर्छौ। नमस्ते। मिलाउन मिलाउन खोज्नु भएको हो तर मिलेन है। अब तपाईँले प्रयास गर्नुभयो भने मिल्छ, तपाईँको चाहिँ मिल्छ। उहाँले मिलाउन मिलाउन चाहिँ खोज्नु भएको हो तर भनौँ न मिलेको छैन। 9868304040 फोन गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। र के छ साथी, हुनुहुन्छ आउनु भएको छैन भन्नुभएको छ, फटाफट फोन डायल गर्नुहोला। 9868304040 नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी खुला गरेका छौँ, नम्बर खुला गरेका छौँ। यो कुरा म तपाईँलाई जानकारी गराए। 9868304040 अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर।
2: नमस्ते सर।
0: को बोल्नु भयो, कहाँबाट?
2: म पाँच तिमीबाट शङ्कर मुखिया।
0: शङ्कर मुखिया
2: हजुर,
0: के छ शङ्करजी खबर? तपाईँको रेडियो भन्दा अलि टाढा गइदिनु होला है।
2: एकदम ठिक छ, भन्नुपर्छ।
0: ला, कार्यक्रममा आउनु भएको छ, अनि मौसम कस्तो छ उतातिरको? यतातिर पनि एकदम ठिक छ। ल, कार्यक्रममा आउनु भएको छ, प्रश्न सुन्नु भएको छ,
2: एकचोटि फेरि भनिदिनुहोस् न।
0: कार्यक्रम लोकसारथीलाई सामाजिक सञ्जालमा कुन माध्यमबाट सुन्न सकिन्छ? तपाईँ आइडी सहित भन्नुपर्छ है। यो त एफएम भयो। अब सामाजिक सञ्जालमा कुन माध्यमबाट सुन्न सकिन्छ? अनलाइनबाट। कतिको ढुक्याउनुहुन्छ?
2: एकदम भन्नुपर्छ।
0: हुन्छ, हामी लग गर्छौँ। हेरौँ जवाब मिल्छ या मिल्दैन। मैले सामाजिक सञ्जालमा भनेको थिएँ, अनलाइन माध्यम त हाम्रो छँदैछ। अहिलेको लागि विदा गर्छौँ। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। अन्जाम अभिरलजीले मिलाउन मिलाउन खोज्नु भएको तर अलिकतिले गर्दा उहाँको मिल्या छैन। यति भन्दै गर्दाखेरि तपाईँहरूले अनुमान गर्नुहोस् है, दिमाग लगाउनुहोस्। यति बेला अर्को साथी, नमस्कार हजुर।
3: हजुर नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट?
3: म रोल्पा नगरपालिका खुनेलबाट
0: अमृत पुन मगर बोल्दै हुनुहुन्छ है।
3: हजुर,
0: अनि के छ अमृतजी हाल खबर तपाईँको?
3: एकदम ठिकठाक छ सर।
0: अनि यति बेला के गर्दै हुनुहुन्छ?
3: बसोबास रेडियो सुन्दैछु सर।
0: बसोबास रेडियो सुन्दै हुनुहुन्छ, प्रश्न सुन्नु भएको छ
3: हजुर।
0: कार्यक्रम लोकसारथी सामाजिक सञ्जालमा कुन माध्यमबाट सुन्न सकिन्छ?
3: इन्टरनेटबाट सर।
0: इन्टरनेटबाट। कतिको ढुक्काउनुहुन्छ?
3: ढुक्का त छैन, त्यत्तिकै झटारो हानेको सर।
0: झटारो हान्नु भएको होइन?
3: हजुर हजुर।
0: हुन्छ, हामी लग गर्छौ, हेरौँ जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेन है त?
3: हजुर हजुर सर।
0: हुन्छ, अहिलेको लागि विदा गर्छौ। नमस्ते।
3: हजुर नमस्ते।
0: यसको सही जवाब रहेको छ कार्यक्रम लोकसारथीको फेसबुक एकाउन्टबाट है, पेजबाट लाइभ हामी आएका छैनौ होइन। हाम्रो पेज पनि छ, प्रोग्राम लोकसारथी कार्यक्रम लोकसारथी नामक पेज छ र कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्ट छ। हाम्रो अनराम अविरल मोहरले फेसबुक पेजको ठाउँमा फेसबुक एकाउन्ट भन्नुभएको भए उहाँको जवाब मिल्ने थियो है। फेसबुक पेज भनेको पेजै भइहाल्यो, एकाउन्ट भनेको फेरि फरक हुन्छ, त्यसको स्वरूप नै फरक हुन्छ है। यो कुरा म तपाईँलाई जानकारी गराए। तपाईँले तपाईँ जस्तै मानव एउटा फेसबुक एकाउन्ट बनाउनु भयो भने त्यो तपाईँको आइडी हुन्छ, पेज हुँदैन। पेज हुनका लागि पेजमा धेरै एडमिनहरू हुन्छन्, पेजलाई धेरै व्यक्तिले चलाउन सक्छन् भने आईडीलाई तपाई एक्लैले चलाउन सक्नुहुन्छ, पासवर्ड नदिइकन तपाईले तपाईको आईडी अरूले चलाउन सक्दैनन्, है यो कुरा म तपाईलाई जानकारी गराए। राम्रो प्राविधिक मित्रले गीत खोजिसक्नु भएको छ, उहाँले खोज्नु भएकै गीत हामी बजाउनेछौ भन्दै अब म्यासेज आएको छैन भन्नु भएको छ। अब एउटा गीत राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ।

0: योगेश तपाईलाई फेरि पनि स्वागत छ। अब हामी अन्तिम तिर छौं र अन्तिम एकजना साथीसँग हामी कुराकानी गर्छौं, त्यसपछि कार्यक्रमबाट बिदा भएर जानुपर्ने हुन्छ। छोटो छोटोमा एकजना अथवा 52 मिनट गइसकेको छ, के छ साथी हुनुहुन्छ? हुनुहुन्छ, म स्वागत गरी नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो तर उहाँको फोन काटिएको छ। पालो तपाईँको हो, एकजना साथीसँग हामी कुराकानी गर्छौं, फटाफट फोन डायल गर्नुहोला 9868309940। अर्को साथी नमस्कार हजुर।
1: नमस्कार दादा,
0: को बोल्नु भयो, कहाँबाट? मुना घिमिरे कान्छी बोल्दै हुनुहुन्छ। कति नम्बरको प्रश्न राखौ मुनाजी? सात नम्बरको बाँकी छ, म सात नम्बरको राखेँ है त। प्रश्न नम्बर सात यस प्रकार रहेको छ, कार्यक्रम लोक सारथीमा रेडियो जलजलाबाट प्राविधिक साथ कसले दिइरहनु भएको छ?
1: प्रिया मगर
0: भन्नुहुन्छ। कतिको ढुक्क हुनुहुन्छ?
1: अब गेस्ट एन्सर हो, कहिले को बस्नुहुन्छ कहिले को बस्नुहुन्छ, धेरै जस्तो प्रिया मगरै बस्नुहुन्छ। अब प्रिया मगरै भन्छु म त।
0: ल हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेको छ, साथीहरूलाई सम्झिनुहोस्।
1: फर्स्ट अफ अल त हजुरहरू दुवैजनाको लागि, मेरो घर फ्यामिलीको लागि र मेरो सम्पूर्ण साथीहरूको लागि भन्दै छुट्टिन्छु। नमस्कार,
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए र म्यासेज हेर्छु म है, म्यासेज आएको छ कि 9864417298 म्यासेज आएको छैन अहिले, नत्र म म्यासेज वाचन गर्थे होइन। लौ त अब हाम्रो प्रियाजीले कुन गीत बजाउनुहुन्छ भन्ने कुरा हो, अब हाम्रो प्रियाजीले खोज्दै हुनुहुन्छ होला गीत। ल हाम्रो बद्री पङ्गिनीले गाउनु भएको गीत बजाउँछु भन्नुभएको छ, ठिक छ, उहाँको रोजाएको गीत हामी अन्तिममा सुन्नेछौ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईलाई, फोन गर्नुभयो तपाईलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। कार्यक्रमप्रति तपाईँका सुझाव सल्लाह वा प्रतिक्रिया भए तपाईँले मलाई फोन पनि गर्न सक्नुहुन्छ र म्यासेज पनि गर्न सक्नुहुन्छ, जसका लागि 9864417298644172928 फोन गर्नुहोला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी, हाम्रो प्रिया मगर लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष विशेष धन्यवाद ज्ञापन गर्दै म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: तो हैरान पारी सक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र घिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741 318
1: 9805-14652।
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
6: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
6: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राशो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849020754 र 9849093412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
7: आइया मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
1: हैन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
8: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
8: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड, पेंट थीटर सिलनेट दात में लगाएर दात किरा लगने बाट बचाने निःशुल्क दंत चेक जांच गरिने दुखी को दात न दुखाई जरी बाट सफा करने दात में तार लगाउने भर्ती तथा विदेश जाने का लागि विशेष खालको दात भरिने
1: थप जानकारी का लागि B&B डेंटल क्लिनिक घोराई 15 हॉस्पिटल रोड डीमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक संपर्क टेलीफोन नंबर 082-590-350 र मोबाइल नंबर 98-578-43-122 र 98-578-43-123
8: B&B डेंटल क्लिनिक घोराही 15 दाम
9: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना जो बेला खेमरिदे गरम ओगोदिरी जेउ बेला सुनो फुरीको त ओचुदिरी जेउ आउ बेलाको वन जंगल ल भे लागिने मस्तक सम्भावना ताए आउ ये जुनी प्राकृतिक सम्पदा र सक्षेप्त जस खेम्नादे वातावरण मिले बेला खेप्ता असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामले ल भे लागिने सज जिनी गिनी लापरवाही सुनो चासो खेलगेमा दुख
10: वन
9: जंगल सर मेरा आदिवी बाली एमएलला लिउसोतर पोतोराले पार जगेर हटे
10: सलाई लाइटर स्याउला मे सचाउने चिजराले जा बाङजा र यामाले पोल गेले या पिटौ चिज र रहिदे वन जंगल याल के भबाय
9: पिकनिक वन भोज बाको मे सचाउसु छिन्नी मेले चाउसु सहिदे कि खेनाले वन जंगल ओछो छाम्नी दै के बारी पो चुरो विधि ओरे बने कोबाजे के माछे
10: लाङथार नाम ल लिजेउ वन उपभोक्ता समूह राय सामुदायिक बने हुने ढाल्ले छ अनुगमन दिने व्यवस्था चाउसर गिदिए
9: गेसो छाने ला खोरे ल चाउसी पोलिए हरिदे तरिन गाइ गेसो मेके लाइजु अब नजिरे बने गेन येल गेसो मेके मालाले औलेम लायो के नाइए
10: वन जंगल स जुडिसियो गेन बारी ल बालिनाले कुचुला चुली यात्रा र सताउसु छिनि ने चाउसो सहिदे के खेले या
9: वन जंगल मेला कि गेमाइए मेला कि नि पार जना खरनाम दार मिदि दे बने सानो जने गेसये
10: बत्तास उचुली जु बेला त हिजिम के कोटल मेके सताकिले हेनो खेम छिनि ने चाउसो गेसये
9: ने लागि नि दाइ गे मने के बचिए सोनो अरुले मने के बच या
10: के छ थामला पोयाल ने लागि कि सन्किले गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनि कार्यालय ल खबर गिरिए
9: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति पोबाङ रोल्पा

0: तो हैरान पारी सक्यो अहिले त झन् तातो चिसो खान पनि दिँदैन दुखेको दुखी गर्छ दाँतको उपचार पनि गर्नु पर्ने थियो छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ कस्तो नसुहाउने भएको छ सिधा बनाउनु पर्ने थियो यसको उपचार गर्न कहाँ पो जाने होला
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिल चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840318 9095 94 1452
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटीमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखीमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070.
0: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओडानम 3 रुइनीबाङ बजार र ओडानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स
2: फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
3: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार छ्याचिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
3: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
3: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
3: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
2: सम्पर्क मोबाइल 98578211105,
3: 98479802,
2: 98095826005
3: र 98103940।
4: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
0: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
4: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
0: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
4: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
0: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
4: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
0: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
4: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490207054 र 98479394412।
4: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
5: मम्मी दाजु, के हो, म त खाना खान नि सक्दिन।
6: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसके भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
7: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त, के पर्यो तपाईँलाई?
6: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
7: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
6: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
6: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडी दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 98578343122 र 98578343123।
7: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
8: नेलायु माइलका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना जो बेला खेमरिदे गरम ओबोदिरी जेउ बेला सुनो फुरीगत ओचुदिरी जेउ आउ बेला क वन जंगल ल भे लागिने मस्तक सम्भावना ताई आउ ये गिनी प्राकृतिक सम्पदा र त खेत जस खेमनादे वातावरण मिलेने ल खेपा असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक तानागे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल भे लागिने सज जिनी गिनी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिनुगेको ठयल मेलागी नाते जन धनी मे खेपा छिति ताउदु हो खोकाई वन जंगल सर मेरा आयुरी बाली एमएल एमए ओसो छानेला लिउसोकर पोतराले पार जगेर हटे
9: सलाई लाइटर स्याउला मे सचाउने चिज्राले जाबाङजा र यामाडेने पोल गेने या इतौ चिज र रहिदे वन जंगल याल के भाबाय
8: पिकनिक वन भोज बाको मे सचाउसु छिन्नी मेले चाउसु सैदे कि खनाले वन जंगल ओसो छान्नी दैके बारीको चुरो विधि ओरे बनै कोबा
9: नाङथार नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ले च अनुगमन दिने व्यवस्था चाउसर गिरिए
8: गेछो छानेला खोरेल चाउसी खोलिए हरिदे तरिङ्गाई गेजो मिर्केलाई जु अब नजरे बनाए घेङ्गेल गेजो मिर्केमा लागे औले लाइकेमाइए
9: वन जङ्गल छ जुडिसियो घेङबारी ल बाली नाली चिउला चिउली झ्याप्रा र चाउसो छिनी ने चाउसो सैलेकी खेले
8: वन जङ्गल नेलाइकेमाइए
9: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
8: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमासीको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7 3 18 98 95 14 1452।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।

0: खर्च पनि धेरै लाग्ने होला।
1: ल तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
3: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
2: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
3: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
4: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कारणले

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यो त सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अपस्टेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त दादा त छैन,
2: कहिलेदेखि भन्दा छौ दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
3: हजुर। यदि तपाई पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847 50571 र 9857 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुडीखेत रोल्पा।
4: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
5: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
4: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
5: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
4: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
5: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: तपाईको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9645778232।

0: नमस्कार लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना खर्तीको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। राष्ट्रपतिबाट बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण, अवैध रूपमा भित्राइएको लाखौं मूल्यको काजु बरामद। मिटर ब्याज पीड़ितहरूको समस्या समाधानका लागि यसअघिका प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लैजाने सरकारको निर्णय। मौद्रिक नीतिपछि पहिलो पटक बढ़्यो नेप्से, 8 अर्ब 41 करोड़ रूपैयाँको शेयर किनबेच। विद्यालयको छतबाट खसेर मृत्यु भएकी पीड़ितको परिवारलाई आर्थिक सहयोग। दाङ भालुबाङ पुलचोकबाट 1.5 लाख बराबरका अवैध कपड़ा बरामद। शंकास्पद गाड़ी पार्किङले सबै क्षेत्रलाई आतंकित बनायो। निवर्तमान अध्यक्ष पोखरेलको तर्क, शान्ति सुरक्षा मजबूत बनाउन पत्रकारसँग सहकार्य गर्ने प्रहरी निरीक्षक बुढा थोकीको प्रतिबद्धता। र खामेनी परिवार बारे ट्रम्पको नयाँ दावी, इरानी सैन्य प्रणाली 90% निष्क्रिय। नेपाल एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपको समूह विजेता।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, RVG डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, RCT दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162901118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौं। राष्ट्रपतिबाट बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण सम्बन्धी प्रसंगबाट। राष्ट्रपति रामचन्द्र पौडेलले बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण गर्नुभएको छ। उहाँले आज संघीय संसदबाट पारित आर्थिक वर्ष 2084-85 बजेट सँग सम्बन्धी 3 विधेयक प्रमाणीकरण गर्नुभएको हो। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम विनियोजन विधेयक 2084, राष्ट्र ऋण उठाउने विधेयक 2084 र आर्थिक विधेयक 2084 प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई आर्थिक वर्ष 2084-85 का लागि विनियोजित बजेट कार्यान्वयन गर्ने संवैधानिक तथा कानूनी बाटो खुलेको छ। सशस्त्र प्रहरी बल नेपालले धनुषामा अवैध रूपमा भित्राइएको लाखौं मूल्य बराबरको काजु बरामद गरेको छ। आज मंगलबार सशस्त्र प्रहरीको गस्ती टोलीले ट्रकमा लोड गरेर काजु र चिनी बरामद गरेको हो। प्रहरीले 36 बोरामा रहेको 1080 किलो काजु र 420 बोरा नेपाली चिनी समेत बरामद गरेको हो। बरामद गरिएको काजुको मूल्य 10,80,000 रहेको र बरामद गरिएको नेपाली चिनीको बारेमा समेत अनुसन्धान प्रक्रिया अगाडि बढ़ाइएको भन्सार कार्यालय जनकपुर धामका प्रमुख मान बहादुर पौडेलले बताउनु भएको छ। सशस्त्र प्रहरीले अवैध रूपमा भित्राइएको चिनी र काजु सहित बाप्रा 600103/64 नम्बरको ट्रक नियन्त्रणमा लिएको हो। ट्रक सहित नियन्त्रणमा लिएको सामानको मूल्य 45,80,000 रूपियाँ कायम गरिएको हो। सामान बरामद गरेर ट्रक चालकलाई समेत नियन्त्रणमा लिएको र अनुसन्धान प्रक्रिया अगाडि बढ़ाइएको भन्सार कार्यालय जनकपुर धामले जनाएको छ। सरकारले मिटर ब्याज अनुसूचित लेनदेन पीड़ितहरूको समस्या समाधानका लागि यसअघि गठन भएका विभिन्न आयोगका प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। यसका लागि गृह मन्त्रालयले जिम्मेवारी दिएको छ। आज मंगलबार बसेको मन्त्री परिषदको बैठकले यो सहित 5 निर्णय गरेको हो। बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकको कृषि मन्त्रालयको प्रस्तावमा बिउ बिजन पहिलो संशोधन नियावली 2081 स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ। यसैगरी विपदको समयमा नागरिकको जीवधनको रक्षाका लागि कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीहरूको मनोबल उच्च बनाउन सरकारले विशेष निर्णय गरेको छ। अबदेखि विपद उच्च खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरीका कर्मचारीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने उहाँले बताउनु भएको छ। यसैगरी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक हासिल गरी देशको गौरव बढ़ाउने खेलाड़ी प्रशिक्षक सहायक प्रशिक्षक फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कारका साथै सम्मान पत्र प्रदान गर्ने निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिनुभएको छ। यस्तै नेपाल वायु सेवा निगमको संचालक समिति अध्यक्षमा महेश्वर भक्त श्रेष्ठलाई नियुक्त गरिएको छ। उहाँलाई महाप्रबन्धकको समेत काम गर्ने गरी कार्यकारी अध्यक्षको जिम्मेवारी सुम्पिएको हो। लगातार सार कारोबार दिन घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 6.11 अंकले बढ़ेर 2576.29 बिन्दुमा पुगेको छ। मौद्रिक नीति सार्वजनिक भएपछि पहिलो पटक नेप्से बढ़ेको हो। गएको मंगलबार 23 गते आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएको थियो। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा व्यापार समूह झण्डै 1.5% उकालो लागेको छ। आज 164 कम्पनीको शेयर बढ़ेकोमा 101 घटेको छ। यस्तै 10 कम्पनीको शेयर भने गड़बड़ भएको छैन। आज कामना सेवा विकास बैंकको डिफेन्जर 10.22% बढ़ेको छ। बजार सामान्य बढ़ेको दिन सामुदायिक लघुवित्तको शेयर 8% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 7,46 करोड़को कारोबार भएकोमा आज 383 कम्पनीका 1,82,00,000 शेयर 8,40 करोड़ रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम 3 महिना यताकै धेरै हो। यसअघि वैशाख 3 गते 9,31 करोड़ रूपियाँको शेयर किनबेच भएको थियो। तपाईले रेडियो झलझलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम। विश्रामपछि विद्यालयको छतबाट खसेर मृत्यु भएकी पीड़ितको परिवारलाई आर्थिक सहयोग। दाङको भालुबाङ पुलचोकबाट 1.5 लाख बराबरका अवैध कपड़ा बरामद। लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
3: यो दाँती तो हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741 318
1: 9905014652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
6: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जिरहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो साझा 96.4 MHz।
0: रेडियो झलझलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा, लुम्बी गाउँपालिका वडा नम्बर 2 स्थित गोकुल माध्यमिक विद्यालयको छतबाट खसेर मृत्यु भएकी विद्यार्थी स्वर्गीय समीक्षा नेपालीको परिवारलाई जनज्योति एकता परिवार र जिल्ला समन्वय समिति रोल्पाकी सदस्य मीना सुनारले आर्थिक सहयोग रकम हस्तान्तरण गर्नुभएको छ। दुखद घटनाबाट पीड़ित बनेको परिवारको घाउमा सानो भए पनि मलम लगाउने र दुःखको समयमा सहाराको अनुभूति गराउने उद्देश्यले जम्मा 4,000 रूपियाँ आर्थिक सहयोग प्रदान गरिएको हो। जनज्योति एकता परिवारका तर्फबाट 3,000 रूपियाँ र जिल्ला समन्वय समिति रोल्पाकी सदस्य मीना सुनारको तर्फबाट 1,000 रूपियाँ गरी जम्मा 4,000 रूपियाँ सहयोग रकम पीड़ित परिवारलाई हस्तान्तरण गरिएको थियो। सहयोग रकम हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाकी सदस्य मीना सुनारको उपस्थिति रहेको थियो। जनज्योति एकता परिवारका संस्थापक तथा सचिव विशाल सुनारले पीड़ित परिवारलाई सहयोग रकम हस्तान्तरण गर्दै दुःखको समयमा सबैले आफ्नो स्थानबाट मानवीय सहयोग र साथ दिनुपर्ने बताउनु भएको थियो। जनज्योति एकता परिवारका संस्थापक तथा सचिव विशाल सुनारले स्वर्गीय समीक्षा नेपालीको असामयिक निधनले परिवार, विद्यालय तथा स्थानीय समुदायलाई गहिरो पीड़ा पुगेको बताउनु भएको थियो। उहाँले एउटा विद्यार्थीको दुःखद निधनले समाजलाई नै स्तब्ध बनाएको उल्लेख गर्दै पीड़ित परिवारले भोगिरहेको पीड़ालाई आर्थिक सहयोगले पूर्ण रूपमा सम्बोधन गर्न नसके पनि दुःखको समयमा साथ र सहानुभूति प्रकट गर्नु मानवीय दायित्व रहेको बताउनु भएको छ। सानो सहयोगले पीड़ित परिवारको घाउमा मलम लगाउने सहारा बनोस् भन्ने उद्देश्यका साथ जनज्योति एकता परिवारले सहयोग गरेको बताउनु भएको छ। संस्थाले सामाजिक तथा मानवीय सेवाको भावनालाई प्राथमिकतामा राख्दै दुःख र समस्यामा परेका नागरिकले आफ्नो क्षमता अनुसार सहयोग गर्दै आएको बताइएको छ। दाङको राप्ती गाउँपालिका 1 भालुबाङबाट प्रहरीले बिल बीजक नभएका विभिन्न प्रकारका कपडा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरी टोलीले आज बिहान करिब 5 बजे सवारी साधनहरूको चेक जाँच गर्ने क्रममा भालुबाङ पुलचोकबाट अन्दाज 1,50,000 रूपियाँ बराबरका कपड़ा बरामद गरेको हो। प्रहरीका अनुसार चेक जाँच क्रममा सुरुवाल, कुर्ता, ढाकाको थान, कपडा, जयपुरी सुरुवाल कुर्ता तथा धजा कपड़ा लगायतका सामग्री फेला पारेको थियो। ती सामानको कुनै बिलभिजक तथा आवश्यक कागजात नदेखिएपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। बरामद गरेको कपड़ाको अनुमानित मूल्य 1,50,000 रूपियाँ रहेको प्रहरीले जनाएको छ। बरामद सामान आवश्यक कानूनी प्रक्रिया पूरा गरी थप कार्यवाहीका लागि सम्बन्धित भन्सार कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ। नेपाल पत्रकार महासंघले वर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेलले विभिन्न संचार माध्यमका कार्यालय अगाडि शंकास्पद गाड़ी पार्किङ गरेर सिंगो प्रेस सहित सबै पक्षीय क्षेत्रलाई आतंक सृजना गरिएको बताउनु भएको छ। वहाँले यसलाई आतंक गरेर शासन गर्न चाहनाको अर्को नाङ्गो नाचुका रूपमा अर्थाइएको बताउनु भएको छ। सबै क्षेत्रलाई आतंकित गरेर शासन गर्ने चाहनाको अर्को नाङ्गो नाच हो पोखरेलले सामाजिक सञ्जालमा लेख्नु भएको छ। राज्य जिम्मेवार भनेर मात्र पुग्दैन, हरेक क्षेत्रलाई अभिभावकको अनुभूति दिने गरी काम गर्नुपर्दछ। राज्यलाई अभिभावकको जिम्मेवारी वहन गर्दै यस्ता आतंकलाई निस्तेज गर्ने पोखरेलले आग्रह गर्नुभएको छ। साथै विभिन्न संचार माध्यमका अगाडि गरिएको शंकास्पद गाड़ी पार्किङले संचारकर्मीहरू आतंकित बनेको भन्दै पोखरेलले संचारकर्मीहरूलाई कसैको भर नपरी सजग बन्न अपील समेत उहाँले सामाजिक सञ्जाल मार्फत गर्नुभएको छ। उहाँले शंकास्पद गाड़ी पार्किङ गरेका संचार माध्यमका शंका सम्पादकहरूसँग कुराकानी गर्दै यो घटनाबाट विचलित नभई निर्भीकताका साथ निष्पक्ष पत्रकारिताको भूमिका निर्वाह गर्न सुझाव समेत दिनुभएको छ। निर्भीक पत्रकारिताको पक्षमा अझै सशक्त भएर उभिने साहस नेपाली पत्रकारितासँग छ, पोखरेलले उल्लेख गर्नुभएको छ। यो चुनौतीपूर्ण समयमा पनि म सहित सिंगो नेपाल प्रेस जगत तपाईँको साथमा छ, उहाँले लेख्नु भएको छ। इलाका प्रहरी कार्यालय गढ़ुवाका नवागन्तुक कार्यालय प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीले गढ़ुवा र राजपुर क्षेत्रको शान्ति सुरक्षा सीमा क्षेत्रको व्यवस्थापन तथा अपराध नियन्त्रणका लागि संचार कर्मीहरूसँग सहकार्य गरेर अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज मंगलबार इलाका प्रहरी कार्यालय गढ़ुवाले देउखरी क्षेत्रका पत्रकारहरूसँग आयोजना गरेको परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक बुढाथोकीले सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन, नदी जन्य पदार्थको अवैध उत्खनन नियन्त्रण, लागू औषध तथा अन्य आपराधिक गतिविधि न्यूनीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको छ। हालै गढ़ुवाको कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका बुढाले स्थानीय तह सरकारवाला निकाय तथा संचारकर्मी बीचको समन्वयबाट मात्रै प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्न सकिने उल्लेख गर्नुभएको छ। उहाँले पत्रकारहरूले समाजका विभिन्न गतिविधि र समस्यालाई उजागर गर्ने भएकाले सुरक्षा निकायलाई आवश्यक सूचना तथा सुझाव प्राप्त गर्न संचार क्षेत्र महत्वपूर्ण साझेदार रहेको बताउनु भएको छ। गढ़ुवा र राजपुर क्षेत्रको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउने, सीमा क्षेत्रमा हुने अवांछित गतिविधि नियन्त्रण गर्ने तथा नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउने हाम्रो प्रमुख लक्ष्य हो, उहाँले भन्नुभएको छ। यसका लागि पत्रकार साथीहरूसँग निरन्तर सहकार्य र समन्वय गर्दै अघि बढ़नेछौ, उहाँले भन्नुभएको छ। प्रहरी कार्यालयबाट प्रभाव हुने सूचना तथा गतिविधिलाई छिटो सरित्यो र विश्वसनीय रूपमा संचार माध्यमसम्म पुर्याउने व्यवस्था मिलाइने जानकारी दिनुभएको छ। जनताको गुनासो तथा समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्दै प्रहरी सेवाप्रति नागरिकको विश्वास बढ़ाउने दिशामा आफू केन्द्रित रहने उहाँको भनाइरहेको थियो। कार्यक्रममा सहभागी पत्रकारहरूले गढ़ुवा र राजपुर क्षेत्रको वर्तमान सुरक्षा अवस्था, सीमावर्ती क्षेत्रमा देखिएका चुनौती, अवैध गतिविधि नियन्त्रण तथा सूचना प्रभावलाई थप प्रभावकारी बनाउन आवश्यक सुझाव प्रस्तुत गरेका थिए। उनीहरूले स्थानीय स्तरमा हुने विभिन्न सामाजिक तथा आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी र संचारकर्मी बीच नियमित संवाद आवश्यक रहेको धारणा समेत राखेका छन्। पत्रकारहरूले सीमा क्षेत्रमा हुने अवैध ओसार प्रसार, नदी जन्य पदार्थको अनियन्त्रित उत्खनन, सवारी दुर्घटना न्यूनीकरण, लागू औषध दुर्व्यसन तथा साइबर अपराध जस्ता विषयमा प्रहरीको सक्रियता अझ बढ़ाउने आवश्यकता उल्लेखेका थिए। उनीहरूले जनचासोका विषयमा तथ्य प्रक सूचना उपलब्ध गराउन र सूचना सम्प्रेषणलाई सहज बनाउने पनि आग्रह गरेका छन्। कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओम प्रकाश गुप्ता, नेपाल टेलिभिजनका दशरथ घिमिरे, हिमालय टेलिभिजनका सन्तोष कुमार गुप्ता, नयाँ युगबोध राष्ट्रिय दैनिकका शिवराज पन्थी, गणतन्त्र राष्ट्रिय दैनिकका आलोक भाबुक, गोरक्ष राष्ट्रिय दैनिकका प्रिया स्मृति गजमेर, देउखुरी टुडेका श्रीधर कडेल, सिधा पत्र अनलाइनका भानु जोशी, टेकेन्द्र होली लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो। अब देश बाहिरको समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनीका छोरा मोजताबा खामेनी सैन्य कार्यवाहीपछि 90% निष्क्रिय भएको दावी गर्दै इरानको शीर्ष सैन्य नेतृत्व लगभग समाप्त भइसकेको बताउनु भएको छ। यो दावी अमेरिकाले हमुर्ज जलघाटीका पूर्ण समुद्री नाकाबन्दी लागू गर्ने र त्यहाँबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क उठाउने घोषणा गरेसँगै सार्वजनिक भएको हो। फक्स न्यूज संघको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिका र इजरायलको संयुक्त सैन्य कार्यवाहीले इरानको रक्षा संरचनामा गम्भीर क्षति पुर्याएको दावी गर्नुभएको छ। उहाँका अनुसार इरानको नौ सैनिक र वायु शक्ति, हवाई प्रतिरक्षा प्रणाली तथा सैन्य नेतृत्वको ठूलो हिस्सा नष्ट भइसकेको छ। ट्रम्पले इरानका प्रमुख रणनीतिक सैन्य कमाण्डरहरू कार्यवाहीका क्रममा मारिएको दावी गर्दै सर्वोच्च नेता अली खामेनीको पनि फेब्रुअरीको अन्त्यतिर भएको अमेरिका इजरायलको हवाई आक्रमणमा मृत्यु भएको दावी दोहोर्याइएको छ। साथै मोजताबा खामेनी पनि उक्त सैन्य अभियानबाट गम्भीर रूपमा प्रभावित भएको र 90% समाप्त भएको अवस्थामा रहेको टिप्पणी गर्नुभएको छ। उहाँले मोजताबा खामेनी अघिल्लो हवाई आक्रमणमा लागेको गम्भीर चोटबाट उपचारार्थ रहेको र यस महिनाको शुरूमा इरान तथा इराकमा आयोजित सार्वजनिक अन्त्येष्टि कार्यक्रममा अनुपस्थिति रहेको पनि उल्लेख गर्नुभएको छ। यो अभिव्यक्ति अमेरिका र इरानबीच सप्ताहान्तमा पुनः मिसाइल आक्रमण आदान प्रदान भएको भएपछि आएको हो। मिसाइल आदान प्रदानले क्षेत्रीय तनावलाई थप सर्काइएको छ। अन्त्यमा खेल समाचार। आईसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको नेपाल लगातार तेस्रो जित सहित क्वार्टर फाइनलमा पुगेको छ। आजको खेलमा हङकङलाई 181 रनको फराकिलो अन्तरले हराउँदै समूह डीको उप समूह विजेता बनेर नेपाल क्वार्टर फाइनल प्रवेश गरेको हो। टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले हङकङलाई 212 रनको बलियो लक्ष्य दिएको थियो। हङकङले 20 ओभरमा 9 विकेट गुमाएर 30 रन मात्र बनाउन सक्यो। नेपालका कप्तान सोनी पाखरिनले 4 तथा मनिष उपाध्यायले 2 विकेट लिइने। त्यसअघि नेपालले निर्धारित विश्वभरमा 6 विकेट गुमाएर 211 रन बनाएको थियो। कप्तान सोनी पाखरिनले सर्वाधिक 90 रन बनाइने सावित्री धामीले 52 तथा अलिसा यादवले अभिजित 23 रन जोडिन। नेपालले यसअघि पहिलो खेलमा कतारलाई 105 रनले अनि दोस्रो खेलमा सिंगापुरलाई 151 रनले पराजित गरेको थियो। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपल्ट। राष्ट्रपतिबाट बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण। अवैध रूपमा भित्राएको लाखौं मूल्यको काजु बरामद। मिटर ब्याज पीड़ितहरूको समस्या समाधानका लागि यसअघिका प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लैजाने सरकारको निर्णय। मौद्रिक नीतिपछि पहिलो पटक बढ़्यो नेप्से 8 अर्ब 44 करोड़को रूपैयाको शेयर किनबेच। विद्यालयको छतबाट खसेर मृत्यु भएकी पीड़ित परिवारलाई आर्थिक सहयोग। दाङको भालुबाङबाट डेढ़ लाख बराबर अवैध कपड़ा बरामद। शंकास्पद गाड़ी पार्किंग ले सब क्षेत्र आतंकित बनाएको निवर्तमान अध्यक्ष पोखरेल को भनाई शांति सुरक्षा मजबूत बनाने पत्रकार संघ सहकार्य करने प्रहरी निरीक्षक बुढ़ा थोकेको प्रतिबद्धता। र खामेनी परिवार बारे ट्रम्प को नया दावी ईरानी सैन्य प्रणाली 90% निष्क्रिय नेपाल एससीसी 19 वर्ष मुनि को महिला प्रीमियर कप को समूह विजेता। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज राम्रो वेबसाइट झलझला प्रेस .com तथा फेसबुक .com / रेडियो झलझलाबाट संसारभरि साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेल सम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु। ताजा खबर र जनपक्ष विचारका लागि तपाईको मनको आवाज रेडियो झलझला 96.4 मेगा सुन्दै गर्नुहोला। नमस्ते।

0: तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाई इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला एफएम 96.4 MHz।
1: अहिले त हामी वैदेशिक रोजगारमा लामबद्ध छौं, त्यसको दृश्य हेर्न अन्त कहीँ जानै पर्दैन। त्रिभुवन विमानस्थल, अन्तर्राष्ट्रिय विमानस्थल जाँदा पनि भयो, अनि पासपोर्ट बनाउने राहदानी लिने राहदानी विभागमा जाँदा पनि भयो, श्रम गराउने ठाउँमा जाँदा पनि त्यही देखिन्छ। र अभावको कुराले त अथवा मानिसहरूलाई के गाह्रो छ, हामी के समस्यामा छौं, हामी कति तनावमा आकृष्ण छौं भन्ने कुराका केही उदाहरण तपाईँले पछिल्ला दिनहरूमा देखिरहनु भएको छ। जति बेला मान्छे चरम आकर्षित हुन्छ उसले आफैलाई पनि माया गर्दो रहेनछ। त्यस्तो ठाउँमा कोही पुग्न नपरोस्, मनोपरामर्शको निम्ति, मनको शान्ति र मनको उपचारका निम्ति सरकार र समाजबाट प्रयास होस्। तपाईँ हामी चाहिँ जहाँ छौं त्यहाँ एक आपसमा साथी संगीबीच, भाइ साथीबीच संवाद गरौं, घर परिवारबीच कम्तीमा दिनको एक फेर घर घरायसी विषयमा समझदारीपूर्ण कुराकानी हुन सकोस्। एउटाको विश्वास अर्काले गरोस्, अर्कोको विश्वास अर्कोले गर्न सकोस्। विश्वास भरोसा भयो भने हामी अभावमा पनि खुसीको जिन्दगी बाँच्न सक्छौ। त्यही खुसीमय जिन्दगीको कामना गर्दै कार्यक्रमको शुरूको खबर चाहिँ आशा लाग्छ, लामो समयदेखि बन्द रहेको हेटौँडा कपड़ा उद्योगलाई पुनः सञ्चालन गर्ने सरकारी तयारीले गति दिएको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा परीक्षण उत्पादन शुरू गर्ने तयारी अगाडि बढ़ाएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालन सम्बन्धी प्रतिवेदन हिजो मन्त्री गौरी कुमारी यादवलाई हस्तान्तरण गरेको छ। मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योग पुनः सञ्चालनको लागि चालिएका कदम, हालसम्मको प्रगति र आगामी कार्ययोजना सहितको प्रतिवेदन बुझाएको हो। मन्त्रालयका अनुसार उद्योगको परीक्षण सञ्चालनका लागि आवश्यक तयारी यसअघि नै शुरू भइसकेको छ। अर्थ मन्त्रालयबाट विनियोजित बजेटका आधारमा नेपाली सेनाले उद्योगमा रहेका मेसिनहरूको मर्मत तथा परीक्षण उत्पादनको तयारी अघि बढ़ाइसकेको मन्त्रालयले भनेको छ। प्रतिवेदन अनुसार सरकारले दिएको निर्देश नभएमझिम नेपाली सेनाले आगामी दुई महिनाभित्र हेटौँडा कपड़ा उद्योगबाट परीक्षण उत्पादन शुरू गर्नुपर्ने लक्ष्य निर्धारण गरेको छ। सोही समय सीमालाई ध्यानमा राखेर उद्योगभित्र आवश्यक तयारी तीव्र रूपमा भइरहेको उल्लेख छ। उद्योग मन्त्रालयको प्रस्तावपछि अर्थ मन्त्रालयले असारको पहिलो सातामै नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा 33 लाख रूपियाँ निकासा गरिसकेको छ। उक्त बजेटबाट परीक्षण उत्पादनको लागि आवश्यक प्रारम्भिक कार्य सञ्चालन गर्न सहज भएको बताइएको छ। उद्योग सञ्चालनको जिम्मेवारी पाएसँगै नेपाली सेनाको प्राविधिक टोली उद्योग परिसरमा सञ्चालन परिचालन भएको छ। टोलीले उद्योगभित्र सरसफाईको काम तीव्र गरिरहेको छ। परीक्षण उत्पादनको लागि आवश्यक कच्चा पदार्थ खरिद गरिसकेको तथा सैनिक सामग्री उत्पादन निर्देशनालयको प्राविधिक टोलीले मशिनहरूको मर्मत कार्य शुरू गरिसकेको प्रतिवेदनले भन्छ। उद्योगको भौतिक संरचना तथा पूर्वाधार मर्मतका लागि पूर्वाधार विकास मन्त्रालयबाट रूपियाँ 50 लाखको लागत अनुमान पेश गरिएको छ। सोही लागत अनुमानका आधारमा पूर्वाधार विकास मन्त्रालयले उद्योगका भवन तथा अन्य संरचनाको मर्मत समेत गर्ने जिम्मेवारी छ। उद्योगभित्रको विद्युत प्रणाली मर्मतको काम भने हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले गरिरहेकै छ। प्रतिवेदन अनुसार उद्योग सञ्चालनको लागि आवश्यक विद्युत मर्मत कार्य सम्पन्न भइसकेको छ। प्रतिवेदनमा तत्कालका लागि उद्योगमा रहेका पुराना मेसिन मर्मत गरेर परीक्षण उत्पादन गरिने उल्लेख छ। परीक्षण उत्पादनको नतिजाका आधारमा उद्योगलाई दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरिनेछ। त्यसका आधारमा आवश्यक कानूनी तथा नीतिगत निर्णय गर्दै उद्योगलाई दीर्घकालीन रूपमा संचालन गर्ने योजना अघि बढ़ाइने प्रतिवेदनले उल्लेख छ। प्रतिवेदन बुझ्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीले राष्ट्रिय गौरवसँग जोड़िएको हेटौँडा कपड़ा उद्योग पुनः संचालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले कार्यदलले दिएको सुझावका आधारमा निर्धारित समयभित्र परीक्षण उत्पादन शुरू गर्न मन्त्रालयले आवश्यक समन्वय सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसरी हेटौँडा कपड़ा उद्योगमा परीक्षण उत्पादनको तयारी भएको छ। अपेक्षा राखौं हेटौँडा कपड़ा उद्योग निरन्तर संचालनमा आओस्। धेरै अहिले चलिरहेका उद्योगहरू पनि ऋण छन् र कुनै बेला राष्ट्रिय गरिमामय बनेका उद्योगहरू धेरै चाहिँ बन्द छन्, कोही धराशायी छन् र पटक पटक सरकारले यस अघि पनि अहिले पनि विभिन्न समयमा बनेका सरकारका चाहिँ प्रधानमन्त्री अथवा उद्योग मन्त्री सम्बन्धित मन्त्रालय र सम्बन्धित मन्त्रीहरूले चाहिँ यस्ता बन्द उद्योगलाई खुलाउँछौ भनेको चाहिँ धेरै भयो। यस्ता प्रतिवेदन चाहिने यसका विवरणहरू पनि बेला बेलामा प्रकाशन हुने गर्दथे नै र ठाउँ ठाउँमा उत्पादन पनि केही भएको थियो तर ती उद्योगहरू व्यावसायिक रूपमा चलाइएन अथवा चल्न सकेनन्। आशा गर्छौ हेटौँडा कपड़ा उद्योग चाहिँ सञ्चालनमा आओस् जसले कम्तीमा एउटा क्षेत्रलाई पुग्ने गरी भने पनि कपड़ा उत्पादन भयो भने त्यसले राष्ट्रिय आयलाई त वृद्धि गर्नेछ नै हामीलाई आत्मसम्मान पनि प्रदान गर्छ। चालू आर्थिक वर्ष 2082-83 राजस्व संकलन बढ़ेको छ। महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष सकिनु अगाडि असार 26 गतेसम्मको राजस्व संकलन वृद्धि भएको देखिएको हो। अघिल्लो आर्थिक वर्ष 81-82 असार 26 गतेसम्ममा लक्ष्यको 77.15% राजस्व संकलन भएकोमा यो वर्ष भने राजस्व संकलन वृद्धि भएर करिब 80% पुगेको छ। अघिल्लो वर्ष सरकारले 14,71,62,95,00,000 रूपियाँ राजस्वको लक्ष्य लिएकोमा असार 26 गतेसम्ममा 11,35,31,31,00,000 रूपियाँ राजस्व संकलन भएको थियो। चालू आर्थिक वर्षमा भने कुल 15,33,44,69,00,000 रूपियाँ संकलन गर्ने लक्ष्य राखिएकोमा असार 26 गते शुक्रबारसम्म 12,18,89,00,000 रूपियाँ संकलन भएको छ, जुन लक्ष्यको 79.79% हो। यसरी अघिल्लो वर्षको तुलनामा यो वर्ष राजस्व संकलन सोही अवधिमा वृद्धि भएको छ र अहिले अनुदानमा पनि वृद्धि भएको छ। कर राजस्वको प्रगति करिब बराबर छ, गैर कर भने अहिले घटेको देखिन्छ। वैदेशिक अनुदान लक्ष्यको आधा हुँदा पनि गत वर्षभन्दा बढ़ी नै रहेको छ भनेको अनुदान पनि आशातीत रूपमा बढ़ेको पाइएको छ। हाम्रा आर्थिक सूचकांकहरू सकारात्मक बन्दै गए भने त्यसले फाइदा लिँदै गयो भने वास्तवमा हाम्रो जीवनमा पनि सकारात्मक रूपान्तरण हुन्छ, हामीलाई खुशी प्राप्त हुन्छ। कहिले कहिले अरू विषयले अरू क्षेत्रबाट पनि मानिसहरूलाई खुशी तुल्याउँछ हामीलाई, तर त्यसको एउटा पक्ष आर्थिक पाटो पनि हुन्छ। अरू धेरै चिज प्राप्त भयो, धेरै चिजमा हामी खुसी छौं, तर कमाउन सकिएन, खर्च गर्न सकिएन, आफ्नो जीवन धान्ने आधार भएन भने मान्छेलाई त्यही कुराले नै सबै कुरालाई मिनिमाइज गरेर सबै कुरालाई छोपेर दुखित तुल्याउँछ। त्यसकारण लाग्दछ हाम्रो आर्थिक अवस्था पनि सुदृढ हुनुपर्दछ। जसरी व्यक्तिको आर्थिक अवस्था सुदृढ भएपछि घर बलियो हुन्छ, घरमा खुसी हुन्छ, राष्ट्रको पनि जीवन खुशी हुनको निम्ति, राष्ट्रको जीवन पनि सन्तुलित र सफल बन्नको निम्ति आर्थिक आमदानीका बाटाहरू बलिया हुनुपर्दछ। लगातारको वर्षा र मनसूनजन्य जोखिमको कारण कान्ति लोकपथमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार आज बिहान 5 बजेदेखि भोलि बिहान 6 बजेसम्म मकवानपुर जिल्ला सङ्घको समन्वयमा कान्ति लोकपथ हुँदै मकवानपुर सिन्धुली आवाज जावत गर्ने सार्वजनिक निजी तथा यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको हो। कान्ति लोकपथको अधिकांश सड़क खण्ड अत्यन्त जोखिमयुक्त रहेकाले यात्रु र सवारी साधनको सुरक्षालाई ध्यानमा राखेर उक्त निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले बताउनु भएको छ। जिल्ला प्रशासन कार्यालयले विपज्जन्य घटनाबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सर्वसाधारण यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। साथै आवश्यक काम बाहेक यात्रा नगर्न तथा मौसम र सड़क अवस्था सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पालन गर्न अनुरोध गरिएको छ। कुनै विपज्जन्य घटना वा आपतकालीन अवस्था सिर्जना भएमा जिल्ला आपतकालीन कार्यालय कार्य संचालन केन्द्र ललितपुरको निशुल्क नम्बर 1234 सम्बन्धित स्थानीय तह जनप्रतिनिधि नजिकको सुरक्षा निकाय वा स्थानीय प्रशासनमा तत्काल जानकारी गराउन प्रशासनले आग्रह गरेको छ। यसरी कान्ति लोकपथ अस्थायी रूपमा भोलि बिहानसम्मको लागि बन्द गरिएको छ किनकि कान्ति लोकपथका धेरै जस्तो ठाउँहरूमा अहिले बाटो जोखिममा रहेको छ र अहिले अधिकांश ठाउँमा वर्षा छ। अहिले देशभर मनसुनी वायुको प्रभाव बढ़ेको छ। मनसुनको न्यून चापीय रेखा सर्वर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश बागमती प्रदेश गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लागेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया मौसम बदली हुने क्रममै छ र केही ठाउँमा पानी पनि परिरहेको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा केही स्थान र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन छट्याङ सहित मध्यम वर्षाको र कतै कतै भारी वर्षाको पनि सम्भावना अड्कलिएको छ। त्यसैले हामी फेरि पनि मौसमी कारणले यो प्राकृतिक कारणले हुन सक्ने विपदका कुनै पनि घटनाबाट जोगिनको निम्ति हाम्रा कार्यस्थलहरू चाहे हामी खेतबारीमा जान्छौं वन जंगलमा जान्छौं ती कतिको सुरक्षित छ अनि यात्रा गर्दैछौ हाम्रा राजमार्गहरू कतिको भरपर्दो छ पुल पुलेसाहरू छन् छैनन् हामी चाहिने जोखिमयुक्त यात्रा गरिरहेका छौं कि सो कुराको विचार गरिकन सम्बन्धित निकायसँग सोधपूछ गरिकन मात्रै यात्रा गर्ने गरौं। फेरि अर्थकै पैसाकै कुरा तीन महिनादेखि मासिक 2 खर्ब रूपियाँ भन्दा बढ़ी रेमिट्यान्स नेपाल भित्रिरहेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष 82-83 को 11 महिना गत साउनदेखि जेठसम्मको तथ्याङ्क अनुसार जेठमा 2 खर्ब 3 अरब रूपियाँ भित्रिएको छ। वैशाखमा 2 खर्ब 57 अर्ब र चैतमा 2 खर्ब 9 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको रेकर्ड छ। चालू आर्थिक वर्ष 82-83 को 11 महिनामा भने कुल 21 खर्ब 20 अरब रूपियाँ रेमिट्यान्स भित्रिएको देखिन्छ। फेरि अर्थकै पैसाकै कुरा तीन महिनादेखि मासिक 2 खर्ब रूपियाँ भन्दा बढ़ी रेमिट्यान्स नेपाल भित्रिरहेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष 82-83 को 11 महिना

गत आर्थिक वर्ष 81-82 को सोह अवधि में 15 खर्ब 41 अर्ब रूपया रेमिटेन्स भित्रिएको थियो। विगत 2.5 वर्ष यता निरन्तर रूपमा मासिक 1 खर्ब रूपियाँ भन्दा बढ़ी रेमिटेन्स भित्रिरहेको छ। यो 11 महिनामा 10 अर्ब 89 करोड़ रूपियाँ रेमिटेन्स बाहिरिएको छ। गत वर्षको यही अवधिमा 9 अर्ब 87 करोड़ रूपियाँ बाहिरिएको थियो। यो 11 महिनामा वैदेशिक रोजगार नजानेको संख्या 5.45% घटेको देखिन्छ। गएको आर्थिक वर्षको यही अवधिमा 7,60,000 जनाले नयाँ र पुनः श्रम स्वीकृति लिनुभएको देखिन्छ। यस वर्ष 7,18,000 यस्तो स्वीकृति लिनुभएको छ। इरान र इजरायल लगायतमा जारी द्वन्द्वको कारण केही समय अघि वैदेशिक रोजगार प्रभावित भएकाले जानेको संख्या घटेको देखिएको हो र त्यति देशमा युद्धकै साम्य हुने बित्तिकै फेरि जानेको संख्या बढ़िरहेको देखिन्छ। हामीले वैदेशिक रोजगारमा जान पाउनु पनि खुशी मान्नुपर्ने दिन हामीसँग छ र रेमिट्यान्स भेटिँदा पनि हामीले गर्व मान्नुपर्ने अवस्थामा हामी छौं। यस्तो अवस्थाले हामी कतिको चाहिँ सुदृढ होला, हाम्रो जीवनस्तर कसरी सुध्रिएला, हामीले दीर्घकालीन आर्थिक आमदानी कसरी गर्न सकौंला यदि हामीसँग वैदेशिक रोजगार पर्याप्त भएन, वैदेशिक लगानी आइदिएन अथवा अनुदानका ऋणका सुविधाहरू भएनन् भने देशको आर्थिक अवस्था कसो हुने हो भन्ने चिन्ता हामी सामान्यलाई त हुन्छ भने हाम्रा अर्थविज्ञहरूलाई, अर्थ मन्त्रालयमा रहनेलाई, सरकारलाई, जिम्मेवार राजनीतिक पार्टीहरूलाई हुनु नै पर्ने हो, अपेक्षा राख्छौं। यी सबै अप्ठ्याराहरू अथवा चुनौतीहरूलाई हेरिकन देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सम्बन्धित तहहरूले आवश्यक चाहिने प्रक्रियाहरू, आवश्यक निर्णयहरू गर्लान् नै र सकारात्मक कामको थालनी भई देशमा रोजगारी वृद्धि होस्, आमदानी बढ़ोस्, हाम्रा चल्न नसकेका अघि कपड़ा उद्योग खुल्ने चाहिने समाचार हामीले सुन्यौं सुनायौं, त्यस्तै अरू उद्योगहरू पनि खुलुन्, हाम्रा आर्थिक क्षेत्रहरू चलायमान बन्न सकुन्, मूलकुरो चाहिँ भएरै ढंगले काम गर्ने वातावरण सबै उत्पादनमूलक क्षेत्रहरूमा हुन सकोस्, आमदानीमा वृद्धि होस् र खासमा रोजगारदाता निकायहरूलाई निर्वाध रूपमा रोजगारी दिने गरी काम गर्ने वातावरण हाम्रो सरकारले पनि समाजले पनि निर्माण गर्नुपर्दछ। लगानी मैत्री वातावरण भयो र देशमा आएको लगानी चाहिँ कति पनि हिनामिना नभइकन उद्योग, कल कारखाना, विकास निर्माणका काममा रूपियाँ पाई पाई चाहिँ भ्रष्टाचार नभई खर्च भयो भने खास विकास हुनलाई, रोजगारी प्राप्त गर्नलाई, हामीले बाँझा जग्गा जमीनमा खेतीपाती लाउनलाई, बन्द रहेका उद्योग खुलाउन, उत्पादन गर्न समय लाग्थेन। हामी चाहिँ सायद गरिबीले नै हुनसक्छ, कुनै पनि काम गर्छौं भने मलाई कति फाइदा हुन्छ भनेर हेर्ने रहेछौं। त्यो ठेक्कापट्टामा नि देखिने, अन्यत्र नि देखिने। हुन त फाइदा हेर्नु अपराध होइन, तर लाखौं मान्छे भोकै रहँदा, लाखौं मान्छे नाङ्गै रहिरहँदा, केही सीमित मुठीभर मान्छेले उरल दुरल खर्च गर्नु, त्यो सीमित मान्छेको जिन्दगी चाहिँ आलिसानको हुनु, कोहीले बास झुकुरमा नपाउनु, कोही आलिसान महलमा बस्नु, यो के कायदाको हुन्छ र हामीले समानताको कुरा, हामीले चाहिँ नि बराबरीको कुरा गरिरहनु र यस्तो काम भइरहनु, यो अनियमितताको श्रृङ्खला देखिरहनु, यो आफैमा विरोधाभासपूर्ण र आफैमा लज्जाबोध हुने विषय छ। त्यसैले हाम्रो आर्थिक सुधारको निम्ति हामीले एकपटक त्याग गरिकन, एकपटक समानताका निम्ति निम्नवर्गीय अथवा विपन्न नागरिकहरूलाई उकास्ने गरी सबै तह र तबकाले सोचिदिनुपर्छ। अब यो क्षेत्रमा काम गर्ने सबभन्दा ठूलो भूमिका त सरकारको हो। सरकार नागरिक मैत्री भइदियो, जनमुखी भएपछि त धेरै काम आफै सुधार हुन्छन् जस्तो सबैलाई लागिहाल्छ। हामी तिनै कुराको अपेक्षा गर्छौं। अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपका घटना बढ़दै गएका छन्। पछिल्लो 24 घण्टामा देशभर 73 प्राकृतिक प्रकोपका घटना दर्ता हुँदा 2 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता भएको विवरण छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो बिहान 8:45 बजेदेखि आज बिहान सोही समयसम्मको अवधिमा भएका घटनामा बाढ़ी, पहिरो, सर्पदंश, अविरल वर्षा तथा वन्यजन्तु आक्रमणका घटना समावेश छन्। प्राधिकरणको तथ्याङ्क अनुसार सो अवधिमा पहिरोका 40 घटना दर्ता भएका छन् जसबाट 26 जिल्ला प्रभावित छन्। पहिरोका कारण 2 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतले घटनामा पिठो पिस्न जाँदा पहिरोमा पुरिएर कालीकोट स्थित तानी त्रिवेणी

0: धामी गांवका 46 वर्षीय मधिर साउत र 76 वर्षीय लालबहादुर साउतको यो अवधिमा मृत्यु भएको हो। त्यस्तै बाढ़ीका 14 घटनाले 10 जिल्ला प्रभावित छन्। बाढ़ीका कारण एकजना बेपत्ता हुनुभएको विवरण सो अवधिमा छ। मकवानपुर जिल्लामा बाढ़ीको कारण एकजना स्कूटर सहित बेपत्ता भएको बताइएको छ। त्यसै गरी अविरल वर्षाका 12 घटनाबाट 8 जिल्ला प्रभावित भएका छन्। सर्पदंशका 4, आगलागीको 1 तथा वन्यजन्तु आक्रमणबाट 3 घटना दर्ता भएका छन्। जल तथा मौसम विभागले देशका अधिकांश स्थानमा भारी वर्षा भएको जनाएको छ। विभागका अनुसार देशभर रहेका 380 वर्षा मापन केन्द्र मध्ये 278 केन्द्रमा वर्षाको रेकर्ड गरिएको छ। तीमध्ये 83 केन्द्र मानव संचालित र 297 केन्द्र स्वचालित रहेका छन्। गएको 24 घण्टामा चितवनको नारायणी फिल्ड अफिस केन्द्रमा सबभन्दा बढ़ी 319.8 मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ। सो केन्द्र आसपासका 3 स्थानमा 200 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको थियो। यसरी कतिपय स्थानमा भारी वर्षा भएको छ र केही ठाउँहरूमा अति भारी वर्षा पनि भएको छ र यो मौसमी चक्र फेरबदलकै क्रममा रहेकाले कुनै पनि बेला कुनै पनि ठाउँमा भीषण वर्षा हुन सक्ने, बाढ़ी जान सक्ने, पहिरो जान सक्ने प्रक्षेपण छ। यो सम्भावित जोखिमलाई ध्यानमा राखिकन सरकारले आफ्ना सुरक्षा निकायहरूलाई धेरै ठाउँमा चुस्त दुरूस्त राखेको र उद्धारका उपकरणहरू ठूला चाहिने मशिनहरू पनि तैनाथीमा राखेको, गोताखोर लगायतका यो बाढ़ीमा प्रभावितहरूलाई उद्धार गर्नको निम्ति तयारी अवस्थामा राखिएको र सूचना प्रणालीलाई पनि व्यवस्थित राखेको भनेको छ। तपाईँ हामी पनि सतर्क रहौं, राज्यले सहयोग गर्ने, उद्धार गर्ने, हामीलाई मदद गर्ने कुरा त छँदैछ, त्यससँगै हामीहरू पनि सुरक्षित रहौं। अति आवश्यक भन्दा बाहेकमा यो जोखिमयुक्त सड़क भएर यात्रा नगरौं। अनि कतिपय ठाउँमा जस्तो अघि भर्खर हामीले पढ्यौं, हिजोदेखिको यो खबर हो, कालीकोटमा घट्टमा पिठो पिन्न जाँदाखेरि दुईजनालाई माथिबाट आएको पहिराले चाहिँ छोपेर चाहिँ ज्यान लिएको छ। त्यसैले त्यस्ता जोखिमका ठाउँहरू कहाँ छन् हामीले पनि किटान गरौं। कहिलेकाहीँ चाहिँ के हुँदो रहेछ भने वर्षौं होइन पुस्तौंदेखि यो नबगेको ठाउँ, नलडेको ढुङ्गु, नढलेको रूख भनेर हामीले त्यही ठाउँमा ओत लाग्ने गर्छौं, तर तिनै ठाउँको भौगर्भिक अवस्था चाहिँ बिग्रिसकेको हुनसक्छ र त्यहाँ जोखिम हुनसक्छ। त्यस्ता जोखिमयुक्त भीर पहराको नजिक ओडारका भित्र अनि ठूला रूखका आडमा हामी ओत लाग्ने बस्ने पनि नगरौं। अहिले पनि यो बर्खा मध्य बर्खा छ तर चट्याङजन्य घटना ठाउँ ठाउँमा भइरहेकी छ। त्यसैले यस्ता ठाउँहरूमा विचार गरिकन यात्रा गरौं। अब गाई वस्तु बाख्रा लिएर वन जंगल जाँदाखेरि मौसमी अवस्था विचार गरिकन मात्रै जाने गरौं। अनि अहिले धेरै ठाउँमा मानिसहरूलाई खोलाले बगाउने, खोला तर्न अप्ठ्यारो हुने छ, ठाउँ ठाउँमा पुल पुलेसा छैनन्, वारी बस्ती हुन्छ, पारी खेती हुन्छ, खेती लाउन जानै पर्छ। त्यसरी जाँदा बाढ़ीको अवस्था विचार गरिकन भरपर्दो साथ सहयोग लिएर समूहमा जाने, अनि भएसम्म फेरो बारेर जाँदाखेरि सुरक्षित ठाउँ छ भने बरु घुमेर भने जानुपर्छ। जोखिमका खोलाहरू कहिले पनि तर्नु हुँदैन। वर्षेनी खोलाले बगाएरै कति धेरै मान्छेको मृत्यु भएको छ कि हामीले त्यो संख्या कहिले हेर्ने गरेका छौं? त्यो संख्याले चाहिँ हामीलाई मनै स्त्रिङ्ग गराउने संख्या खोलामै बगेर ज्यान गुमाएको छ। कार्यक्रमको कोही साथी हुनुहुन्छ, केही भन्न? हेलो हेलो। कोशी सरकारले प्रदेशभित्रको उत्पादनलाई प्रोत्साहन र प्रवर्धन गर्ने उद्देश्यले कर्मचारीहरूको लागि स्थानीय उत्पादनबाट निर्मित पोशाक अनिवार्य गरेको छ। सरकारले कर्मचारीहरूलाई प्रदेशमै उत्पादित ढाका, खाड़ी र अल्लोका कपड़ाबाट बनेका कार्यालय पोशाक लगाउन अनिवार्य गरेको हो। कोशी प्रदेशभरि यो अनिवार्य गरिएको रहेछ। आफ्नै कोशी प्रदेशमै उत्पादन भएको लत्ता कपड़ा लाउनु पर्ने भनेर चाहिँ नि त्यहाँ भनिएको छ। कर्मचारीलाई 5,500 थप भत्ता पनि दिने व्यवस्था गरिएको रहेछ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कर्मचारीहरूले साताको दुई दिन बुधबार र शुक्रबार अनिवार्य रूपमा स्थानीय उत्पादनको पोशाक लगाउनु पर्नेछ। सोही निर्णय अनुसार सामाजिक विकास मन्त्रालयका कर्मचारीहरूले आजैदेखि स्थानीय उत्पादनबाट बनेको पोशाक लगाउन शुरू गरिसक्नु भएको छ। स्थानीय उत्पादनको प्रयोगलाई प्रभावकारी बनाउन सरकारले कर्मचारीहरूलाई प्रदान गरिँदै आएको वार्षिक पोशाक भत्तामा प्रति व्यक्ति 5,555 रूपियाँ थप समेत गरिदिएको छ। मुख्यमन्त्रीले अभियानलाई प्रदेशभर विस्तार गर्ने योजना अघि सार्नु भएको छ। आगामी आर्थिक वर्ष 83-84 देखि कोशी प्रदेशका स्थानीय तहले पनि यो अभियानलाई सहभागी अभियानमा सहभागी हुन चाहेमा प्रदेश सरकारले लागत साझेदारी गर्ने नीति लिएको मुख्यमन्त्रीले बताउनु भएको छ। यो अभियानले कोशी प्रदेशको पहिचान बोकेका ढाका खाड़ी र अल्लो जस्ता स्थानीय वस्तुको उत्पादन बजारीकरण र खपतलाई प्रोत्साहन गर्नेछ। यो अभियानले स्थानीय उद्योग र उद्यमीहरूले प्रत्यक्ष लाभ पाउने उहाँले बताउनु भएको छ। प्रदेशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने मुख्यमन्त्री कार्कीको भनाइ छ। यसरी कोशी प्रदेशले चाहिँ कोशी प्रदेशभर स्थानीय उत्पादनका पोसाक लगाउन कर्मचारीहरूलाई भनेको छ र स्थानीय तहहरूलाई पनि यसरी स्थानीय उत्पादनका पोसाक लगाए आर्थिक साझेदारी प्रदेश सरकारले गर्ने भनेको छ। अब प्रदेशका कर्मचारी अथवा स्थानीय तहका कर्मचारी कोही जनप्रतिनिधि भन्दा पनि हामी आम नेपाली सबैले हाम्रो उत्पादन प्रयोग गर्यौं भने त्यसको विस्तृतिले उद्योगहरू चल्छन्। यहाँ त के पनि समस्या छ भने हामी भन्नलाई कति चिज नेपालमा बन्छ तर नेपालमा केही पनि बन्दैन भन्ने गर्छौं। नेपालमा अहिले होइन, परम्परादेखि स्थानीय उत्पादनका कपडाहरू बन्ने चलन थियो तर हामीहरूले त्यो प्रयोग गरेनौं अथवा त्यसको बजार खोजेनौं, त्यस्ता वस्तुहरू बन्द भए अथवा उत्पादन हुन छोडे। अनि हामी बजारमा जान्छौं भने हरेक वस्तु सेवा लिँदाखेरि नेपाली उत्पादन अथवा नेपालमा बनेको भन्दा हेर्छौं कि हेर्दैनौं? सायद धेरै मान्छेले त्यस्तो नहेर्दा नेपाली उत्पादन निरुत्साहित भएको छ, धराशायी भएको छ। त्यसकारण तपाईँ हामी आफै बजारमा गएर केही किन्छौं भने अब त्यहाँ भरिसके नेपाली वस्तु छ कि छैन, नेपाली उत्पादन छ कि छैन, नेपाली सेवा छ भने नेपाली सेवा नेपाली उत्पादन प्रयोग गरौं। घरेलु उत्पादनलाई वृद्धि गर्ने, यसलाई प्रोत्साहन गर्ने एउटा सजिलो तरिका र सबभन्दा बलियो तरिका पनि यही हो। हामी देख्छौं विदेशीहरू नेपाल आउँदा पनि उनीहरूले उनीहरूको देशमा बनेको सामान छ कि भनेर बजारमा खोज्छन्। हामी चाहिँ हाम्रो देशको सामानलाई विश्वास गर्दैनौँ एउटा, अर्को हाम्रो उत्पादन महँगो पनि भइरहेको छ। अनि त्योभन्दा राम्रो सामान अथवा त्योभन्दा रंगीन र मन लोभ्याउने सामान त्योभन्दा सस्तो पाएपछि पैसा नभएको हामीले आफ्नो सामान किनेनन् भनेर गुनासो गर्नु पनि व्यर्थ छ। त्यसकारण नेपाली उत्पादनलाई कम लागतमा कसरी उत्पादन गर्ने, कम लागतमा उत्पादन गर्ने चाहिने तरिका के हो त, चाहे कृषि उत्पादन होस्, चाहे औद्योगिक उत्पादन, चाहे घरेलु उत्पादन होस्, त्यसो गरिम भने मात्रै हाम्रो यो खुल्ला बजारमा हाम्रा सामान हाम्रा वस्तु प्रतिस्पर्धी हुने गर्छ। हामीले चाहिँ नेपाली उत्पादन प्रयोग गरौं भन्छौं अनि विश्व बजारबाट बहुराष्ट्रिय कम्पनीहरूले उत्पादन गरेका वस्तुसँग हाम्रो वस्तु को मूल्य बराबरी छ कि छैन, मूल्य प्रतिस्पर्धी छ कि छैन त्यो विचार गर्दैनौ। अनि घाटा खाएर उद्योग कसैले चलाउँदैन, घाटा खाएर उत्पादन कसैले गर्दैनन्। त्यसैले हाम्रा उद्योगहरू किन रुङ्गण भइरहेका छन्, हाम्रा उत्पादनहरू किन महँगा भइरहेका छन् त्यो विचार गरी हाम्रा उद्योग हाम्रो उत्पादनलाई निरन्तर चलाउने प्रयत्न गरौं, नेपाली उत्पादन प्रयोग गरौं। सरकारी कर्मचारीले जनप्रतिनिधि मात्र के र, हामी सामान्य नेपालीले पनि। कार्यक्रमका कोही साथी, हेलो, नमस्कार, विश्वेन्द्रजी स्वागत गरे र आजको सन्दर्भ सुनाउनुहोस्।
1: आजको सन्दर्भ, आज मैले पुरानो कागज पत्रहरू यसो अलि फर्कुमनको गराएको थिएँ
0: हजुर,
1: त्यसबाट दुई चारवटा कविताहरू पनि रहेछ। त्यो कविता चाहिँ यो 2018 साल 4/3 9 बिहान लेखा रहेछ। कविता के छ, नेपालको ट्रली बस
0: हजुर
1: है, सुनाउँ सर
0: भन्नुहोस्।
1: कविता चाहिँ छ नेपालीको ट्रली बस, छिमेकी देश चीनले बनाइदिएको, छिमेकी देश चीनले बनाइदिएको, राजा बुढी पालन नभएको, भक्तपुरको त्रिवेणीदेखि काठमाडौँको त्रिपुरसम्म सञ्चालन भएको, यस्तै सबै वर्गलाई सेवा दिनु दिएको तर व्यवस्थापनको चरम लापरवाहीले बन्द हुन पुगेको, यसमा आबद्ध सबै कर्मचारीले कमाउन कमाएको, त्यो ट्रली बस भने कहिले नचल्ने अवस्थामा पुर्याएको, बाँदरको हाटमा नरिवल भने झै बाँदरको हाटमा नरिवल भने झै हालियो इतिहासको पानामा मात्र सीमित हुन पुगेको, नेपालीले आफ्नो परिचय राम्ररी देखाएको, नेपालीले आफ्नो परिचय राम्ररी देखाएको
0: धन्यवाद हजुर नमस्कार उहाँ हुनुहुन्थ्यो विश्वेन्द्र जोशी कुनै बेला नेपालमा ट्रली बस चल्थ्यो नेपालमा हुनाले त्यसो काठमाडौँ सहरभित्र सहरदेखि भक्तपुरसम्म चल्ने गर्थ्यो त्यो धेरै लामो समय भए छैन त्यो बस बन्द भयो त्यो बिजुलीबाट चल्ने तर त्यसपछि हामीले आन्तरिक चाहिने सोर्सहरू हाम्रा स्रोतहरू प्रयोग गरेर चल्ने मेसिन औजारप्रति ध्यान दिएनौँ ट्रली बस त बन्द भयो भयो नै अरू धेरै चिजहरू बन्द हुँदै गए अहिले हामी तिनै चिजलाई सम्झी सम्झी पछुताइरहेका छौँ देशले समाजले ती बन्द भएका उद्योग बन्द भएका सेवाहरू खुलाउने मात्रै होइन विश्व बजारमा आएका अहिलेको व्यवहार अनुकूलका अरू प्रविधिलाई पनि भित्र्याएर उपयोग गर्नुपर्दछ प्रविधि मैत्री पनि बनाउनु पर्दछ यसो भन्दै गर्दा फेरि हामीले मौलिक उत्पादनलाई मौलिक सिपलाई प्रवर्धन गर्न सकेनौँ भने प्रविधिले मात्रै नेपालमा धान्दैन त्यसैले यी दुईटैलाई संयोजन गर्न सक्नु आजको समाज विकासको मूल आधार हुन सक्दछ त्यसकारण हामीले बारम्बार सम्झिने गरेको छाला जुत्ता कारखाना ट्रली बस त्यसै गरी अब अहिले पनि नेपालमा बजारमा निर्बाध चुरोट बिक्री हुन्छ तर जनकपुर चुरोट कारखाना चाहिँ चल्दैन भनेको हामीले निजी उद्योगहरूलाई प्रोत्साहन गर्ने नाउँमा सरकारी र समाजको सामूहिक लगानी भएका उद्योगहरू कसरी चाहिँ खत्तम गरेछौ त्यो पशुतुले हामीले फेरि पशुताउन नपर्ने गरी काम गर्ने जागर बढोस् र हाम्रा उत्पादनहरू हाम्रा चाहिँ नि सार्वजनिक सेवाहरू मौलिक नेपाली पहिचानहरू कायम हुन् जसले विश्व बजारमा पनि आफ्नो लोकप्रियता राखेको थियो जस्तो नेपालको पश्मिना नेपालको गलैँचा नेपालको चिया नेपालको अदुवा नेपालका हस्तकलाका चाहे मूर्ति भन्नुहोस् चाहे पेन्टिङ भन्नुहोस् आर्ट्सहरू चाहिँ विश्व बजारमा बिक्री हुन्थ्यो भारी मूल्यमा नेपालीप्रति ठूलो विश्वास थियो नेपालले गरेका सामान्य उत्पादनहरूलाई पनि विश्व बजारमा भरोसाका साथ उपयोग गरिन्थ्यो तर ती सम्पूर्ण साख चाहिँ हामीले गुमायौं यसका अनेक कारण हुन सक्छन् हामीले एउटै चिजलाई कारक मान्नु एउटै मान्छेलाई अथवा एउटै तहलाई दोष दिनुभन्दा पनि धेर दोष अरू कसैको होला थेर दोष थोर दोष हाम्रो पनि होला यी सब सम्झिएर आज चाहिँ नेपाली उत्पादन प्रयोग गरौं अझ नेपाली कृषि उपज त हामीले प्रयोग गरेनौँ भने हाम्रो माटोले नै धिकार छ त्यसकारण हाम्रो बजारलाई हाम्रा उत्पादनले भरौं बरु हामीलाई पुग्ने सरसामान उपयोग गरेर उत्पादन गरेर बाहिरी बजारमा पठाउन सक्ने गरी उत्पादन बढ़ोस् अब एउटा प्रकृतिको कुरा गरौं मुसिकोट नगरपालिका साथमा अवस्थित ठुली दह पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ रुकुम पश्चिमको खबर हो घना जंगलको बीचमा हरियाली मैदान शान्त वातावरण प्राकृतिक सौन्दर्य र मनमोहक दृश्य रहेको ठुली दह क्षेत्र पुग्ने जो कोहीलाई हर्षित तुल्याउँछ त्यहाँको प्राकृतिक मोहनीले मध्यपहाड़ी लोकमार्गबाट करिब एक घण्टाको पैदल यात्रापछि पुगिने ठुली दह विदामा घुम्न जाने पर्यटकको रोजाईमा पर्न थालेको छ रुकुम पश्चिमका विभिन्न स्थानबाट मात्र होइन छिमेकी जिल्ला रुकुम पूर्वबाट समेत मानिसहरू त्यहाँ घुम्नलाई पुग्ने गर्नुहुन्छ विशेष गरी युवा पुस्ताका विद्यार्थीहरू प्रकृति प्रेमी तथा परिवारसहित घुम्न पुग्नेको संख्या पछिल्लो वर्ष बढ़ेको छ चारैतिर अग्ला डाँडाहरूले घेरेको हरियाली मैदानको बीच भागमा रहेको दहले त्यहाँको प्राकृतिक सुन्दरतालाई जन आकर्षण बनाएको छ जंगलको बीचमा खुला मैदान र बीच भागमा पानी जमेर बनेको निलो दहले त्यो क्षेत्रमा पुग्नेलाई बेग्लै अनुभूति दिने गरेको ठुली दह घुम्न पुगेका पर्यटकहरूको भनाई छ वर्षातको समयमा ठुली दह पानीले भरिभराउ हुन्छ पानी भरिएको बेला दहको दृश्य निकै मनमोहक देखिने गरेको छ आकाशको निलो रंग दहमा प्रतिबिम्बित हुँदा त्यहाँको सौन्दर्य अझ लोभलाग्दो बनेर निलो देखिने गर्छ सायद यसैको नाममा दहको नाम नै चाहिँ ठुली दह अथवा निलो दह भनेर भनिन थाल्यो होला यसरी नेपालका हरेक ठाउँ गाउँमा प्राकृतिक सुन्दरताले भरिएका बिछट्टै आनन्ददायक स्थानहरू छन् जसको प्रवर्धन गर्न सकेनौं जसको प्रचार गर्न सकेनौं देश विदेश यसका जानकारी पुर्याउन सकेनौं र बाटो बिजुली सामान्य बस्ने खाने होटल जस्ता हाम्रा चाहिने पूर्वाधारहरू बनाउन नसक्दा पर्यटन प्रवर्धन पर्यटन आमदानी में हमने ठूल खड़को मन सकेन इसी हरेक क्षेत्र में असरल रहकर हमारा संपदा प्रयोग कर आर्थिक उपार्जन को बाटो तय करी रोजगारी को आधार घर करीसा नई बनाने करो आज कार्यक्रम को समय सको भोलि फिर भेटौला नमस्कार
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बज्यो।

0: यस टाइम चेक का प्रायोजक दीर्घायु हॉस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
1: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
2: बसेको बैठकले विपद प्रति कार्यमा खट्ने सशस्त्र प्रहरीका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। विपदको समयमा नागरिकको जीवधनको रक्षाका लागि कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीहरूको मनोबल बढ़ाउन विपद खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरीका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको मन्त्री पोखरेलले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालका तर्फबाट सहभागी भई पदक हासिल गर्ने खेलाड़ी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कारका साथै सम्मान पत्र प्रदान गर्ने नेपाल वायु सेवा निगमको संचालक समितिको कार्यकारी अध्यक्षमा महाप्रबन्धकको समेत कामकाज गर्ने गरी महेश्वर भक्त श्रेष्ठलाई जिम्मेवारी दिने ब्यू विजन पहिलो संशोधन नियमावली 2081 स्वीकृत गर्ने लगायतका निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। गृहमन्त्री सुदन गुरूङ र मिटर ब्याज पीड़ितहरू बीच बाराको निजगढ़मा आज पहिलो चरणको वार्ता सम्पन्न भएको छ। सरकारको तर्फबाट मिटर ब्याज पीड़ितसँग वार्ता गर्न पुग्नुभएका गृहमन्त्री गुरूङले पीड़ितहरूले राखेका 6 बुधे मागका बारेमा पहिलो चरणको वार्ता गर्नुभएको हो। अब हुने दोस्रो चरणको वार्ताका लागि सरकार र आन्दोलनरत पक्ष दुवै आन्तरिक गृह कार्यमा जुटेको बताइएको छ। मिटर ब्याज विरूद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाण्डु हिँडेकाहरूलाई भेट्न गृहमन्त्री सुदन गुरूङ आज बिहान 12 निजगढ़ पुग्नु भएको थियो। निजगढ़ स्थित उद्योग वाणिज्य संघको हलमा गृहमन्त्रीसँग आफूहरूले राखेको 6 बुधे मागका बारेमा पहिलो चरणको वार्ता सम्पन्न भएको मिटर ब्याज पीड़ित संघर्ष समितिका नेता मनोज पासवानले जानकारी दिनुभयो। छलफलका क्रममा गृहमन्त्री गुरूङलाई मिटर ब्याज पीड़ितहरूले आफूहरूले भोग्दै आएका समस्या, न्यायको माग तथा सरकारसँग रहेका अपेक्षाबारे जानकारी गराउँदै ज्ञापन पत्र समेत बुझाएका थिए। प्रतिनिधि सभामा सांसदहरूले विपद जोखिम न्यूनीकरण तथा नियन्त्रणमा ध्यान र जनताको जीवधनको रक्षा गर्न सरकारसँग माग गर्नुभएको छ। सांसदहरूले अविरल वर्षाका कारण कालीकोट, जाजरकोट, कैलाली लगायतका जिल्ला बढ़ी प्रभावित भएकाले पीड़ित पक्षलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले डोटीको सायल गाउँपालिकामा पहिरोका कारण जनजीवन अस्तव्यस्त भएको तथा प्रकोपको उचित जोखिम उच्च रहेकाले प्रभावित परिवारलाई उचित सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यान आकर्षण गर्नुभयो। सांसदहरूले प्राकृतिक प्रकोपद्वारा उत्पन्न हुने विपद जोखिम न्यूनीकरणका पक्षमा सरकारले ल्याएको भनिएको कार्ययोजना प्रस्तुत गर्न पनि माग गर्नुभयो। त्यसपछि सभामुख डोल प्रसाद अर्यालले विपदजन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद पूर्व तयारीको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गर्नुभयो। सभामुख अर्यालले अविरल वर्षासँगै बाढ़ी, पहिरो तथा डुबानका घटनाहरू बढ़ेको भन्दै विपदजन्य घटनामा परेकाहरूको राहत तथा उद्धारको व्यवस्था गर्न तथा सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउनु भएको हो। बैठकमा सांसदहरूले गणेश नेपालीको घटना र त्यसपछि राजधानीमा भएका घटनाहरू निकै गम्भीर भएको भन्दै आम संचार माध्यम, दलका नेताका घर र न्यू रोड लगायतका स्थानमा गाड़ी तेर्स्याइएको विषयमा सत्य तथ्य छानबिन गर्न माग गर्नुभयो। सांसदहरूले संचार माध्यमका मुख्य प्रवेशद्वारमै गाड़ीहरू पार्किङ गरेर संचार गृहलाई जनतालाई तर्साउन खोजेको भन्दै सबै संचार गृह र पत्रकारहरूको निर्वाध काम गर्न पाउने सुरक्षाको प्रत्याभूति दिन गृह प्रशासन र सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले विस्थापित सुकुम्बासीहरू राखिएको किर्तिपुर स्थित होल्डिङ सेन्टरमा बाढ़ी पसेको तथा उद्धारमा खटिएका व्यक्तिहरूमाथि दुर्व्यवहार समेत भएको भन्दै किर्तिपुरको होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीको व्यवस्थापन छिटो गर्न माग गर्नुभयो। सांसदहरूले सांसदहरूको महँगीको प्रत्यक्ष मार गरीब श्रमिक वर्गमा परेको भन्दै महँगी कालो बजारी र बिचौलिया तन्त्र नियन्त्रण गरी जनतालाई राहत दिनमा केन्द्रित हुन सुझाव दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले जनप्रतिनिधिको सर्वोच्च संसदमा उपस्थित भएर सांसदहरूले उठाएको जवाब दिन माग गर्नुभयो। सांसदहरूले भदौ 23 र 24 को घटनाका विषयमा मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न समेत माग गर्नुभयो। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी देशहित विपरीतको अभिव्यक्ति फिर्ता नलिएको भन्दै विरोध कायम राख्नु भएको थियो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने जिम्मेवारी सरकारको भए पनि प्रधानमन्त्री शाहले नै नेपालले भारतको सीमा मिचेको भनेर गलत अभिव्यक्ति दिएकाले उक्त अभिव्यक्ति फिर्ता लिई संसदको रेकर्डबाट हटाउनु पर्ने माग राख्नुभयो। आजको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मुलुकमा विद्यमान आर्थिक अवस्था र सामाजिक निराशालाई नीतिगत सुधारका माध्यमबाट सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। बैठकको शून्य विशेष आकस्मिक समयमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री लम्सालले सरकारले 100 दिनभित्रै कतिपय ऐन संशोधन गरी सुधारको मार्ग प्रशस्त गरिसकेको बताउनुभयो। केही दिन अघि भएको आत्मदाहको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउँदै मन्त्री लम्सालले यस्ता घटनाको पछाडि लामो समयदेखिको आर्थिक अभाव, न्यायमा पहुँचको कमी र सामाजिक विकृति लगायतका मुख्य कारण रहेको उल्लेख गर्नुभयो। सार्वजनिक खरिद ऐनको कमजोरीका कारण निर्माण व्यवसायीहरू बीच अस्वस्थ प्रतिस्पर्धा बढ़ेको र त्यसले समग्र अर्थतन्त्रलाई नै धराशायी बनाएको भन्दै मन्त्री लम्सालले यस्ता समस्या समाधानका लागि सरकारले ऐन संशोधन गरी एभरेज बिडिङको व्यवस्था कार्यान्वयनमा ल्याएको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले नेपालको संविधानको मर्म र भावना अनुकूल नभएका तथा वर्तमान संघीय शासन संरचनामा असान्दर्भिक देखिएका कानूनी एवं संस्थागत प्रावधानहरू खारेज गर्न आवश्यक रहेकाले विधेयक ल्याइएको स्पष्ट पार्नुभयो। कानूनी दोहोरोपन अन्त्य गर्न तथा कम समय र लागतमा प्रभावकारी सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्यले विधेयक तर्जुमा गरिएको पनि अर्थमन्त्री डाक्टर वाग्लेले स्पष्ट पार्नुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 राष्ट्रिय सेवा दल विधेयक 2083 सभाले दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री गौतमले न्याय परिषदको वार्षिक प्रतिवेदन 2081-82 न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन 2081-82 र लोक सेवा आयोगको 66 वार्षिक प्रतिवेदन सभामा पेश गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। उच्च अदालत पाटनले रातो पासपोर्ट दुरूपयोग र कृत्य कागजात सम्बन्धी मुद्दामा तत्कालीन संविधान सभाका 3 सदस्यलाई दोषी ठहर हुने जिल्ला अदालत काठमाण्डुको निर्णयलाई सदर गरेको छ। न्यायाधीश द्वय खड्क बहादुर केसी र गोपाल प्रसाद बासोलाको संयुक्त इजलासले असार 23 गते संविधान सभा सदस्यहरू गायत्री शाह, विश्वनाथ प्रसाद यादव र शिव पूजन राय यादवलाई दोषी ठहर हुने जिल्लाको निर्णय सदर गरेको हो। उच्च अदालत पाटनका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाका अनुसार संविधान सभाका 3 सदस्यलाई जनही 5 महिना कैद र 500 जरिवाना हुने फैसला उच्च अदालतले सदर गरेको हो। जिल्ला अदालत काठमाण्डुले उक्त निर्णय 2071 जेठ 21 सुनाएको थियो। पहिलो संविधान सभा 2064 3 सदस्यहरूले हैसियतले प्राप्त भएको विशिष्ट कूटनीतिक राहदानी आर्थिक लाभका निम्ति बिचौलियालाई बिक्री गरेको प्रहरीको अभियोग थियो। राष्ट्रपति रामचन्द्र पौडेलले बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले आज संघीय संसदबाट पारित आर्थिक वर्ष 2083-84 को बजेटसँग सम्बन्धित 3 विधेयक प्रमाणीकरण गर्नुभएको हो। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई आर्थिक वर्ष 2083-84 का लागि विनियोजित बजेट कार्यान्वयन गर्ने संवैधानिक तथा कानूनी बाटो खुलेको छ। उपराष्ट्रपति राम सहाय प्रसाद यादव आज कतार प्रस्थान गर्नुभएको छ। उपराष्ट्रपति यादव कतारका पूर्व अमीर शेख हमद बिन खलीफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक सम्वेदना व्यक्त गर्न कतारको 3 दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको हो। भ्रमणका क्रममा उपराष्ट्रपति यादवले असार 31 गते कतारका अमीर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको शोक सन्देश हस्तान्तरण गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उहाँ यही असार 32 गते स्वदेश फर्कनुहुनेछ। विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले प्राज्ञिक थलोलाई दलीय राजनीति मुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा नेपालको उच्च शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौती र सुधारका विषयमा भएको छलफल तथा संवाद कार्यक्रममा उहाँहरूले यस किसिमको साझा प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उहाँहरूले विश्वविद्यालय अन्तर्गतका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूलाई दलीय राजनीतिबाट अलग राखी अनुशासनलाई प्राथमिकता दिँदै विशुद्ध रचनात्मक तथा प्राज्ञिक कार्यमा मात्र केन्द्रित गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसै गरी उपकुलपतिहरूले स्पष्ट कार्ययोजना सहित प्रशासनिक, आर्थिक तथा प्राज्ञिक क्षेत्रमा व्यापक सुधार गर्ने, सुशासनलाई जोड़ दिई वित्तीय अनुशासन कायम गरेर बेरोजगार फरसेउट गर्ने र पारदर्शी एवं जवाबदेही ढंगबाट नेतृत्व प्रदान गरी विश्वविद्यालयको गुणात्मक सुधार गर्ने अठोट गर्नुभयो। विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूको समग्र प्राज्ञिक वातावरण र व्यवस्थापकीय सुधारका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। मुलुकको विभिन्न स्थानमा अविरल वर्षासँगै बाढ़ी पहिरोका कारण 7 राजमार्ग अवरूद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले आज जारी गरेको विज्ञप्ति अनुसार बीपी राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चोक, सिन्धुली, खुरकोट, नेपालथोक, कटुञ्जे बेसी चल्ने सम्पूर्ण सवारी साधनहरू सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ। हिजो बिहान ललितपुरको बागमती गाउँपालिका 3 भट्टेडाँडा स्थित पाङदुर, कारकुचे र भालु खोला सहित 3 ठाउँमा अविरल वर्षाको कारण कान्ति लोकपथ सड़क खण्डमा पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्ति अनुसार मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। यही असार 23 गते इलामको इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा वर्षाका कारण सवारी साधन आवाजावत गर्न नसक्ने भएकाले उक्त सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। यस्तै सालझण्डी ढोरपाटन सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। आइतबार अर्घाखाँचीको पाणिनी 2 ढुङ्गे खोला स्थित सालझण्डी ढोरपाटन सड़क खण्डमा बाटोको माथिबाट ढुङ्गा खस्दा बाटो पूर्ण रूपमा अवरूद्ध भएको छ। यसै गरी कालीगण्डकी करिडोर अवरूद्ध भएको छ। स्थित कालीगण्डकी करिडोर सड़क खण्डमा पातु खोलाको बहाव बढ़ी भएपछि बाटो अवरूद्ध भएको विज्ञप्तिमा जनाइएको छ। विज्ञप्ति अनुसार मध्य पहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। हिजो कास्कीको मादी 4 भैंसे स्थित मध्य पहाड़ी लोकमार्ग अन्तर्गत भैंसेबाट इडी जाने भित्री सड़कमा ओखरे भीरबाट झरेको लेदो सड़कमा आउँदा पूर्ण रूपमा अवरूद्ध भएको हो। यस्तै आज दिउँसो सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 2 कोदारी स्थित अरणीको राजमार्गमा करिब 15 मिटर सड़क भाँचिएपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। बाढ़ी पहिरोले पूर्ण रूपमा अवरूद्ध भएको हुलाकी राजमार्ग भने सञ्चालनमा आएको छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आज पर्साको ठोरी गाउँपालिका 2 हुलाकी राजमार्ग सड़क खण्डमा पर्ने ढेडु खोला र अन्य खहरे खोलामा अविरल वर्षाको कारण आएको बाढ़ीले सड़क अवरूद्ध भएकामा आज दिउँसोबाट पूर्ण रूपमा सञ्चालनमा आएको हो। विपदमा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी निजी क्षेत्रले हेलिकप्टर ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायु सेवा संचालक संघ नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएशन अफ ऱ्याफ्टिङ एजेन्सीज नारा बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। वायु सेवा संचालक संघ नेपालसँगको समझदारी अनुसार काठमाडौँ उपत्यकाभित्र उडान गर्नु परेमा निशुल्क उपलब्ध गराउने र उपत्यका बाहिर उडान गर्नु परेमा न्यूनतम संचालन खर्चमा सेवा दिने समझदारी भएको छ। सर्वोच्च अदालतले निजी संचार माध्यमहरूलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज हुने ठहर गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश द्वय सारंगा सुवेदी र निरपध्वज निरौलाको संयुक्त इजलासले 2082 गते सरकारले निजी मीडियालाई सरकारी विज्ञापन नदिने निर्णय विरूद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै सरकारले जारी गरेको उक्त परिपत्र खारेज हुने ठहर गरेको छ। मीडिया सोसाइटीका अख्तियार प्राप्त निवेदक अधिवक्ता अनन्त राज लुइटेलले सरकारले निजी संचार माध्यमलाई मात्र सरकारी विज्ञापन दिने निर्णय गैर कानूनी भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। सरकारले सरकारी विज्ञापनहरू सरकारी संचार माध्यमहरूबाट मात्रै प्रकाशित एवं प्रसारित गर्ने निर्णय गरी प्रधानमन्त्री कार्यालयबाट परिपत्र जारी गरेको थियो। बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा भएका पाँचवटा सहकारी संस्थाका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने प्रक्रिया शुरू गरेको छ। आज मुख्यमन्त्री इन्द्रबहादुर बानियाले समस्याग्रस्त घोषणा भएका पाँच सहकारीका 42 जना बचतकर्तालाई करिब 17 लाख रूपियाँ वितरण गर्नुभयो। प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गत जेठ 22 गते सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लाली गुराँस बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषित गरेको थियो। पहिलो चरणमा 10,000 देखि 1,00,000 रूपियाँसम्म बचत भएका साना बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गर्न शुरू गरिएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणमा सम्बन्धित समुदायको निर्णायक सहभागिता तथा स्थानीय तहको भूमिका महत्वपूर्ण रहने बताउनु भएको छ। सिंहदरबार स्थित प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 माथिको सैद्धान्तिक छलफलमा मन्त्री पौडेलले ध्वनि दृश्य श्रव्य दृश्य सामग्री तस्विर तथा डिजिटल प्रविधि जस्ता विभिन्न माध्यमबाट अभौतिक सांस्कृतिक सम्पदाका विभिन्न विधाको अभिलेखीकरण गर्न आवश्यक रहेको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा विद्युतीय राहदानी छपाईका सम्बन्धमा छलफल भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले हिजो असार 29 गतेबाट सरकारले विद्युतीय राहदानी सेवा शुरू गरिएको जानकारी दिनुभयो। सर्वसाधारणलाई सहज रूपमा राहदानी सेवा उपलब्ध गराउने लक्ष्य सहित शुरू गरिएको यो सेवा नेपाल बाहिरका विभिन्न दूतावासहरूबाट समेत उपलब्ध गराउन थालिएको सचिव राईले बैठकलाई जानकारी दिनुभयो। बैठकमा सांसदहरूले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदीय समितिमा छलफल गर्न नहुने भन्दै राहदानी छपाएको पारदर्शिता र कम्पनीको आधिकारिकताबारे पनि सरकारले समितिमा जानकारी गराउनु पर्ने विचार राखेपछि समितिका सभापति भरत बहादुर खड्काले बैठक स्थगित गर्नुभएको थियो। मधेस प्रदेशमा डिप बोरिङका योजनाहरू अलपत्र पर्दा किसानहरूलाई खेतीपाती गर्न समस्या भएको छ। मधेस प्रदेशमा हाल 49% जमीनमा मात्रै सिंचाई सुविधा उपलब्ध छ। शुरू गरिएका डिप बोरिङका योजनाहरू अलपत्र हुँदा खेतीका लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्थाले किसान चिन्तित बनेका छन्। महोत्तरीबाट संवाददाता मनजित कुमार रामको रिपोर्ट।
3: खेतीपातीका लागि सबैभन्दा उत्तम रहेको मधेस प्रदेशमा 49% जग्गा मात्रै सिंचित रहेको छ। सरकारले सिंचाई समस्या समाधान नगर्दा किसानलाई आकाशे पानीकै भर रहेको सोनमा गाउँपालिका 5 का किसान सुरेश यादव बताउनुहुन्छ।
4: यो व्यवस्था कि बाहिर आयल पानी आयल त वर्षा भयो त हो मतलब पानी नै
3: हो। मधेसको अधिकांश जनसंख्याको जीविकोपार्जनको मुख्य आधार कृषि हो, तर समयमा वर्षा नहुँदा सिंचाई सुविधाको पहुँच सीमित हुँदा किसानको चिन्ता बढ़िरहेको छ। महोत्तरीको मनरा सिस्वा नगरपालिका 10 सखरीमा 95 लाख रूपियाँको लागतमा डिप बोरिङ जडान गरिएको छ, तर किसानले अझै त्योबाट सिंचाई गर्न भर्ना पाउन सकेको छैन। सखरी डीप ट्यूबवेल जल उपभोक्ता समिति महतरीका अध्यक्ष संजय झा,
5: डीप बोरिङ पनि गरियो 650 फिटमा, पटक पटक पहल गर्दा पनि अहिलेसम्म अलपत्रमै देखिएको छ। 200 बिघा जग्गा आकाशीय खेतीमै आधारित छ। त्यो सानो सानो बोरिङहरू सबै सुकेर गएको छ। गाउँको नदीमा पनि पानी देखिँदैन।
3: पछिल्लो 5 वर्षमा महतरीमा 33 र धनुषामा 22 गरी 55 वटा डीप बोरिङ जडान गरिए पनि अधिकांश सञ्चालनमा आउन सकेको छैन। त्यस्तै महतरीमा 43 र धनुषामा 123 गरी 216 वटा पावर ड्रिलर ट्यूबवेल जडान गरिएको छ, जसमध्ये 110 वटा सञ्चालनमै आउन नसकेको भूमिगत जलस्रोत तथा सिंचाई विकास महतरीका निमित्त कार्यालय प्रमुख अमलेश यादव बताउनुहुन्छ।
6: सरकारले बजेट विनियोजन गर्दाखेरि शुरूमा 20 लाख 25 लाख विनियोजन गर्ने, यो तरिकाले लगातार प्रदेश सरकारले विनियोजन गर्दै गयो भने पनि कम्तीमा 5 सालमा ट्यूबवेल सञ्चालनमा आउँछ। तर विनम्रता के छन् भने कि त एकैचोटि सबै बजेट व्यवस्थापन गरिदिनु पर्यो, एकैचोटिमा सञ्चालनमा जान्छ। प्रदेश सरकारले एकैचोटि बजेट दिन सकिने भने त्यसको कम्तीमा कन्टिन्यू गरिदिनु पर्ने बजेटको।
3: मधेसमा खेतीयोग्य 381,898 हेक्टर जग्गा मध्ये 49% मात्रै सिंचित छ। सिंचाई समस्या समाधानका लागि किसानलाई सेल ट्यूबवेल वितरण गर्दै आइरहेको मध्य प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अजय गेवालीले बताउनुहुन्छ।
7: हामी सेल ट्यूबवेलको कार्यक्रम साल बसाली रूपमा गरिरहेका छौँ। यही वर्ष पनि सुक्खा भइसकेको छ। हामीले सिंचाईको सेल ट्यूबवेलको लागि सूचना जारी गरेको, तर पछि पानी पर्यो अनि केही प्राविधिक कारणले गर्दा त्यति बेला चाहिँ हामीले त्यो कार्यक्रम सम्पन्न गर्न सकेनौँ। तर अहिले फेरिबाट सूचना जारी गरेर मार संकलन गरेका छौँ। अहिले हरेक जिल्लामा हाम्रो 220 देखि 250 वटा आरआरएमा आवेदन परेको छ।
3: सरकारले डीप बोरिङमा ठूलो रकम खर्चेर बनाएका संरचना सञ्चालनमै नआउँदा किसानको खेत खेतमा पानी भने नारा प्रदेश सरकारलाई गुन्ज्याइरहेको छ। मंजित कुमार राम, रेडियो नेपाल महोत्तरी।
2: अब नागरिक एप मार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ। नागरिक एपमा रक्त सूचना पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्त संचार केन्द्रमा कुन रगत समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी वास्तविक समयमा प्राप्त गर्न सक्ने भएका छन्। यस सुविधा मार्फत देशभरका रक्त संचार केन्द्रमा उपलब्ध विभिन्न रक्त समूहको रगतको मौजदात एकै स्थानबाट हेर्न सकिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवालाई पहुँचलाई थप प्रभावकारी, पारदर्शी र प्रविधि मैत्री बनाउने उद्देश्यले यो सेवा नागरिक एपमा एकीकृत गरिएको हो। आज मुलुकका 44 जिल्लामा आकस्मिक बाढ़ीको मध्यमदेखि उच्च जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे प्लान्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही र आसपास गरी 39 जिल्लामा बग्ने साना नदीको प्रभाव बढ़ने र आकस्मिक बाढ़ीको जोखिम रहने जनाएको छ। गोर्खा, लमजुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ सल्यान, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्ला भई बग्ने साना नदीको गति बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। चितवन, तनहुँ, कास्की, स्याङ्जा, सुर्खेत र आसपासका जिल्ला भई बग्ने साना नदीमा आकस्मिक बाढ़ीको सम्भावना रहेको बताइएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका बेतहनीमा पर्यटकीय क्षेत्रलाई लक्षित गरी सामूहिक कुरिलो खेती शुरू गरिएको छ। कुरिलो खेतीका लागि जग्गा भाड़ा, प्रांगारिक मल र बिउ खरिद लगायतमा संवर्धन परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ भने 22 परिवारले सामूहिक रूपमा यो खेती शुरू गरेका छन्। बर्दियाबाट संवाददाता यज्ञ प्रसाद सापकोटाको रिपोर्ट।
8: बर्दियामा कुरिलो खेती शुरू गरिएको छ। घरमा खानका लागि 2-4 बोट लगाउँदै आएको कुरिलो अहिले बेतहनी कृषक समूहले व्यावसायिक रूपमा खेती गर्न थालेको छ। व्यावसायिक कुरिलो खेती बर्दियाका लागि नौलो हो। ठाकुरबाबा नगरपालिका वडा नम्बर 9 बेतहनीमा पर्यटकलाई लक्षित गरेर कुरिलो खेती शुरू गरिएको हो। कुरिलो खेतीका लागि 18 कट्ठा जग्गा वार्षिक 40,000 तिर्ने गरी भाडामा लिएर शुरू गरिएको बेतहनी कृषक समूहका अध्यक्ष रामु थारूले बताउनुभयो। कुरिलो एकपटक लगाएपछि धेरै वर्षसम्म तरकारी उत्पादन हुन्छ। यसको बजार र मूल्य राम्रो रहेको छ। बर्दिया जिल्लामा व्यावसायिक रूपमा कुरिलो खेती गरिएको यो पहिलो हो। कुरिलो खेती गर्ने स्थानको वरपर पर्यटकहरूको लागि होटेल तथा रिसोर्टहरू खोलिएका छन्। सो स्थानमा माग भएको कुरिलो देशको अन्य स्थानबाट ल्याउने गरिएको छ। केही समय अगाडिसम्म नाम पनि नसुनेको कुरिलो खेती अहिले गर्न लागेको सचिव रीता थारूले बताउनुभयो।
9: बारेमा केही पनि थाहा थिएन। हेर्दाखेरि युट्युबमा यता उता गर्दाखेरि देखियो, गर्न सकेको अब के हुन्छ पछि।
8: आफ्नै स्थानमा कुरिलो उत्पादन हुन लागेकोमा खुसी लागेको पर्यटन व्यवसायहरूले बताएका छन्। समूहका 22 जना नै कमजोर आर्थिक अवस्था र कृषि पेसा बाहेक अरू पेसा नभएकाले कुरिलो खेती सफल हुने विश्वास रहेको छ। कुरिलो खेतीका लागि संवर्धन परियोजनाले जग्गा भाडा प्रांगारिक मल खरिद र बिउ खरिदका लागि आर्थिक र प्राविधिक सहयोग गरेको छ।
2: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानका विभिन्न शहरहरूमा व्यापक आक्रमण गरेको छ। होर्मुज जल क्षेत्र खुलाउने सहमति भए पनि इरानले विभिन्न शर्तसहित पुनः जलमार्ग बन्द गरेपछि दुई देश बीच तनाव सुलिएको हो। अमेरिकाले इरानी शहरहरू बुरेन, बुसेर, बन्दर अब्बास, महसर र अफगानमा व्यापक हवाई आक्रमण गरेको छ। यसैबीच इरानले पनि कुवेत, बहराइन, जोर्डनमा रहेका अमेरिकी अखाडाहरूमा आक्रमण गरेको जनाइएको छ। युएईले आफ्ना दुईवटा राष्ट्रिय भण्डारण केन्द्रमा इरानले आक्रमण गरेको पुष्टि गरेको छ। युएईमा रहेका तेल भण्डारण केन्द्रहरूमा इरानले गरेको आक्रमणको कतारले निन्दा गरेको छ। अब आर्थिक समाचार।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन 2063 को दोस्रो संशोधनले मुलुकको पूर्वाधार विकासलाई गति दिने विश्वास व्यक्त गरेको छ। महासंघले मंगलबार एक विज्ञप्ति जारी गरी संशोधित ऐनले सबैभन्दा कम मूल्यमा ठेक्का दिने लो बिडिङ प्रणालीको अन्त्य गर्नुले निर्माण क्षेत्रमा देखिएका अधिकांश समस्या समाधान हुने र पूर्वाधार विकासका कामले गति लिने अपेक्षा गरेको जनाएको छ। महासंघले स्रोत सुनिश्चित नगरी खरिद प्रक्रिया शुरू नगर्ने, जग्गा प्राप्ति, मुआवजा, निर्माण स्थल र वातावरणीय प्रतिवेदन स्वीकृत भएपछि मात्रै बोलकबोल आह्वान गर्ने लगायतका व्यवस्था सकारात्मक भएको जनाएको छ। कार्य सम्पादन जमानत 5% सीमित गरिनु, कम्पनी एकीकृत भएपछि योग्यता गणना हुने व्यवस्था गरिनु, बोलपत्र पेश गर्ने समय बढ्नु तथा सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णय कार्यान्वयनलाई बाध्यकारी बनाउनुलाई महासंघले सकारात्मक रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ। चालू आर्थिक वर्षको 11 महिनाको अवधिमा नेपालमा करिब 21.20 अर्ब रूपियाँ बराबरको विप्रेषण भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार 11 महिनाको अवधिमा 21.20 अर्ब रूपियाँ भन्दा बढ़ी विप्रेषण आप्रवाह भएको छ। यो विप्रेषण आप्रवाह गत आर्थिक वर्षको तुलनामा 38.2% बढ़ी भएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको जेठ महिनामा मात्रै करिब 2.04 अर्ब रूपियाँ रेमिटेन्स भित्रिएको छ। गत आर्थिक वर्षको जेठमा जम्मा 1.76 अर्ब रूपियाँ रेमिटेन्स भित्रिएको थियो। प्रतिकूल मौसमका कारण पोखरा जोमसोम हवा भदौसम्मका लागि बन्द गरिएको छ। निरन्तरको वर्षाले भिजिबिलिटी कम हुँदा भदौको पहिलो सातासम्म यात्रुका लागि उडान स्थगित गरिएको जोमसोम विमानस्थलका प्रमुख दीपक पोखरेलले बताउनुभयो। यस अवधिमा नियमित उडान नहुने भए पनि आवश्यकता अनुसार आपतकालीन र चार्टर उडान भने हुन सक्ने जोमसोम विमानस्थलले जनाएको छ।
12: जारी फिफा विश्वकप अन्तर्गत स्पेन र फ्रान्स बीचको सेमी फाइनल खेल आज राति 1:15 टेक्सासको एटीएनटी स्टेडियममा हुँदैछ। स्पेन आफ्नो फुटबल इतिहासमा दोस्रो पटक विश्वकपको फाइनलमा पुग्ने लक्ष्यमा छ। खेल अघि आयोजित पत्रकार सम्मेलनमा डेला फेन्तले फ्रान्सका खेलाड़ीहरू व्यक्तिगत र सामूहिक रूपमा थप परिपक्व बनेको बताए। सन् 2024 युरोकप सेमी फाइनलमा स्पेनले फ्रान्सलाई 2-1 पराजित गरेको थियो। त्यसपछि स्पेनले फाइनलमा इंग्ल्याण्डलाई पनि 2-1 नै हराउँदै उपाधि जितेको थियो। गत वर्ष युएएफए नेशन लीगको सेमी फाइनलमा दुई टोली पुनः आम्ने सामने हुँदा स्पेनले रोमाञ्चक खेलमा फ्रान्सलाई 5-4 नै हराएको थियो। जारी विश्वकपमा एम्बापे, डेम्बेले, उलिसे, ड्वे र ब्रान्डली बाकुराले संयुक्त रूपमा 16 गोल र 12 असिस्ट गरेका छन्। बाबेले मात्रै 8 गोल गरेका छन् भने उलिसले 5 असिस्ट दिएका छन्। फ्रान्सले विश्वकपमा 6 खेलमा 16 गोल गर्दा केवल 2 गोल बेहोरेको छ। स्पेनले जारी विश्वकपमा फ्रान्स भन्दा 5 गोल कम गरेको छ। यद्यपि स्पेनले प्रतियोगिताभर केवल 1 गोल मात्र बिहोरेको छ। फ्रान्स स्पेनलाई प्रतियोगिताका प्रमुख उपाधि दावेदार टोली मानिएको छ। फिफा वरियतामा फ्रान्स पहिलो र स्पेन तेस्रो स्थानमा छन्। स्पेन र फ्रान्स बीचको विजेताले जुलाई 19 न्यूजर्सीको इस्ट रदरफोर्डमा हुने फाइनलमा अर्जेन्टिना र इंग्ल्याण्ड बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। जारी विश्वकपको कुल पुरस्कार राशि इतिहासकै सबैभन्दा ठूलो हुनेछ। यस संस्करणका लागि फिफाले कुल 871 मिलियन अमेरिकी डलर करिब 1.33 अर्ब रुपियाँ पुरस्कार छुट्याएको छ। विश्वकप विजेताले 50 मिलियन डलर 7 अर्ब 66,50,00,000 रुपियाँ पाउनेछ भने उपविजेताले 33,000,000 डलर 5,59,00,000,000 रुपियाँ र तेस्रो स्थानमा हुनेले 29,000,000 डलर 4,44,57,00,000 रुपियाँ प्राप्त गर्नेछन्।
2: वहाँ हुनुहुन्थ्यो अजय बम। अब मौसम, आज राति देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ भने मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थान तथा कर्णाली प्रदेशको हिमाली पहाड़ी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29, न्यूनतम 22 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 28, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 4.5 मिलिमिटर, पोखराको अधिकतम 30.5, न्यूनतम 22.5, वर्षा 127.1 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 34.3, न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा 14.8 मिलिमिटर, र दिपायलको अधिकतम तापक्रम 35.2, न्यूनतम 26.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विपद पूर्व तयारीको प्रभावकारी व्यवस्था गर्न सभामुख डोल प्रसाद अरियालको सरकारलाई ध्यानाकर्षण, जोखिम न्यूनीकरण तथा जनधनको रक्षामा सांसदहरूको जोड़, मिटर ब्याज पीड़ितका समस्या समाधानका लागि विगतमा गठित आयोग र समितिका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजाने मन्त्री परिषदको निर्णय, रातो पासपोर्ट दुरूपयोग गरेकोमा तत्कालीन संविधान सभाका 3 सदस्य दोषी ठहर, अमेरिकी सेनाद्वारा इरानका विभिन्न शहरहरूमा व्यापक आक्रमण र फिफा विश्वकपको सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन भिड्दै। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ निशुल्क पढ़ाई हुने बारे अत्यन्त जरूरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
1: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
1: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894 र 9874 93412।
2: प्रबरको क्षति भएको छ। प्राधिकरणका अनुसार वैशाख 1 देखि असार 30 गतेसम्म विपदका 3198 घटना भएका छन्। यस अवधिमा 156 जनाको मृत्यु भएको छ भने 929 जना घाइते भएका छन्। यसैबीच सभामुख डोलप्रसाद अर्यालले मनसून शुरू भएसँगै बढ़िरहेको मौसमी विपद, बाढ़ी पहिरो र डुबान जस्ता विपदजन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सभामुख अर्यालले सम्भावित प्राकृतिक प्रकोपबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न प्रभावकारी पूर्व तयारी, राहत र उद्धार कार्यमा जुट्न सरकारलाई निर्देशन दिनुभएको छ।
3: डुबान जस्ता विपदजन्य घटनाहरू बढ़न थालेका छन्। यस्ता विपदजन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद पूर्व तयारी, राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन म नेपाल सरकारको ध्यान आकर्षण गराउँछु।
2: मौसम पूर्वानुमान महाशाखाले आज राति पनि देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागमा धेरै स्थानमा तथा तराईका केही स्थानमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद रोजन लामिछानेले सीआईएनसँग बताउनुभयो।
4: त्यसै भने बादल लागेको अवस्था छ, केही ठाउँहरूमा वर्षा भइरहेको अवस्था नै छ। विशेष गरी अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही ठाउँहरूमा हल्कादेखि मध्यम बढ़िरहेको अवस्था छ। कोशी र बागमती प्रदेशको एक ठाउँमा मेघगर्जन चट्टाङ वर्षा पनि भइरहेको छ। अन्य भूभागहरूमा बादल लागे पनि त्यति धेरै वर्षा भएको छैन। आगामी दिनको वर्षाको कुरा गर्नु पर्दाखेरि कोशी मधेस, बागमती, गण्डकी प्रदेशको केही ठाउँहरू, त्यसै गरी लुम्बिनी प्रदेशको पनि केही ठाउँहरूमा हल्कादेखि मध्यम खालको वर्षा र एक दुई ठाउँमा भारी वर्षाको सम्भावना देखिन्छ। त्यो सँगसँगै कर्णाली र चुट्टु पश्चिम प्रदेशको पनि थोरै ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा र कतै कतै भारी वर्षा हुन सक्ने सम्भावना देखिएको छ।
2: यसैबीच गएको 24 घण्टामा चितवनको भरतपुरमा सबैभन्दा धेरै 318.4 मिलिमिटर पानी परेको विभागले जनाएको छ। हाल अधिकांश स्थानमा वर्षा रोकिए पनि केही जिल्लामा हल्का वर्षा जारी छ। यता आज चितवन, तनहु, कास्की, स्याङ्जा र सुर्खेत जिल्लामा आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै काठमाडौँ उपत्यका सहित पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, गोर्खा, लमजुङ, बाँके, बर्दिया, कैलाली लगायतका जिल्लामा साना नदी र खोलामा पानीको बहाव बढ़ने र मध्यम जोखिम रहने पूर्वानुमानमा छ। शाखाले नदी खोला आसपास बसोबास गर्ने, यात्रा गर्ने तथा तटीय क्षेत्रमा रहने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। यस वर्ष देशभर धान रोपाई पोहोरको तुलनामा केही घटेको छ। कृषि विभागका अनुसार असार 26 गतेसम्म देशभर 54% मात्र धान रोपाई सकिएको छ। गएको वर्ष यही अवधिमा 59.28% रोपाई भएको थियो। यसले गत वर्षको तुलनामा करिब 13.5% रोपाई घटेको हो। नेपालमा कुल 13,70,000 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा धान खेती हुने भए पनि हालसम्म 6,27,566 हेक्टर क्षेत्रमा मात्रै रोपाई सकिएको विभागले जनाएको छ। प्रदेशगत रूपमा गण्डकी प्रदेशमा सबैभन्दा बढी 65.9% रोपाई सकिएको छ भने कोशी प्रदेशमा सबैभन्दा कम 31.5% मात्रै रोपाई भएको कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले सीआईएनलाई जानकारी दिनुभयो।
5: यो वर्ष समग्र सातै प्रदेशको औसत हेर्दा हिजोको मितिसम्ममा 54% भएको छ र केही प्रदेशहरूको अपडेट हुन क्रम रहेको छ र गत वर्ष यो पिरियडसम्ममा 59% छ। सरस्वती हेर्दा सबैभन्दा सुदूरपश्चिम प्रदेशमा चाहिँ 87% छ भने सबैभन्दा कम 32% चाहिँ मध्य प्रदेशमा छ।
2: सरकारले अनुच्छेद लेनदेन अर्थात मिटर ब्याज सम्बन्धी विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले गृह मन्त्रालय मार्फत ती प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले नेपाल सरकारका अघिल्ला निर्णय अनुसार गठन भएका आयोगका सिफारिशहरू अब कार्यान्वयनमा लैजाने जानकारी दिनुभयो।
6: यो भिजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालका विपद खोज उतारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने, अर्को शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाड़ी प्रशिक्षक सहायक प्रशिक्षक फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने, नेपाल वायु सेवा निगम संचालक समिति अध्यक्ष श्री महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत र कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने, महाप्रबन्धकको काम समेत गर्ने गरी, अर्को उचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने प्रमुख पाँचवटा निर्णयहरू।
2: यता आफ्ना माग पूरा गर्न दबाव दिँदै मिटर ब्याज पीड़ितहरू केही दिनदेखि जनकपुरबाट पदयात्रा गर्दै काठमाडौँ आइरहेका छन्। मिटर ब्याज पीड़ितहरू पैदल मार्च गर्दै काठमाडौँ आउने क्रममा आज बाराको निजगढ़मा गृहमन्त्री सुदन गुरूङसँग भेटवार्ता भएको थियो। निजगढ़ पुगेका गृहमन्त्री गुरूङले पीड़ितहरूको गुनासो सुन्दै सरकार मिटर ब्याज पीड़ितको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले काठमाडौँका विभिन्न संचार प्रतिष्ठान अगाडि हिजो गरिएको शंकास्पद सवारी पार्किङ अस्वाभाविक भएको बताउनु भएको छ। आज संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै लामिछानेले घटनालाई पार्टीले गलत भन्दै निष्पक्ष छानबिनको माग गरिरहेको बताउनुभयो। उहाँले घटनाबारे पार्टीको धारणा स्पष्ट रहेको उल्लेख गर्दै यस्ता गतिविधि स्वीकार्य नभएको बताउनुभयो। लामिछानेले यदि उक्त घटनामा रासपाकै नेता वा कार्यकर्ता संलग्न भएको पुष्टि भए कानून अनुसार कार्यवाही हुने स्पष्ट पार्नुभयो।
7: तत्काललाई के गरियो त्यो बेग्लै कुरा हो, तर यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको त स्पष्ट छ। त्यस कारणले यो स्पष्ट दृष्टिकोणका साथ हामी यसमै अडिग छौं। तत्काललाई छोडियो कि समाइयो कि के मुद्दा लाग्यो कि लागेन त्यो बेग्लै कुरा हो, तर इन्टायर यो जुन प्रवृत्ति भयो जुन चिज देखियो त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टी जुन विज्ञप्ति मार्फत पार्टीले भनेको छ पार्टी यसमा अडिग छ। गुम्बासी समस्या समाधान गर्नको निमित्त जे कदम चाल्नु पर्ने थियो त्यसलाई प्रभावकारी बनाउनु पर्यो, आम नागरिकले दुःख पाउनु भएन भन्ने विषयलाई, त्यसको व्यवस्थापनका विषयलाई लिएर हामीले अझ बढी चिन्ता व्यक्त गरेर त्यसमा काम गर्यौं र अन्य विभिन्न उठेका विषयहरू छन् ती सम्पूर्ण विषयमा हामीले घनीभूत रूपमा छलफल गर्यौं। तिनै छलफलहरू हुन् राष्ट्रिय राजनीतिका विषयमा, विभिन्न परिस्थितिका विषयमा, भोलिको बाटोको विषयमा, राजनीतिक दुईटा शीर्ष नेता बीच हुने जुन राजनीतिक छलफल छ त्यो राजनीतिक छलफल त्यही ढंगले अगाडि बढेको एकदम सौहार्दपूर्ण राम्रो छलफलका रूपमा परिणाममुखी छलफल गर्यो।
2: सरकारले पनि विभिन्न संचार माध्यमको कार्यालय अगाडि शंकास्पद रूपमा गाड़ी पार्क गर्ने व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ। यस्तै बागमती किनाराका भूमिहीन सुकुम्बासीले राष्ट्रिय मानवाधिकार आयोगको ध्यान आकर्षण गराएका छन्। सुकुम्बासी परिवारको तर्फबाट दलमर्दन कामी प्रमिला राई, चरवल लाल उराव, कल्पना थापा, निरकुमार मगर, रामकुमारी राई, कमला उराव र गोपाल माझी लगायतको प्रतिनिधिमण्डलले आयोगका अध्यक्ष तोप बहादुर मगरलाई मानवाधिकार संरक्षण सम्बन्धी अपील पत्र बुझाउनु भएको हो। सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्रै दिने सरकारको निर्णय खारेज गरेको छ। यससँगै अब सरकारी निकायहरूले निजी संचार माध्यमहरूमा पनि सरकारी विज्ञापन र सूचना प्रकाशन तथा प्रसारण गर्न पाउने भएका छन्। न्यायाधीश सारंगा सुवेदी र निरपध्वज निरौलाको इजलासले आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले गत चैतमा जारी गरेको परिपत्र खारेज गर्ने आदेश दिएको हो। बागमती प्रदेश सरकारले पाँचवटा समस्याग्रस्त अपील पत्र बुझाउनु भएको हो। सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्रै दिने सरकारको निर्णय खारेज गरेको छ। यससँगै अब सरकारी निकायहरूले निजी संचार माध्यमहरूमा

0: साना बचतकर्ताको बचत फिर्ता गर्न थालेको छ। मुख्यमन्त्री इन्द्र बहादुर बानियाले आज जाउलाखेली स्थित बागमती प्रदेश सुशासन केन्द्रमा 42 जना बचतकर्तालाई करिब 17 लाख रूपैयाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गर्नुभएको हो। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन आमन्य सामान्य हुँदैछन्। खेल नेपाली समय अनुसार राति पौने 1 बजे अमेरिकाको टेक्सास स्थित डलास स्टेडियममा शुरू हुँदैछ। दुवै टोली उपाधि नजिक पुग्न निर्णायक खेल खेल्दैछन्। यस खेलमा विजेता जुलाई 19 हुने विश्वकप फाइनलमा पुग्नेछ भने पराजित टोली तेस्रो स्थानका लागि खेल्नेछ। फ्रान्सले क्वार्टर फाइनलमा मोरक्कोलाई 2-0 हराउँदै अन्तिम चरणमा स्थान बनाएको हो। स्पेनले भने बेल्जियमलाई 2-1 पराजित गर्दै सेमी फाइनल यात्रा तय गरेको थियो। 19 वर्ष मनिकाको एससीसी महिला प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। समूह डी अन्तर्गत आज बिहान सम्पन्न खेलमा नेपालले हङकङमाथि 181 रनको फराकिलो जित हासिल गरेको हो। नेपालले दिएको 212 रनको बलियो लक्ष्य पुर्याएको हङकङले पूरा 20 ओभरमा 9 विकेट गुमाएर 30 रन मात्र बनाउन सक्यो।
1: गाजाको विकल्पमा आमदानी केन्द्रित खेतीमा किसानको आकर्षण
2: र धरपकड पनि अब त्यतिकै भइरहेको अवस्थामा यो धुक्काको खेती पनि भएन। धुक्का साथ होइन दीर्घकालीन खेतीपाती गरियो भने यसले सहज हुन्छ भन्ने नै हो मुख्य कुरा चाहिँ।
1: स्थानीय सरकारबाट सहयोग पाए सजिलो हुने किसानको अपेक्षा रिपोर्ट। बर्खाको समयमा सवारी साधन चलाउँदा सुरक्षित यात्राका लागि चालकले कसरी सावधानी अपनाउने। विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास। विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। गण्डकी प्रदेशमा औषधिका लागि प्रयोग गर्न गाँजा खेती गर्न खुकुलो बनाउने नीति पारित भएको लामो समय भएको छैन। तर धनकुटाको शहीद भूमि गाउँपालिकामा भने भइरहेको गाँजा खेती छोड्दै किसान कफी खेतीतिर आकर्षित भएका छन्। गाँजा औसर पसार र कारोबारमा संलग्न भएको आरोपमा दैनिक जसो स्थानीयवासी पक्राउ पर्न थालेपछि उनीहरूले वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका हुन्।
5: शहीद भूमि गाउँपालिका 2 का किसान बाबुराम राईले अहिले आफ्नो बारीमा कफी खेती शुरू गर्नुभएको छ। उहाँका अनुसार गाँजाबाट तत्पर राम्रो आमदानी भए पनि कानूनी जोखिम समाजमा हुने बदनामका कारण अब त्यसको विकल्प खोज्नु परेको हो।
6: यो गाँजा सधैँभरि हुने चिज होइन र गर्न सकिने चिज पनि होइन। भोलि आउन सक्ने नराम्रो प्रभावहरूलाई हेरेर हामीले कफी खेतीलाई विकल्पको रूपमा सोचेको छौँ र त्यही भएको कारणले कफीलाई विस्तार गर्दै सोच 9-10 वर्ष अगाडिदेखि हामीले गरेका।
5: धनकुटा कोशी प्रदेशका प्रतिबन्धित गाँजा उत्पादन हुने पहाड़ी जिल्ला मध्ये एक हो। पछिल्ला वर्षहरूमा प्रहरीले गाँजा खेती ओसार प्रसार र कारोबार विरूद्ध निगरानी बढ़ाएको छ। यसको प्रभाव शहीद भूमिमा पनि परेको हो। गाँजा सम्बन्धी मुद्दामा पक्राउ पर्नेको संख्या बढ़ेपछि किसानहरू अन्य नगदी बालीतर्फ लाग्न थालेका हुन्। शहीद भूमिका किसान देवल कुमार राई:
7: कानूनी प्रक्रियासँग नमिल्ने चिज हुँदा यो चाहिँ अब मान्छेले दराई दराई खेती गर्नुपर्ने र धर
2: पकड पनि अब त्यतिकै भइराको अवस्थामा यो ढुक्काको खेती पनि भएन। ढुक्का साथ हैन दीर्घकालीन खेतीपाती गरियो भने यसले सहज हुन्छ भन्ने नै हो मुख्य कुरा चाहिँ।
5: गाँजाको व्यावसायिक खेतीलाई आर्थिक लाभ दिए पनि यसले सामाजिक र कानूनी समस्या बढाएको छ, त्यसैले किसानलाई दिगो र सुरक्षित आय दिने

0: वैकल्पिक खेतीमा लाग्न जोड़ दिन आवश्यक रहेको राष्ट्रिय समाचार समितिका निवर्तमान महाप्रबन्धक तथा शहीद भूमि एकका स्थानीय सिद्धराज राईको भनाई छ।
1: करिब 400 मान्छे चाहिँ त्यो भूगोलका मान्छे जेलमा छन् र हरेक दिन पक्राउ पर्ने गाँजामा चाहिँ एकजना कोही न कोही हाम्रै शहीद भूमिका मान्छे परेको देखिन्छ। त्यसकारणले यसको विकल्पहरू खोज्नुपर्छ भन्ने मेरो कुरा हो।
0: गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज स्थानीयदेखि संसदसम्मबाट उठ्दै आएको छ। यसअघि शहीद भूमि गाउँपालिकाले खेतीबारे अध्ययन गर्न कार्यदल गठन गरी बजेट समेत छुट्याएको थियो तर कानूनी रूपमा स्थानीय तहले यस्तो निर्णय गर्न नसक्ने भएपछि उक्त प्रक्रिया अघि बढ्न सकेन। गाउँपालिका अध्यक्ष मनोज राईका अनुसार अहिले पालिकाले गाजा भन्दा वैकल्पिक कृषि उत्पादनलाई प्राथमिकता दिन थालेको छ।
2: विकल्पका रूपमा चाहिँ यस अगाडिदेखि जसरी चाहिँ यो फलफूल खेती अन्य तरकारी बाली विभिन्न क्षेत्रमा चाहिँ हामीले यस अगाडिदेखि नै सहयोग प्रदान पनि गर्दै आएका छौँ र यसतर्फ आकर्षित गराउन जोडबल पनि गरिराखेका छौँ।
0: जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारका अनुसार चालू आर्थिक वर्ष 2082-83 को असार 15 गतेसम्म लागू औसत सम्बन्धी 36 मुद्दा दर्ता भएका छन्। ती मुद्दामा 57 जना पक्राउ परेका छन् भने 1775 किलोग्राम गाँजा बरामद गरिएको उहाँले बताउनुभयो।
3: चालू आर्थिक वर्ष 2082-83 असार महिना 15 गतेसम्म हामीसँग जम्मा मुद्दा 36 दर्ता भए लागू औषध सम्बन्धी मुद्दाहरू भने 57 जना मानिसहरू पक्राउ परे जसमा 55 जना पुरुषहरू 2 जना महिलाहरू पक्राउ परेका छन् र बरामद गाँजातर्फ 1775 किलो 215 ग्राम बरामद भएको छ।
0: किसानहरूका अनुसार सरकारले केवल गाँजा खेती रोक्न आग्रह गरेर मात्रै समस्या समाधान हुँदैन। कफी अलैची सुन्तला फलफूल मसला तथा अन्य उत्पादन जन्य अन्य उच्च मूल्यका नगदे बालीको उत्पादन बजार सुविस्तार र प्राविधिक सहयोग उपलब्ध गराउन सके मात्र किसान दीर्घकालीन रूपमा वैकल्पिक खेतीमा आकर्षित हुनेछन्। गोपाल बराइली, सीआईएन, रेडियो धनकुटा एफएम, धनकुटा।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुरक्षित यात्राका लागि सवारी साधनका चालकले सूचना लिने ठाउँ
5: यहाँ नभएर दिउँसो 12-1 बजे पछाडि आउने खालका अथवा 3-4 बजीसम्म हिम श्रृङ्खला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढी आउन सक्ने सम्भावना रहन्छ।
4: मौसमजन्य विपदबाट बस्ने उपाय केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरेर हुन्छ तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ। केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ। निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
7: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
8: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ
7: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
9: महिलाको श्रम अधिकार र सम्मानको आवाज
10: कार्यक्रम साझा आवाज
7: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
11: महिला किसानका संघर्ष सपना र सफलताका कथा
12: प्रोपाइटर मधुमाया जीजी पढे होइन प्रोपाइटर बनेछु। हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
7: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देख्दै भर
8: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि
9: पसिनाको सम्मान समानताको अभियान
10: कार्यक्रम साझा आवाज।
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा सा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiye.org फोन नम्बर 01-5224-352-5224-353
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
15: बर्खामा यात्रा गर्दा के कुरामा ध्यान दिने, बारी र पहिरोका संकेत कसरी बुझ्ने, अचानक आउने बाढीबाट कसरी जोगिने? नमस्कार, म सन्तोष गन्धर्व। देशभर वर्षा भइरहेको छ, यस्तो अवस्थामा सवारी साधनमा यात्रा गर्दा सवारी चालक मात्रै नभई स्वयं यात्रुले पनि ध्यान दिनुपर्ने कुरा धेरै छन्। सकेसम्म यात्रामा ननिस्किने, निस्किनु पर्यो भने कस्ता कुरामा ख्याल गर्नुपर्छ? हामीले अचानक आउने बाढी र पहिरोबाट कसरी जोगिने भन्ने विषयमा त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु प्रसाद पाण्डेसँग कुराकानी गरेका छौं।
5: वर्षाको बेलामा अत्यावश्यक बाहेक यात्रा नगर्नु उचित हुन्छ। पहिलो चरणमा त कहिलेकाहीँ हाम्रो बानी के हुन्छ भन्दाखेरि यात्रा गरिरहेको हुन्छौँ गरिहाल्नु न भन्ने हुन्छ नि। सकेसम्म चाहिँ आफूलाई सुरक्षित राख्ने, आफ्नो परिवारलाई सुरक्षित राख्ने भनेको अत्यावश्यक बाहेक यात्रा नगर्नु उचित हुन्छ।
16: गाडीमा बसिरहेको बेलामा यो अकस्मात आउँछ नि बाढी, खोलामा बसेर बगाउँछ नि, त त्यो बाढी आउँदैछ भन्ने कुरा पनि थाहा पाउन सकिन्छ?
5: एउटा चाहिँ कस्तो भन्दाखेरि सामान्य अवस्थामा सङ्लो पानी भएको ठाउँमा अलिअलि धमिलो पानी आउन थाल्यो भने त्यसले मासतिर कुनै ठाउँमा ठुलै पानी परेछ, त्यसले केही बगाएर ल्याएको छ भन्ने कुराको संकेत गर्छ। एउटा एकदम सजिलो उपाय भनेको त्यसले संकेत गर्छ। कहिलेकाहीँ दिनभरि घाम लागेको छ, घाम लागेको बेला पनि अब पानी सामान्यतया आउँछ भन्दा, बाढी आउँछ भन्दा विश्वासै गर्दैन नि, त्यो बेला पनि एकैचोटि ठुलो बाढी आउन सक्छ। त्यो चाहिँ हिम नदीहरू पग्लेर, विशेष गरी दिउँसोको घाम चर्केको बेलामा पग्लेर, त्यो आउने चाहिँ अब 3-4 बजे अथवा 2-3 बजे भन्दा यता बिहान चाहिँ आउँदैन त्यस्ता बाढी चाहिँ। त्यस्तो दिउँसो चाहिँ जब घाम चर्केर जान्छ पग्लिन्छ, पग्लेपछि त्यहाँबाट दूरी कति टाढा छ त्यसलाई पानी बगेर आउने समयलाई, त्यसको आधारमा चाहिँ दिनभरि टन्टलापुर घाम लागेको बेला पनि बाढी आइदिन सक्छ। त्यस कारणले पानी परेको बेलामा मात्रै बाढी आउँछ भनेर सोच्नु पनि पूर्ण बुझाइ हुँदैन। खोलाको प्रकृतिमा फरक पर्छ, हिम नदीबाट आउने खोला जस्तै त्रिशुली भनौँ, यता ठुल्ठुला खोलाहरूमा चाहिँ त्यसरी पनि बाढी आउँछ, जुन बेला पानी कहीँ पनि छेत छन्दै छैन तर बाढी आउन सक्छ।
16: अर्को
5: त्यो चाहिँ बिस्तारै खोलाको बहा बिस्तार बिस्तार एकैचोटि आउँदैन, बिस्तार बिस्तार बढ्दै बढ्दै जान थाल्यो भने त्यसले त्यस्ता कुराको संकेत गर्छ। त्यो चाहिँ पानी नै पर्दा आउनेको, पानी परेर आउने केसहरूमा चाहिँ अलिकति धमिलो धमिलो आउन थाल्यो पहिला भन्दा भने, अब कतै न कतै ठुलो पानी पर्यो, अब बाढी आउनेवाला छ भन्दा केही संकेत चाहिँ त्यस्ता भनौँ सूचाङ्कहरूबाट मिल्ने गर्छ।
16: जस्तो मेरो मम्मी बुवाले कहिले कहिले भन्नुहुन्थ्यो कि खोलाको त्यो सिर हुन्छ नि, मास्तिर जङ्गलतिर ठुलो पानी परिरहेको छ भने बाढी आउन सक्छ है खोलातिर नजाऊ भन्नुहुन्थ्यो कि। त्यस्तो पनि त्यो
5: अर्को यहाँले भन्नुभयो, जस्तै त्यो चाहिँ अब यात्रा गर्ने मान्छेले गाडीमा हुन्छ देख्दैन, मास्तिर देख्दैन, टाढाको हामी गाउँ घरमा बसिरहँदा त्यो देख्ने भयो, यात्राको लागि चाहिँ त्यो फेरि इन्डिकेटर नहुन सक्छ कि।
16: तर त्यो खोलामा खोलाको छेउछाउ जाने जो मान्छे गइरहेको छ उहाँहरूको लागि चाहिँ त्यो उपयोग पनि
5: हुन सक्छ।
16: मास्तिर पानी परेको छ भने खोला बढ्न सक्छ है भनेर कतिपयले चाहिँ जस्तो गाडीकै कुरा गर्दाखेरि पनि समाचारमा पनि आइरहन्छ होइन, धमिलो पानी देख्दै त देख्दै पनि गाडी तार्न सक्छु भनेर हालेर बगाएको कुरा पनि आउँछ नि त। त्यस्तो चाहिँ कुन अवस्थामा गर्ने, कुन अवस्थामा नगर्ने?
5: त्यो त मलाई भन्नुहुन्छ, मेरो बुझाइ त जब जहाँ रिक्स देखिन्छ नि, रिक्सबाट सकेसम्म टाढै राख्ने, एक दिन पुग्ने छ आज पुग्ने ठाउँ भोलि पुगेर केही पनि उल्गै खस्ने संसार खस्ने हुँदैन नि। तर आफू ड्राइभर र त्यो यात्रा गर्ने यात्रुहरूको त्यत्रो ज्यानको सुरक्षा भनेको महत्वपूर्ण कुरा हो, त्यस कारण त्यस्तोमा मुर्ख्याई गरेर बल मिचाई गरेर रिक्स लिएर जानु हुँदैन भन्ने मलाई चाहिँ लाग्छ। त्यस्तो अलिक संकेत देखिन्छ भने गइहाल्छु भने, किन जतिखेर पनि त बाढी आउन सक्छ नि त, त्यस्ता ठाउँमा नजाने। सरकारले अस्ति नै हामीले मुगलिनदेखि नारायणगढको बीचमा सुन्यौँ नि त, सरकारले यात्रा नगर्नु भन्दा हुँदै जबरजस्तीले गाडी नै बेपत्ता भयो। त्यस कारणले सरकारले दिएका सुझाव अथवा सम्बन्धित सरकारी निकायले दिएको सुझाव र सामान्य स्थानीय मान्छेहरूले पनि यात्रा गर्दै गर्दा यहाँ यस्तो देखिया छ भनेर स्थानीय नलेज हुन्छ नि, ट्रेडिसनल लोकल नलेज हुन्छ, एकदम पावरफुल हुन्छ नि त, उहाँहरूले दिएको सुझावलाई व्यवस्था गरेर हतार त भन्ने हिँड्नु हुँदैन जस्तो लाग्छ भन्दै।
16: कहिले कहिले चाहिँ अब सडकमा त्यो धेरै ठुलो खोला हुँदैन अनि हल्का पानी परिराखेको हुन्छ अनि सडकबाट कटाउन सक्छु भनेर जानुहुन्छ कि, बगाउँछ कि, त्यस्तो चाहिँ कस्तो अवस्थामा हुन्छ?
5: मैले त अहिले भने नि, यदि म चाहिँ ड्राइभ गर्ने स्थितिमा भयो भने मैले रिक्स दिएको ठाउँमा म बरु भोलि जान्छु आज जान्न भनेर बसेँ बस्छु, त्यहाँ त आफ्नो मात्रै कन्ट्रोलको विषय होइन, अर्को फोर्स आइरहेको हुन्छ नि त, त्यसमा त आफ्नो कन्ट्रोल हुँदैन, त्यस कारण त्यस्ता रिक्सहरूमा सकेसम्म लाग्नु हुँदैन भने हो।
16: त्यस्तो बेलामा यात्रुले चाहिँ के भन्ने, कसरी सम्हाल्ने?
5: यात्रुहरूलाई त कतिपय त्यो थाहा नै हुँदैन कि, यात्रु जस्तै गाडीमा आफ्नै तान कोही थोरै बाहेक धेरै त यात्रा गरिरहनु भएको छ, आफ्नो ज्यान त ड्राइभिङ सिटमा भएको मान्छेलाई जिम्मा लाएर हिँड्नु भएको हुन्छ नि त, यात्रुलाई त थाहा नै हुन्छ उहाँले जे गर्नुहुन्छ ठिक गर्नुहुन्छ भन्ने हुन्छ। त्यो चाहिँ मेरो पछाडि धेरैजना मान्छेको ज्यान छ भनेर चाहिँ चालक मान्छेले एकदमै सचेत हुनुपर्छ जस्तो लाग्छ. यो सम्पूर्ण जिम्मेवारी अथवा भनौँ त्यसलाई चाहिँ यसको भनौँ न सेन्सिटिभिटी भनौँ त्यो चालकले बुझ्नुपर्छ जस्तो लाग्छ. चालक गाडी चालक भनेको हामी ड्राइभर भन्छौँ कहिले काहीँ कस्तो भन्दाखेरि अलि फरक ढङ्गले हेर्छौँ. त्यसो भने एकदमै सेन्सिटिभ जिम्मेवार काम जसले ड्राइभ गर्नुहुन्छ नि उहाँले एकदमै रेस्पेक्ट गर्नुपर्छ. जिम्मेवार मान्छे हो र उहाँले जिम्मेवारी बहन गर्नुपर्छ जस्तो मलाई चाहिँ लाग्छ कि. पानीलाई कम गर्न सकिँदैन, बाढीलाई कम गर्न विशेष गरी यात्रामा हिँड्ने मान्छेको आफ्नो बुताको विषय भएर मात्र के त आफूलाई त्यसबाट हुने सम्भावित जोखिमबाट टाढा राख्ने हो. हामीले भने त्यति नै हो,
16: हामीले सतर्कता अपनाउने हो, तयारी गर्ने हो, जोखिमबाट बस्ने कुरा भयो. फेरि रोकेर रोकिन्न भनेर मनपरी गर्न पनि भएन, जानै जाने भयो.
5: त्यो भनेकै आफूलाई त्यो जोखिमबाट टाढा राख्ने हो.
16: अहिले चाहिँ एलनिनोको प्रभावले चाहिँ कहीँ धेरै पानी पर्न सक्ने, कहीँ खडेरी लाग्ने भन्ने कुरा आइरहँदाखेरि चाहिँ यो तापक्रमको वृद्धि पनि सँगसँगै जोडेर आएको छ. एकदमै तातो बढ्ने र हिमनदीहरू चाहिँ जति बेला चाहिँ धेरै पग्लेर हिम पहिरोहरू चाहिँ आउन हिम नदीमा बाढी आउन सक्ने भन्ने कुरा पनि आइरहेको छ कि. अब यो हिम पहिरो अथवा हिम नदी अचानक आउँछ नि, त्यसको चाहिँ थाहा पाउन सक्छ कि सक्दैन?
5: मैले अघि नै जुन कुरा अगाडिको बाढीका संकेतमा कुरा गरेँ नि, पानी परेर मात्रै बाढी आउँछ भन्ने बुझायो भने आधा बुझाइ हुन्छ. पानी नपर्दा एकदमै काहीँ टन्टलापुर घाम लागेको बेला पनि बाढी आउन सक्छ. त्यसका संकेत चाहिँ भनौँ बिस्तारै पानी बढ्दै जाने तर चाहिँ बिहान नभएर दिउँसो बाह्र एक बजे पछाडि आउने खालका अथवा तिन चार बजीसम्म त्यो हिम श्रृङ्खला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढी आउन सक्ने सम्भावना रहन्छ. किनकि हिउँ पग्लेर त्यसबाट पानी भएर अनि त्यो लामो यात्रा तय गर्दै गर्दै आउने विषय हो नि त.
15: यो कुराकानीसँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो. अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ. नमस्कार.
4: पाँच जिल्ला बाढ़ीको उच्च जोखिममा कर्णाली र सुदूरपश्चिमका एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. विपद पूर्व तयारीका लागि सभामुखद्वारा सरकारको ध्यान आकर्षण गराउनु भएको छ. गैर सरकारी संचार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चबाट खारेज भएको छ. केही संचार माध्यमको अगाडि सवारी साधन तेर्साएको घटनाबारे संसदमा बहस भएको छ. अनुसन्धानपछि जो कोहीलाई पनि कार्यवाही गर्ने रासोपा सभापतिको प्रतिबद्धता रहेको मीटर ब्याज सम्बन्धी आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय छ. पीड़ित भेट्न गृहमन्त्री बारामै पुग्नु भएको छ. बागमती प्रदेशका समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता शुरू भएको छ. र विश्वकपको पहिलो सेमी फाइनलमा आज फ्रान्स र स्पेन भिड्दैछन्. 19 वर्ष मुनिको एसीसी महिला प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ. हवस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. भोलि असार 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: निजी संचार माध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय अदालतद्वारा खारेज। सम्पत्ति छानबिन आयोगका पदाधिकारी विरूद्ध नै अवहेलना मुद्दा पर्सीका लागि पेशी तोकियो।
0: मीडिया हाउसमा गेट छेक्ने रवैयाको संसदमा सत्ता पक्षकै विरोध। रवि बालनको इन्ट्रीमा नियमापत्ति, 20 मिनटमै बाहिरिएपछि आपत्ति।
1: मिटर ब्याज पीड़ितलाई रोक्ने सरकारको प्रयास। कर्मचारीहरूको सिंहदरबारमै धरना। खाना पकाउने ग्यास अबदेखि भरि सिलिण्डर पाइने।
0: 5 रूसी ब्यालेस्टिक क्षेपास्त्र खसालिएको युक्रेनको दावी। लेबनान र इजरायल बीच रोममा वार्ता शुरू।
1: र विश्वकप फुटबलको फाइनल प्रवेशका लागि आज फ्रान्स र स्पेन आम्ने सामने हुँदै महिला अण्डर 19 प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क। रत्नपानी सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। निजी क्षेत्रका संचार माध्यमलाई सरकारी विज्ञापन निषेध गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ। सर्वोच्च अदालतका न्यायाधीश सारङ्ग सुवेदी र निरुपदोष निरुलाको संयुक्त इजलासले यो फैसला सुनाएको हो। गत चैत्र 18 गते सरकारले सरकारी विज्ञापन तथा सूचना सरकारी स्वामित्वका संचार माध्यमलाई मात्रै दिने र निजी संचार माध्यमलाई निषेध गर्ने निर्णय गरेको थियो। नेपाल मीडिया सोसाइटीका तर्फबाट अधिकार प्राप्त निवेदक एवं अधिवक्ता अनन्त राज लुटेलले सरकारको उक्त निर्णय विरूद्ध गत चैत्र 24 गते रिटायर गर्नुभएको थियो।
1: सर्वोच्च अदालतको संयुक्त इजलासले काम रोक्न दिएको अन्तरिम आदेश विपरीत सम्पत्ति छानबिन आयोगले सूचना निकालेको जिकिरसहित अवहेलना मुद्दा दर्ता भएको छ। सम्पत्ति छानबिन आयोगका अध्यक्ष र सदस्यमाथि कार्यवाहीको माग गर्दै आज अधिवक्ता डाक्टर प्रेम राज सिल्वालले मुद्दा दायर गर्नुभएको हो। सिल्वालले सम्पत्ति छानबिन रोक्न माग राखेर यसअघि दिएको रिटमा अन्तरिम आदेश भएको थियो। आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारी तथा सदस्यहरू पुरूषोत्तम पराजुली, चण्डीराज ढकाल, गणेश केसी र प्रकाश लम्सालाई अवहेलना मुद्दामा विपक्षी बनाइएको छ। सर्वोच्चले यसमाथि सुनवाई गर्न पर्सीका लागि पेशी तोकेको छ। यही असार 26 गते सर्वोच्चका न्यायाधीश द्वय टेक प्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको थियो। आयोगले हिजो सम्पत्ति छानबिन अघि बढ़ाउन सूचना जारी गर्दै आदेशको गलत र भ्रमपूर्ण व्याख्या गरेको अधिवक्ता डाक्टर सिलवालको जिकिर छ।
0: यस्तै पूर्व प्रदेश प्रमुख राजेश झा, राजेश ऐराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौँका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई आज दोषी ठहर गरेको। सजाय भने तय भएको छैन। सजाय निर्धारणका लागि पेशी तोकिएको छ। सोही इजलासले झाले पीड़ित युवती विरूद्ध दर्ता गरेको आपराधिक लाभ मुद्दामा भने सफाई हुने फैसला गरेको छ। जासो मुद्दामा करिब 1 वर्षदेखि कारागारमा छन्।
1: उच्च अदालत पाटनले रातो पासपोर्ट दुरूपयोग र कृत्य कागजात सम्बन्धी मुद्दामा तत्कालीन संविधान सभाका 3 सदस्यलाई दोषी ठहर हुने जिल्ला अदालत काठमाडौँको निर्णयलाई सदर गरेको छ। न्यायाधीश दया खड्का बहादुर केसी र गोपाल प्रसाद बास्तोलाको संयुक्त इजलासले यही असार 23 गते संविधान सभा सदस्यहरू गायत्री शाह, विश्वनाथ प्रसाद यादव र शिव पूजन राय यादवलाई दोषी ठहर हुने जिल्लाको निर्णय सदर गरेको हो। उच्च अदालत पाटनका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाका अनुसार संविधान सभाका 3 सदस्यलाई जिल्लाले ठहर गरेको जनही 5 महिना कैद र 500 रूपियाँ जरिवाना हुने फैसला उच्च अदालतले सदर गरेको हो। जिल्ला अदालत काठमाडौँले उक्त निर्णय 2071 जेठ 21 गते सुनाएको थियो। पहिलो संविधान सभा 2064 का 3 सदस्य हरूले हैसियतले प्राप्त भएको विशिष्ट कूटनीतिक राहदानी आर्थिक लाभका निम्ति बिचौलियालाई बिक्री गरेको प्रहरीको अभियोग थियो। अदालतले सोही अभियोगमा दिलबहादुर घरती, गोपाल बानिया, मनोज कुमार कार्की, देवेन्द्र पौडेल र सन्तोष राजु प्रेतीलाई पनि किर्ते कागज कसुरमा दोषी ठहर गरी जनाई एक वर्ष कैद र 5,54,000 रूपियाँ जरिवाना पनि ठहर गरेको छ। नक्कली राहदानी प्रयोग गरी अस्ट्रेलिया जान खोजेका म्याग्दीका पृथ्वी छन्त्याललाई जिल्ला अदालत काठमाडौँले 1 वर्ष कैद र 500 रूपियाँ जरिवानाको सजाय सुनाएको थियो। उच्च अदालतले सोही निर्णय सदर गरेको हो।
0: सरकार बनेको 100 दिन पुग्दा नपुग्दै सड़कदेखि सदनसम्म विरोध हुन थालेको छ। सुकुम्बासीलाई विचली पार्नेदेखि संचार माध्यमलाई त्रसित बनाउनेसम्मका गतिविधिले सरकार आलोचनामा फँसेको। सुकुम्बासीलाई तह लगाउन होल्डिङ सेन्टर पुगेका प्रधानमन्त्री बालेन्द्र शाह निकटकै अपरिचित अनुहारलाई अनिर्वाचित नेपो किड्सको संज्ञा विपक्षी दलले दिएका छन्। अर्कोतर्फ मीडियाको गेटमा अवजत अवरूद्ध हुने गरी शंकास्पद रूपमा पार्किङ गरिएका गाड़ीबारे पञ्चायतको झल्को भनेर टिप्पणी गरेका छन्। एक सामग्री सहकर्मी माधव तिमिल सेनाबाट।
3: सत्तापक्षकी सांसदले आज सरकारको कड़ा शब्दमा विरोध गरेका छन्। राष्ट्रपाका सचेतक प्रकाश चन्द्र परियारले विशेष समय लिएर बन्दुकसँग नडराएको नेपाली प्रेस दुई चारवटा गाड़ी तेर्स्याउँदैमा नडराउने बताउनु भएको थियो। तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुक बोकेका सेनाहरू समाचार कक्षभित्रै पसेर समाचार सेन्सर गर्दा नझुकेको नेपाली संचार माध्यम आज सड़कमा दुई चारवटा गाड़ी तेर्स्याएर तसिन्छ होला र परियारको ढाडस थियो।
4: हाम्रो दल राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्र विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा चट्टान झैं उभिएको दल हो। हामी सत्तामा छौं भन्दैमा कसैका स्वार्थहरू ठोकिँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस्।
3: त्यति मात्र होइन, उहाँले सबै संचार गृह र पत्रकारहरूको निर्वाध काम गर्न पाउने सुरक्षाको प्रत्याभूति दिन गृह प्रशासन र सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ। राष्ट्रपतिका सांसदहरू ज्वाला संग्रौलादेखि अमरेश कुमार सिंहसम्मले सरकारको खुलेर विरोध गरेका छन्। सरकार पक्षका सांसद बचाउमा र रवि लामिछाने पक्षका सांसदहरू सरकारको विरोधमा देखिएका छन्, जसले सत्तारूढ़ दल राष्ट्रपाभित्र दुई चिरा रहेको प्रश्न भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सचेतक निष्कल राईले सरकारले विषयान्तर गर्न मीडियामाथि त्रास देखाउन खोजेको टिप्पणी गर्नुभयो।
5: यो मैले अस्ति पनि भनेको थिएँ, एउटा ल्यारी ल्याबिन्सनको मुभी छ वाक द डग भन्ने, होइन, यो मुद्दालाई अथवा तपाईँको अहिले उठिरहेको तपाईँको बुम भइरहेको कुरालाई चाहिँ अर्कोतिर कसरी तपाईँको त्यसलाई लाने भन्ने कुरामा सरकारले जाने आएको छ। मलाई लाग्छ यो मुभीबाट अलिक धेरै सरकार इन्फ्लुएन्स्ड भएको हो जस्तो लाग्छ। अब यो विशेष गरेर तपाईँको हिजो पार्किङको कुरा आयो, त्योभन्दा अगाडि तपाईँको किर्तिपुरमा तपाईँको सुकुम्बासीमा भएका तपाईँको बाढीको आपत थियो, त्योभन्दा अगाडिको तपाईँको गणेश नेपाली लगायतको अन्य साथीहरूको तपाईँको आत्मदहको कुरा थियो, र यसरी सिक्वेन्सियली आइरहेको कुरालाई सरकारले तपाईँको कसरी तपाईँको इस्यु डाइभर्ट गर्न खोजेको छ भन्ने कुराको दृष्टान्त यसले पनि देखाउँछ जस्तो लाग्छ मलाई।
3: आफू दबावमा परेपछि प्रधानमन्त्री शाहले यसअघि राष्ट्रपाका सभापति रवि लामिछानेलाई निवासमै पुगेर भेट्नु भएको थियो। त्यसको भोलिपल्ट आज प्रधानमन्त्री शाहलाई लामिछानेले सँगै ल्याएर संसदमा सहभागी गराउनु भएको छ। गत जेठ 17 गते सीमाबारे विवादास्पद अभिव्यक्ति दिनुभएका प्रधानमन्त्री शाह र लामिछाने 20 मिनटमै बाहिरिनु भएको थियो। सांसद बोल्दै गर्दा आएको र 20 मिनटमै गएको भन्दै विपक्षीले प्रश्न उठाएका छन्। आजै सिंहदरबारमा संचारकर्मीसँग कुरा गर्दै राष्ट्रपा सभापति लामिछानेले मीडियामाथि भएको हमलालाई गम्भीर रूपमा लिएको बताउनु भएको छ।
6: इन्स्टेन्टली के गरियो, तत्काललाई के गरियो, त्यो बेग्लै कुरा हो, तर यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको त स्पष्ट छ। त्यसकारणले यो स्पष्ट दृष्टिकोणका साथ हामी यसमै अडिग छौं। तत्काललाई छोडियो कि समयियो कि के मुद्दा लाग्यो कि लागेन, त्यो बेग्लै कुरा हो, तर इन्टायर यो जुन प्रवृत्ति भयो, जुन चिज देखियो, त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टी जुन विज्ञप्ति मार्फत पार्टीले भनेको छ, पार्टीमा अडिग छ।
3: सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भने उक्त घटनामा सरकारको इन्टेन्सन नजोड़िएको जिकिर गर्नुभएको छ। यद्यपि यस कार्यमा संलग्न व्यक्ति जुनसुकै राजनैतिक दलसँग आबद्ध भए पनि कानून बमोजिम सजाय हुने स्पष्ट पार्नुभयो।
7: सरकारले गर्ने भएको भए नेपाल प्रहरी त गृह मन्त्रालयको अन्तर्गत हो, गृह मन्त्रालयले त्यसरी खोजी गर्दैनथ्यो होला। प्रहरीले यसमा को चाहिँ यता इन्भल्भ हुनुभएको छ सबैको खोजतलासी गर्दैनछ। जुनसुकै पार्टीको भए पनि उहाँहरूले त्यसरी गर्नु भएको छ भने के सजाय हुनुपर्ने हो त्यो हुन्छ।
1: संसदमा मात्र होइन सड़कमा पनि सरकारमाथि विरोधका आवाज बढ़ेको छ। छ दिनको पैदल यात्रा गर्दै काठमाडौँ आउन लागेका मिटर व्याजी पीड़ितलाई रोक्न गृहमन्त्री सुदन गुरूङ बाह्रको निज घर पुग्नु भएको थियो। त्यसक्रममा वहाँले विभिन्न चरणमा वार्ता गर्नुभएको थियो। आजै सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले अनुचित लेनदेन मिटर व्याज सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।
0: बागमती प्रदेश सरकारले भने समस्याग्रस्त सहकारीबाट बचत फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन साउन 1 गतेदेखि अनलाइन मार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागू गर्ने भएको छ। बचत रकम फिर्ता शुभारम्भ कार्यक्रममा बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले अब अनलाइन मार्फत नै उजुरी दर्ता गर्न सकिने र उजुरी उप छानबिन गरी बचतकर्ताको रकम फिर्ता प्रक्रिया अघि बढ़ाइने बताउनुभयो।
8: जति अब अहिले आज फिर्ता लिनु हुँदैछ विस्तारित क्रमशः लिनु हुने नै छ र फेरि पनि पुनः अरू त्यस्ता सहकारीहरू जसले उजुरी दिनको लागि धाएर चाहिँ भौतिक शरीरै उपस्थित हुनु पर्थ्यो अब उहाँहरू उपस्थित नभइकन अनलाइनको माध्यमबाट पनि साउन 1 गतेदेखि उहाँहरूले उजुरी दर्ता गर्न सक्नुहुन्छ।
0: सहकारी बचत फिर्तालाई प्रदेश सरकारले निरन्तरता दिने उहाँले बताउनुभयो। बागमती प्रदेश सरकारले पहिलो चरणमा 10,000 देखि 1,00,000 रूपियाँसम्म बचत भएका साना बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गर्न थालेको हो। उहाँले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने कार्यलाई अभियानकै रूपमा लिइएकाले न आत्तिन आग्रह गर्नुभयो।
8: समस्याग्रस्त सहकारी भइसकेकोमा आफ्नो बचत रकम जम्मा गर्नुभएको छ। यहाँहरू सम्पूर्णको रकम बिस्तारी क्रमशः बचत फिर्ता हुने नै छ। यहाँहरू धैर्य गरेर रहिदिनुहोला।
0: नेपाल परिवेशमा शैक्षिक कन्सल्टेन्सी नियमावली विरूद्ध आन्दोलनको चेतावनी लगायतका थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
9: मार्बलका सिपिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन
11: शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं। क्रेडिट कार्ड क वर्गका वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौं। क्रेडिट कार्ड बारे जान्ने पर्ने विषय: खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौ, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
12: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: सरकारले हालै जारी गरेको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन शैक्षिक कन्सल्टेन्सी नियमावली 2083 विरोधमा शैक्षिक परामर्श व्यवसायी आन्दोलनको तयारीमा जुटेका छन्। 14 छात्र संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै नियमावली संशोधन नभए कन्सल्टेन्सीको चाबी सरकारले बुझाएर सड़क आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। व्यवसायीहरूले नियमावलीका केही व्यवस्था अव्यवहारिक, विभेदकारी र नियन्त्रणमुखी रहेको दावी गरेका छन्। थप सामग्री सहकर्मी माधव तिमल सेनाबाट।
13: व्यवसायीहरूले 25,00,000 रूपियाँ धरोटी राख्नुपर्ने, प्रत्येक वर्ष अनिवार्य नवीकरण गर्नुपर्ने, संघीय सरकारमै मात्रै दर्ता गर्नुपर्ने तथा ग्रेडिङ प्रणाली लागू गर्ने व्यवस्थाले साना तथा मध्यम व्यवसायलाई विस्थापित गर्ने
3: प्रशासनिक झन्झट बढ़ाउने र संघीय व्यवस्थाको मर्मसँग समेत बाँधिने अवस्था सृजना हुने बताएका छन्। नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष लक्ष्मण पौडेल सरकारले नियमावली जारी गर्नु अघि सरकारवालासँग आवश्यक परामर्श नगरेको बताउनुहुन्छ। त्यही गल्तीको कारणले अहिले ल्याइएको नियमावलीका केही बुदाहरू अव्यवहारिक रहेको उहाँको भनाइ छ।
14: नियावली लिएर आउँदै गर्दाखेरि सरकारले कन्सर्न स्टेक होल्डरहरूलाई चाहिँ परामर्श लिनुपर्छ। त्यो नै एउटा ठुलो गल्ती गरेको छ सरकारले, किन भन्दाखेरि अहिले हाम्रै माग थियो, हामीले नै मागिरहेको थियौँ, तर हाम्रै माग पूरा गर्नको लागि चाहिँ कन्सर्न जुन स्टेक होल्डरसित चाहिँ परामर्शमा चाहिँ बस्नुपर्ने हो अथवा चाहिँ इन्फर्मेसनमा बस्नुपर्ने थियो, त्यो बसेन सरकारले, त्यहीनिर ठुलो गल्ती गर्यो।
3: लामो समयदेखि आफूहरूले नै माग गरे पनि नियमावलीको मस्यौदा तयार गर्दा व्यवसायको सुझावलाई सरकारले व्यवस्था गरेको उहाँको गुनासो छ। यस नियमावलीले शैक्षिक परामर्श क्षेत्रलाई नै कर्मशः बन्द गर्ने संकेत गरेको आरोप पनि उहाँले लगाउनुभयो।
14: सरकारले चाहिँ कन्सल्टेन्सी सेक्टर नै बन्द गर्ने, नेपाली विद्यार्थीलाई बाहिर पठाउने कुरा नै अब विस्तारै बन्दै गर्दै लिएर जाने किसिमको सेन्स देखाउनको लागि यो नियमावली आएको छ।
3: इक्यानका पूर्व अध्यक्ष विष्णुहरि पाण्डे पनि नियमावलीका प्रावधानप्रति असन्तुष्ट हुनुहुन्छ। विदेशका धेरै मुलुकमा शैक्षिक परामर्श व्यवसायलाई यसरी सरकारको प्रत्यक्ष नियन्त्रणमा राखिएको उदाहरण नभएको भन्दै उहाँले कर र कानूनी दायित्व पूरा गर्ने विद्यमान व्यवस्थालाई नै प्रभावकारी बनाउनु नै उचित हुने धारणा राख्नुभयो।
15: पहिला त निर्देशिका गबन गरेको थियो, त्यो पनि 2068 सालमा जुन बेला गंगालाल शिक्षा मन्त्री हुनुहुन्थ्यो हाम्रै पहलखण्ड यो कुरा भएको। संसारभरि कहीँ पनि यस्तो कुराहरू कहीँ छैन, इभन इन्डियामा छैन, भुटानमा छैन, अस्ट्रेलियामा कहीँ पनि छैन, होइन? यसलाई चाहिँ मन्त्रालय अन्तर्गत आउनुपर्ने, ऐन नियममा बाँध्नुपर्ने भन्ने कहीँ पनि छैन।
3: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भने नियमावली विद्यार्थीको हित संरक्षण, सेवा प्रवाहलाई व्यवस्थित बनाउन तथा शैक्षिक परामर्श व्यवसायलाई थप जिम्मेवार र पारदर्शी बनाउन खोजिएको दावी गरेको छ। राजस्वको दायराभित्र ल्याउने र यस क्षेत्रमा भएका ठगीका घटनालाई नियमनमा ल्याउन सरकारले यो व्यवस्था ल्याए पनि मन्त्रालयका उपसचिव श्री भट्टराईले विभिन्न समयमा सरकारवालासँग छलफल र सुझावहरू समावेश गरेर नै सरकारले नियमन नियमावली ल्याएको जिकिर गर्नु भएको छ।
14: सरकारले यो क्षेत्रलाई नियमन सञ्चालन व्यवस्थापन गर्न नियमावली ल्यायो, त्यो परामर्श नगरे भन्ने नै भएन नि। विभिन्न समयमा उहाँहरूसित छलफल निभा, उहाँहरूले विभिन्न टाइममा यहाँ दिएका सुझावहरू इन्कर्पोरेट गरेका, अरू के गर्ने हो र?
0: सरकारले अस्थायी तथा करारमा कार्यरत कर्मचारीलाई हटाएर बाह्य स्रोतबाट काम गराउने तयारी गरेपछि त्यसको विरोधमा कर्मचारीले पनि धरना दिन थालेका छन्। आज अर्थ मन्त्रालयमा उनीहरूले धरना दिएका हुन्। विभिन्न मन्त्रालयमा वर्षौंदेखि कार्यरत कर्मचारीले आफ्नो रोजगारीको हक खोज्न लागेको भन्दै सेवा निरन्तरताको माग सहित आन्दोलन शुरू गरेका छन्।
1: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका सहसचिवसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले सूचना जारी गरी 90 दिनभन्दा बढ़ी समय कार्यालयमा अनुपस्थित रहेपछि कानूनी प्रक्रिया अघि बढ़ाएको हो, तर उनको नाम भने सार्वजनिक गरिएको छैन। मन्त्रालयले उनलाई विभिन्न माध्यमबाट सम्पर्क गर्ने प्रयास गर्दा पनि सम्पर्कमा नआएको र कुनै जानकारी समेत प्राप्त नभएको जनाएको छ। मन्त्रालयका अनुसार उनी 2082 माघ 11 गतेदेखि कार्यालयमा अनुपस्थित छन्। मन्त्रालयका अनुसार निजामती सेवा ऐन 2049 बमोजिम उनलाई सरकारी सेवाबाट हटाउने गरी कार्यवाही अघि बढ़ाउनुपर्ने अवस्था देखिएकाले 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित सफाई पेश गर्न भनिएको छ।
0: नक्कली भूटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले कसुरदार ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारण गरेको छ। यस प्रकरणमा पूर्व प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सचिव टेक नारायण पाण्डे र पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार डाक्टर इन्द्रजीत राई मुख्य कसुरदार ठहरिएका छन् भने पूर्व गृहमन्त्री बालकृष्ण खाँड, शरणार्थी नेता टेकनाथ रिजाल सहितका व्यक्तिहरू मतियारका रूपमा दोषी ठहर भएका छन्। अदालतले जिल्ला सरकारी वकिल कार्यालय र प्रतिवादीका कानून व्यवसायीलाई समेत सोही मितिको जानकारी दिई सजाय पूर्वको प्रतिवेदन र अन्य आवश्यक प्रक्रिया पूरा गर्न आदेश दिएको छ। काठमाडौँ जिल्ला अदालतको यो फैसला विरूद्ध थुनामा रहेका र बाहिर रहेका कसुरदारले अब उच्च र सर्वोच्चमा पुनरावेदन गर्न पाउनेछन्। 31 जनालाई प्रतिवादी बनाइएको यस मुद्दामा 16 जना दोषी ठहर भएका छन् भने 7 जनाले सफाई पाएका छन्।
1: अबदेखि भरि सिलिण्डर ग्यास पाइने भएको छ। नेपाल आय निगमले एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन अबदेखि उपभोक्ताले पूर्ण भरि सिलिण्डर ग्यास पाउने व्यवस्था लागू गरेको जनाएको छ। निगमले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार भोलिदेखि देशभरि नै साबिकै 14.2 केजी ग्यास पर्ने जनाएको छ। यसको मूल्य 2060 रूपियाँ पर्नेछ। भारतीय आयल कर्पोरेशनबाट हुने ग्यास लोडिङमा सुधार आएकाले उपभोक्ताको उच्च मागलाई मध्यनजर गर्दै यो व्यवस्था लागू गरिएको निगमको भनाइ छ। केही समयसम्म 7.1 र 14.2 केजी दुवै क्षमताका सिलिण्डर बजारमा उपलब्ध हुने भएकाले ग्यास खरिद गर्दा सिलिण्डरको तौल र मूल्य यकिन गर्न पनि निगमले उपभोक्तालाई आग्रह गरेको छ। निगमले हाल एलपी ग्यासको आयात नियमित भइरहेको उल्लेख गर्दै आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौजदात नगर्न पनि उपभोक्तासँग अनुरोध गरेको छ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: bonus palm.
1: It's the top and the deep hole.
0: भरपूर भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
2: यूफो हा संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .comबाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। हिजो 30 अंकले घटेको नेप्से परिसूचकमा आज सामान्य सुधार देखिएको छ। परिसूचक नेप्से 6.11 अंकले बढ़ेको छ। यससँगै नेप्से 2576 बिन्दुमा कायम भएको छ। हिजो नेप्से 2570 अंकमा कायम थियो, जुन मंगसिर 4 गते यताकै न्यून हो। आज परिसूचकसँगै कारोबार रकममा सुधार आएको छ। हिजो 7.46 अर्ब कारोबार भएकोमा आज 8.41 अर्ब रूपियाँको कारोबार भएको छ।
3: पर्वतको पयौं गाउँपालिकामा किसानले 60 रोपनी जग्गामा सामूहिक अदुवा खेती गर्न थालेपछि कर्मश बाँदर हराउँदै जान थालेका छन्। दक्षिणी पर्वत अधिकारी डाँडामा 40 कृषकले बाँदर लगायत अन्य वन्य जन्तुबाट पीड़ित भएपछि मकै बारीलाई विस्थापित गर्दै अदुवा खेती शुरू गरेका हुन्।
4: सशस्त्र प्रहरीले धनुषामा अवैध रूपमा भित्राइएको लाखौं मूल्य बराबरको काजु बरामद गरेको छ। आज सशस्त्र प्रहरीको गस्ती टोलीले ट्रकमा लोड गरेर ल्याइएका काजु र चिनी बरामद गरेको हो। प्रहरीले 36 बोरामा रहेको 1080 किलो काजु र 420 बोरा नेपाली चिनी समेत बरामद गरेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनले रूसी हवाई आक्रमणका क्रममा प्रहार गरिएका 5 ब्यालेस्टिक क्षेपास्त्र खसालिएको दावी गरेको छ। युक्रेनी वायुसेनाले आज जनाएअनुसार केही क्षेपास्त्र तथा ड्रोन भने राजधानी किवमा प्रहार हुँदा त्यहाँ क्षति पुगेको छ। लगभग 2 साता यता पहिलो पटक युक्रेनले रूसी ब्यालेस्टिक क्षेपास्त्र अवरोध गर्न सफल भएको दावी गरेको छ। युक्रेनी वायु प्रतिरक्षाले अमेरिकी निर्मित प्याट्रियट हवाई सुरक्षा प्रणाली प्रयोग गरेको हुन सक्ने अनुमान गरिएको छ। ब्यालेस्टिक क्षेपास्त्र रोक्न यो प्रणाली प्रभावकारी मानिए पनि इरानसँगको युद्धका कारण यसका अवरोध क्षेपास्त्रको आपूर्तिमा कमी आएको बताइएको छ। युक्रेनी वायुसेनाका अनुसार एउटा ब्यालेस्टिक क्षेपास्त्र र 25 ड्रोन 17 स्थानमा खसेका छन् भने 10 स्थानमा अवरोध गरिएका हतियारका भग्नावशेष खसेका छन्।
4: लेबनान र इजरायलबीच रोममा आज नयाँ वार्ता शुरू भएको छ। अमेरिकी मध्यस्थतामा वार्ता शुरू भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। मध्य पूर्वमा इजरायल इरान र इरान समर्थित हिजबुल्लाह बीच तनाव कायम रहेका बेला यो वार्तालाई महत्वपूर्ण रूपमा हेरिएको छ। इजरायल र लेबनानले गत जून 26 वाशिङटनमा 5 वार्तापछि युद्ध अन्त्य र सीमा क्षेत्रमा स्थायित्व कायम गर्ने उद्देश्यसहित समझदारी गरेका थिए। यद्यपि इरान समर्थित हिजबुल्लाहले उक्त समझदारी अस्वीकार गरेको छ। सम्झौतामा हिजबुल्लाहको निशस्त्रीकरण, दक्षिणी लेबनानका विभिन्न क्षेत्रबाट इजरायली सेनाको क्रमिक फिर्ता तथा लेबनानी सेनालाई ती क्षेत्रको सुरक्षा जिम्मेवारी हस्तान्तरण गर्ने व्यवस्था समावेश गरिएको छ। लेबनानका राष्ट्रपति जोसेफ आउनले रोम पुगेको आफ्नो प्रतिनिधिमण्डललाई थप छलफलपछि इजरायली सेनाको तत्काल फिर्ता शुरू गराउन जोड़ दिन निर्देशन दिएको बताइएको छ। इजरायली सेना फिर्ता हुने क्षेत्रको सुरक्षा जिम्मेवारी दिन लेबनानी सेना तयारी अवस्थामा छ। इजरायलले भने ती क्षेत्रलाई स्थायी रूपमा सुरक्षित राख्न लेबनानी सेनाको क्षमता सुनिश्चित गर्न चाहेको जनाइएको छ।
2: विश्वकप फुटबल विशेष।
5: फिफा विश्वकप फुटबलको फाइनल प्रवेशका लागि आज राति युरोपेली महारथी फ्रान्स र स्पेन आम्ने सामने हुँदैछन्। स्पेन र फ्रान्स दुवै विश्वकपका पूर्व च्याम्पियन हुन्। यो रोमाञ्चक खेल नेपाली समयअनुसार आज राति 1:15 अमेरिका स्थित डालासको मैदानमा शुरू हुनेछ। स्पेनले अहिलेसम्म 17 र फ्रान्सले 16 विश्वकप खेलिसकेका छन्। तर विश्वकपको 96 इतिहासमा यी दुई टोली बीचको यो सेमी फाइनल दोस्रो भेट मात्रै हो। एकातिर लगातार तेस्रो पटक विश्वकपको फाइनलमा पुगेर उपाधिमाथि बलियो दावेदारी प्रस्तुत गर्ने लक्ष्यमा रहेको साबिकको उपविजय विजेता फ्रान्स छ, अर्कोतिर सन् 2010 विश्वकप विजेता स्पेन, जो लामो समयपछि फेरि एकपटक ऐतिहासिक सुनौलो ट्रफी उचाल्ने सपना बुन्दै मैदानमा ओर्लनेछ। यो खेलको सबैभन्दा ठूलो चासो विश्वकै सर्वाधिक खतरनाक खेलाड़ी मानिएका किलियन एम्बापेको स्वास्थ्यलाई लिएर रहेको छ। मोरक्को विरूद्धको क्वार्टर फाइनल खेलमा घुँडाको चोटका कारण मैदानबाट बाहिरिएका एम्बापेले आफू पूर्ण रूपमा ठिक रहेको बताएका छन्। फ्रान्सका लागि अर्का खेलाड़ी मानु कोने लगायत अन्य खेलाड़ीको फिटनेस पनि सामान्य चिन्ताको विषय बनेको छ। प्रशिक्षक डिडियर डेस्च्याम्पसले भने यी सबै खेलाड़ी स्पेन विरूद्धको सेमी फाइनलमा मैदानमा उत्रने दावी गरेका छन्। गम्भीर चोटका कारण पछिल्लो केही समयदेखि मैदान बाहिर रहेका आउरेलियन चुआमानीको सहभागिता भने अझै अन्यलमा रहेको छ। अर्कोतर्फ प्रशिक्षक लुइस डेला फुइन्टेको नेतृत्वमा रहेको स्पेन भने दुई प्रभावशाली फरवार्ड एरेमी पिनो र निको विलियम्सको फिर्तासँगै थप बलियो देखिएको छ। खेल विश्लेषकका अनुसार फ्रान्स र स्पेन बीचको भिडन्त शक्तिशाली आक्रमण र अनुशासित रक्षा पंक्ति बीचको संघर्ष हुनेछ। फ्रान्सले जारी विश्वकपमा हालसम्म 16 गोल गरिसकेको छ। फ्रान्सका लागि एम्बापेले 8 र उस्मान डेम्बेले 5 गोल गरिसकेका छन्। एम्बापे र डेम्बेलको जोडी निकै घातक पनि देखिएको छ। स्पेनका लागि मिकेल आयोर्जा बालले 4 गोल गरिसकेका छन्। लामिन एमालले दुई पटक प्लेयर अफ द म्याच पाए पनि उनीबाट अझै पनि त्यो म्याजिकल पर्फर्मेन्स आउन सकेको छैन। फ्रान्सले टोलीको काउन्टर अट्याक गर्ने क्षमता पनि विश्वकै उत्कृष्ट मानिन्छ। त्यसको ठिक विपरीत स्पेनको वास्तविक शक्ति उसको बललाई नियन्त्रणमा राख्न सक्ने कला र बल रिकभरीमा देखिन्छ। विश्वकपको सेमी फाइनलमा फ्रान्सको रेकर्ड एकदमै बलियो रहेको छ। फ्रान्सले अहिलेसम्म 4 पटक सेमी फाइनल खेल्दा एक पटक पनि विपक्षीलाई नतिजा सुम्पिएको छैन। पछिल्लो 3 सेमी फाइनलमा त टोलीले एक पनि गोल खाएको छैन। यसै गरी स्पेनले यो विश्वकपमा निकै थोरै गोल खाएको छ, जसले उसको बलियो रक्षा पंक्तिलाई उजागर गर्छ। सन् 2024 युरो कप र सन् 2025 युएएफए नेसन्स कपको सेमी फाइनलमा स्पेनले फ्रान्सलाई हराएको इतिहास पनि छ। समग्र यो सेमी फाइनल खेल केवल एक सेमी फाइनल मात्र नभएर प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक भिडन्त हुनेछ। फ्रान्सको तीव्र गति र स्पेनको धैर्यतापूर्ण रणनीति मध्ये कसले बाजी मार्ला, त्यसको जवाब पनि आज राति डालासको मैदानले नै दिनेछ। आजको खेल जित्ने टोलीले फाइनलमा इंग्ल्याण्ड र अर्जेन्टिना बीचको विजेतासँग खेल्नेछ।
4: र मलेसियामा भइरहेको एसीसी महिला अण्डर 19 प्रिमियर कप क्रिकेटमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज मलेसियाको बायोमास ओभलमा सम्पन्न समूह डीको अन्तिम खेलमा हङकङलाई 181 रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल क्वार्टर फाइनलमा प्रवेश गरेको हो।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई सजाय तोकियो। निजी संचार माध्यमले सरकारी विज्ञापन नदिने सरकारको निर्णय अदालतद्वारा खारिज।
3: मीडिया हाउसमा गेट छेक्ने रवैयाको संसदमा सत्ता पक्षकै सांसदले गरे विरोध। रवि बालनको इन्ट्रीमा एमालेको नियम आपत्ति।
4: मिटर ब्याज पीड़ितलाई रोक्ने सरकारको प्रयास। कर्मचारीहरूको सिंहदरबारमै धरना। खाना पकाउने ग्यास अबदेखि भरि सिलिण्डर पाइने।
3: 5 रूसी ब्यालेस्टिक क्षेपणास्त्र खसालिएको युक्रेनको दावी। लेबनान र इजरायल बीच रोममा वार्ता शुरू।
4: र विश्वकप फुटबलको फाइनल प्रवेशका लागि आज फ्रान्स र स्पेन आमने सामने हुँदै महिला अण्डर 19 प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
6: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
8: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
7: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
8: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
7: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुच्चा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
8: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
7: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
8: हामी कहाँ जाड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
7: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
8: सम्पर्क मोबाइल 98578211105,
7: 98479802,
8: 98095826605
7: र 98103940।
6: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।
9: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनुभएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाजुपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच, साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
6: वरिष्ठ हाडजोडी तथा नसारोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ, जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोड्नीमा समस्या, हाड जोड्नी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
9: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
6: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
9: मध्यपश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त सञ्चार केन्द्रको अगाडि दाङ। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 0825900079, 98229454555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौ। मध्यपश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त सञ्चार केन्द्र अगाडि दाङ।
10: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
11: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
10: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
11: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही टाङमा।
10: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाजोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठेघरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसूति सेवा, पाठेघरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
11: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार रिमाल हुनुहुन्छ।
12: डाक्टर कमलचन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
10: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
11: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
12: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार,
13: डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्याटिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक ग्लास तथा रिपोर्ट परामर्श गरिने,
14: फर्म तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
15: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
14: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्,
15: जसका लागि मोबाइल नम्बर 98578443173, 98478407670 र ल्यान्डलाइन फोन नम्बर 08251960।
14: डाम बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाम।
16: मेरा लागि उमायुका लागि त सुनसरी गाउँपालिका यमी मस्त र जरुरी सूचना। जुङ बेला खिम्रिदे गरम ओबोतिरी जेउ बेला सुनो फुरी कता ओचुगुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए। आउ ये गिने प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नादे वातावरण मिलेने ल घेप्पा असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चासो खेलगेमा दुख झिमुके कोठैल मेला किनाटे जन धनी खेप्पा छेती ताउजु हो फोकाई वन जङ्गल सर मेरा आदिमी बानी एमएलोतर पोतरालाई पार जगेर हटे
17: सलाई लाइटर स्याउला मे सचाउने चिज्रालाई जा बाङ्जा र यामाडेने पोल गेने या इतौ चिज्र रहे वन जङ्गल के भए
16: पिकनिक वनभोज बाक मे सचाउँछु छिन्ने मे नै चाउसो सैदेखि खेमाले वन जङ्गल ओसो छाम्ने तैके बानीको चुरोत विधि ओरेको नै कोबाजे
17: नाङथार नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसन गिरिए
16: गेचो छामेला खोरेल चाउसी खोलिए होलिदे तरिम गाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेम एल गेजो मेके नलाए अरूले लायो के लागिए
17: वन जङ्गल छ जुडिसियो घेम बारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउँछु छिनी मे चाउसो सहिले के खेले यहाँ
16: वन जङ्गल मेलाइदियो गेमाइए मे
17: ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
16: अनुरोधक सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
17: के छ छामला कोयाल भेलाग्यो किसन तिमी गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालयले खबर दिए

0: राखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070.
0: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।

0: को आवाज तपाई को मन को आवाज मोहो रेडियो चलचला 96.4 मेगाहर्ट्ज।
1: के अब आन्दोलन रोकिन्छ?
2: यदि सबुदै माग हाम्रा लिखित रूपमा चाहिँ कार्यान्वयन गर्ने ढङ्गले सहमति भएन भने यो माग रोकिँदैन।
1: विदेशी मुद्रा संस्थिति उल्लेख्य हुनुलाई राम्रो मान्ने कि नराम्रो?
3: आयात वृद्धि नभएको कारणले बढेकोमा अर्थव्यवस्थाकै समस्या देखिन्छ। भोलि पर्सि आयात वृद्धि भइहाले पनि ठेक्न सक्छ, त्यो हिसाबमा राम्रै भयो।
1: राष्ट्र ब्याङ्कका एकजना पूर्व अधिकारीसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
4: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिकाले इरानका केही तटीय शहरसहितका क्षेत्रमा आक्रमण जारी राखेको त्यहाँका सरकारी संचार माध्यमहरूले जनाएका छन्। होर्मुज जलमार्गमाथिको नियन्त्रणको विषयलाई लिएर दुई देशबीच संघर्ष चलिरहँदा अमेरिकी क्षेप्यास्त्रहरूले तटीय शहर बुसेहर र बन्दर अब्बासलाई निशाना बनाएका बताइएको हो। साथै इराकी सीमा नजिकै पनि हमलाहरू भएका विवरण आएका छन्। त्यसअघि अमेरिकाले इरानका विभिन्न सैन्य अड्डाहरूमा आक्रमण गरेको थियो। इरानले पनि आफूले बहरेन र जोर्डन स्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको छ। बीबीसीका फ्रैंक गार्डनर भन्छन्, फेरि एकपटक इरानले कमजोर स्थितिलाई आश्चर्यजनक रूपमा सम्हालिरहेको छ। नयाँ अमेरिकी नाकाबन्दीले पहिले नै संघर्षरत इरानी अर्थतन्त्रलाई थप चोट पुर्याउनेछ, तर इरानलाई थाहा छ कि होर्मुज स्ट्रेट अवरुद्ध हुँदा बाँकी विश्वलाई पनि असर गर्नेछ। बीबीसीका फ्रैंक गार्डनर, होर्मुज स्ट्रेट भएर हुने जहाजहरूका आवत जावत महिना यताकै न्यून स्तर

0: क्षेत्रमा झरेको तथ्याङ्कहरूले देखाएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका संकटकालीन कार्यक्रम प्रमुखले प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला संक्रमितहरूको वास्तविक संख्या आधिकारिक तथ्याङ्क भन्दा दुईदेखि चार गुणासम्म बढ़ी हुन सक्ने बताएका छन्। कंगोबाट फर्किएपछि जिनेवामा पत्रकारहरूसँग कुरा गर्दै डाक्टर सेक्वे इहेकुजुले उक्त अनुमान प्रकोपको सम्भावित विस्तार सम्बन्धी डब्ल्यूएचओका प्रक्षेपणहरूमा आधारित रहेको बताए। कंगोका स्वास्थ्य अधिकारीहरूका अनुसार पुष्टि भएका इबोला संक्रमितको संख्या 1963 पुगेको छ भने 719 जनाको ज्यान गएको छ। चीनले भ्रष्टाचार सम्बन्धी एउटा अनुसन्धानपछि सत्तारूढ़ कम्युनिष्ट पार्टीका सिन्जियाङ प्रान्तका पूर्व वरिष्ठ अधिकारी मा सिंगरुईलाई पार्टीबाट निष्कासन गर्दै सबै पदीय जिम्मेवारीबाट मुक्त गरेको छ। उनी राष्ट्रपति शी जिनपिङ नेतृत्वको पार्टीको शीर्ष निर्णायक निकाय पोलिट ब्यूरोका सदस्य थिए। चिनिया सरकारी संचार माध्यमका अनुसार उनीमाथि आफ्ना परिवारका सदस्यहरूलाई बजार मूल्यभन्दा कममा घर खरिद गर्न सघाएको, घुस लिएको तथा यौन सेवाका लागि भुक्तानी गरेको आरोप लागेको छ। अमेरिका स्थित कोलम्बियाली दूतावासले सोमबार संघीय आप्रवासन कार्यवाहीका क्रममा आफ्ना एकजना नागरिक मारिएका विषयमा औपचारिक जानकारी र स्पष्टीकरण माग गरिएको जनाएको छ। यसअघि अमेरिकाको गृह मन्त्रालयले सार्वजनिक सुरक्षामा उत्पन्न चिन्ताका कारण एक संघीय आप्रवासन अधिकारीले मेन राज्यमा सेबस्टियन गर्रेरो नामका 26 वर्षीय व्यक्तिको गोलीहानी ज्यान लिएका जनाएको थियो। तथापि त्यसमा उनलाई के आधारमा खतरा ठानिएको थियो भन्नेबारे प्रश्न पारिएको थिएन। र उत्तरी गाजाको जवालिया स्थित एक प्रहरी चौकीमा भएको इजरायली आक्रमणमा कम्तीमा 7 जना मारिएका त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। त्यहाँको हमास संचालित आन्तरिक मामिला मन्त्रालयका अनुसार मारिने मध्ये एकजना जवालिया शरणार्थी शिविर स्थित प्रहरी चौकीका प्रमुख थिए। यसबारे इजरायली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई पुनः स्वागत छ। मित्रव्याज सम्बन्धी विगतका प्रतिवेदनहरू कार्यान्वयन गर्ने सरकारले निर्णय गरेपछि मित्रव्याज पीड़ितहरूले आफूहरूले अघि सारेका 6 बुँदे मागहरूबारे लिखित सहमति नभए आन्दोलन जारी राख्ने बताएका छन्। काठमाण्डू केन्द्रित आन्दोलनका लागि भन्दै जनकपुरबाट पैदल यात्रा शुरू गरेको 5औं दिन उनीहरूसँग वार्ताका लागि गृहमन्त्री सुदन गुरूङ आज निजगढ़ पुगेका थिए। मित्रव्याज पीड़ितहरूले गृहमन्त्री गुरूङसँग मित्रव्याज सम्बन्धी तमसुक, दृष्टिबन्धक, छिनुवा लगायतका सम्पूर्ण फर्जी लेखतको खारेजी सहितका 6 बुँदे माग अघि सारेका छन्। सुनौ एउटा रिपोर्ट। जनकपुरबाट काठमाण्डुतर्फ आइरहेका मित्रव्याजी पीड़ितहरूसँग निजगढ़मै वार्ता गर्ने क्रममा गृहमन्त्री सुदन गुरूङले मित्रव्याज पीड़ितहरूको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको आश्वासन आफूहरूलाई दिएको पीड़ितहरूले बताएका छन्। आजै बसेको मन्त्री परिषदको बैठकले विगतका प्रतिवेदनहरू कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन्।
2: मिटर प्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने,
1: तर विगतमा त्यस्ता प्रतिवेदन कार्यान्वयन सरकारले नगरेको भन्दै प्रतिवेदन कार्यान्वयन गर्नु अगाडि त्यसमा के छ भन्ने सार्वजनिक हुनुपर्ने पीड़ितहरूले बताएका छन्। सरकारको निर्णयमा प्रतिक्रिया जनाउँदै मित्रव्याज पीड़ित तथा वार्तामा सहभागी लक्ष्मी खिमिरेले बीबीसीसँग भनिन्,
3: अहिले त्यो क्याबिनेटबाट त्यो प्रतिवेदनको विषयलाई लिएर कहाँ हामी आन्दोलनै रोक्छौँ त? यत्रो पैदल न्यायमार्ग यहाँसम्म आउनु भएको वृद्ध वृद्ध आमा बुवा हुनुहुन्छ, महिला दिदी बहिनी हुनुहुन्छ, दिनदिनै 50-60 जना पीड़ितहरूलाई चाहिँ प्रहरीले पक्राउ पूर्वी काटेर सिभिल ड्रेसमा आएर चाहिँ खेत रोपिरहेको बेलामा पनि पीड़ितलाई समातेर पक्रिन्छ, खाना पकाइरहेको बेलामा पनि पीड़ितलाई समातेर पक्रिदिन्छ प्रहरीले भने त्यो ज्यादती लिएर फर्किने अवस्था छैन हामीसँग। त्यसो हुँदाखेरि 6 बुँदे मासि लिखित रूपमा उहाँले सहमति गरिसके पछाडि मात्रै हाम्रो आन्दोलन चाहिँ स्थगित हुन्छ। यदि 6 बुँदे माग हाम्रा लिखित रूपमा चाहिँ कार्यान्वयन गर्ने ढङ्गले सहमति भएन भने यो मास रोकिँदैन। हाम्रो न्यायमार्ग चाहिँ भोलि बिहान या पर्सि नै हाम्रो यहाँ निजगढबाट चाहिँ संघीय राजधानी काठमाडौँतर्फ अगाडि बढ्छ।
1: पीड़ितहरूले गृहमन्त्रीसँगको वार्तामा मित्रव्याज विरूद्ध विशेष ऐन निर्माण, अदालतका प्रक्रियालाई पीड़ित मैत्री बनाउन न्यायाधिकरण गठन तथा गैर कानूनी गरेका मित्रव्याजी साहुको सम्पत्ति छानबिन र पीड़ितको सम्पत्ति फिर्ता लगायतका मुख्य माग अघि सारेका छन्। अब अर्को विषय। नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार गएको 11 महिनामा विदेशी मुद्राको संचित 37 खर्ब 55 अर्ब 64 करोड़ पुगेको छ। डलरको आधारमा पनि यो अवधिमा संचित 24 अर्ब 68 करोड़ पुगेको छ। रेमिटेन्स आप्रवाह नेपाली रूपियाँमा 38.2% र अमेरिकी डलरमा 29.6% बढ़ेको छ। यसै सन्दर्भमा हामीले नेपाल राष्ट्र ब्याङ्कका पूर्व कायम गवर्नर कृष्ण बहादुर मानन्दरलाई सम्पर्क गरी शुरूमा विदेशी मुद्रा संचित बढ़नुलाई कसरी हेर्न सकिन्छ भनेर सोधेका छौं।
4: यो भनेको दुईटा कारणले भएको देखिन्छ कि एउटा रेमिटेन्स चाहिँ अत्यधिक वृद्धि भएको छ पहिलेको तुलनामा पनि, यसले अब भित्र आउने पैसा बढ्यो, अनि आयात चाहिँ पहिलेको तुलनामा अझ पनि पिकअप भएको छैन हुँदाखेरि विदेशी मुद्राको आमदानी एकदम बढ्यो रेमिटेन्सको माध्यमबाट, अनि खर्च चाहिँ यो आयात पिकअप नभएको अब अर्थव्यवस्था अलि शिथिल भएको बेलामा जनरली आयात चाहिँ हुन गाह्रो हुन्छ, त्यसले गर्दाखेरि यो स्वात्तै बढेको हो। यो
1: यसलाई राम्रो मान्ने कि नराम्रो मान्ने त
4: होइन, अब दुईटा विदेशी मुद्रा संचित बढेको राम्रो, तर आयात नबढेको कारणले भएको हुनाले आयात नबढेको भनेको त आर्थिक गतिविधि सुस्त भएको लक्षण हो नि, त्यसैले आयात वृद्धि नभएको कारणले बढेकोमा अर्थव्यवस्थाकै समस्या देखिन्छ। अब विदेशी मुद्राको आमदानी रेमिटेन्स बढेर भएकोले हामीलाई अब कम्फर्टेबल जोनमा लान्छ, भोलि पर्सि आयात वृद्धि भइहाले पनि 5-7 महिना 1 वर्ष बढे पनि ठेक्न सक्छ, त्यो हिसाबमा राम्रै भयो।
1: अनि यति मुद्रा संचित हुँदा यसले कति महिनासम्म यो आयात धान्नका लागि पर्याप्त हुन्छ?
4: ए त्यो त अब गरी 18-19-20 महिनाको रेन्जमा पुगिसकेको छ, मैले पछि बढिरहेछ। अब जनरली राष्ट्र ब्याङ्कले पनि न्यूनतम हामी 7 महिनाको आयात धान्न सक्ने रिजर्भ मेन्टेन गर्ने भन्या हुन्छ, त्यसैले त्यो आवश्यकता भन्दा अलिक बढी नै छ। आमदानी मात्र बढेर यति बढेको होइन, खर्च कम भएर पनि भएको हो। यो भोलि अर्थव्यवस्था आफ्नो लेमा फर्कियो, हाम्रो इकोनोमी अब बजेटमा 7% ग्रोथ परिकल्पना गरिएको छ, साँच्चैकै 7%कै ग्रोथतिर गयो भने आयात वास्तै बढ्छ, त्यो बेलामा यो रिजर्भ चाहिँ यो 20-21 महिना हुँदैन फेरि घटिहाल्छ।
1: यो अब यसरी उल्लेख्य मात्रामा मुद्रा संचित भएपछि चाहिँ त्यसलाई उपयोग चाहिँ कसरी गर्न सकिन्छ?
4: अब उपयोग भनेको चाहिँ यस्तो हुने रहेछ, यो जति विदेशी मुद्रा बची यो संचित भएको हो त्यो जुन सेक्टरबाट आए पनि त्यो पैसा वाणिज्य ब्याङ्कहरूले किनेर जम्मा गर्यो, त्यो किनेको विदेशी मुद्रा उनले फेरि राष्ट्र ब्याङ्कले बिक्री गर्छ, हुँदाखेरि राष्ट्र ब्याङ्कको संचितमा भएको हो। अब राष्ट्र ब्याङ्कको संचितमा भएको राष्ट्र ब्याङ्कले खर्च गर्नु त मिल्दैन, यो त बजारले नै खर्च गर्नुपर्छ, अब बजार भनेको आयात नै बन्नुपर्छ, अरू त खर्च गर्ने बाटो देखिँदैन तत्काललाई।
1: यो जति खर्च गर्न सक्यो अथवा हामीसँग भएको मुद्रा चाहिँ जति चलायमान बनाउन सक्यो अर्थतन्त्रलाई त त्यति राम्रो हुनुपर्ने नि होइन?
4: त्यो हुनलाई त फेरि अब आयातमा खर्च हुनुभन्दा विकास डेभलपमेन्ट एक्टिभिटीमा गएको भए, ठूल्ठूलो प्रोजेक्टहरूको फन्डिङमा गएको भए त्यसले अर्थव्यवस्थामा अलिक दीर्घकालीन पोजिटिभ इम्प्याक्ट पार्छ। खालि अब कन्ज्युमर आइटमहरू गाडी मोटरसाइकल अब यस्तोमा मात्र गयो भने त त्यसले अर्थव्यवस्थामा उल्लेखनीय योगदान चाहिँ पुर्याउँदैन, खर्च गर्नु पर्यो त ठुल्ठुलो प्रोजेक्टको लागि हो। प्रोजेक्टको लागि खर्च गर्ने भनेको निजी क्षेत्रले डिमान्ड गर्नुपर्छ, निजी क्षेत्रले डिमान्ड हुने परिस्थिति नआएसम्म यो खर्च हुने सम्भावना कमै देखिन्छ।
1: हुने थिए नेपाल राष्ट्र ब्याङ्कका पूर्व कायम गवर्नर कृष्ण बहादुर मानन्दर। अब अर्को विषय, कुपोषित बाल बालिकालाई पोषणयुक्त खाना खुवाउन स्थानीय सरकारको लगानीमा जुम्लामा पोषण सुरक्षा केन्द्र स्थापना गर्न थालिएको छ। गाउँघरमा रहेका कुपोषित बाल बालिकाको पहिचान गर्ने र उनीहरूको अवस्था अनुसार पोषण सुरक्षा केन्द्रमा राखेर गाउँघरमै पाइने पोषणयुक्त खानेकुरा खुवाउने गरिएको छ भन्छन् जुम्लाबाट कृष्णमाया उपाध्याय आफ्नो यो रिपोर्टमा।
5: आफ्नो 15 महिनाको छोरीको भने जतिको तौल नबढेपछि अहिले पोषण सुरक्षा केन्द्रमा भर्ना गर्न परेको बताउँछिन् तातोपानी गाउँपालिका दुईकी मनिषा बुढा।
6: काम गर्ने भयो, कुपोषण परेछ, कुपोषणमा लग्नु पर्छ भनेर कुपोषणमा लाग्यो।
7: पहिला तौल एकदम कम थियो, अहिले तौल बढेर त्यही खुसी लाग्यो।
5: तातोपानी गाउँपालिका छ कि अर्की महिला साजना कामी
8: बिहानपल्ट झिटो खुवाउँछन् 12 बजे अन्डा र दुध हुन्छ फेरि 2-3 बजेतिर जाउलो हुन्छ अनि बेलुका खाना हुन्छ
5: जुम्लाका बाल बालिकामा कुपोषणको समस्या देखिँदै आएको बताउँछन् पोषण सुरक्षा केन्द्रका व्यवस्थापक तथा स्वास्थ्य कर्मी समेत रहेका परिनन्द गिरी
9: 2080 सालबाट सुरुवात भएको हो यो 10 लाख रुपियाँ फेरि विनियोजन गरिदिनुभयो पालिकाले भटमास मकै मासी धानको चामल सिमीको दाल हरियो सागपात सिजनल तरकारी दही दूध अण्डाहरू दिनमा 5 पटक खुवाउने गरेका छन्
5: जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्मा
10: जुम्ला जिल्लाको 8 पालिकामा चाहिँ स्क्रिनिङ अनुसार चाहिँ मुवाकबाट 29 जना बच्चाहरूलाई शीघ्र कुपोषण भएको देखिन्छ भनेपछि यो जेट स्कोर भन्ने चाहिँ हुन्छ अर्को माध्यम त्यसबाट हेर्दा 16 जना बालबालिकालाई कुपोषण देखिन्छ
5: संघ परदेश र स्थानीय तहहरूले कुपोषण हटाउनको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि भने जत्तिकै बालबालिकाको स्वास्थ्य अवस्था सुधार गर्न नसकिएको अधिकारीहरूले बताएका छन् कृष्णमाया उपाध्याय बीबीसी जुम्ला
1: अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग होर्मुज जलमार्ग माथिको नियन्त्रणको विषयलाई लिएर अमेरिका र इरान बीच संघर्ष भइरहँदा अमेरिकी क्षेप्यास्त्रहरूले तटीय शहर बुसेहर र बन्दर अब्बासलाई निशाना बनाएका इरानका सरकारी संचार माध्यमहरूले जनाएका छन् साथै इराकी सीमा नजिकै पनि हमलाहरू भएका विवरण आएका छन् बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट
0: बुसेहर र बन्दर अब्बासमा हमलाका विवरण आउनु अघि अमेरिकाले इरानका विभिन्न सैन्य अड्डाहरूमा आक्रमण गरेको थियो होर्मुज स्ट्रेट भएर आवत जावत गर्ने व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई कमजोर गर्न त्यसो गरिएको अमेरिकाको भनाई छ इरानले पनि आफूले बहरेन र जोर्डन स्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको छ यसअघि होर्मुज स्ट्रेटमा इरानी आक्रमणबाट 2 तेल ट्याङ्कर क्षतिग्रस्त भएका विवरणहरू आएका थिए उक्त घटनामा एक भारतीयको ज्यान जानुका साथ साथै आसना घाइते भएका भन्दै युनाइटेड अरब इमिरेट्स यूएईले त्यसलाई उसैका शब्दमा ठाडो आक्रमण भनेको छ दुई देशबीच आक्रमण प्रत्याक्रमण जारी रहँदा उक्त जलमार्ग भएर हुने जहाजहरूको आवत जावत महिना यताकै न्यून स्तरमा झरेको तथ्याङ्कहरूले देखाएका छन् त्यसले गर्दा तेलको मूल्य उकालो लागेको छ
1: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार

0: जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सिर्जना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
2: तीन बारी थकाइ लागेको हुन्छ अनि रात पर्दी छटपटी छुट्छ।
1: तिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
2: प्रत्येक राति 9 देखि 10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी रीता मगरको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि यति बेला कार्यक्रम गुड नाइटलाई सुन्दै हुनुहुन्छ। हामी रोल्पाको रेडियो जलजला एफएम 96.4 MHz बोलिरहेका छौं भने तपाईँले हामीलाई यति बेला सुन्दै हुनुहुन्छ रेडियो हामीलाई गुल्मीको सामुदायिक रेडियो स्काई 90.4 MHz पनि यति बेला कार्यक्रम सुन्दै हुनुहुन्छ जहाँबाट हामीलाई साथ दिइरहनु भएको छ। प्राविधिक साथी सुषमा मल्लले दाङको रेडियो हापुरी 89.4 MHz पनि कार्यक्रम सुन्दै हुनुहुन्छ जहाँबाट हामीलाई साथ दिइरहनु भएको छ। प्राविधिक साथी रीता बुढा मगरले रेडियो धनकुटा 106.2 MHz धनकुटाबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ जहाँबाट हामीलाई साथ दिइरहनु भएको छ। प्राविधिक साथी सञ्जिता लिम्बुले आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम गुड नाइट सुन्दै गर्दाखेरि आज हामी के गर्छौं कसो गर्छौं तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। कार्यक्रम गुड नाइटको आज मंगलबार व्यवसायी हो र मंगलबार व्यवसायमा हामी तपाईसँग प्रश्न उत्तरको रमाइलो भन्दा पनि गाउँ खाने कथाको रमाइलो खेल खेल्छौं। सही जवाब दिनुभयो भने हामीले यतैबाट गाउँ दिन्छौ। यदि तपाईँले सही जवाब दिन सक्नु भएन भने तपाईँले उतैबाट गाउँ दिनुपर्ने हुन्छ।

यदि मात्र होइन तपाईलाई हामीले विजेता पनि बनाउँछौ र विजेताको लागि पुरस्कारको व्यवस्था अमर बहादुर बुढाले गर्नु भएको छ। छेडागार नगरपालिका वार्ड नम्बर 4 मा बस्नुहुन्छ उहाँ। वार्ड नम्बर 4 को वडा कार्यालयको कार्यालय सहयोगीको रूपमा पनि कार्यरत हुनुहुन्छ। यो क्रममा तपाईलाई जानकारी गराए उहाँले प्रायोजन गर्नुभएको छ, पुरस्कारको व्यवस्था गर्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ अमर बहादुर बुढा मगरलाई। र तपाईँ म्यासेज पनि गर्नुहोला र कल पनि गर्नुहोला, 98 68 39 40 मा फोन गर्नुहोला गाउँखाने कथा खेल्नका लागि, र 98 6 44 17 298 मा म्यासेज गर्नुहोला, कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ जानकारी दिनुहोला भन्दै। आउनुहोस् जित्ने होइन त पुरस्कार जित्नका लागि आउनुहोला 98 6 44 17 298 मा भन्दै कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: आफ्नै भइसक्यालाई केको आरको साइन यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौं। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा हामी छौं र कार्यक्रम गुड नाइटमा आज गाउँखाने कथाको रमाइलो खेल खेल्नका लागि तपाईसँग हामी उपस्थित छौं। के छ साथी हुनुहुन्छ आज ए हुनुहुन्न भन्नुभएको छ। 9868309040 को नम्बरमा फोन डायल गर्नुभयो भने तपाईसँग हामी कुराकानी गर्छौ र तपाईसँग कुराकानी मात्र होइन गाउँखाने कथा पनि खेल्छौ। सही जवाब दिनुभयो भने चाहिँ गाउँखाने गाउँ पाउनुहुन्छ तपाईँले यतैबाट गाउँ पाउनुहुन्छ। यदि होइन गलत जवाब दिनुभयो भने उतैबाट गाउँ दिनुपर्छ अनि गाउँ दिइसकेपछि अनि सही जवाब दिनेहरू मध्येबाट एकजनालाई हामी विजेता पनि बनाउँछौं। यो कुरा पनि म तपाईँलाई जानकारी गराउँछु। तसर्थ तपाईँले फोन गर्नुहोला हामीलाई 9868309040 को नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। फटाफट फोन डायल गर्नुहोला 9868309040 के छ अब साथी आउनु भएको छ अरे म स्वागत गर्छु। पहिलो साथी नमस्ते हजुर।
1: हजुर नमस्ते सर।
0: नमस्ते को बोल्नु भयो कहाँबाट?
1: सल्यान जिल्लाबाट मानव कंवर।
0: मानव कंवर सल्यान जिल्लाबाट बोल्दै हुनुहुन्छ?
1: हजुर।
0: के छ मानवजी खबर तपाईँको?
1: ठिकै छ अनि हजुरको?
0: हाम्रो पनि एकदम ठिक छ। प्राइमरी र ब्याकग्राउन्ड टोन हल्का कम गर्नु न है। अनि कार्यक्रममा आउनु भएको छ मानवले खाना खानुभयो?
1: खाइसकिन् खाएर पनि होमवर्क गर्दै हो।
0: ए कति क्लासमा पढ्नुहुन्छ?
1: आठ
0: क्लासमा पढ्नुहुन्छ होइन? ल म तपाईँलाई गाउँखाने कथा राखेँ है त।
1: हुन्छ
0: तपाईँको लागि तपाईँ सल्यान कुन ठाउँबाट कुन गाउँबाट हुनुहुन्छ अरे?
1: कालीमाटी गाउँपालिका वडा नम्बर 3 खारुला।
0: खारुला गाउँबाट?
1: हजुर।
0: ल म तपाईँलाई प्रश्न राखिहाल्छु। प्रश्न यस प्रकार छ घण्टौं हिँड्छ जहाँको त्यही रहन्छ ल भन्नुहोस् के हो?
1: घडी।
0: घडी भन्नुहुन्छ कतिको ढुक्काउनुहुन्छ? झटारो मात्रै हान्नु भएको घडी भन्नुहुन्छ होइन? हुन्छ हामी चेक गर्छौ है त। तपाईँले दिनुभएको जवाब मिलेन। कुन गाउँ दिनुहुन्छ?
1: फारुला।
0: ल फारुलाको राम्रो राम्रो जति मेरो भयो नराम्रो बिग्रेको भत्केको सब तपाईँको है त। गुड नाइटको शब्दहरू राख्नुहोस् ल।
1: सर्वप्रथम त हजुरलाई अनि प्राविधिक मित्रलाई अनि मेरो घर परिवार सबैलाई सम्झिँदै दिइरहन्छु।
0: नमस्ते। फारुलाबाट आउनु भएको थियो फारुला कालीमाटी सल्यानबाट मानव कुमार आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो फोन गर्नुहोला 9868309040 को नम्बरमा फोन डायल गर्नुहोला। नम्बर तपाईँको लागि हामी खुल्ला गरेका छौ। यो कुरा म तपाईँलाई जानकारी गराए र यति बेला अर्को साथी हुनुहुन्छ के छ प्राइम मित्र? अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु। फोन आयो भने बत्तीको संकेतै दिइहाल्नु होला। नमस्ते हजुर।
2: नमस्ते
0: को बोल्नु भयो कहाँबाट? पवित्र थापा बोल्दै हुनुहुन्छ। के छ पवित्रको खबर? ठिक छ। कतिमा पढ्नुहुन्छ? कक्षा पाँचमा पढ्नुहुन्छ। दिनदिनै भागेर आउनुहुन्छ कि अरे तपाईँ त होइन? दिनदिनै स्कुलबाट भागेर आउनुहुन्छ कि अरे तपाईँ होइन? तपाईँको मम्मीले त मलाई भन्नुभएको थियो। हजुर हिजो भइभएको नि बुझ्नुभयो? हिजो भेट भएको नि? पवित्र जीलाई कसले सिकाई सिकाई बोल्नु भएको छ हो? आफै बोल्ने ठाउँमा सिकाएर बोल्नेपछि अब अकमकिने त भइहाल्यो। आफै बोल्नु है, आफै बोल्नु, तपाईँलाई जे जे भन्नमा लाग्छ आफै भन्नु है। अरूले सिकाएर त कहिलेसम्म बोल्ने होइन। अब त तपाईँ ठुल्ली भइसक्नु भयो, अब त पाँचमा पढ्ने भइसक्नु भयो होइन। ल कार्यक्रममा आउनु भएको छ, म तपाईँलाई गाउँ खाने कथा सोध्छु, ध्यान दिएर सुन्नुहोस् ल। हिँडेको हिँडै गर्छ, घन्टौ हिँड्छ तर त्यही ठाउँमा हुन्छ, ल भन्नुहोस् के हो?
2: घडीको सुई।
0: घडीको सुई भन्नुहुन्छ, कतिको ढुक्का हुनुहुन्छ? ए तपाईँ लुङ्गुरीको कुन गाउँमा बस्नुहुन्छ? ए ठुलो नम्जामा बस्नुहुन्छ। ल घडीको सुई भन्नुभएको छ क्यारे, म लक गरे है त। हुन्छ हेरौ जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब चाहिँ मिलेन क्यारे, गाउँ दिनु पर्यो। गाउँ दिनु पर्यो पवित्राजी। ल ठुलो नम्जाको राम्रो राम्रो जति मैले लिए होइन, नराम्रो बिग्रिएको सबै फोर जति सबै तपाईँलाई है
2: त।
0: ल हुन्छ, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्। हुन्छ बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौं र उहाँले पनि जवाब दिन सक्नु भएको छैन। अब एकजना साथीलाई लिन्छौ, यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर।
3: नमस्कार दादा।
0: को बोल्नु भयो कहाँबाट? मुना घिमिरे कान्छी। के छ मुना खबर?
3: सबै ठिकै छ।
0: अनि के गर्दै हुनुहुन्छ?
3: कार्यक्रम सुन्दैछु भन्नुभयो।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ होइन?
3: हजुर हजुर।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज प्रश्न सुन्नु भएको छ।
3: सुन्न त सुनेको छु, फेरि एकपल्ट भन्नु न।
0: घन्टौसम्म हिँडेको हिँडै गर्छ तर त्यही ठाउँमा हुन्छ।
3: म त छाया भन्छु है।
0: छाया भन्नुहुन्छ, कतिको ढुक्का हुनुहुन्छ?
3: खै अब गेस एन्सर हो, मिल्छ कि मिल्दैन।
0: हेर्नुहोस् है, गाउँ जाला नि फेरि,
3: गए नि जान्छ।
0: ल हामी लक गर्छौँ, हेरौँ छाया भन्नुभएको छ क्यारे, लक गर्छौँ। तपाईँले दिनुभएको जवाब मिलेन, यसको अब गाउँ दिनुहोस् तपाईँले।
3: ल हाम्रो हजुरकोट गाउँ नै लैजानु है।
0: ल हजुरको हजुरकोटको गाउँको राम्रो राम्रो जति मेरो भयो, नराम्रो बिग्रिएको भत्किएको त्यहाँ सबै जति पनि फोहोरहरू छन् नि, हो सबै तपाईँको जिम्मा है।
3: हुन्छ
0: हुन्छ, गुड नाइटको शब्दहरू राख्नुहोस्।
3: फर्स्ट अफ अल त हजुरहरू दुवैजनाको लागि, मेरो फ्यामिलीको लागि र मेरो सम्पूर्ण साथीहरूको लागि भन्दै छुट्टिन्छु। नमस्कार।
0: नमस्ते। यसको सही जवाब रहेको थियो जातो पिसेको है, जातो पिस्नुहुन्छ, जातो हिँड्या हिँडै गर्छ तर एकै ठाउँमा बसिरहन्छ, चल्या चलै गर्छ होइन। अब एउटा गीत राख्छौ तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउँछौ। तबसम्मका लागि यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: खेलिन्छ नि हाम्रो आफ्नै पोट पनि
1: कति साह्रै गाली गरेको
0: किन गराउँछ नि कुरा
1: हरिया चाहिँ मैले किनिदिएको लाएर आएको
0: मरिले होइन मैले किनिदिएको
1: कहाँ हुन्छ मैले किनिदिएको
0: मैले
2: हो मुर्दारहरू जहिले पनि जिस्किरहेको छ मलाई के हो के हो केही पनि होइन जानु हिँड्न किनिदिएको

0: योगी तोसे तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइट मा छौं। तपाई यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ। रातिको समय छ, रातिको बेला छ, है सुनसान रात छ। कतिपय ठाउँमा त चहल पहल पनि होला, कतिपय ठाउँहरूमा त सुनसान छ होइन। सुनसान रातिमा कुकुरहरू भुकीको आवाज अनि सुनसान झ्याउकिरीहरू कराएको आवाज, यो असारको महिना हो। असारको महिनामा कतिपय ठाउँमा खेत रोपाई पनि सकियो होला, खेत रोपाई सकिएर अथवा कतिपय ठाउँमा त अझै सुरु नै भएको छैन होला होइन। यस्तै अवस्था छ क्यारे, आफ्नै ठाउँ आफ्नै परिवेशका आफ्नै आफ्नै कथा व्याथा हुन्छन् र कथा व्याथा अनुसार अगाडि बढ्नै पर्यो क्यारे, के गर्ने गाह्रो छ भन्दै अब कार्यक्रम गुड नाइटमा तपाईसँग कुराकानी गर्नका लागि र तपाईसँग गाउँ खाने कथाको रमाइलो खेल खेल्नका लागि म यहाँ उपस्थित छु तपाईँको घर घरको रेडियो सेटबाट। तपाई यति बेला हामीलाई सुन्दै हुनुहुन्छ, यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नुभयो, कहाँदेखि बाट?
1: म प्रेम बहादुर माथा मगर हो, रोल्पाको
0: रुन्टीगढी
1: एकबाट। पहिला भावाङ थिए, अहिले चाहिँ यसो सगरानी मान्नलाई गाउँतिर आएको है सर।
0: के छ, ससुराली गाउँतिर जानुभयो कि आफ्नै गाउँतिर जानुभयो? होइन
1: आफ्नै गाउँतिर सर।
0: ए आफ्नै गाउँतिर जानुभयो?
1: हजुर हजुर।
0: ससुराली गाउँतिर जानु भएन?
1: गइएन,
0: सगरातीमा जाम लाग्छ त्यही त। सगरातीमा एक दिन त जानु पर्यो ग्यारे होइन? ठिक छ, कार्यक्रममा आउनु भएको छ आज। तपाईँ रुन्तीगढी ठ्याक्कै कुन ठाउँमा हुनुहुन्छ, कुन गाउँमा हुनुहुन्छ?
1: ठ्याक्कै रुन्तीगढी एक गैरी गाउँमा।
0: एक गैरी गाउँमा हुनुहुन्छ होइन? के छ, गैरी गाउँमा त एउटा शहीद गेट पनि हुनुपर्ने, गैरी गाउँको बजारैमा शहीद गेटैमा भन्ने एउटा गीत छ ग्यारे।
1: त्यो गीत त थियो सर, खै त मेरो त्यस्तो गेटहरू छैन।
0: ए छैन होइन, कहाँको गैरी गेटमा रहेछ र त्यो गेट पनि होइन?
1: हजुर हजुर, होला नि त कुनै ठाउँमा होला सर।
0: ठिक छ, हुन्छ, म तपाईँलाई गाउँ खाने कथा राख्छु। प्रेम बाठा भन्नुभयो कि तपाईँको नाम होइन?
1: हजुर
0: हुन्छ, म तपाईँलाई गाउँ खाने कथा राख्छु, ध्यान दिएर सुन्नु होला। गाउँ खाने प्रश्न यस प्रकार छ, प्रश्नले के भन्छ भने, आमा आज मरी छोरी भोलि जन्मी, ल भन्नुहोस् के हो? आमा आज मरी छोरी भोलि जन्मी, गाह्रो भयो है नि। आमा आज मरी छोरी भोलि जन्मी, ल भन्नुहोस् के हो? पास दिनुभयो, अब गाउँ दिनु पर्यो क्यारे, गाई गाउँ आजदेखि मेरो भयो।
1: हजुर, यो रुन्टीगढी एकको चाहिँ दिवाङ बजार।
0: रुन्टीगढीको कुन कुन गाउँ?
1: रुन्टीगढी एकको
0: हजुर,
1: एक नम्बर वाडा पर्यो हाम्रो होइन?
0: हजुर,
1: लिबाङे आप बजार चाहिँ एकदम चल पर्छ त्यही दिए सर।
0: ए त्यहाँ पनि लिबाङ छ र?
1: त्यो लिबाङ त छैन तर लिबाङी आप भनेर चाहिँ,
0: ए लिबाङी आप बजार होइन?
1: हजुर हजुर, त्यही
0: ठिक छ। रुटीगढी गाउँपालिका एक लिबाङी आप बजार आजको लागि चाहिँ मेरो भयो। त्यहाँको राम्रो राम्रा राम्रा कुराहरू चहल पहल जति सबै सामग्रीहरू मेरो भए होइन, त्यहाँका नराम्रा बिग्रिएका भत्केका सब सब तपाईँका है त। हुन्छ, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: सर्वप्रथम पहिला त चाहिँ दुवैजनालाई
0: धन्यवाद,
1: भने त्यसपछि मेरो घर फ्यामिलीलाई, त्यसपछि सबै रेडियो सुनेमा चाहिँ जति पनि अहिले चाहिँ हुनुहुन्छ होइन, हाम्रो सबैलाई त्यही अब शुभसम्म मिठो निस्किने कामना गर्छु।
0: लौ त बिदा गर्छौ, नमस्ते। प्रेमबाट आउनु भएको थियो क्यारे, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 60 39 40 को नम्बर, किसा साथी हुनुहुन्छ साबी मित्र हुनुहुन्छ अरे म स्वागत गर्छु नमस्कार हजुर
2: नमस्ते
0: को बोल्नु भयो कहाँबाट
2: सुमित्रा
0: रोका मगर सुनसहरीबाट सुनसहरी रोल्पाबाट होइन त
2: हजुर
0: अनि के छ सुमित्रा हल्खबर तपाईँको के गर्दै हुनुहुन्छ यति बेला
2: होमवर्क
0: ए कुन विषयको होमवर्क गर्नुभयो ए भूगोलको है अनि कति क्लासमा पढ्नुहुन्छ ए नौ क्लासमा पढ्नुहुन्छ भनेपछि गाउँ खाने कथा खेल्नुपर्छ है अब भनेर अब आउनुभयो होइन त ल म प्रश्न राखेँ अब कतिको उत्तर दिनुहुन्छ थाहा हुन्छ अब सुनसारी कुन ठाउँमा हो तपाईँ
2: फगामको
0: ढुङ्सी भन्ने ठाउँमा नि फगामको पनि ढुङ्सी भन्ने ठाउँ छ ल म तपाईँलाई गाउँ खाने कथा राखेँ आमा हिजो मरी भोलिपल्ट छोरी जन्मी ल भन्नुहोस् के हो
2: खरले
0: छाको घर भन्नुहुन्छ आमा आज मरी छोरी भोलि जन्मी खरले छाको घर भन्नुहुन्छ होइन लग गरौ खरले छाको घरमा लग गर्छौ हेरौ जवाफ मिल्छ या मिल्दैन ला ताली बज्यो नि ताली बज्यो खुसी लाग्यो होइन त अब गाउँ लानु पर्यो तपाईँ लिबाङी आप बजार लग्नुहुन्छ कि अनि ठुलो नम्जा लग्नुहुन्छ कि अनि सल्यानको एउटा कालीमाटी गाउँपालिका स्थित फरुला गाउँ लग्नुहुन्छ कि होइन कुन गाउँ लग्नुहुन्छ ल भन्नुहोस् फरुला गाउँ लग्नुहुन्छ ल त्यहाँको राम्रो राम्रो जति तपाईँले लानु पाउनुभयो होइन नराम्रो बिग्रेको भत्केको मानवजीलाई है त अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस् नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँले सही जवाब दिनुभएको छ अब म्यासेज लिन्छु म्यासेज वाचन गरिसकेपछि म अन्य साथीहरूको कल लिन्छु कति धेरै म्यासेज आइसकेका छ दुई चार पाँच पाँचवटा म्यासेज आइसकेका छ अब त म्यासेज वाचन गर्नुपर्छ क्या अरे यति बेला म्यासेज आएको छ म म्यासेज लिन्छु केसरी राणा मगर हो म प्युठानबाट सुन्दैछु नमस्ते दाई कार्यक्रम असाध्यै राम्रो छ सबैलाई गुड नाइटको शब्दहरू बोल्छु भन्नुभएको छ अर्को साथी हुनुहुन्छ नमस्ते म पनि सुन्दैछु प्युठानबाट केसरी राणा मगर भन्नुभएको छ दुईटा म्यासेज आ रहेछ त एउटै मान्छेको होइन कि म झुकिएर हो म झुकिन त नपर्ने हो होइन दुईटा नम्बरबाट एउटै म्यासेज आ रहेछ है त्यस्तो चाहिँ काम चाहिँ नगर्नुहोला झुकेर पनि नगर्नुहोला र अर्को म्यासेज आएको छ रेखा सुनार मदानी साथ भन्ने गुल्मीबाट हो कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ अर्को म्यासेज रहेको छ सुषमा मगर हो सुनसहरी साथ जेलबाङबाट कार्यक्रम सुन्दैछु असाध्यै राम्रो लाग्छ कार्यक्रम भन्नुभएको छ अर्को म्यासेज लिन्छु मैले उहाँले लेख्नुहुन्छ अर्का खाँचीबाट प्रकाश कुँवरले कार्यक्रम सुन्दैछु यो म्यासेज लेख्ने बेलामा सांक्षिक सूचक जस्ता अनावश्यक चिन्हहरू चाहिँ नराखिकन लेख्नुभयो भने प्रकाशजीले प्राय अनावश्यक चिन्हहरू राख्दै लेख्दै गर्नुहुन्छ कि त्यस्ता चिन्हहरू राख्नु हुँदैन म्यासेज लेख्दाखेरि प्रश्न बुझ्दिने लेख्नुपर्छ यति बेला अर्को म्यासेज रहेको छ म वाचन गर्छु मधानी सेवेन बाचा रमेश पन्थी हो कार्यक्रम सुन्दैछु भन्नुभएको छ अब अर्को साथीको कल मैले लिन्छु कहाँदेखिको हुनुहुन्छ नमस्कार हजुर हेलो प्राविन मित्रले आउनु भएको छैन भन्ने संकेत गर्नुभयो. अब गीत राख्छौ क्यारे, एउटा गीत राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ. यो गीत तपाईँको लागि

0: मलवा को लागि सबले भन्छन् जाति खेलाई।
1: कार्यक्रम गुड नाइटमा छौं। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ। विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ। र कार्यक्रम गुड नाइटमा आज हामी के गर्छौं, कसो गर्छौं भाइ होला क्यारे? आज त गाउँ खाने कथाको बसाई हो। फोन गर्नु होला के छ? फोन आएको छ प्राइम मित्र? आएको छैन भन्नुभएको छ। खै त तपाईँहरूको विजेता हुने पालो त तपाईँहरूको हो क्यारे? आउनु होला है, आउनु होला। गाह्रो पिरो नमान्नु होला, कार्यक्रममा आउनु होला, गाउँ खाने कथा खेलौँला होइन। गाउँ खाने कथा खेल्नु पर्यो क्यारे। तपाईँ नआएसी, तपाईँ आउनु भएन भने कोसँग हो र गाउँ खाने कथा खेल्ने होइन? गाउँ खाने कथा खेल्नका लागि त आउनु पर्यो क्यारे। तसर्थ फोन गर्नु होला 9862607040 नम्बर तपाईँको लागि खुल्ला गरेको छु। रातिमा रातिमा होइन, रातिको समय छ, बिस्तारामा पल्टेर कार्यक्रम सुनिरहनु भएको होला होइन। र त कार्यक्रम सुन्न पाउनु भएको छ, दिनभरि थकाइ लाग्यो होला अनि बिस्तारामा, कति बेला बिस्तारामा जाम्ला र फुसुक्क निदाम्ला भन्ने होला तपाईँलाई। कतिपय साथीहरू निदाइ पनि सक्नु भएको होला होइन, कतिपय साथीहरूलाई अब बानी परे साथीहरूले कार्यक्रम सुनेर मात्रै निदाउँछु भनेर कार्यक्रम सुन्न बानी पर्नु भएको साथीहरूले त अब अझै कार्यक्रम सुनेर बसिरहनु भएको छ होला क्यारे होइन। सही जवाब दिनुभयो भने हामीले यताबाट गाउँ दिन्छौँ, गलत जवाब दिनुभयो भने तपाईँले उतैबाट गाउँ दिनुपर्छ क्यारे। अनि सही जवाब दिने साथीहरू मध्येबाट एकजनालाई हामी विजेता पनि बनाउँछौ र विजेतालाई अमर बुढा मगरले प्रायोजन गर्नुभएको छ, पुरस्कारको व्यवस्था गरिदिनु भएको छ। उहाँ जाजरकोट छेटागाड नगरपालिका वार्ड नम्बर 4 वडा कार्यालय सहयोगीको रूपमा कार्यरत हुनुहुन्छ। उहाँले पुरस्कारको व्यवस्था गरिदिनु भएको छ तपाईँलाई, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। र अब के छ, प्राविधिक मित्र साथी आउनु भएको छ? आउनु भएको छैन भन्ने कुरा आयो, कता हराउनु भयो? आउनु भएको छ अरे, म स्वागत गर्छु। नमस्कार हजुर।
2: नमस्कार,
1: को बोल्नुभयो, कहाँबाट? तपाईँ त म्यासेज पनि गर्नुभएको थियो अरे होइन?
2: हजुर,
1: म्यासेज कि त म्यासेज कि त फोन भनेको थिएँ अरे मैले, तपाईँले नमान्नु नै भयो होइन?
2: हजुर,
1: अब भोलिदेखि त्यसो नगर्नु होला, आज त गरिहाल्नु भयो।
2: हजुर,
1: अनि तपाईँले म्यासेज लेख्ने बेला पनि अनावश्यक चिन्हहरू दिएर म्यासेज लेख्नु हुँदैछ, एकदमै नबुझिने के म्यासेज, त्यो चिन्हहरू नदिकन लेख्नु भयो भने कस्तो राम्रोसँग बुझिन्छ होइन? ठिक छ, कार्यक्रममा आउनु भएको छ, म तपाईँलाई गाउँ खाने कथा राखिहालेँ। अब आई म्यासेज कि त म्यासेज कि त फोन भन्छु क्यारे मैले होइन, तपाईँ आइहाल्नु भयो ठिक छ। भोलिदेखि फोन गर्ने भए बरु अन्य साथीहरूलाई म्यासेज गर्न दिनु पर्यो होइन? दुइटै हातमा लड्डु त हुनु भएन क्यारे होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, म तपाईँलाई गाउँ खाने कथा राखिहाल्छु। गाउँ खाने कथा यस प्रकार रहेको छ, गाउँ खाने कथा आँखा जस्तो छ आँखा होइन, पंखा जस्तो छ पंखा होइन, ल भन्नुहोस् के हो? आँखा जस्तो छ आँखा होइन, पंखा जस्तो छ पंखा होइन, ल भन्नुहोस् के हो? आएन, गाउँ दिनु सभा भण्डारा गाउँको राम्रो राम्रो जति मेरो भयो, नराम्रो बिग्रेका भत्केका सब तपाईँका है त।
2: हजुर,
1: गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: सर्वप्रथम त हजुरलाई
1: धन्यवाद,
2: अनि हाम्रो परिवारलाई
1: हुन्छ, अहिलेको लागि बिदा गर्छौ, नमस्ते।
2: नमस्कार,
1: प्रकाश कुवर आउनु भएको थियो, उहाँले पनि मिलाउन सक्नु भएन, भण्डारा गाउँ दिएर जानुभयो। अब तपाईँको पालो आँखा जस्तो छ आँखा होइन, पंखा जस्तो छ पंखा होइन, के होला होइन? आँखा जस्तो पनि छ तर त्यो आँखा पनि होइन, पंखा जस्तो पनि छ तर त्यो पंखा पनि होइन, क्या अब त्यो के होला होइन? अब तपाईँको दिमाग लगाउनुहोस् त, तपाईँको दिमागमा के आउँछ होइन, जवाब दिनुहोला। सही जवाब दिनलाई पुरस्कारको पनि व्यवस्था छ, सही जवाब दिने साथीहरू मध्ये एकजनालाई यो कुरा म तपाईँलाई जानकारी गराए। 9862607040 के छ साथी हुनुहुन्छ? साथी हुनुहुन्छ। ब्याकग्राउन्ड टुन हल्का त बजाइराख्नु न हौ प्राविधिक मित्र, हल्का सानो त बजाइराख्नु पर्छ यति बेला। साथी नमस्कार हजुर।
3: हजुर नमस्कार।
1: को बोल्नुभयो, कहाँबाट?
3: प्युठानबाट ऋषि राम पाण्डे।
1: ऋषि राम पाण्डे, के छ ऋषि रामजी?
3: सब ठिकै आरम्भ भनौँ।
1: अनि यति बेला के गर्दै हुनुहुन्छ? प्रोग्राम सुन्दै सुत्दै गर्नु भएको होइन? आज के छ प्रश्न सुन्नु भएको छ? आँखा जस्तो छ आँखा होइन, पंखा जस्तो छ पंखा होइन, ल भन्नुहोस् के हो?
3: मयूरको प्वाक।
1: मयूरको प्वाक भन्नुहुन्छ, कतिको ढुक्का हुनुहुन्छ? यसैमा लग गर्नुहुन्छ होइन? ल मयूरको प्वाक भन्नुभएको छ, म लक गरे है त गर्छौँ हामी। यसको सही जवाब मजुरको प्वाक अर्थात मयूरको प्वाक नै हो होइन? अब कुन गाउँ लग्नुहुन्छ, भण्डारा गाउँ लग्नुहुन्छ कि फगाम गाउँ लग्नुहुन्छ कि यता लिवाङी आप गाउँ लग्नुहुन्छ कि ठुलो नम्जा लग्नुहुन्छ कि कुन गाउँ लग्नुहुन्छ ल भन्नुहोस् है त। चेक गर्छौँ हामी।

0: लिबाङी आप बजार हुन्छ तपाईको लिबाङी आप बजारको राम्रो आम जति तपाईले लिनुहोला नराम्रा बिग्रेका भत्केका सब प्रेम बाठाले लिनुहुन्छ है त हुन्छ गुड नाइटको शब्दहरू राख्नुहोस् नमस्ते अब 43 मिनट गइसकेको छ अब म म्यासेज केही म्यासेजहरू लिन्छु त्यसपछि म फोन लिन्छु किनभने अब आउनुहोला म म्यासेज पनि लिनु पर्यो क्या अरे 98-644-1798 तपाईँले म्यासेज गर्नुभयो भने म्यासेज आउँछ यति बेला म्यासेज गर्ने साथीले लेख्नुहुन्छ हेलो सर नमस्कार है म माडी एक जबाङबाट कमल घरती मगर हो कार्यक्रम सुन्दैछु एकदम रमाइलो लाग्छ कार्यक्रम भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ यस क्रममा अर्को सन्देश छ म पनि सुन्दैछु शेर्पाबाट दीपा मगर भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु दीपा मगरलाई अर्को म्यासेज नमस्ते दाई म पनि सुन्दैछु जाजरकोटबाट विपना छेत्री भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ मेरो घर इस्मातिर हो म अहिले बुटोलबाट सुन्दैछु भन्नुभएको छ ललिता खनालले धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ ललिता खनाललाई हामीलाई म्यासेज गर्नु भएकोमा र अर्को म्यासेज छ उहाँले लेख्नुहुन्छ उहाँले के लेख्नु भएको छ भने नमस्ते दाई म ऋतु बिसी हो गंगादेव दुईबाट कार्यक्रम सुन्दैछु असाध्यै राम्रो छ कार्यक्रम भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ उहाँलाई पनि के छ फोन आएको छ म स्वागत गरे नमस्कार हजुर
1: नमस्कार
0: को बोल्नुभयो कहाँबाट
1: बालकृष्ण
0: पोखरेल अर्को खाँची कुन ठाउँबाट हजुर
1: माला रानी गाउँपालिका
0: हजुर
1: माला रानी गाउँपालिका
0: कुन गाउँ गाउँको नाम भन्नु पर्यो नि
1: छेडाको ठाँटी
0: के भन्छन् अरे
1: छेडाको ठाँटी हजुर
0: छेडाको ठाँटी कति नम्बर वार्डमा पर्छ यो
1: मालारानी एक
0: कुन टोल हो यो
1: हाम्रै गाउँमै हो
0: त्यही त कुन टोल हो टोलको नाम त होला नि छेडाको टाठी त तपाईँको गाउँ भयो कुन टोल हो
1: फाप्रे
0: ल फाप्रेबाट आउनुभयो होइन तपाईँको नाम के भन्नुभयो
1: बालकृष्ण पोखरेल
0: ल बालकृष्णजीलाई म प्रश्न राख्छु है त आखु छ माखु रमाउँछ न हेर्छ न देख्छ के हो आखु छ माखु रमाउँछ न हेर्छ न देख्छ ल भन्नुहोस् के हो आखु छ माखु रमाउँछ न हेर्छ न देख्छ आएन भन्नु होइन के भन्नुभयो
1: फोन हो कि
0: भन्नुहुन्छ लग गरौँ
1: हुन्छ
0: तपाईँको टोलको नाम के भन्नुभएको थियो कि नै
1: फापुरे
0: ए फापुरे हुन्छ म लग गर्छु हेरौँ जवाब मिल्छ कि मिल्दैन बालकृष्णजी फापुरे गाउँ त मेरो भयो अब राम्रो राम्रो जति मैले राखेँ नराम्रो बिग्रेको भत्केको शब्द तपाईँलाई है त हुन्छ अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस् हुन्छ विदा गर्छौ नमस्ते बालकृष्ण पोखरेल आउनु भएको थियो उहाँले भनौँ न मिलाउन सक्नु भएन पालो तपाईँको हो फोन गर्नुहोला 98-68-60-39-40 नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ यो नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ आउनुहोला मैले प्रश्न राखेको छु आएको छ न हेर्छ न देख्छ

0: आखो छ माखो रमाउँछ न हेर्छ न देख्छ के हो भनेर मैले प्रश्न गरेको छु। यसको जवाब तपाईँले दिनका लागि फोन गर्नुहोला 9868-6040-40 को नम्बरमा गाउँखाने कथाको जवाब दिनुहोला। भन्छु ग्यारे 9868-6040-40 को नम्बरमा फोन डायल गर्नुहोला। के छ साथी आउनु भएको छ? साथी आउनु भएको छ कि नै आउनु भएको छैन भन्ने कुरा गर्नुभयो हाम्रो प्राइम मित्रले। फटाफट फोन डायल गर्नुहोला 9868-6040-40 को नम्बरमा फोन डायल गर्नुहोला। हामी कार्यक्रम गुड नाइटमा छौं, रातिको समय छ। रातिको समयमा विजेता हुने साथीहरूलाई अमरजीले पुरस्कारको व्यवस्था गर्नु भएको छ क्यारे। यति बेला साथी हुनुहुन्छ, नमस्ते हजुर।
1: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट? रिमुवाबाट विष्णु दरलामी बोल्नुभयो। के छ विष्णुजी खबर?
1: खबर सबै ठिकै छ, भर्खर खार यसो फोन हानेको लाग्यो।
0: लागिहाल्यो होइन?
1: हजुर,
0: ब्याकग्राउन्ड टोन अलिक कम गर्नु है प्राइम मित्र। अनि बन्दै होइन, अलिकति कम मात्रै भने मैले। अनि कार्यक्रममा आउनु भएको छ यति बेला ठ्याक्कै, के गर्नु भएको थियो, दिनहरू कसरी बिताउनुहुन्छ आज भोलि?
1: दिनहरू आज भोलि कोदो रोप्ने, सिल्टुङहरू लाउने, यस्तै छ।
0: ल, आज म तपाईँलाई प्रश्न सोध्छु, ध्यान दिएर सुन्नुहोस् ल।
1: हुन्छ।
0: प्रश्न यस प्रकार छ, आएको छ माखो रमाउँछ न हेर्छ न देख्छ, ल भन्नुहोस् के हो?
1: छाता हो कि भन्छु?
0: छाता हो कि भन्नुहुन्छ?
1: हजुर,
0: लक गरौं।
1: हुन्छ
0: हुन्छ, हामी लक गर्छौ, हेरौं तपाईँले दिनुभएको जवाब छाता मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेन, रिमुवा अब मेरो भयो होइन त?
1: हजुर भयो।
0: ल, रिमुवाको राम्रो राम्रो जति मेरो भयो, नराम्रो बिग्रेको भत्केको सब तपाईँको है त?
1: हुन्छ,
0: अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: सर्वप्रथम जलजला एफएम परिवारलाई मलाई विष्णु भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई गुड नाइट भन्दै बिदा हुन्छु। नमस्ते।
0: आउनु भएको थियो रिमुवाबाट विष्णु दरलामी, उहाँसँग कुराकानी गरिसकेका छ। अब एकजना साथीको कल लिन्छौ, त्यसपछि म सही जवाब भनिदिनेछु है। आएको छ माखो रमाउँछ न हेर्छ न देख्छ, होइन? यो प्रश्नको जवाब के होला भन्नुहोला भन्छु क्यारे मैले। 9868-6040-40 को नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ भन्छु क्यारे मैले। 9868-6040-40 फोन डायल गर्नुहोला। यति बेला साथी हुनुहुन्छ? हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: हेलो हजुर, नमस्ते। नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
2: रोल्पा नगरपालिका 8 गुम्बासँग तिलक डागी।
0: तिलक डागी, रोल्पा नगरपालिका 8 कुन ठाउँ भन्नुभयो?
2: गुम्बासा।
0: खुम्बासा,
2: हजुर।
0: अनि के छ तिलकजी खबर?
2: एकदम ठिक छ, हजुर।
0: हाम्रो पनि एकदम ठिक छ। कार्यक्रममा आउनु भएको छ, आज प्रश्न सुन्नु भएको छ।
2: एकचोटि
0: आएको छ माखु रमाउँछ न हेर्छ न देख्छ, ल भन्नुहोस् के हो?
2: जमिन,
0: जमिन भन्नुहुन्छ। कतिको ढुक्क हुनुहुन्छ? ल हुन्छ, हामी लक गर्छौ, हेरौँ जवाब मिल्छ या मिल्दैन। कुन गाउँ दिनुहुन्छ ल भन्नुहोस्? हजुर, तपाईँको आवाज बुझिएन। खुम्बासा गाउँको राम्रो राम्रो जति मेरो भयो, नराम्रो बिग्रेको भत्केको सब तपाईँको। यसको सही जवाब हो खटिरा है। खटिरा ठ्याक्कै हेर्दाखेरि आँखो जस्तै देखिन्छ, माखो रमाउँछ, न देख्न सक्छ न हेर्न सक्छ, होइन? ल त, अब साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: हुन्छ, फर्स्ट अटम त हजुरलाई अनि प्राइभेटी मुभमा बस्नु भएको मित्रलाई अनि मलाई चिरक ब्यागी भनेर सम्पूर्णलाई नमस्ते
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो र अब म विजेता छुट्याउनु पर्छ। अब एकजना साथीले मात्रै सही जवाब दिनुभएको छ, सुमित्रा ए होइन दुईजना साथीले सही जवाब दिनुभएको छ, ऋषिराम सुवेदी र ऋषिराम पाण्डे र सुमित्रा रोकाले सही जवाब दिनुभएको छ र जसमध्ये आजको विजेता हुन सफल हुनु भएको छ सुमित्रा रोका मगर सुनसहारीका मित्र।

सुनसारीका मित्र तपाई भोलि तिर मलाई फोन गर्नुहोला 9864417298 मा मलाई फोन गर्नुहोला अथवा तपाईँ भोलि स्कूल जानुपर्छ भने आज कार्यक्रम सकिए लगत्तै फोन गरे पनि हुन्छ है 9864417298 मा फोन गर्नुहोला तपाईँको पुरस्कार हामीले उपलब्ध गराउनेछौ यो क्रममा तपाईँलाई जानकारी गराए लौ त यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाई सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रेडियो जलजलाबाट रीता मगर रेडियो स्काईबाट सुषमा मल्ल रेडियो धनकुटाबाट सञ्जीता लिम्बू रेडियो हापुरेबाट रीता बुढा मगरलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै घर बाहिर कुनै सामान घर बाहिरबाट भित्र ल्याउनका लागि बिर्सनु पो भयो कि यसो हेर्नुहोला पशु चौपायाहरू गाई गोठमा अनि कुखुराहरू पन्छीहरू खोरमा के गर्दैछन् कतिको सुरक्षित छन् छैनन् जाँच गर्नुहोला एकचोटि हेर्नुहोला भान्साकोठामा खाना पकाइसकेपछि आगोलाई राम्रोसँग निभाएर सुत्दै हुँदा हुनुहुन्छ नि होइन कि बिर्सनु भयो खाना खाइसकेपछि भाँडाकुँडाहरू कहाँ राख्नु भएको छ छरेर नराख्नु होला एक ठाउँमा जम्मा गरेर राख्नु होला माझ्नु भएको छैन भने भोलि माझ्ने मनस्थिति बनाउनु भएको छ भने होइन अनि बिरामी मान्छे तपाईँ दीर्घरोगी हुनुहुन्छ बिरामी हुनुहुन्छ औषधि खाइरहनुपर्छ शरीर कटक्क दुखिरहन्छ होइन शरीरले अब भनौँ न रोगको संक्रमण गरेको छ भने औषधि खाना पाउनु भएको छैन भने औषधि खानुहोला औषधि खाना बिर्सनु भएको छ भने औषधि खानुहोला भन्दै लौ त आजको लागि म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु तपाईँको बाँकी पल शुभ रहोस् नमस्कार गुड नाइट शुभ सपनी शुभ निदरी।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

हार्दिक नमस्कार प्रणाम। वरपर सर्र सर्र हावाको ससरा आफ्नै शैलीमा फुलिरहेका बगैंचाका सुन्दर फूलहरू उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं चहरा छङ्गहरू यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायीमा देखिएको छ। प्रिय सज्जन, यो सुन्दर समयमा तपाईसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु। म लक्ष्मण भण्डार, कार्यक्रम जीवन गङ्गा लिएर कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रभावमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सचिव, जीवन गङ्गामा हामीले विभिन्न सन्दर्भहरूमाथि सत्सङ्ग गरेका छौं, चिन्तन मनन गरेका छौं, विभिन्न दृष्टान्तहरूका सन्देश यी सन्देशहरूमाथि चिन्तन सत्सङ्ग हामीले गर्यौं। विभिन्न विद्वानहरूले विभिन्न विचारहरू व्यक्त गर्नुभएको छ, विभिन्न विषयहरूमाथि विभिन्न विद्वानहरूले गर्नुभएका अनेकन विचारहरूमाथि पनि उहाँहरूका धारणाहरूमाथि पनि हामीले चिन्तन गरेका छौं, सत्सङ्ग गरेका छौं। त्यस्तै अन्य जीवन भोगाईसँग सम्बन्धित सामान्यदेखि लिएर सामान्य विषयहरूमाथि पनि हामीले चिन्तन गरेका छौं, सत्सङ्ग गरेका छौं। प्रसिद्ध ग्रन्थ गीताका वचनहरूमाथि पनि हामीले विश्लेषण गरेका छौं, चिन्तन गरेका छौं, सत्सङ्ग गरेका छौं। जे होस्, सबैको उद्देश्य, सबैको अर्थ, सबैको सत्सङ्गको एउटै उद्देश्य हामी जीवनप्रति जागृत बनौं, हाम्रा मूल्यहरूप्रति जागृत बनौं, हाम्रा उद्देश्यहरूप्रति स्पष्ट हुन सकौं। वास्तविक रूपमा नदी जस्तै पवित्र र निर्मल जीवन बाँच्न सकौं, गङ्गा जस्तै हाम्रो जीवन पवित्र होस्। निष्कर्षमा, निचोडमा जीवन गङ्गामा हामीले प्रस्तुत गर्ने विषयहरू, हामीले सत्सङ्ग गर्ने विषयहरूले यही कुरा बताएका छन्, बताउनेछन्। प्रिय सज्जन, भगवान गौतम बुद्धका बारेमा हामीले चर्चा गरेका छौं विभिन्न समयमा, विभिन्न श्रृङ्खलाहरूमा, सर्वसाधारणदेखि लिएर आफ्ना शिष्यहरूलाई विभिन्न समयमा भगवान गौतम बुद्धले जीवन उपयोगी शिक्षाहरू प्रदान गर्नुभएको छ। मनुष्य जीवनलाई कसरी जागृत गर्ने, जीवनमा आउने जटिलताहरूलाई कसरी सरलीकरण गर्ने, यी आदि सन्दर्भमा मनुष्य मात्रका निमित्त भगवान गौतम बुद्धले व्यक्त गर्नुभएका उपदेशहरू धम्म पदमा समेटिएका छन्। आउनुहोस्, धम्म पदका बुद्धका वचनहरूमाथि अब सत्सङ्ग गरौं, चिन्तन गरौं। भगवान गौतम बुद्धले भन्नुभएको छ पाली भाषामा, मनो पुब्बङ्गमा धम्मा मनो सिद्धा मनोमया मनसा चे पदुठेन भासति वा करोति वा ततो नम दुःखमन्वेति चक्कम वा बहतो वदम। यो पाली भाषा हो, बुद्ध भाषा हो। यसको संस्कृत अनुवाद यस्तो हुन्छ, मन पूर्वङ्गमा धर्मा मन श्रेष्ठ मनोमया मनसा चित प्रदोष्टेन भासति वा करोति वा तत एनम दुःखमन्वेति चक्रमिव बहतः पदम। अर्थात् सबै कार्य मनबाट आरम्भ हुन्छ, मनो पूर्वङ्गमा धर्मा मनोसिद्ध मनोमया
मन नै सर्वोपरि छ, संसार मनोमय छ। मनमा दुराशय राखेर बोल्ने अथवा काम गर्ने मानिसलाई दुःखले त्यसै गरी पछाइरहन्छ, त्यसरी गोरु गाडाको पाङ्ग्राले गोरुलाई पछ्याइरहन्छ। भगवान गौतम बुद्धले के भन्नुभयो त भन्दा, सबै कामहरू मनबाट सुरु हुन्छ, मनको संकल्प अनुसार हाम्रा व्यवहारहरू निश्चित हुन्छ। हामीले व्यवहार गर्नु पूर्व सबैभन्दा पहिला हाम्रो मनले धारणा निर्माण गर्दछ, कसरी काम गर्ने, कस्तो किसिमको काम गर्ने, कसको सहयोग लिने, के कस्तो सामग्रीको प्रयोग गर्ने आदि इत्यादि विभिन्न किसिमका धारणाहरूको निर्माण हाम्रो मनले गर्दछ। मनले गरिसकेपछि ती बिस्तारै व्यवहारमा कार्यरूपमा परिवर्तित हुन्छ, त्यसैले सबै कार्य मनबाट आरम्भ हुन्छ। त्यसैले यो मन सर्वोपरि छ भन्ने भगवान गौतम बुद्धको भनाइ। व्यक्ति मात्रै मनोमय छैन, सारा संसार मनोमय छ। प्रिय सज्जन, जहाँ मनुष्य छ त्यहाँ मन छ, जहाँ जहाँ मनुष्यका कर्म र तिनका फल